दैनिक खबर लेख्छ, सम्पत्ति शुद्धिकरणका साथै धितोपत्र बीमा र ब्याङ्किङ कसुरमा सरकारले दीपक भट्ट सहित शंकर ग्रुप र अन्य विभिन्न व्यावसायिक समूहसँग आबद्ध करिब 150 जना विरूद्ध मुद्दा दायर गरेपछि 150 दर्जन कम्पनीको 1 खर्ब रूपियाँ भन्दा बढ़ीको क्रेडिट रेटिङ पनि निगरानीमा परेको छ। क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्सले आफूले रेटिङ गरेका कम्पनीका प्रमुख व्यक्ति तथा संचालकहरू विरूद्ध कानूनी कार्यवाही शुरू भएसँगै सम्भावित असरलाई मूल्याङ्कन गर्दै ती कम्पनीहरूको रेटिङलाई उच्च निगरानी अर्थात क्रेडिट वाच विथ नेगेटिभ इम्प्लिकेशन्समा राखेको हो। इन्फोमेरिक्सले निगरानीमा राखेका कम्पनीहरूमध्ये 15 रेटिङ क्रेडिट रेटिङका छन्।

2026 को अवसरमा सीजीटीभी ले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सीजीटीभी, खेल सँगै भरोसा सँगै।

0: आज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारी नेतृत्वको सम्पत्ति छानबिन आयोगमा करिब 10,000 जनाले मात्र सम्पत्ति सम्बन्धी विवरण बुझाएका छन्। करिब 3,000 जनाले भने विभिन्न व्यक्तिको सम्पत्ति छानबिन हुनुपर्ने भन्दै उजुरी दर्ता गराएका छन्। आयोगले 25,000 भन्दा बढी बहालवाला तथा अवकाश प्राप्त कर्मचारी एवं राजनीतिक पदाधिकारीले सम्पत्ति विवरण पेश गर्ने अनुमान गरेको थियो। अपेक्षा अनुसार विवरण भने प्राप्त नगरिएको बताइएको छ।
2: निजामती कर्मचारीको सेवाका शर्त र सुविधामा प्रतिकूल असर नपर्ने गरी संघीय निजामती सेवा विधेयकलाई अगाडि बढाउन कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले गृह कार्य तीव्र पारेको छ। अर्थ मन्त्रालयको सहमति पाई कानून मन्त्रालय पुगेको संघीय निजामतीको सेवाको गठन सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक यति बेला सो मन्त्रालयमा छलफलका क्रममा छ।
1: ट्राफिक जाम बढी हुने सादो बाटो र एकान्त कुनामा आगामी आर्थिक वर्षमा अण्डरपास निर्माण थालिने भएको छ। यसका लागि 12,46,00,000 रुपियाँ बजेट विनियोजन गरिएको छ। यी दुवै ठाउँमा अण्डरपास निर्माणमै जाने गरी अध्ययनको काम पनि सकिसकिएको छ।
2: बहुप्रतीक्षित नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग निर्माणको अन्तिम चरणमा छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको 0.01% सहुलियत ऋण सहयोग निर्माण गरिएको नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग निर्माणको अन्तिम चरणमा पुगेको हो।
1: बैंक तथा वित्तीय संस्थामा ब्याजदर घटेको सकारात्मक प्रभाव बीमा क्षेत्रमा पनि पर्न थालेको छ। बैंकमा मुद्दती निक्षेप पैसा राख्दा पनि न्यून ब्याज पाइन थालेपछि नागरिकले बीमा गर्न थालेको जानकारीहरूले बताएका छन्। बीमा गर्दा जीवन तथा सम्पत्तिको सुरक्षा पनि हुने र ब्याजभन्दा धेरै प्रतिफल पनि पाइने भएकाले बीमामा आकर्षण बढेको उनीहरूको भनाइ छ।
2: वर्षौंदेखि छाप्न बाँकी रहेका सवारी चालक अनुमति पत्र लाइसेन्स एकै पटक छापिएर आएपछि उपत्यकाका यातायात कार्यालयहरूमा सेवाग्राहीको भीड लागेको छ। छापिएको लाइसेन्स लिनेको चाप बढेपछि कार्यालयले अतिरिक्त कर्मचारी र समय थप गरेर वितरण गरिरहेका छन्।
1: त्रिवेद शिक्षण अस्पताल महाराजगंजमा असार 15 पुनः स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा आउने भएको छ। बीमा सेवा बापत अस्पताललाई तिर्नुपर्ने माग दाबी भुक्तानी बापत केही रकम तिरेर पुनः सञ्चालनमा ल्याउन बोर्डले निर्देशन दिएपछि स्वास्थ्य बीमा नियमित सञ्चालन गरिने अस्पतालले जनाएको छ।
2: औषधि व्यवस्था विभागले व्यवसाय सञ्चालनका लागि आवश्यक अनुमति तथा प्रमाणपत्र नवीकरण नगरेका 5,000 भन्दा बढी फार्मेसीको दर्ता खारेज गरेको छ। विभागको ऐनमा भएको व्यवस्थालाई कडाई गर्दै समयमै नवीकरण नगरेका 5,302 फार्मेसीको दर्ता खारेज गरिएको हो।
1: पोखराको पृथ्वी चौक स्थित प्रस्तावित बस पार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको वास्तुला कम्प्लेक्सका 320 सटर लगायत संरचना महानगरले शनिबार डोजर प्रयोग गरी हटाएको छ। पोखरा बस पार्क निर्माणको अभियानमा रहेको महानगरपालिकाले पृथ्वी चौक स्थित सेती नदी पट्टिको वास्तुला कम्प्लेक्स हटाएको हो।
2: गत वर्ष असोजमा आएको विनाशकारी बाढीले क्षतिग्रस्त बनाएको बीपी राजमार्ग अन्तर्गत भकुण्डे बेसी नेपाल थोक खण्डमा असार 15 भित्रै मुख्य सड़क संरचनाबाट सवारी सञ्चालन गर्ने तयारी तीव्र पारिएको छ। सड़क डिभिजन भक्तपुरले वर्षायाममा खोलाको डाइभर्सन बारम्बार बगेर यातायात अवरुद्ध हुने समस्या हटाउँदै स्थायी संरचना मार्फत सड़क सञ्चालन गर्ने लक्ष्य लिएको हो।
1: गरिमा विकास बैंक लिमिटेड कोअपरेट बिजनेस अवार्ड एन्ड समिट 2026 विकास बैंक समूहतर्फ डेभलपमेन्ट बैंक अफ द इयर 2026 सम्मानित भएको छ।
2: अब शेयर बजार। गत साता नेप्से परिसूचक अघिल्लो साता भन्दा 0.80% घटेको छ। अङ्कका हिसाबमा 21.92 अङ्क नेप्से परिसूचक तल झरेको हो। अघिल्लो साताको अन्तिम कारोबार दिन 2724.03 बिन्दुमा रहेको नेप्से परिसूचक गत साताको अन्तिम कारोबार दिन भने 2702.11 बन्द भएको हो।

0: एकमात्र डीटीएच सेवा जिस हो
1: डिश हो खुशी को कनेक्शन
2: यो हो नेपाली रेडियो
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
3: नेपाली खबरमा अब विदेशका खबर युद्ध अन्त्य गर्न 14 बुँदे सहमतिमा हस्ताक्षर गरे यता आइतबार पहिलो पटक इरान र अमेरिकाको प्रतिनिधि मण्डल वार्तामा जुटेको छ स्विजरल्याण्डको जेनेभामा शुरू भएको वार्तामा कतारका प्रतिनिधिहरू पनि सहभागी छन् पाकिस्तानको मध्यस्थतामा त्रिपक्षीय वार्ता शुरू भएको हो वार्तामा लेबनानको युद्ध विराम र इरानको रोगका सम्पत्ति फुकुवाका विषयमा छलफल भएको इरानी संचार माध्यम आईआरआईबीले जनाएको छ
4: अब खेल खबर फिफा विश्वकप 2026 अन्तर्गत मियामी स्टेडियममा अहिले उरुग्वे र केप भडेबीचको खेल जारी छ उरुग्वे र केप भडेबीचको खेल रोमाञ्चक बराबरीको स्थितिमा पुगेको छ पहिलो हाफमा 2-1 पछि परेको केप भडेले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै खेललाई 2-2 बराबरीमा ल्याएको छ खेलको 61 मिनटमा केप भडेका मिडफिल्डर हेलियो वारेलले शानदार गोल गर्दै टोलीलाई खेलमा फर्काएका छन् भने उरुग्वेको रक्षा पंक्तिलाई छिछुल्दै वारेलाले गरेको यो गोलसँगै मियामी स्टेडियममा रहेका केप भडेका समर्थकहरू
3: अब विचार विश्लेषणको पालो प्रविधि आधिपत्यको युगमा विज्ञान कूटनीति शीर्षकमा सञ्जय भूमागाईको विचार कान्तिपुर दैनिकमा छापिएको छ नेपालले क्षेत्रीय टेक हब बन्ने विश्वव्यापी सूचना प्रविधिको विकासको फाइदा लिने औपचारिक घोषणा गरिसकेको अवस्थामा हाम्रो परिकल्पनालाई वास्तविक रूपान्तरण गर्न राष्ट्रिय विज्ञान कूटनीतिको रणनीति र कार्ययोजना आवश्यक छ अत्यन्तै संवेदनशील विषयमा पनि सरकारवाला निकायहरू बीच रहेकाको पर्खालका कारण सहकार्यको अभाव छ जसले गर्दा हामीले असफलताको तितो अनुभव भोगेका छौं
4: लैङ्गिक न्यायको प्रश्न शीर्षकमा डाक्टर श्रीमणि राज खनालको विचार गोर्खापत्र दैनिकमा छापिएको छ नेपालले आफ्नो संविधान मार्फत सामाजिक न्याय लैङ्गिक समानता र समावेशी विकासको प्रतिबद्धता व्यक्त गरेको छ महिनावारी स्वास्थ्य सामग्रीमा सुलभ पहुँच सुनिश्चित गर्नु त्यस संवैधानिक प्रतिबद्धताको कार्यान्वयन हो कर प्रणाली तब मात्र न्यायपूर्ण मानिन्छ जब त्यसले सबै नागरिकलाई समान अवसर प्रदान गर्छ महिलाको जैविक आवश्यकतालाई आर्थिक बोझका रूपमा होइन सार्वजनिक स्वास्थ्य र मानव अधिकारका रूपमा स्वीकार गर्ने दिनदेखि नै यस बहसले आफ्नो साँचो उद्देश्य पूरा गर्नेछ राज्यको दृष्टिकोण बदलिएको दिन मात्र महिला समानताको यात्रा साँच्चीकै अगाडि बढेको मान्न सकिनेछ
3: हवस् त नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

0: नमस्कार तथा शुभ प्रभात। काया कैरनमा तपाईँलाई साथी हृदय रिमालसँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असार 8 गते सोमबार, सन 2026 जुन 22 तारिक जेठ शुक्ल पक्षको अष्टमी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोलुसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: जनादेशको सम्मान, सुशासनको अभियान र राष्ट्रिय मुद्दामा सबै दलसँग सहकार्य गर्ने रवि र बालेनको साझा प्रतिबद्धता, वैचारिक अस्पष्टता स्पष्ट पार्न र परिपक्व ढङ्गले सरकार चलाउन अरू दलको सुझाव।
0: बैंकको ब्याज घट्दा बिमा कारोबार बढ्यो, मौद्रिक नीतिको तयारी भइरहँदा कर्जा नीतिमा लचकता अपनाउनु पर्ने बैंकरहरूको अपेक्षा।
1: बालिका तथा किशोरीमाथि साइबर अपराधका घटना बढ्दो तर उजुरी कम, विद्यालय घर परिवारसँगै बाल बालिका पनि सचेत हुन जरुरी।
4: प्रयोग गर्न नपर्ने, शेयर गर्न नपर्ने र क्लिक गर्न नपर्ने लिङ्कहरू क्लिक गरेर बाल बालिकाहरू स्वतः आफू पीडित भइरहेछन् कि भन्ने कुरा ध्यान दिनुपर्छ।
0: स्विजरल्यान्डमा अमेरिका इरान शान्ति वार्ताको पहिलो चरण सुरु, आणविक कार्यक्रम, हर्मुज जलमार्ग र इजरायल लेबनान युद्धबारे छलफल।
1: र विश्वकप फुटबलमा उरुग्वे र केप भर्डे तथा इरान र बेल्जियमको बराबरी, स्पेनको शानदार पुनरागमन।
3: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिनभन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्य लयमा जानुभई छुट सुविधाको लाभ लिनु हुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
5: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुस्, तपाईँ पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
6: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
0: काया कैरनमा अब खबरको सिलसिला। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका शीर्ष नेताहरूले प्रथम महाधिवेशनको उद्घाटन सत्रबाट जनादेशको सम्मान, सुशासनको अभियान र राष्ट्रिय मुद्दामा सबै दलसँग सहकार्य गर्ने सङ्कल्प गरेका छन्। उनीहरूले दुई तिहाई जनमतलाई परिवर्तनको जनादेशको रूपमा व्याख्या गर्दै रासो

0: आफ्नो प्रतिबद्धता दोहोर्याउँदै भन्नुभयो, हामी त्यसबाट बाहिर जाने छैनौँ। यस अगाडि भएका तमाम आन्दोलनहरूको तिरस्कार गर्ने साहस हामीमा हुने छैन, त्यो कदम हामी कदापि चाल्ने छैनौँ। रासोपाले त्यो लाइन क्रस गर्दैन। यस्तै वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहले भन्नुभएको छ, सरकार भनेको गाडी जस्तो हो, हाम्रो गाडी लोकल रोडमा होइन एक्सप्रेस वेमा हिँडेको हो, गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ। अख्तियारलाई सोधपुछ गर्नुपर्छ, सरसल्लाह लिनुपर्छ भने हामी 5 घन्टा मात्र होइन 5 वर्ष गर्छौँ। 5 वर्ष अख्तियारलाई राखेर सरसल्लाह गरिन्छ, हामी नियम कानुनमा बसेर काम गर्छौँ, उहाँले भन्नुभयो। हामीले छिमेकी देशसँग सीमा सम्बन्धी कुरा उठाउँदा स्वाभाविक रूपमा उनीहरूले पनि आफ्नो धारणा र आपत्ति राख्न सक्छन्, तर हामीसँग तथ्य प्रमाण र ऐतिहासिक आधार छन्। कालापानी लिपुलेख लगायतका विषयमा नेपालसँग पर्याप्त प्रमाण छ, सरकारले तथ्यका आधारमा आफ्नो दावी प्रस्तुत गरिरहेको छ, प्रधानमन्त्री शाहले हिजो रासोपाको उद्घाटन सत्रमा चितवनमा भन्नुभयो। यसैबीच सत्तारूढ दलदेखि प्रतिपक्षीसम्मका शीर्ष नेताहरूले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई शुभकामनासँगै राजनीतिक सन्देश दिने मञ्चका रूपमा उपयोग गरेका छन्। संसदमा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेताहरूले रासोपालाई राजनीतिक तथा वैचारिक रूपमा अझ स्पष्ट बन्न, आन्तरिक गुटबन्दी र व्यक्तिवादबाट जोगिन, नागरिकले दिएको विश्वासको सम्मान गर्न तथा परिपक्व ढङ्गले राज्य सञ्चालनको जिम्मेवारी वहन गर्न सुझाव दिएका छन्। शुभकामना मन्तव्यका क्रममा नेताहरूले रासोपा नेपाली राजनीतिमा वैकल्पिक शक्तिका रूपमा उदाएको स्वीकार गर्दै अब आन्दोलन र नारा भन्दा नीति विचार र कार्य सम्पादन मार्फत आफूलाई प्रमाणित गर्नुपर्ने चुनौती रहेको औँल्याए। उनीहरूले राम्रो काममा साथ र समर्थन रहने तर कमजोरी र विचलन देखिएमा खबरदारी गर्न पनि पछि नपर्ने स्पष्ट सन्देश दिएका छन्। नेताहरूको साझा अपेक्षा थियो महाधिवेशन केवल नेतृत्व चयन वा संगठनात्मक प्रक्रिया मात्र नबनोस्, बरु रासोपाको वैचारिक दिशा, राजनीतिक दृष्टिकोण र दीर्घकालीन रणनीति स्पष्ट पार्ने ऐतिहासिक अवसर बनोस्।
1: यसैबीच रासोपामा सभापति र वरिष्ठ नेता सर्वसम्मत चयन हुने निश्चित भए पनि बाँकी पदाधिकारी र 99 केन्द्रीय सदस्य पदमा भने प्रतिस्पर्धा हुने देखिएको छ। प्रतिस्पर्धा हुने निश्चित भए पनि स्वस्थ र स्वच्छ होस् भन्ने कामना पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहले गर्नुभएको छ। हिजो महाधिवेशनको उद्घाटन सत्रमा लामिछाने र शाहले पार्टीभित्र गुटबन्दी गरेर नेतृत्वमा पुग्ने, अस्वस्थ प्रतिस्पर्धा गर्ने काम भए पुराना दलहरूकै हविगत हुने चेतावनी समेत दिनुभएको छ। यो प्रवृत्ति स्वीकार्य नहुने भनी तल्लो तहका नेताहरूलाई सचेत समेत गराउनु भएको छ। रासोपामा 3 उपसभापति, 1 खुला, 1 महिला र 1 मनोनित हुनेछन्। खुला उपसभापतिमा स्वर्णिम वागले प्रबल दावेदार रहेको रासोपाका नेताहरू बताउँछन्। अर्थमन्त्री र पार्टीमा तेस्रो वरियतामा रहेका उहाँ विरुद्ध कसैले उम्मेदवारी नदिने सम्भावना देखिएको नेताहरूको अनुमान छ। सभापतिमा रवि लामिछाने, वरिष्ठ नेतामा बालेन्द्र शाह सर्वसम्मत हुने निश्चित देखिन्छ। खुला उपसभापतिमा स्वर्णिम वाग्लेसँग प्रतिस्पर्धा गर्ने अहिलेसम्म कोही पनि देखिएका छैनन्, उहाँ पनि सर्वसम्मत हुने सम्भावना प्रबल छ, पार्टीका एक नेताले बताउनुभयो। यस्तो अवस्थामा पदाधिकारी मध्ये महिला उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा चुनाव हुने सम्भावना छ। पार्टी सभापति लामिछाने र वरिष्ठ नेता शाहले पदाधिकारी सर्वसम्मत चयन गर्ने गृह कार्य भने थालिसक्नु भएको छ। आजको कान्तिपुर दैनिकमा खबर छ,
0: सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारी नेतृत्वको सम्पत्ति छानबिन आयोगमा करिब 10,000 जनाले मात्र सम्पत्ति सम्बन्धी विवरण बुझाएका छन्। करिब 3,000 जनाले भने विभिन्न व्यक्तिको सम्पत्ति छानबिन हुनुपर्ने भन्दै उजुरी दर्ता गराएका छन्। आयोगले 25,000 भन्दा धेरै बहालवाला तथा अवकाश प्राप्त कर्मचारी एवं राजनीति पदाधिकारीको सम्पत्ति विवरण पेश गर्ने अनुमान गरेको थियो। अपेक्षा अनुसार विवरण प्राप्त नभएपछि सुरुमा तोकिएको म्याद 1 महिना थप गरिएको आयोगका अध्यक्ष भण्डारीले बताउनुभयो। पछिल्ला दिनमा विवरण बुझाउने क्रम बढेको उहाँले बताउनु भएको खबर कान्तिपुरले लेखेको छ।
1: सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्दा दायर भई मेलमिलाप हुन नसकेमा 1 वर्षपछि सम्बन्ध विच्छेदको प्रक्रियामा जानुपर्ने कानुनी परिमार्जनको प्रस्ताव गरिएको छ। सम्बन्ध विच्छेदको प्रावधानमा महिला र पुरुषलाई समान हक प्रत्याभूत गर्ने भन्दै मुलुकी देवान संहिताको ऐनको व्यवस्था संशोधन प्रस्ताव गरिएको हो। विधायन सम्बन्धी ऐन 2081 दफा 6 को व्यवस्था कार्यान्वयनका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले मस्यौदा विधेयक सार्वजनिक समेत गरेको छ। मन्त्रालयले संहितासँगै मुलुकी देवानी कार्यविधि संहिता ऐन संशोधन प्रस्ताव पनि सार्वजनिक गरेको छ। मन्त्रालयले मुलुकी मूल ऐनको दफा 96 रहेको सम्बन्ध विच्छेद विच्छेद गर्न चाहने पति वा पत्नीले सम्बन्धित जिल्ला अदालतमा निवेदन दिनुपर्ने व्यवस्था संशोधन गरी पति वा पत्नी वा दुवैले अदालतमा निवेदन

0: दिन सक्ने व्यवस्था प्रस्ताव गरेको छ। यस्तै मूल ऐनको दफा 98 को प्रतिबन्धनात्मक वाक्यांश हटाउँदै एक वर्षको कुलिङ पिरियड हटाउन प्रस्ताव गरिएको छ। यसअनुसार मुद्दा दर्ता भई मिलापत्र समेत हुन नसके एक वर्षपछि सम्बन्ध विच्छेद गराउनु पर्ने बाध्यकारी व्यवस्था हटाउन प्रस्ताव गरिएको छ। यस्तै संशोधनमा पत्नी वा सन्तानले पति वा बाबुको भागबाट मात्र अंश पाउने व्यवस्था संशोधन प्रस्ताव गरिएको छ। मस्यौदा अनुसार अदालतबाट म्याद जारी भई रितपूर्वक तामेल भएपछि कुनै प्रतिवादीलाई वादीलाई अंश नदिने मनसायले फाँटबारी लुकाएको प्रमाणित भएमा अदालतले अंश भागको थप 10% सम्पत्ति समेत पाउने गरी फैसला गर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरिएको खबर गोरखापत्रमा छ।
1: काया कैरनमा साइबर अपराधका घटना र बच्ने उपाय बारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।

0: अनि ए दाई किन टोलाहौ केबिट बाल्यो?
1: मुङ्गुर पाल्ने घाटै लाल, त्यहाँबाट फेरि माछा पाल्ने त्यसमा पनि घाटै लायो, चुर्नुमै बारो असी त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा पालेको त्यसमा पनि घाटै लायो, होइन के गरौँ बा? अब
0: ल हेर इन्का बुद्धि चाल्ने पनि तरिका पाल्नलाई, के खुवाउँछौ? ल यो विजय प्लेट दाना खुवाउ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
2: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
3: भाडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 9855063172 र 9452512200 छ।
2: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
4: युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले जनादेशको सम्मान, सुशासनको अभियान र राष्ट्रिय मुद्दामा सबै दलसँग सहकार्य गर्ने रवि र बालनको साझा प्रतिबद्धता, वैचारिक अस्पष्टता स्पष्ट पार्न र परिपक्व ढङ्गले सरकार चलाउन अरू दलको सुझाव, रासोपा सभापतिमा रवि र वरिष्ठ नेतामा बालन सर्वसम्मत हुने निश्चित, सम्पत्ति छानबिन आयोगमा 10,000 बुझाए विवरण, देवानी संहितामा सम्बन्ध विच्छेदको कानुन परिमार्जनको प्रस्ताव लगायतका खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी खबर। बैंक तथा वित्तीय संस्थामा ब्याज दर घटेको सकारात्मक प्रभाव बीमा क्षेत्रमा पर्न थालेको छ। बैंकमा मुद्दती निक्षेप पैसा राख्दा पनि न्यून ब्याज दर पाइन थालेपछि नागरिकले बीमा गर्न थालेका जानकारहरू बताउँछन्। बीमा गर्दा जीवन तथा सम्पत्तिको सुरक्षा पनि हुने र ब्याज भन्दा धेरै प्रतिफल पनि पाइने भएकाले बीमामा आकर्षण बढेको उनीहरूको भनाइ छ। गएको वैशाखसम्म बीमा कम्पनीहरूले 2,01,36,00,00,000 रुपियाँ बीमा शुल्क संकलन गरेका छन्। गएको वर्षको तुलनामा यस वर्षको वैशाखसम्म कम्पनीहरूको बीमा शुल्क संकलन 14.27% बढेको हो। गएको वर्षको वैशाखसम्म बीमा कम्पनीहरूले 1,76,21,00,00,000 रुपियाँ बीमा संकलन शुल्क संकलन गरेका थिए। पछिल्लो 3 वर्षदेखि बैंक तथा वित्तीय संस्थामा अधिक तरलता थुप्रिएको छ। ब्याज दर घटेर इतिहासकै न्यून बिन्दुमा पुगेको छ। ब्याज दर घटेको सकारात्मक प्रभाव बीमा कारोबारमा परेको जीवन बिमक संघका अध्यक्ष प्रवीण रमण प्राजुलीले बताउनुभयो। पछिल्ला महिनामा बीमा कारोबार बढेको छ। बैंकमा निक्षेप राख्दा कम ब्याज पाइने भएपछि नागरिक बीमा गर्न आकर्षित भएको देखिन्छ। उहाँले भन्नुभयो, यसका दुई कारण छन्। पहिलो, जीवन तथा सम्पत्तिको सुरक्षा हुन्छ र दोस्रो, बैंकको ब्याज भन्दा बढी प्रतिफल पाइन्छ। तर बीमा कम्पनीले प्राय रकम मुद्दती निक्षेपमा राख्ने र बैंकको ब्याज कम हुँदा कम्पनीको प्रतिफल घट्ने पराजुलीको भनाइ छ। आजको कान्तिपुर दैनिकमा खबर छ।
4: यसैबीच नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्ष 2083-84 को मौद्रिक नीतिको तयारी गरिरहँदा बैंकरहरूले कर्जा नीतिमा लचकता अप्नाउनु पर्ने अपेक्षा राखेका छन्। कर्जा असुली प्रभावित भएर खराब कर्जा बेहोर्दै आएका बैंकहरूले कर्जा नोक्सानी व्यवस्था खुकुलो बनाउनु पर्ने अपेक्षा गरेका हुन्। बैंकर संघले छलफल गरी सुझावको मस्यौदा तयार पारिसकेको छ। आजसम्ममा नेपाल बैंकर संघले राष्ट्र बैंकमा औपचारिक रूपमा सुझाव पेश गर्ने तयारी गरेको संघले जानकारी दिएको छ। अहिले बैंकहरूमा खराब कर्जा र नबिकेका सम्पत्ति थुप्रेको छ, तर कुनै ग्राहकले आफ्नो बिग्रिएको वा बाँकी रहेको ऋणको रकम भुक्तानी गरेर खाता नियमित गरिसक्दा पनि अझै 3 महिनासम्म त्यसलाई निष्क्रिय अर्थात् खराब वर्गमै राख्नुपर्ने व्यवस्था छ, नयाँ पत्रिकाले खबर लेखेको छ।
5: हिजो आज साइबर अपराधसँग सम्बन्धित घटना बढ्दै गएको छ। खास गरी बालबालिका, किशोर किशोरी, महिला तथा डिजिटल साक्षरता कम भएका मानिस यस्ता घटनामा फस्ने गरेका छन्। कम्प्युटर, मोबाइल तथा इन्टरनेट सञ्चालको प्रयोग गरेर गरिने जुनसुकै गैर कानुनी तथा आपराधिक गतिविधि साइबर अपराध हो। साइबर अपराध सम्बन्धी कसुर हेर्ने मुख्य निकाय नेपाल प्रहरीको साइबर ब्युरो हो। यस्तो अपराध भएमा नजिकैको प्रहरी कार्यालय वा साइबर ब्युरोमा उजुरी दिन सकिन्छ। तर साइबर अपराधका घटना बढे पनि उजुरी भने एकदमै कम मात्रै पर्ने गरेको छ। साइबर अपराध र बस्ने उपायबारे थप जानकारी सहित साथी सम्झना महर्जन।
6: विशेष गरी किशोरावस्था र बाल बालिकामा सूचना प्रविधिको प्रयोगसँगै साइबर अपराधका घटना पनि बढ्दो छ। किशोरावस्थामा लहलहीमा लागेर गरिने गतिविधिले साइबर अपराध बढेको छ भन्नुहुन्छ बाल बालिकाको साइबर क्षेत्रमा कार्यरत संस्था चाइल्ड सेफ नेटका संस्थापक अध्यक्ष अनिल रघुवंशी।
7: उनीहरूलाई एउटा जानकारी नभएको भयो अनि अर्को साथीभाइ सबैले गर्ने, सबैले गेम खेलेको छ, सबैले स्न्यापच्याट चलाएको छ, सबैले टिकटक चलाएको छ भने उनीहरू पनि त्यसैमा लाग्ने एउटा चाहिँ नि साथीहरूको लहलही अथवा पियर प्रेसरमा पनि पियर इन्फ्लुएन्समा पनि छन् अनि उनीहरूले चाहिँ सबैले यस्तै गरेको छ र आफूभन्दा अग्रजहरूले पनि गरेको देख्दाखेरि यस्तै गर्नुपर्ने रहेछ। त्यो नै उनीहरूले सिक्ने हुँदाखेरि बाल बालिकाहरूले अनलाइनमा फलोअर्स बढाउन भाइरल हुनको लागि त्यही खालको काम गर्ने त्यसले भोलि गएर के हुन्छ र आजै पनि के असर पर्छ भन्ने जानकारी पनि त्यति छैन त्यही भएर उनीहरू त्यसमा फसिरहेछन्।
6: सामाजिक सञ्जाल इन्टरनेट र मोबाइलको सही प्रयोग नगर्दा बाल बालिकाहरू आफै पीडित हुने र यसमा फस्ने गरेका छन्। अहिले विश्वकप चलिरहेको बेला पनि किशोर किशोरी गेमको लतमा फस्नुका साथै बाजी पनि राख्ने भएकाले अभिभावक र विद्यालय नै सचेत हुनुपर्ने बताउनुहुन्छ साइबर ब्युरोका प्रवक्ता दिलीप कुमार गिरी।
8: अभिभावकले आफ्ना बाल बालिकाहरू के कुरामा बिजी छन् त कुन कुरामा बिजी छन् फेसबुक सामाजिक सञ्जालहरू प्रयोग गर्दाखेरि उनीहरूले होसियारी अप्नाएका छन् कि छैनन् अथवा प्रयोग गर्न नपर्ने सेयर गर्न नपर्ने र क्लिक गर्न नपर्ने लिङ्कहरू क्लिक गरेर बाल बालिकाहरू स्वतः आफू पीडित भइरहेछन् कि भन्ने कुरा ध्यान दिनुपर्छ भने अर्को चाहिँ सबभन्दा बढी स्थान बिताउने भनेको विद्यालयमा हो भने विद्यालय स्तरीय सचेतना कार्यक्रमहरूलाई व्यापक रूपमा वृद्धि गर्यो भने नि यो जुन सामाजिक सञ्जाल नेट इन्टरनेटको दुरुपयोग गरेर हुने अपराधहरू विशेष गरी किशोर किशोरी पीडित हुने अपराध चाहिँ कम हुन्छ।
6: बाल बालिकालाई ग्याजेट लगायत मोबाइलको धेरै प्रयोग बारे विद्यालय र परिवारको गुनासो र गाली धेरै आउँछ तर त्यसकै प्रयोगले उनीहरूको खुबी र क्षमता देखाइरहेको छ भने त्यसलाई पनि कदर गर्नुपर्ने बताउनुहुन्छ चाइल्ड सेफ नेटका संस्थापक अध्यक्ष अनिल रघुवंशी।
7: त इन्टरनेटबाट त्यसबाट गर्न सकिने अब शिक्षाको कुराहरू सकारात्मक कुराहरू धेरै छन् त्यो चाहिँ एकदमै थोरै मात्र बच्चाहरूले लिइरहेको जस्तो लाग्छ तर कुनै कुनैले चाहिँ कसैले अब यो ह्यान्डिक्राफ्ट्सहरू बनाएको छ कसैले रोबोटको के बनाएको छ कसैले अरू के बनाएको छ अनि कसरी सिकेको भन्दाखेरि यो युट्युब हेरेर सिकेको भनेको छ कि एकदमै सकारात्मक राम्रो गर्नेहरू पनि छन् त्यस्तो कुरालाई बढाएर उनीहरूलाई चाहिँ नेगेटिभ कुराहरूबाट हटाउनेतिर गर्नुपर्ने जस्तो देखिन्छ।
6: साइबर अपराध घटना भएको 90 दिनभित्र नेपाल प्रहरीका कुनै पनि कार्यालय वा साइबर ब्युरोमै उजुरी दिन सकिन्छ तर जानकारीको अभाव र 90 दिने हदम्याद नाग्ने भएकाले पीडित मध्ये 2% मात्रै उजुरी दिने गरेको प्रहरीको तथ्याङ्क छ। साइबर अपराधमा फस्नबाट बस्न के गर्ने त साइबर ब्युरोका प्रवक्ता दिलीप कुमार गिरीको सुझाव।
8: आफूले आफूलाई अनावश्यक लागेका आफूलाई शङ्का लागेका लिङ्कहरू क्लिक नगर्नुहोस् आफूसँग अपरिचित व्यक्तिहरूसँग सकेसम्म सम्पर्क नराख्नुहोस् आफ्नो गोपनीयता सेटिङ गर्नुहोस् डिभाइसको सामाजिक सञ्जालको प्रयोग गर्नुहुन्छ उहाँहरूले अहिले त छ्यापछ्याप्ती छ डिजिटलमा जहाँ पनि भेट्न सकिन्छ कसरी बस्ने भन्ने कुरा त्यस्ता कुराहरू आफू साक्षर हुनु पर्यो र अरूलाई पनि साक्षर गराउनु पर्यो भने र आफू पीडित भएको जस्तो लाग्छ भने तत्काल कानुनी कारवाहीको लागि नजिकको प्रहरी कार्यालयमा जानुपर्छ।
4: साइबर अपराध र किशोर अवस्थामा हुन गर्नुपर्ने सुरक्षाको विषयमा नेपाल प्रहरीको साइबर ब्युरोका प्रवक्ता दिलीप कुमार गिरी र चाइल्ड सेफनेटका संस्थापक अध्यक्ष अनिल रघुवंशीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल। वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्यापिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई।
9: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
10: हजुर हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
11: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
11: 24 घण्टा इमर्जेन्सी सेवा
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा
11: एडभान्स पेडियाट्रिक जनरल वार्ड
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
11: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
11: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच फेटल इको कार्डियोग्राफी सेवा
12: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
3: भेन्टिलेटर सेवा
12: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
12: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन फोन 056518
5: अब बाँकी खबर अधिकांश मानिस दिनको सुरुवात गर्ने तयारीमा लाग्दै गर्दा कृष्ण थापा पत्रिकाको थाक बोकेर पोखराका सडक चहार्न थालिसक्नु भएको हुन्छ नयाँ बजार न्यू रोड चिफले ढुङ्गा पृथ्वी चोक सृजना चोक लेक साइड रत्नचोक हुँदै राष्ट्र बैङ्क चोक बिरौटा र पुरानो एयरपोर्ट उहाँको दैनिक रूट हो जहाँका चोक र गल्लीमा 13 वर्षदेखि उहाँ पत्रिका बेचिरहनु भएको छ उहाँ जन्मजात बोल्न र सुन्न नसक्ने शारीरिक अपाङ्गता हुनुहुन्छ उहाँको मिहिनेत र दृढ इच्छा शक्ति धेरैका लागि उदाहरणीय कर्म बनेको छ सङ्घर्ष आत्मविश्वास र आत्मनिर्भरताले भरिएको उहाँको कथा धेरैका लागि विशेष पनि छ पोखराको बगालेटोलमा सामान्य परिवारमा जन्मिनुभएका कृष्ण जन्मजात नै बोल्न र सुन्न सक्नुहुन्थेन उहाँले सानैदेखि कसैसँग संवाद गर्न सक्नु भएन 7 वर्षको उमेरसम्म त राम्रोसँग खान समेत नसकेको उहाँ आफैले सुनाउनुभयो 13 वर्षदेखि पत्रिका बेचेर आत्मसम्मान कमाइरहेका कृष्ण आजको कान्तिपुरले खबर छापेको छ
4: अब विदेशको खबर अमेरिका र इरान बीचको युद्ध अन्त्य गर्ने उद्देश्यले भएको प्रारम्भिक सहमतिपछि स्विजरल्यान्डमा प्रत्यक्ष शान्ति वार्ताको पहिलो चरण सुरु भएको छ स्विजरल्यान्डको बर्गेनस्टक रिसोर्टमा सुरु भएको वार्तामा दुवै पक्षले इरानको आणविक कार्यक्रम लेबनानको सुरक्षा हिजबुल्लाको भूमिका हर्मुज जलमार्ग सञ्चालन तथा दीर्घकालीन सम्बन्ध सुधारका विषयमा छलफल गरेका छन् आणविक कार्यक्रम सम्बन्धी अन्तिम सहमति हुन बाँकी रहेको र यही विषयलाई अमेरिका इरान द्वन्द्वको मुख्य कारण मानिँदै आएको छ लेबनानमा बढ्दो तनाव र इरान समर्थित हिजबुल्ला समूहको गतिविधिबारे विस्तृत छलफल भएको छ
5: अब खेल खबर दुई पटकको विश्व विजेता उरुग्वेसँग के भडेले बराबरी खेलेको छ उरुग्वे 1930 र 1950 विश्वकप जितेको देश हो के भडे भने विश्वकपमा पहिलो पटक प्रवेश गरेको देश हो उरुग्वेसँग के भडेले 2-2 बराबरी गरेको हो विश्व विजेता स्पेनसँगको पहिलो खेलमा गोलरहित बराबरी गरेको के भडेले विश्वकपमा आफ्नो गोल दर्ता गराएको छ के भडेका लागि केभिन पियानले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए केही समय अघि सम्पन्न खेलमा 43 मिनटमा उरुग्वेका मेक्सी अराजाओले 44 मिनटमा गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए भने पहिलो हाफको अन्तिम समयमा अगस्टिन क्यानोबिबोले गोल गर्दै उरुग्वेले 2-1 अग्रता बनाएको थियो 60 मिनटमा हेलियो भरेलोलो गोल गर्दै खेललाई 2-2 बराबरीमा ल्याए खेलमा बराबरी भएसँगै दुवै टोलीले अङ्क समान अङ्क जोडेका छन् तालिकामा दुवै टोलीले 2 अङ्क जोडेका छन् यस्तै गैराती नै भएको इरान र बेल्जियम बीचको खेल पनि गोलरहित बराबरीमा सकिएको छ खेलको 24 मिनटमा इरानका मेहदी तोरेबीले बललाई गोलमा परिणत गरे भने भिडियो सहायक निर्णायकको परीक्षणपछि अफसाइड ठहर हुँदा गोलले मान्यता पाएन त्यसपछि बेल्जियमले लगातार प्रहार गरे पनि इरानी गोलरक्षक अलरेजा बेरान भान्दाले उत्कृष्ट बचाव गर्दै टोलीलाई सङ्कटबाट जोगाए बेल्जियमका नाथान एनगोय रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए यस्तै गैराती नै भएको अर्को खेलमा स्पेनले साउदी अरेबियामाथि 4-0 जित दर्ता गरेको छ विश्वकपमा यो स्पेनको पहिलो जित हो पहिलो खेलमा के भडेसँग बराबरी खेलेको स्पेनले यो जितसँगै 4 अङ्क जोड्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ स्पेनका लागि 10 मिनटमा लामिन यामालले पहिलो गोल गरेका छन् त्यसपछि 21 र 23 मिनटमा मिकेल ओआर जाबालले गोल गर्दै टोलीलाई 3-0 सहजता दिलाए दोस्रो हाफमा साउदी अरेबियाका हसन अल तमकदीबाट आत्मघाती गोल भएपछि स्पेनको अग्रता 4-0 पुग्यो खेलको अन्त्यतिर फेरान टोरेसले गोल गरेपछि अफसाइडका कारण त्यसले मान्यता फेरि पाएन विश्वकप फुटबलमा आज बिहान 7:45 क्यानाडाको भ्यानकुभरको बहुदेशीय रङ्गशालामा न्युजिल्यान्ड र इजिप्ट बीचको खेल हुँदैछ दुवै टोली प्रतियोगितामा पहिलो जितको खोजीमा हुनेछन्
4: काया कैरनमा अब केही खबर संक्षेपमा गैराती र आज बिहान पूर्वी र मध्य भेगका धेरै ठाउँमा पानी परेको छ आज दिउँसो पनि पूर्व र मध्य भेगका धेरै ठाउँमा मध्यमसम्मको वर्षा हुने र पश्चिम तराई मा तातो लहर चल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ
5: 2075 भित्रै कालोपत्र सकिने गरी ठेक्का लागेको बारपाक सडकको काम अलपत्र बनेपछि पुरानो ठेक्का तोडेर नयाँ प्रक्रिया सुरु गरिएको छ 12 किलोबाट बारपाकसम्म पुग्ने 46.6 किलोमिटर सडक 4 खण्ड छुट्याएर 2075 साल भित्रै काम सकिने गरी ठेक्का लगाइएको थियो।
4: विद्युतीय राजधानी पासपोर्ट छपाई सम्बन्धी बोलपत्रमा भएको अनियमितताको छानबिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तिम चरणमा पुर्याएको खबर नयाँ पत्रिकाले लेखेको छ।
5: टेलिभिजन कार्यक्रम कमेडी दरबारको पछिल्लो श्रृङ्खलामा सेन्सरसिपको विवाद देखिएको छ। राजसभा सांसदहरू राजनाथ पाण्डे, जगदीश खरेल र रुकेश रञ्जित अतिथि रहेको यो एपिसोडमा प्रसारणमा गरिएका कतिपय संवादमा बिभ लगाइएपछि यो विषयले सामाजिक सञ्जाल तताएको छ।
4: र गएको आर्थिक वर्षको 11 महिना साउनदेखि जेठसम्मको तुलनामा चालु आर्थिक वर्षको यही अवधिमा घर जग्गा कारोबारबाट असुली हुने राजस्व 6,29,00,00,000 रुपियाँले बढेको छ। काया कैरनमा अब पालो उखानको
5: भोटको नुन र लासाको सुन।
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
5: जनादेशको सम्मान, सुशासनको अभियान र राष्ट्रिय मुद्दामा सबै दलसँग सहकार्य गर्ने रवि र बालिनको साझा प्रतिबद्धता, वैचारिक अस्पष्टता स्पष्ट पार्न र परिपक्व ढङ्गले सरकार चलाउन अरू दलहरूको सुझाव।
4: बैङ्कको ब्याज घट्दा बिमा कारोबार बढ्यो, मौद्रिक नीतिको तयारी भइरहँदा कर्जा नीतिमा लचकता अपनाउनु पर्ने बैङ्करहरूको अपेक्षा।
5: बालिका तथा किशोरीमाथि साइबर अपराधका घटना बढ्दो तर उजुरी कम, विद्यालय घर परिवार सँगै बालबालिका पनि सचेत हुन जरुरी।
4: स्विजरल्यान्डमा अमेरिका इरान शान्ति वार्ताको पहिलो चरण सुरु, आणविक कार्यक्रम हर्मो जलमार्ग र इजरायल लेबनानी युद्ध बारे छलफल।
5: र विश्वकप फुटबलमा उरुग्वे र केप भर्डे तथा इरान र बेल्जियमको बराबरी, स्पेनको शानदार पुनरागमन।
4: र अन्त्यमा आजको कार्टुन। आज हामीले चसक्क शीर्षकमा महेश बस्ताकोटीले केही दिन अघि बनाउनु भएको कार्टुन लिएका छौँ। यहाँ एकजना मान्छेले जवान छोराको स्वास्थ्य जाँच गराउन डाक्टरकोमा लगेका छन् अनि स्वास्थ्य जाँच गरिसकेपछि डाक्टर भन्दैछन्, सन्चो हुन, गाह्रो छ, अरू कुलत भावै ठिक गराउन सकिन्थ्यो, बाबुलाई देश बनाउने कुलत रहेछ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौँ। नमस्कार।
13: नमस्कार आदरणीय श्रोता, आजको नेपाली बहसबाट खेमबम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र फिल्म स्टेसनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ र नेपाली बहस डिजिटल प्लेटफर्म हाम पात्रो .com र नेपाली नेटवर्क .com पनि तपाईँहरू एकैसाथ सुनिराख्नु भएको छ। विश्वभर छरिएर रहेका नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसमा आज हामी चर्चा गर्न चाहन्छौँ राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनीतिक क्षेत्रका विषयमा बहस र चर्चा गर्नेछौँ। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा सुरु भएको छ। हिजोको उद्घाटन समारोहमा निकै ठुलो लेख्य सहभागिताका साथ महाधिवेशन, पहिलो ऐतिहासिक महाधिवेशनको शुभारम्भ भयो। रवि र बालेन्द्रको सन्देश थियो, गणतन्त्रमा हामी प्रतिबद्ध छौँ र पार्टीमा एकजुटका छौँ। संविधान तथा लोकतान्त्रिक गणतन्त्र, शासन पद्धति, संघीयताका विषयमा सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह दुवैले सम्बोधन पनि गरे। लामिछानेले प्रधानमन्त्रीमा 5 वर्ष शाह रहने प्रस्ट्याए। शाहले पार्टीमा कुनै पक्ष विपक्षी नहुने समेत उद्घोष गरेका छन् र कुनै पनि हालतमा गुट र उपगुटको राजनीति, राष्ट्रिय स्वतन्त्र पार्टीमा हुन नहुने भन्ने खालका विषयहरूको पनि सन्देश हिजो दिएको छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ। फटाफट गोल हान्ने जिम्मा प्रधानमन्त्री बालेन्द्र शाहको हुनेछ। उहाँले त्यसको निरन्तरता दिइरहनु भएको छ। झुकिएर त्यो बल आएछ भने पनि त्यसलाई त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो हो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एउटा सन्देश दिन खोजेका छन्। प्रधानमन्त्रीमा बालेन्द्र शाहले गोल हान्ने काम गरिरहनु भएको छ र प्रधानमन्त्री बालेन्द्र शाहले नै अहिले तत्कालका लागि चलाउनुहुन्छ। उहाँको एउटा सन्देश छ। बालेन्द्र शाहले भनेका छन्, जनताको मत हावा जस्तो हो, कहिले यताबाट चल्छ, कहिले उताबाट चल्छ भनेर भनिरहनु भएको छ। हामी हावाबाट चलेका छैनौँ, हामीले त बाढी ल्याएर खोला फर्काएको हो। खोला एक पटक सिधा बाटोमा फर्किसकेपछि निरन्तर त्यही बाटो हिँड्छ, हावा जस्तो पूर्व, पश्चिम, उत्तर, दक्षिण जाँदैन, बालेन्द्र शाहले बताएका छन्। आदरणीय श्रोता, राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन हामी चर्चा र परिचर्चा गरिरहेका छौँ। महाधिवेशनमा अहिलेको अवस्थामा अब पार्टी एक ढिका भएर अगाडि बढ्छ त, महाधिवेशनको सन्देश के हो? गुट र उपगुट कुनै पनि हालतमा नहुने र हुन नदिने प्रतिबद्धता बालेन्द्र शाह र रवि लामिछानेले गर्दै गर्दाखेरि पार्टीमा आखिर गुट छैन त? आजको बहसको केन्द्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा अन्य दलहरू पनि उपस्थित भए। निमन्त्रणा दिइसकेपछि नेपाली कङ्ग्रेसका सभापति गगन कुमार थापादेखि नेकपा एमालेका नेता प्रदीप गेवाली हुँदै राष्ट्रिय प्रजातन्त्र पार्टीका सभापति अर्थात अध्यक्ष राजेन्द्र लिङ्गदेनदेखि उपेन्द्र महतो सिके राउत लगायतहरूको पनि त्यहाँ उपस्थिति रह्यो वर्षमान पुनसम्मको र सबैले राष्ट्रिय स्वतन्त्र पार्टीलाई शुभकामना दिएका छन्। पहिलो महाधिवेशन भव्यताका साथ सम्पन्न होस् भन्ने उनीहरूले शुभेच्छा पनि
14: यति राम्रो बेसमा राजनैतिक विश्लेषक शङ्कर तिवारी हुनुहुन्छ। तिवारी जी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
15: धन्यवाद खेमजी।
14: होइन, हिजोको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक महाधिवेशनमा नेपाली कङ्ग्रेसका सभापति गगन कुमार थापाले एकताको सन्देश दिनुभयो, अङ्कमाल गर्नुभयो, होइन रवि लामिछानेजीसँग?
15: नेपाली काङ्ग्रेस पार्टीको स्थापनाकालदेखिको एउटा संस्कार हो मतभेद गर्ने, मनभेद नगर्ने राजनीतिक आधारमा, जुन एउटा गान्धीको दर्शन थियो, आफ्नो प्रतिस्पर्धीहरूलाई शत्रुको व्यवहार नगर्ने, मित्रवत व्यवहार गर्ने, त्यही कुराको एउटा निरन्तरता, एउटा उच्च राजनीतिक संस्कार रूपमा हामीले त्यसलाई हेर्नुपर्छ। गगन थापाले त्यहाँ जुन सौहार्दपूर्वक राष्ट्रपतिको प्रथम सम्मेलन गएर त्यसलाई शुभकामना दिनुभयो, एउटा नेपाली काङ्ग्रेसले जहिले पनि इतिहासमा यो हेट द सिन नट द सिनर भनेर भन्छ गान्धीयन टर्ममा, नेपाली काङ्ग्रेसले लोकतन्त्रको शर्तमा राणासँग नि सहकार्य गरेको छ, राजासँग नि सहकार्य गर्यो, कम्युनिस्टहरूसँग पनि सहकार्य गर्यो, र अहिले आएको अति दक्षिणपन्थी शक्ति राष्ट्रपतिसँग पनि नेपाली काङ्ग्रेस सहकार्य गर्छ, र यो सहकार्यको शर्त भनेको लोकतन्त्रको मित्रवत सहकार्य हुने हो,
14: अति दक्षिणपन्थी शक्ति हो र राष्ट्रिय स्वतन्त्र पार्टी, डेमोक्रेटिक लिबरल डेमोक्रेट, होइन?
15: यो कुराको परीक्षण हुँदै जान्छ, उहाँहरू पार्टी बन्ने क्रममा हुनुहुन्छ, उहाँहरूको दर्शनको पनि त्यो फरक हुँदै जान्छ। अहिले तत्कालका लागि मेरो बुझाइ जुन यो पपुलिस्ट वेबबाट सोसियल मिडियाबाट आएको पार्टी हो त्यो त्यही जार्गनमा फिट हुन्छ,
14: होइन? आजको दिनमा चाहिँ अब राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेजीले पनि त गगन थापाजीलाई अङ्कमालै गर्नुभयो नि त, होइन?
15: हो, त्यो कुरा रहेछ, तपाईँले भनिदिनु भयो, त्यसमा खुसी छु।
14: तर एकदमै राम्रो सन्देश प्रवाह गरे नि त, उहाँहरू बिचको तिक्तता थियो नि त अहिलेसम्म, होइन? लामै वर्ष भइसकेको थियो, होइन? भेटघाट नभएको, उहाँ त जाने कि नजाने भन्ने नै कन्फ्युजनमा थियो नि त, होइन?
15: होइन, यो तिक्तता भन्दा पनि केही इस्युगत केही मुद्दाहरूमा उहाँहरूको फरक मत थियो, तर एउटा लोकतान्त्रिक पार्टीले अर्को लोकतान्त्रिक फ्रेममा आएको एउटै संविधानभित्र बसेर काम गरिरहेका पार्टीहरूले किन सहकार्य गर्यो, किनकि संसदमा एउटा पार्टी सत्तापक्ष छ, अर्को पार्टी प्रतिपक्ष छ, त्यो हिसाबले पनि जहाँ पनि नोकझोक हुन्छ, भेटघाट हुन्छ, तर त्यो सबै नोकझोक र भेटघाटलाई सौहार्दपूर्ण ढङ्गले अगाडि लगियो भने देशलाई र जनतालाई फाइदा हुन्छ भनेर हामीले त्यो दृश्य देख्न पाएका हौँ। यो दृश्य यस्ता दृश्यहरू हामीले अब नियमित रूपमा देख्न पाउँछौँ।
14: अब अहिलेको अवस्थामा चाहिँ यसले के सन्देश पनि दिन खोजे हो नेपाली कङ्ग्रेसका सभापति र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको यो अङ्कमालले, वा चाहिँ यो शिष्टाचार हो, यो सामान्य प्रक्रिया मात्रै हो एज अ विश्लेषकको हिसाबले?
15: मैले तपाईँलाई सुरुमै भने कि नेपाली काङ्ग्रेस पार्टी जुन सिद्धान्त, जुन परम्परा, जुन संस्कार भन्नु, लोकतान्त्रिक संस्कारहरू विकसित भएको छ बिपी कोइरालाको समयदेखि नै, जुन प्रधानमन्त्री मोहन शमशेरले बिपी कोइरालालाई जेल हाले र जेलबाट रिहाई भएर सामान्य निको भइसकेपछि बिपी कोइराला एकपटकमा चाहिँ प्रधानमन्त्री मोहन शमशेरसँग संवाद गर्छु भनेर मात्रै बिपी कोइराला मन शमशेरसँग संवाद गर्न जानुभएको थियो, भनेको जहिले पनि त्यो मतभेद हुन्छ तर मनभेद नहोस् भन्ने र आफ्नो कुरा सुनाएर प्रतिपक्षको मन जित्ने, विपक्षीको मन जित्ने जुन एउटा गान्धीवादी संस्कार हो, त्यो संस्कारकै निरन्तरता हो नेपाली काङ्ग्रेसले। मैले तपाईँलाई सुरुदेखि भने कि जहिले पनि नेपाली काङ्ग्रेसले आफ्ना कुराहरू विपक्षी समेतलाई राखेर, सिङ्गो देशलाई राखेर, मन जितेर, कानुन बदलेर, मन जितेर मत पनि जित्ने, त्यसपछि कानुन बदलेर, कानुन बनाएर समाजलाई सुसंस्कृत बनाउन अगाडि बढेको पार्टी हो, त्यसको झिल्को हामीले जे देख्न पायौँ, त्यसको उदात
14: यो प्रथम ऐतिहासिक महाधिवेशनले नेपाली राजनीतिमा नेपालको एउटा ठुलो राजनीतिक दल जसले सत्ता चलाइरहेको छ दुइटै नजिकको राजनीतिक दलले कस्तो खालको सन्देश दिन खोज्यो? बालेन्द्र रवि बेचको खटपटदेखि लिएर अन्य श्रृङ्खला कतिपय विषयहरू बाहिर आउने गर्दथे, होइन? अदृश्य खेलहरू भइरहेका विषयहरू पनि सँगसँगै जोडेर आउने गर्दथे। हिजोको यो दृश्यले चाहिँ के सन्देश प्रवाह गर्यो?
15: हिजो एउटा जुन किसिमको जसरी अघिल्ला अघिल्ला संसदहरूमा पार्टीका सबै शीर्ष नेताहरू फर्स्ट रोमै बस्नुहुन्थ्यो, यो पटकको चुनावी परिणाम त्यस्तो सहज भएन। त्यही भएर नेपाली काङ्ग्रेसका के अरे यो संसदमा सर्वदलीय बैठक सभामुखले डाक्नुपर्नेमा त्यति बेला सत्ताधारी दलका नेता रवि लामिछानेज्यूले डाक्नु भएको थियो। त्यो बैठकमा नेपाली काङ्ग्रेसका नेता पार्टी सभापति गौतम थापा जानुभएको थिएन, त्यसमा टिप्पणी भएको थियो। उहाँलाई लाग्यो कि यो संसदीय दलको मामिला हो, त्यसमा हाम्रो दलका नेता जानुहुन्छ भने भिक्षुवाङनामले जानुभएको थियो। र यसरी यो चुनावको परिणामपछि अथवा विगत लामो समयदेखि नै रासोपाका नेताहरू, रासोपाका शीर्ष नेताहरू र नेपाली काङ्ग्रेसका शीर्ष नेताहरूलाई एउटै स्टेजमा देख्न पाइएको थिएन। त्यो हिजो देखिसकेपछि एउटा उच्च राजनीतिक संस्कार अब सौहार्द किसिमबाट अगाडिको बाटो जान्छ, छलफल गरेर अगाडि बढ्छन् भन्ने कुरा देखा परेको छ।
14: प्रधानमन्त्रीको सम्बोधन यहाँले हेर्नुभयो नि त होइन, सीमाको विषयको सम्बोधन पनि हेर्नुभयो। तत्कालीन नेकपा एमालेकै नेता प्रदीप ज्ञवालीजीले अलिकति ब्रेक टाइम टाइममा लाउनुहोस्, दुर्घटना हुन सक्छ भन्ने ढङ्गका आशयलाई चाहिँ हामी गन्तव्यमै पुगेर मात्र ब्रेक लाउने हो, यो बिचमा ब्रेक भन्ने छैन भन्नुभयो होइन। हामीले त अब हावा होइनौँ, कहिले यता पूर्व चल्ने कहिले पश्चिम चल्ने, हामी त खोलो हौ, खोलो फर्कियो, खोलो स्टेट भइसके पछाडि चाहिँ निरन्तर बक्ससम्म भन्नुभयो। उहाँहरूको यो साहस भन्ने, उहाँहरूको यो के भन्छ कन्फिडेन्स भन्ने, अब सत्ता र सरकार चाहिँ सही ट्र्याकमा छ।
15: हाम्रो प्रधानमन्त्री बालेनजीमा दुईटा भङ्गदङ्गीबाट उहाँ अझै मुक्त हुनुभएको छैन। उहाँले स्टेजलाई ऱ्याप ब्याटलको माइक बनाइदिनुहुन्छ एउटा कुरा, किनकि उहाँ ऱ्याप गाएको एउटा कुरा, र दोस्रो कुरा त्यो मेयरको जुन त्यो माइन्ड सेट हो त्यसबाट पनि उहाँ बाहिर आइसक्नु भएको छैन। र उहाँले जसरी हिजो जुन अख्तियारको बारेमा टिप्पणी गर्नुभएको छ, अरू विषयहरूको बारेमा बोल्नु भएको छ, त्यसले चाहिँ उहाँको अझै त्यो उहाँले डेमोक्रेटिक नर्म्स र डेमोक्रेटिक फङ्सनिङको बारेमा उहाँले बिस्तारै बुझ्नुहुन्छ। त्यो सीमाको बारेमा दिएको कुरालाई उहाँले थोरै करेक्सन गर्नुभएको छ, आगामी दिनमा उहाँले आफ्ना गल्तीलाई थप करेक्सन गर्दै जानुहुन्छ भन्ने मलाई लागेको छ।
14: कसरी ऱ्याप ब्याटल हुन्छ उहाँको माइक, तपाईँले कसरी ऱ्याप ब्याटल भन्नुभयो? उहाँले त भन्नुभयो नि त अब हामीले अख्तियारलाई समयमा काम नगर्ने व्यक्तिहरूको चाहिँ फाइल नखोल्ने, थामेलीमा राख्ने, गलत क्रियाकलाप गर्नेलाई त पाँच दिन पाँच घन्टा मात्र होइन पाँच वर्ष ल्याएर पनि स्पष्टीकरण सोध्छौँ होइन, उहाँहरूलाई चाहिँ दबाब दिन्छौँ भन्नुभयो नि त होइन।
15: नेपालको प्रधानमन्त्रीको कार्यालयले अख्तियारको एउटा स्वतन्त्र संवैधानिक निकायलाई बोलाएर छलफल गर्ने निर्देशन दिने कुन धारामा लेखेको छ त्यो उहाँले हेर्नु पर्यो नि त, बुझ्नुहुँदैन? परिणाम दिने भनेर विधि क्रस गर्न पाइँदैन, त्यो कुरा बिर्सन भएन। सबैको एउटा चाहिँ डिस्टिङ्क्ट रोल छ, संविधानले दिएको त्यो अनुसार काम गर्नुपर्छ।
14: तर काम पनि त समयमा गर्नु पर्यो नि त अख्तियारले पनि होइन?
15: होइन, यो होइन, यो सबै कुराहरू मैले अख्तियारको वर्तमान नेतृत्व प्रेम राईले ठिक गरेका छन् भनेर मैले कोही पनि भन्न सक्दिनँ, दावा गर्न सक्दिनँ। तर त्यसका बावजुद त्यसलाई चलायमान बनाउने विधि छ, प्रक्रिया छ, त्यसलाई मिच्ने हक र अधिकार नेपालको प्रधानमन्त्री संस्थालाई छैन।
14: अब अहिलेको अवस्थामा रासपा आफूलाई एउटा शक्तिशाली पार्टीका रूपमा र बिस्तारै अब एउटा नव उदयमान राजनैतिक दल, स्थापित राजनीतिक दलकै रूपमा स्थापित गर्न खोजिरहेको छ होइन हिजोको यो सन्देशले?
15: रासोपा संसदको चौथो शक्तिको रूपमा प्रवेश गरेदेखि नै स्थापित शक्ति भइसकेको थियो, त्यसलाई फागुन 21 निर्वाचनले थप पुष्टि गर्यो। र रासोपा अहिले जुन सोसल मिडियाको वेबबाट उदाएर सत्ता चलाइरहेका विश्वका दुर्लभ पार्टीहरू मध्ये हो, त्यो भन्न मलाई कुनै शङ्का र सङ्कोच छैन। तर त्यसका बावजुद अहिले रासोपा अब इस्टाब्लिस पोलिटिकल फोर्स भइसक्यो, यसले आफ्नो निरन्तरतालाई कसरी कायम गर्छ, डेलिभरीमा कसरी जोड दिन्छ, रासोपाले काम गर्दै गर्दा हाम्रा जुन कन्स्टिट्युसनल जुन फन्डामेन्टलहरू हुन् र एउटा लोकतन्त्र जुन प्यारामिटर हो, यसले लोकतन्त्रलाई थप बलियो र मजबुत बनाएर जनतालाई परिणाम दिन्छ कि लोकतन्त्रलाई नै खोक्लो बनाएर र परिणाम नदिइकन बाहिरिन्छ भन्ने बिचको द्वन्द हो। त्यो बिचमा रासोपालाई परिणाम दिएर प्रभावकारितासहित परिणाम दिँदाखेरि त्यो परिणति त्यो विधि र प्रक्रिया पुर्याएर गर्छ कि सधैँ कानुन मिचेर कानुन भाँचेर? किनकि दुनियाँभरिको इतिहासले पढाएको पाठ के हो भन्दाखेरि जहाँ संस्था बन्छन् इन्स्टिट्युसन बन्छन् त्यो लोकतन्त्र दिगो हुन्छ, बलियो हुन्छ, र जहाँ संस्था भाँचेर परिणाम दिनतिर लागिन्छ त्यसले ती दलहरूको पनि निको गर्दैन, ती नेताहरूको पनि निको गर्दैन। आज रासोपाको यो मिश्रित परिणति छ, यो मिश्रित बाटोबाट कुन बाटो रोज्छ, संस्था निर्माण गरेर देश विकास गर्ने कि संस्था भत्काएर देश निर्माण गर्ने, त्यो चोइस चाहिँ रासोपाको हो।
14: होइन, अहिले नेपाली कङ्ग्रेसको स्थिति के छ? नेपाली कङ्ग्रेस पनि विभाजनकै डिलमा छ होइन शङ्करजी?
15: म आज हामी कङ्ग्रेसको बारेमा हामीले निरन्तर बहस नै गरिरहेका छौँ। नेपाली काङ्ग्रेस पार्टी मौजुदा अहिलेको वर्तमान समयमा विभाजनको दिलमा छैन। कङ्ग्रेस पार्टीमा कङ्ग्रेस पार्टीको आजको लडाइँ विचारको लडाइँ हो, हामी कहाँ जाँदैछौँ भन्ने कुराको लडाइँ हो। भाद्र 23 र 24 हुनुभन्दा भाद्र 23-24 घटना हुनुभन्दा अगाडिदेखि नै नेपाली समाजको डाइनामिक्स फेरिएको छ। सामाजिक सञ्जालले हाम्रो देशभित्र र बाहिर भएको आप्रवासनको तीव्र प्रभावले हाम्रो रेमिट्यान्स इकोनोमीले दुनियाँभरिको आइटीको प्रभावले क्लाइमेट चेन्ज जियो पोलिटिक्स यो सबै कुराले मानिसहरूको चेतनामा ठुलो बदलाव ल्याएको छ। त्यसलाई अभिव्यक्त गर्ने शैली बदलिएको छ र हामीले परम्परागत शैलीबाट अगाडि बढेर हुँदैन भनेर कङ्ग्रेसमा गगन थापाको नेतृत्वमा एउटा बिगुल बजिरहेको थियो र त्यो बिगुलले चाहिँ त्यो विशेष मारि र त्यो बिगुललाई समयमा पहिचान गर्न नसकेको जसरी बिपी कोइरालाले 14 सालमा परिवर्तित आवाज बुझ्नु भएको थियो र त्यसलाई सुवर्ण संसदले स्वीकार विश्व अधिवेशन भएको थियो र पुनः बिपी नेतृत्वमा आउनु भएको थियो। अहिले 4 वर्ष पुगिसकेपछि पनि त्यो नियमित अधिवेशन गर्न आलताल गरेकाले कङ्ग्रेसले नेतृत्व बदलेर आएको आजको कङ्ग्रेसको झगडा विचार झगडा हो, देशलाई कुन दिशा दिने भन्ने झगडा हो र त्यो कुरामा पार्टीले विशेष महाधिवेशनमा एउटा बाटो लिइसकेको छ र आज कङ्ग्रेसमा किनकि यो बिचको पुस्ता जसरी टोनी ब्लेयरले हालैको एक लेखमा जेरेमी कोर्बिनको वर्षहरूलाई इन्टेलेक्चुअली ब्यारेन भनेको त्यो खडेरीका वैचारिक खडेरीका वर्षहरू भनेर भनेका छन्। शेरबहादुर देउवाको सभापतिको 2 कार्यकाल पनि त्यही वैचारिक खडेरीको सिद्धान्तको खडेरीका वर्ष थिए। हिजो मात्रै राष्ट्रको अधिवेशनमा कङ्ग्रेसका सभापति गगन थापाले के भन्नु भन्दाखेरि हामी 10 वर्षको हाम्रो सारा ध्याउन्न जसरी हुन्छ गठबन्धन गर्ने, चुनावमा पनि गठबन्धन गर्ने, चुनाव पछि गठबन्धन गर्ने र सत्ता कहिले पनि नछाड्ने। डेमोक्रेसीमा सत्तामा बस्ने कुरा जति महत्त्वपूर्ण छ, विपक्षमा बस्ने कुरा त्यति नै महत्त्वपूर्ण छ। एउटा लोकतन्त्र संसदीय लोकतन्त्र जीवन्त रहनको लागि एउटा सत्ताधारी दललाई 5 वर्ष समय दिनुपर्छ र विपक्षले 5 वर्ष धैर्य राख्नुपर्छ भन्ने कुराको नेपाली काङ्ग्रेसले त हृदयङ्गम गरेको छ। त्यो कुराको अभिव्यक्ति हो, त्यो कुरा उहाँहरूले स्वीकार गर्ने कि नगर्ने
16: होइन। अब एउटा किता त अब कङ्ग्रेसको होइन संस्थापनतिर आउने पक्षमा चाहिँ देखिया छैन। अध्यापक क्रियाशील सदस्यता अध्यापक नगर्ने, आफ्नै अडानमा बस्ने, सम्मान मात्र खोज्ने होइन, अब सम्मानजनक उपस्थिति हुनु पर्यो, पद पावर शक्ति सन्तुलन यी यावत कुराहरूले चाहिँ अप्ठ्यारोमा धकेल्दैछ होइन कङ्ग्रेसलाई।
15: हामीले के कुरा बिर्सनु भएन भन्दाखेरि हिजो त्यही चितवनको त्यही ठाउँमा होइन काङ्ग्रेसका सही मानिसहरू मारिएको, कङ्ग्रेस झन्डा उठाएर कि उनीहरू पद खोजेर काङ्ग्रेस भएका थिए। मलाई यो आज गगन थापाको पुस्तासँग गगन थापाको नेतृत्वसँग पद खोज्ने हिस्सा खोज्ने बार्गेनिङ गर्ने जुन नेताहरू हुनुहुन्छ उहाँहरूलाई देखेर दया लाग्छ। उहाँहरूले पहिला जुन लडाइँ लड्नु भयो पञ्चायतमा बिपी कोइरालासँग सँगसँगै गणेशमानसँग सँगसँगै किसुनीसँग सँगसँगै गिरिजा प्रसादसँग सँगसँगै तर उहाँहरूको त्यो मति र गति उहाँहरूको जुन इतिहास चेतना हो त्यो ठिकठाक चलेको छैन। उहाँहरूका प्रति मेरो हाम्रो पुस्ताको अत्यन्त उच्च आदरभाव हुँदाहुँदै उहाँहरूले ठिक समयमा यो ऐतिहासिक जुन पदचाप छ त्यसलाई बुझेर नयाँ पुस्तासँग होस्टेलमा हैसे गरेर समयको बेगलाई बुझेर अगाडि बढ्नुहुन्छ भनेर मेरो कामना छ।
16: र अन्तमा जाँदा जाँदै नेपाली कङ्ग्रेसलाई एक ढिक्का बनाउनका निम्ति गगन थापाजीको प्रयास कस्तो छ?
15: यो जसरी बिपी कोइरालाले 36 सालको जनमत सङ्ग्रहका दरमियानमा एउटा वक्तव्य दिनुभएको थियो कि हामीले यो जनमत सङ्ग्रहमा विजय जनमत सङ्ग्रह बौद्धल पक्षलाई विजय गराउनको लागि हामीले नेपाली काङ्ग्रेसभन्दा बाहिरका शक्तिहरूलाई पनि प्रभावित गर्नुपर्छ, उनीहरूको मन जित्नुपर्छ र बौद्धल जिताउनुपर्छ। त्यसका लागि हामीसँग सँगसँगै काम सुरु गरेका कङ्ग्रेस गर्ने काम सुरु गरेका र बिचमा अन्त बनाइएका साथीहरूलाई पनि हामीले स्पेस दिनुपर्छ भनेर एउटा आह्वान गर्नुभएको थियो। त्यसै गरी आज नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने मान्यतामा मूल्यमा र हाम्रो संविधानलाई जोगाउने मूल्यमा हाम्रो आशा उपलब्धिलाई जोगाउने मूल्यमा नेपाली काङ्ग्रेसले सदनभित्र पनि सङ्घर्ष गर्नुपर्नेछ, सडकमा जनताका माझ पनि सङ्घर्ष गर्नुपर्नेछ पुनर्पटक। त्यसका लागि बाहिर पनि हामीले साथीहरूको मन जित्नुपर्नेछ र हामी सँगसँगै पार्टीभित्र रहेका साथीहरूको मन जित्नुपर्छ र डेमोक्रेसीको फन्डामेन्टल जहिले पनि म 51 नपुगुन्जेल म 49 हुन्जेल मैले 51 को मत मान्नुपर्छ। तपाईँले हिजो
17: गगन थापाको इस्युजबाट के कुरा बुझ्नु पर्यो भने गठबन्धनको बारेमा गगन थापा सुरुदेखि खिलाफमा हुनुहुन्थ्यो सुरुदेखि, तर उहाँ भन्नुभयो कि हाम्रो पार्टीले लिएको नीति त्यो थियो भनेर उहाँ स्वीकार्नु, किनकि त्यो उहाँले लिएको नीति थिएन, शेरबहादुर देवालले लिएको नीति भयो नि, त्यो पार्टीले पार्टीको बहुमत तथा पार्टीले लिएको नीति थियो भनेर उहाँ स्वीकार्नु भयो। त्यही भएर म जहिलेसम्म म 49 छु 51 पुग्दिनँ, मैले 51 राय मानेर हिँड्ने हो, पार्टीको मत मान्दै हिँड्ने हो, र मैले म आफू 51 पुगेको दिन अर्को पक्षलाई सँगै लिएर हिँड्ने हो। त्यो कुरा बहुमत र अल्पमतको जुन ज्ञानलाई उहाँले अज्ञानता बस अल्मलिनु भएको छ, त्यो कुराहरूमा त्यो डेमोक्रेसीको पाठसँग उहाँहरूलाई चाहिँ चाँडै चाहिँ एउटा बुद्धत्व प्राप्त होस् भन्ने मेरो कामना।
18: हस् शङ्करजी, यहाँको महत्त्वपूर्ण समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार,
17: धन्यवाद अवसरका लागि।
18: उहाँ हुनुहुन्थ्यो राजनीतिक विश्लेषक, नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्य शङ्कर तिवारी, आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्रामी छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
19: तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ? यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
20: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
19: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार।
20: सम्पर्क 98-457-31-034 र 97-443-43-915।
21: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजार लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
22: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमा चित्त बुझाउनु त होला नि।
23: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा।
18: कानुनका जानकार एवं विश्लेषक सुशील सापकोटा हुनुहुन्छ। सापकोटा जी, नेपालीहरूले धेरै सुनेको नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
24: हजुर नमस्कार, गुड मर्निङ।
18: राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम ऐतिहासिक महाधिवेशनको उद्घाटन सत्रमा एउटा बलियो सन्देश दियो होइन राष्ट्र निर्माणको?
24: हजुर, एकदम बलियो स्पष्ट सन्देश दियो र आजसम्म राष्ट्रिय स्वतन्त्र पार्टीको भविष्य कस्तो हुन्छ र कुन कानुनी व्यवस्था र कुन शासकीय स्वरूपबाट चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी अघि बढ्छ भन्ने कुराको जुन जनतामा एउटा चासो, त्यो चासो स्पष्ट हुने गरी र आगामी 5 वर्षको लागि देशको खाका कस्तो तरिकाले विकास गरेर लाने भन्ने कुराको स्पष्ट सन्देश दिएको छ।
18: होइन, अब रवि लामी छानेर बालिन शाहको मित्रता वा चाहिँ खटपटका विषयहरू पनि सँगसँगै उठेर आउने गर्दथे, अब यो हिजोको त्यो स्टेजले चाहिँ के विषयलाई जोड दियो?
24: हिजोको विषयले स्पष्ट रूपमा के सन्देश दियो भने रवि लामिछाने एकजना अब्बल नेतृत्व भएको, पार्टी सञ्चालन गर्न अब्बल नेतृत्व भएको, नेपालको एउटा इतिहासमा नै अब बिपी कलरदेखि पछिको एउटा अब्बल व्यक्तित्वको रूपमा विकसित हुने भनेर सिकेर त्यो पनि सम्बोधन गर्नुभएको थियो। र त्यो गर्दै गर्दाखेरि एउटा कुरा के देख्यो भने राजनीतिक वित्तमा विपक्षीहरूले सधैँभरि अर्को दललाई चाहिँ परास्त गरेर त्यहाँ षड्यन्त्र गरेर दल फुटाएर अघि बढ्न खोज्ने जुन एउटा परम्परा छ, परम्परा तोड्दै रवि लामिछानेले के सन्देश दिनुभयो भने एमाले र काङ्ग्रेस तपाईँहरू पनि आन्तरिक कलहलाई बन्द गर्नुहोस्, हामी एउटा सशक्त राजनीतिक आवरणमा एउटा सशक्त विपक्षी चाहिएको छ, हामीलाई उपयुक्त विपक्षीको भूमिका निर्वाह गर्नुहोस् भनेर भन्दै गर्दाखेरि अब यो देशमा चाहिँ रवि लामिछाने सभापति नेतृत्वको राष्ट्रपाले अरू दललाई फुटाएर होइन, अरू दललाई पनि जुटाएर देशलाई समृद्धितर्फ लानको लागि अग्रसर भएको आकलन गर्नुभयो, एउटा स्पष्ट सन्देश दिनुभयो भने रवि लामिछानेले सँगसँगै के भन्नुभयो भने आगामी 5 वर्षसम्मको लागि देशको प्रधानमन्त्री भनेको बालन शाह हो, उहाँको खुट्टामा मैले बल जिम्मा लगाएको छु, बल कुनै पखत केही कारणले गर्दा अर्को खुट्टामा गयो भने पनि उहाँको खुट्टामा पुर्याउने जिम्मेवारी मेरो हो भन्ने सन्देशले आउँदो 5 वर्षसम्म स्थायी सरकार हुने पनि स्पष्ट सन्देश आएको छ। र जहाँसम्म सीमा विवादको प्रश्न थियो, जहाँसम्म सुकुम्बासीको समस्याको समाधानको प्रश्न थियो, त्यो सबै स्पष्ट सन्देश यो 5 वर्षभित्रमा हामी सुकुम्बासी समस्या पनि समाधान गर्छौँ, हामी सहकारी समस्या पनि समाधान गर्छौँ, हाम्रो वार्ताबाट हामी विदेशी राष्ट्रसँग, मित्र राष्ट्रहरूसँग सीमा विवाद समाधान गर्छौँ, हाम्रो सीमा समाधान गर्न सक्षम छौँ भन्ने स्पष्ट सन्देश दिएको छ।
18: तर अब अहिलेको अवस्थामा चाहिँ अन्य राजनीतिक दलका नेताहरूले पनि त्यहाँ सौहार्दता देखियो होइन, कङ्ग्रेसका सभापति गगन थापासँग आलिङ्गन गर्नुभयो, अङ्कमाल गर्नुभयो लामो समयपछि। नेपालका सबै राजनीतिक दलहरू एकजुट हुनुपर्छ, तब मात्र देशको विकास हुन्छ भन्ने कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी जानकार रहेको, अवेर रहेको सन्देश हो यो?
24: एकदम स्पष्ट रूपमा त्यसले दुईटा सन्देश दियो. एउटा कुरा के हो भने पार्टी सबै पार्टी सभापति र अध्यक्षहरूलाई निमन्त्रणा गरिएको थियो. त्यसमध्ये नेकपा एमाले र माओवादी केन्द्र भनौँ वा तपाईँ नेकपाबाट चाहिँ पार्टी अध्यक्ष उपस्थित हुन नसक्नु र प्रतिनिधिमण्डल पठाउनुले चाहिँ उहाँहरूको मनमा चाहिँ कता कता कटुता अझै कायम रहेको छ कि भन्ने आशंका जनतामा सिर्जना गरेको एउटा कुरा. अर्को कुरा भनेको गगन थापाको उपस्थितिले सिङ्गो नेपाली काङ्ग्रेसको लोकतान्त्रिक मर्मलाई उज्जवल गरेको छ र गगन थापाको हाइट पनि यसले निकै उच्च बढाएको छ. त्यसो हुँदा जनतामा एउटा सशक्त प्रतिपक्षको भूमिकामा लोकतान्त्रिक पक्षको रूपमा गगन थापाको नेतृत्वको नेपाली काङ्ग्रेस रहेछ भन्ने कुरा पनि एउटा सन्देश दिएको छ भने सिके राउतले जुन सम्बोधन गर्नुभयो त्यो सम्बोधन अत्यन्तै मार्मिक मात्रै होइन अत्यन्तै देशले चाहेको के हो र हामी यो देशलाई के गर्न चाहँदैछौँ भन्ने कुराको स्पष्ट सन्देश उहाँले दिनुभयो. र त्यसले एउटा के सन्देश दियो भने सशक्त विपक्षी पनि अब राष्ट्रपाको सरकारको अहिलेको मतलाई चाहिँ हिजोसम्म के भनिन्थ्यो भने यो पपुलिजमको मत भनेर भने तर होइन यो वास्तवमा एउटा के रहेछ भने जनताको रूपान्तरण परिवर्तन रहेछ भन्ने कुरा अङ्गीकार गर्नुभयो उहाँहरूले. र यो जनताले रूपान्तरण परिवर्तन गर्न दिएको यो मतलाई हामी उच्च सम्मान गर्छौँ भनेर गगन थापा सिके राउत बाबुराम भट्टराई लगायतले जुन वक्तव्य दिनुभयो जुन मन्तव्य दिनुभयो त्यो मन्तव्यको क्रममा हामीले एउटा कुरा के आभास लियौँ भने अब देशमा चाहिँ एउटा सशक्त रूपान्तरणको आवश्यक रहेछ. हिजोसम्म हामीले गलत गरेका रहेछौँ भन्ने कुरा यदा कदा आत्मसात भएको पनि प्रश्न गरेको छ.
18: होइन गगन थापा पछिल्लो पुस्ताको दिमागसँग माइन्डसँग भेज्ने खालको र पुस्तान्तरणको एउटा हिमायतीका रूपमा अगाडि बढेको आभास भयो हिजोको उपस्थितिले.
24: एकदम त्यसलाई हामीले हिजोको सम्बोधनबाट भनौँ वा हिजो सुरुमा उपस्थित नहुने अवस्था हामी समझ्न रहेका थियौँ तर अन्तत उहाँ त महाधिवेशनमा उपस्थित छ उपस्थित हुनुभएकोले के सन्देश दियो भने उहाँ यो नवा युवा पुस्ताको रूपान्तरणमा उहाँको साथ सहयोग रहेछ. र हिजोसम्म उहाँले स्पष्ट भन्नुभयो हिजोसम्म हामीले गल्ती गऱ्यौँ हामीले पार्टीभित्र आन्तरिक रूपमा जुन कुरा उठाउनु पर्ने त उठाउन सकेनौँ अब हामी त्यो गल्ती गर्दैनौँ तपाईँहरू पनि गल्ती नगर्नुहोस् भन्ने सन्देश के हो भन्दाखेरि देशले के चाहेको छ नवा पुस्ताले के चाहेको छ त्यो सम्बोधन गर्नुपर्छ. पार्टीभित्र गुटबन्दी गर्नु हुँदैन पार्टीभित्रका गुटबन्दीले देशलाई यहाँसम्म ल्यायो भन्ने कुरा गगन थापा सँगसँगै त्यसलाई चाहिँ रवि लम्साने र प्रधानमन्त्री बालन शाह दुवैजनाले सम्बोधन गर्दाखेरि अब पार्टीभित्र गुटबन्दीले चाहिँ यहाँसम्म देश पुर्याएको रहेछ. देशलाई अहिले तहस नहस पुर्याउन आन्तरिक गुटबन्दी एउटा अहम कारण रहेछ भन्ने कुरा पनि प्रश्न गर्नु आएको छ. र युवा शक्तिको सम्बोधन गर्नको लागि यी युवा नेताहरूको अग्रसर भूमिका रहन्छ र यसले देशलाई रूपान्तरण दिन्छ होला भन्ने एउटा आयाम देश र नागरिकले अब महसुस गर्नुपर्ने मैले प्रसार गरेको छु.
18: होइन अब अहिलेको अवस्थामा चाहिँ गगनजीले भन्नुभयो भने त हामी त प्रतिस्पर्धी हौ हामी दुश्मन होइनौँ होइन हामी द्वन्द्व चाहँदैनौँ भन्ने खालको पनि त सन्देश दिनुभयो नि त हिजोको सभाबाट.
24: स्पष्ट सन्देश हो त्यो सन्देशले के दियो भन्नुहुन्छ भने त्यो सन्देशबाट देश र जनतामा चाहिँ एउटा सत्ता पक्ष र विपक्ष संसदमा अहिले जुन ताना हुसात लुसातानी देखिएको छ लुसात लुसातानीलाई समाप्त पारेर विपक्षको भूमिका कस्तो हुनुपर्छ भन्ने कुराको पनि स्पष्ट सन्देश दिएको छ. र विपक्षी भनेको शत्रु होइन कहिले पनि सत्तामा विपक्षीको भूमिका कस्तो हुन्छ लोकतन्त्रमा भन्ने कुराको सन्देश पनि दिनुभएको छ. त्यस कारणले लोकतन्त्रमा विपक्षी भनेको एउटा सशक्त प्रतिपक्षको भूमिकाले सरकारको सकारात्मक कार्यमा सहयोग गर्ने र नकारात्मक कार्यहरू सरकारले पथ विचलाउन खोज्यो भने त्यसलाई उपयुक्त स्वर सल्लाह सुझाव दिनुपर्ने र विपक्षको विरोध गर्नुपर्ने अवस्थामा विपक्षी रहनुपर्छ भन्ने कुराको सन्देश दिँदाखेरि अब यसले लोकतान्त्रिक नर्म्सलाई चाहिँ अलिकति विकास गर्नको लागि टेवा पुर्याएको पनि अवस्था छ.
18: अब बालिन शाहले भन्नुभयो प्रदीप गेवालीको कुरालाई कटाक्ष गर्दै होइन हामी चाहिँ गन्तव्यमा पुगेर मात्र ब्रेक लाउने हो बाटोमा चाहिँ ब्रेक लाग्दैन अब बाटोमा ब्रेक नलाउँदाखेरि त दुर्घटना पनि त हुन सक्छ नि होइन.
24: यस्तो हुन्छ हामीले सामान्यतया उहाँकै कुरा पनि दुर्घटना हुने अवस्थामा दुईटा कुरा उहाँको एकदम गहन कुरालाई मैले विवेचना गरेँ. पहिलो कुरा भनेको के हो भने बाटामा ब्रेक लगाउनु भनेको चाहिँ हामी कामको रफ्तारमा छौँ हामी स्पिडमा काम गर्छौँ काम गर्दै जाँदाखेरि अघि पछि हेर्ने दायाँ बायाँ हेर्ने हाम्रो निश्चय छैन. जनताको चाहनाले के चाहनाले हामीलाई मतदान गरेर पठाए जुन उद्देश्यले जनताले हामीलाई मत दिए त्यो उद्देश्य पुरा नभएसम्म हामी रोकिन्नौँ भन्ने कुराको सन्देश हो त्यो हेर्नुहोस्. त्यसले हामीले अब उहाँले गाडीसँग तुलना गर्नुभयो तर त्यो तुलना हामीले कसरी हेर्नु भने जनताले 35 वर्षदेखि पिल्सिएर आज दुई तिहाईको मत दिएर हामीलाई पठाउनुको कारण के हो त्यो कारण हामीले बुझेका छौँ. त्यो भन्दा बाहिर गएर हामी कुनै पनि काम गर्दैनौँ हाम्रो ब्रेक त्यो काम समाधान नहुन्जेलसम्म लाग्दैन भन्ने कुरा सँगसँगै पाँच वर्ष यो पाँच वर्षभित्रमा फेरि हामी सुकुम्बासी समस्यालाई ल सहकारी समस्या लिएर समाप्त गर्छौँ अर्को चुनावमा हामी त्यो समस्या लिएर जाँदैनौँ भन्ने आवश्यकले के देखायो भने हिजोका दलहरूले 35 वर्षदेखिबाट एउटै एजेन्डा लिएर पटक पटक चुनावमा जनता नाच्ने काम गरेका थिए, त्यो काम अब हामीबाट हुँदैन, हामी स्पष्ट सन्देश लिएर जान्छौँ भन्ने कुरा पहिलो आयो भने दोस्रो सीमा समस्याको बारेमा स्पष्ट सन्देश उहाँले दिनुभएको अवस्था रह्यो, र तेस्रो भनेको पार्टीमा आन्तरिक गुटबन्दी हुँदैन, हामी पार्टीलाई सक्रिय रूपमा लान्छौँ र अध्यक्षको रूपमा सभापतिको रूपमा निर्विकल्प हामी रवि लामिछानेलाई लानुपर्छ भन्दै, र रवि लामिछानेले पनि अब प्रधानमन्त्री 5 वर्षको लागि ब्यालेन्स आयो भन्दै गर्दाखेरि यो देशले अब हिजोका दिनमा 25 वर्षदेखिबाट जुन विचलन जुन तानासा जुन गुटबन्दी थियो त्यो गुटबन्दी अब यो पार्टीमा रहँदैन भन्ने स्पष्ट सन्देश दिएको हुँदाखेरि यसलाई हामीले नकारात्मक रूपमा नहेरौँ र सकारात्मक रूपमा हेरौँ र यो ब्रेक लाग्दैन भन्ने कुरा चाहिँ जनताले जुन स्पिडमा मत दिएका थियो त्यो स्पिडलाई समाप्त नपारेसम्म त्यो स्पिड चाहिँ अन्त नभएसम्म हामी रोक्दैनौँ भन्न खोजेको मात्र होइन, जनतालाई लिनु हुँदैन हामीले
18: होइन। अब गगनजीले पनि त स्वीकार गर्नुभयो नि त हिजो पार्टीमा चाहिँ हाम्रो पनि त्यहाँ बोलबाला चल्न सकेन, पार्टीलाई हामीले चाहिँ होइन रिफर्म गर्न सकेनौँ, हिजो पुरानै पुस्ताको नेतृत्व त्यहाँ रह्यो, त्यो कारणले गठबन्धनको संस्कार र संस्कृति शैलीले चाहिँ यसलाई होइन बर्बादीको दिशातर्फ लग्यो भन्ने कुरा उहाँले त आत्मसमीक्षा पनि आत्ममन्थन गर्नुभयो नि त होइन हिजोको बैठकमा हिजोको अधिवेशनमा
24: उहाँले आत्मसमीक्षा पनि गर्नुभयो, जेएनजी आन्दोलनलाई हामीले बुझिनौ, जेएनजीको भावनालाई हामीले बुझिनु भने आत्मसमीक्षा गर्नु भनेको चाहिँ यो सरकार चाहिँ पपुलिस्ट सरकार होइन, यो सरकार जनताको चाहना अनुसारको सरकार भएर उहाँले खुला मञ्चमा आत्मसात गर्नुभएको कुरालाई हामीले मान्नुपर्छ हेर्नु। त्यसो हुँदाखेरि जो जो व्यक्तिले अहिलेको यो सरकारलाई पपुलिस्ट सरकार एनजिओबाट चलेको सरकार विदेशी हस्तक्षेपकारी सरकार भन्दै ती दलका नेताहरूले अहिले आत्मसात के गर्नुपर्छ भने होइन यो सरकार नेपाली जनताको सरकार रहेछ, नेपाली जनताको स्वाभिमानमा आघात पुगेकोले गर्दाखेरि रूपान्तरण आएको रहेछ भन्ने कुरा अझै पनि आत्मसात गर्न ती दलहरूले सकेनन् भने हेर्नुहोस् यो जनताको सन्देशलाई पनि बुझ्न सकेनन् भने उनीहरूको विगत अब एक दिन इतिहासमा खोज्नुपर्ने अवस्थासम्म पुग्न सक्छ। त्यस कारणले हामी सुध्रिने अवस्था अझै पनि छ, सशस्त्र विपक्षीको भूमिका निर्वाह गरौँ, सुध्रौँ, देशलाई बनाऊ, कुनै पनि पक्ष विपक्ष गुटबन्दी नगरिकन सही काममा देशको हितमा सबैले लागौँ भन्ने सबैलाई हार्दिकपूर्वक निवेदन मैले पनि गरेर गगन थापा रवि लामिछाने र बालन शाहको सन्देश पनि त्यसलाई त्यही नै थियो हिजोको।
18: अब जाँदा जाँदै देश एउटा सही बाटोमा जान्छ भन्ने आशा गरौँ अहिलेका यी क्रियाकलापहरूबाट।
24: होइन, मैले त खेम सरसँग अघि पटक पटक इन्टरभ्यूमा पनि कुरा गरेको थिएँ, जेएनजी आन्दोलन जेएनजी मुभमेन्ट पछिको जनमतले अब जे सही ट्रेकमा जान्छ भन्ने कुरा मैले पनि पटक पटक अब पनि हिजोको सन्देश जनस्पष्ट के गर्यो भने अब यो देशलाई चाहिँ एउटा सही ट्रेकमा लानका लागि रवि बालनको एउटा समूह एउटा जन्म भएको छ, यो जन्म भएको समूह भनौँ, यसलाई जन्म भएको नेतृत्वलाई भनौँ, यो नेतृत्वले देशलाई अब सही दिशामा लान्छ। यदि यो नेतृत्व पनि सफल हुन नसकेको अवस्था हुन्छ भने देश बर्बाद भएर जान्छ। त्यसो हुँदाखेरि हिजो हामीले आकलन मात्रै गरेका थियौँ, हिजो प्रष्ट रूपमा सार्वजनिक रूपमा आम नागरिक समक्ष देशवासी समक्ष सीमा विवाद सहितका सम्पूर्ण विषयलाई सम्बोधन गर्दै रवि बालनले जुन सम्बोधन गर्नुभयो त्यो सम्बोधन भनेको यो देशको लागि एउटा नयाँ आयाम हो, यो देशमा अपेक्षित रूपमा बालन शाहले भनेको एउटा कुरा मानौँ, हामी कोहीसँग पनि विरोध गर्दैनौँ, हामीले विरोध गर्नु पर्यो भने देश दोहन गरेर देश लुट्नेसँग चाहिँ हामी झगडा गर्छौँ भन्ने सन्देश जुन आयो त्यो सन्देशले हामी देश लुट्दैनौँ लुट्ने पनि छोड्दैनौँ भन्ने सन्देशले देश अब बनिन्छ भन्ने कुरा हामी सबैले प्रष्ट हुँदा हुन्छ।
18: आज यहाँको महत्त्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद सुशील सापकोटाजी, नमस्कार।
24: हजुर
18: नमस्कार। विश्लेषक एवं कानुनका जानकार सुशील सापकोटा र श्रोता नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा हुन्छु, नमस्कार।
0: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि, सम्पर्क 0556 5563 98550 77061 र 98550 77053।
1: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4993580 र 98550 26 440।
6: It's 7 o'clock, अहिले 7 बजेको छ।
7: तपाईको समुदायको अनि तपाईको सरोकारको
8: खबर, तपाईको अधिकार अनि तपाईको अपरिहार्यता,
25: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर, स्वदेश खबर।

नमस्कार माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। माडीको बसन्तपुर स्थित एमसी मार्टमा गैराती चोरी भएको छ। छजनाको संख्यामा आएका करिब 10-11 वर्षदेखि 16-17 वर्षसम्मका बालकहरूले मार्टमा चोरी गरेको सीसीटीभी फुटेजमा देखिएको छ। यस्तै गरी चोरी गरेका छमध्ये 5 जना बालकहरूलाई प्रहरीले फेला पारेको छ। अर्को बालकको पनि पहिचान भइसकेको जनाउँदै प्रहरीले सबैलाई इलाका प्रहरी कार्यालयमा ल्याएको जनाएको छ। उनीहरूमध्ये 2 जना 12 वर्षका, 3 जना 13 वर्षका र 1 जना 14 वर्षका रहेका छन्। उनीहरू सबैजना बरुवा स्थित समेश्वर माध्यमिक विद्यालयमा कक्षा 4-8 अध्ययन गर्ने र माडी एक लक्ष्मनिया गाउँ निवासी छिमेकीहरू रहेको खुलेको छ। रातको करिब 12 बजे माटको दोस्रो तल्लाको झ्यालबाट प्रवेश गरी कपडा, झोला, सुटकेस, खानेकुरा, वाइन, आइसक्रिम लगायतका सामानहरू चोरी गरेको सीसीटीभी फुटेजमा देखिएको थियो। फुटबल खेल्ने भन्दै समूहमा रहने उनीहरूको जक्सन भने माडी दुई पोखरी स्थित शिवको मूर्ति निर्माणाधीन होटल 21 परिसर रहेको पनि खुलेको छ। प्रहरीले बालकका अभिभावकहरूलाई समेत झिकाई जिम्मेवार बनाउने प्रयास गरेको देखिएको छ। तराईको सगरमाथाका रूपमा परिचित माडीको सोमेश्वरगढीमा गत वर्ष र यस वर्ष पनि जेठ असारी पूजा हुने भएको छ। सोमेश्वरगढी संरक्षण तथा व्यवस्थापन समितिको आयोजनामा असार 8 गते जेठ शुक्ल अष्टमी तिथिका दिन दक्ष गुरुद्वारा जेठ असारी पूजा हुने भएको हो। राम्ररी वर्षा भए खेती बाली सप्रियोस् र कुनै रोग व्याधिले नसताओस् भन्ने प्रार्थना सहित जेठ असार महिनामा जेठासी पूजा गर्ने र त्यसपश्चात सोमेश्वर कालिकालाई धन्यवाद स्वरूप कार्तिक महिनामा अर्को पूजा गर्ने प्रचलन रहेको थारू अगुवाहरू बताउँछन्। सो पूजामा सहभागी भई प्रसाद ग्रहण गर्न र पूजाको दिन माडीभर बर्ना हलो बार्ने प्रचलनको थारू नाम हलो बार्ने प्रचलन गर्न पनि आयोजकले सार्वजनिक आग्रह गरेको छ। माडी क्याम्पसले बिबिए र बिएड अध्ययन गर्ने विद्यार्थीहरूलाई निशुल्क छात्रावासको व्यवस्था गर्ने भएको छ। दूरदराजका गाउँबाट आउने तथा देशका विभिन्न भागबाट अध्ययनका लागि आउने विद्यार्थीहरूलाई लक्षित गरी होस्टेल व्यवस्था निशुल्क गरिने क्याम्पस प्रमुख रामकृष्ण छेत्रीले जनाउनुभयो। क्याम्पसमा क्यान्टिन सुविधा पनि उपलब्ध रहेको र खानपानको खर्चलाई पनि किफायती बनाउने योजना रहेको उहाँले बताउनुभयो। बागमती विश्वविद्यालयको आङ्गे क्याम्पसका रूपमा रहेको सो क्याम्पसमा बिबिए कार्यक्रम नेपालमै सबैभन्दा सस्तो शुल्कमा अध्ययन गर्न सकिने समेत उहाँले जनाउनुभयो। सेमेस्टर प्रणालीमा सञ्चालन हुने क्याम्पसमा अनुभवी तथा दक्ष प्राध्यापकहरूले शिक्षण गराउने, पुस्तकालय, स्मार्ट बोर्ड, प्रोजेक्टर जस्ता प्रविधि मैत्री साधनको प्रयोग गरी आधुनिक

महाधिवेशनमा शुभकामना दिन नेपाली काङ्ग्रेसका सभापति गगन थापा, पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता वर्षमान फुल, नेकपा एमालेका नेता प्रदीप ग्यावाली, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउत र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेन महाधिवेशनमा पुग्नु भएको छ। महाधिवेशनमा रासपाका 4,200 भन्दा बढी प्रतिनिधि सहभागी रहेका छन्। प्रधानमन्त्री पालिन शाहले प्रतिनिधि सभामा आफूले उठाएको नेपाल भारत सीमा विवादबारे चितवन पुगेर थप स्पष्टीकरण दिनुभएको छ। आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले आफ्नो अभिव्यक्तिको आशय प्रष्ट पार्नुभयो। उहाँका अनुसार नेपाल आफ्ना छिमेकी देशहरूसँग प्रमाणका आधारमा प्रत्यक्ष संवाद गरेर सीमा समस्या समाधान गर्न सक्षम रहेको छ। हामी आफै कुरा पनि मिलाउँछौ, मेरो राष्ट्रियतामाथि कसैले पनि शंका गर्नुपर्ने कारण छैन, उहाँले जोड दिनुभयो। सोही कार्यक्रममा उहाँले सरकारी सम्पत्तिको दुरुपयोग र विगतका अनियमितता बारे आवश्यक परि कडा रूपमा छानबिन गर्ने संकेत पनि दिनुभयो। उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग लामो समयसम्म सहकार्य गरेर पनि सत्य पत्ता लगाउन तयार रहेको बताउनुभयो। आवश्यक परे 5 घण्टा होइन 5 वर्षसम्म पनि अख्तियारसँग सल्लाह गरेर काम गर्न तयार छौ, हामी नियमभन्दा बाहिर जाँदैनौ, उहाँले भन्नुभयो। बालिनले आफ्नो पार्टीलाई विकासमुखी शक्ति भएको उल्लेख गर्दै प्रतिशोधको राजनीति नगर्न स्पष्ट पार्नुभयो। तर विकासका क्रममा विगतका गलत काम र सरकारी सम्पत्तिको दोहन भएको प्रमाण भेटिएमा त्यसको खोजी गर्नु आवश्यक रहेको उहाँको भनाइ थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले देश रासपाको हातमा रहेको र सुरक्षित रहेको बताउनु भएको छ। पार्टीको चितवनमा शुरू भएको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अन्य पार्टीका नेताहरूलाई लामिछानेले यस्तो बताउनुभयो। देश रासपाको हातमा छ, देश सुरक्षित छ, सभापति लामिछानेले भन्नुभयो। बदलिएको परिस्थितिले हामीलाई सबैभन्दा शक्तिशाली पार्टी बनाएको छ। उहाँले शक्तिशाली हुनु भनेको दम्ब र प्रतिशोधको लाइसेन्स नभएको बताउनुभयो। नागरिक जिम्मेवारी पूरा गर्ने जिम्मेवारीका साथ रासपा उभिएको भन्दै अन्य दलका नेताहरूलाई धक्क हुन आग्रह गर्नुभयो। प्रदेशको सुर्खेतमा आयोजित 46 राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिप 2026 बागमती प्रदेशबाट सहभागी हुनुभएका माडीका खेलाडी ललित राउतले रजत पदक जित्नु भएको छ। राउतले 12.19 मिटर थ्रो गर्दै दोस्रो रजत पुरस्कार पाउनु भएको हो। नेपाल एथलेटिक्स संघद्वारा आयोजित सो स्पर्धामा कर्णाली प्रदेशका तिलक विकले 12.47 मिटर थ्रो गर्दै प्रथम स्वर्ण पदक र नेपाली सेनाका राई बहादुर शाहीले 11.58 मिटर थ्रो गर्दै तेस्रो काँस्य पदक जित्नुभयो। राउतलाई कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले पुरस्कार एवं प्रमाणपत्र प्रदान गर्नुभयो। राउतले गत साता मात्रै तेस्रो बागमती प्रदेश स्तरीय वृहत खेलकुद प्रतियोगितामा सटपुट थ्रो र डिस्कस थ्रो खेलमा स्वर्ण पदक जित्नु भएको थियो। सञ्चालित राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन स्थलमा रासपा माडीले माडीको पर्यटकीय स्थलहरूको जानकारी दिने गरी ब्यानर राखेको छ। माडीका विभिन्न पर्यटकीय स्थल र त्यहाँका होमस्टेहरूको जानकारी दिने गरी फ्लेक्स ब्यानर राखिएको रासपा युवा अगुवा रामचन्द्र लम्सालले बताउनुभयो। महाधिवेशनमा सहभागी हुन देशभरबाट आएका प्रतिनिधि र पर्यवेक्षकहरूलाई माडीबारे जानकारी दिन एवं माडीको पर्यटन प्रबन्धन गर्न बोर्ड राखिएको उहाँले जनाउनुभयो। रासपा महाधिवेशन उद्घाटन सत्रमा पार्टी सभापति रवि लामिछाने, प्रधानमन्त्री समेत रहनुभएका वरिष्ठ नेता बालिन शाह, विभिन्न दलका प्रतिनिधि, महाधिवेशन प्रतिनिधि लगायत शुभचिन्तक र पार्टी कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका उपसभापति एवं अर्थमन्त्री डाक्टर छोडेम बाग्लीले नेपालमा इमान्दार व्यक्तिलाई राजनीतिमा प्रवेश गर्न कठिन र पहुँचवालालाई सफल हुन सहज हुने प्रणाली विकास भएको बताउनु भएको छ। आइतबार चितवनमा आयोजित पार्टीको प्रथम महाधिवेशन उद्घाटन समारोहमा उहाँले राज्यले सृजनाभन्दा वितरण, प्रतिस्पर्धाभन्दा नियन्त्रण र अवसर विस्तारभन्दा पहुँचको संरक्षण गर्ने संस्कारलाई बढावा दिएको उल्लेख गर्दै रासपाको उद्देश्य केवल सरकार परिवर्तन नभई राजनीतिक संस्कार परिवर्तनको अभियान रहेको बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनले रासपाले प्राप्त गरेको मतमा रासाको माग गर्नेहरूको पनि मत रहेको बताउनु भएको छ। आइतबार चितवनमा आयोजित रासपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले राजा चाहिन्छ भन्ने पार्टी राप्रपालाई भोट नदिएर बालेन शाहले राजा ल्याउँछन् भनेर भोट दिएको मानिसहरू पनि रहेको धारणा राख्नुभयो। जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई विगतका विकृति र विसङ्गतिबाट मुक्त गर्दै नयाँ दिशातर्फ लैजान अवसर राष्ट्रिय स्वतन्त्र पार्टीले लाई प्राप्त भएको बताउनु भएको छ। आइतबार चितवनमा आयोजित रासपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले रासपाको महाधिवेशनले नेपाली राजनीतिमा नयाँ युगको थालनी गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो।
राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले लिने नीति र महाधिवेशनबाट चयन गर्ने नेतृत्वले देशकै लागि महत्व राख्ने नेपाली कम्युनिस्ट पार्टी नेकपाका नेता

वर्षमान पुनले बताउनु भएको छ। आइतबार चितवनमा आयोजित पहिलो महाधिवेशनमा बोल्दै उहाँले भन्नुभयो, चितवनको भरतपुरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले भ्रष्टाचार व्यतिथि अन्त्य तथा सुशासनको एजेन्डामा सँगै रहेको र आगामी दिनमा पनि रहने विश्वास व्यक्त गर्नुभयो। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले ठूलो जनमत प्राप्त गरेका राजनीतिक दलहरू आन्तरिक द्वन्द्व र नेतृत्व बीचको टकरावका कारण कमजोर बन्ने गरेको बताउनु भएको छ। आइतबार चितवनको भरतपुरमा आयोजित राजसभाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले विगतमा नेपालका विभिन्न राजनीतिक दलहरूले ठूलो जनमत प्राप्त गरे पनि त्यसको सही व्यवस्थापन गर्न नसक्दा जनमत दुर्घटनामा परेको बताउनुभयो। प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आफूले गरेको वैकल्पिक राजनीतिको पैरवीको उपलब्धि राजसभा भएको बताउनु भएको छ। आइतबार चितवनको भरतपुरमा आयोजित राजसभाको पहिलो महाधिवेशनमा शुभकामना वक्तव्य राख्दै पूर्व प्रधानमन्त्री भट्टराईले यस्तो बताउनु भएको हो। राजसभाले चार वर्षभित्र जुन उपलब्धि हासिल गर्यो, आधुनिक प्रविधि प्रयोग गरेर जनताको मन जितेको छ, यसलाई नयाँ क्रान्तिका कडीका रूपमा लिनुपर्छ। सुझाव दिँदै भट्टराईले राजसभालाई जनताले दिएको मत सुशासन र समृद्धिको लागि भएको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाले पार्टीको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनलाई व्यवस्थित, निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न गर्नका लागि 22 सदस्यीय निर्वाचन समिति गठन गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले एक सूचना जारी गर्दै महाधिवेशनका लागि आवश्यक सांगठनिक संरचना तयार गरेको जानकारी दिनुभएको हो। पार्टीद्वारा सार्वजनिक विवरण अनुसार 10 सदस्यीय केन्द्रीय निर्वाचन आयोग र त्यस अन्तर्गत रहने गरी 12 सदस्यीय राष्ट्रिय महाधिवेशन निर्वाचन समिति 2083 गठन गरिएको छ। आइतबारदेखि पहिलो अधिवेशन शुरू गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाले 6 प्रदेश र 64 जिल्लामा अधिवेशन गरेको जनाएको छ। मध्य प्रदेश र 13 जिल्लामा भने अधिवेशन नभएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जनाउनुभयो। महाधिवेशनको उद्घाटन सत्र शुरू हुने बेलामा बोल्दै महामन्त्री बुर्लाकोटीले अधिवेशन नभएका 13 जिल्ला र मध्य प्रदेशबाट पनि प्रतिनिधि आउने व्यवस्था गरिएको जानकारी दिनुभयो। हुम्ला जिल्लाको श्रीनगर आसपास केन्द्रबिन्दु भएर आइतबार 4.1 म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन अनुसन्धान केन्द्रका अनुसार आइतबार दिउँसो 2:32 बजे हुम्लाको श्रीनगर क्षेत्रलाई केन्द्रबिन्दु बनाएर 4.1 म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का हुम्ला सहित आसपासका जिल्लामा महसुस गरिएको जनाइएको छ। भूकम्पबाट भएको सम्भाव्य क्षतिको कुनै विवरण पनि प्राप्त भएको छैन। अवस्था सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु।

0: 93.2 स्वदेश एफएम
1: यतिखेर हाम्रो बेसमा नेकपा एमालेका नेता पूर्व गृहमन्त्री खगराज अधिकारी हुनुहुन्छ. अधिकारीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार, गुड मर्निङ. राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक महाधिवेशन चितौनमा शुभारम्भ भएको छ. त्यो दृश्यलाई कसरी हेर्नुभयो? उहाँहरूको सन्देश के थियो? देशको ठुलो पहिलो दल भएका कारणले गर्दाखेरि उहाँहरू एक ढिक्का भएर देशलाई समुन्नतितर्फ लैजाने भन्ने खालको सन्देश गयो. तपाईँका पार्टीबाट पनि जानुभएको थियो नेता प्रदीप गोयालीजी.
2: एउटा व्यवस्था हामी संसदीय लोकतन्त्रमा छौँ. जे जस्तो भएर भए पनि संवैधानिक असंवैधानिक जे तरिका अपनाएर भए पनि बिचमा चुनाव भयो. चुनावपछि अत्यधिक मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टी अहिले सरकारमा छ. त्यो पार्टीको प्रथम महाधिवेशन नेपालको संविधान कानुन नियम अनुसार 5 वर्षमा हुनैपर्ने हाम्रो संवैधानिक र कानुनी प्रावधान छ. त्यो अनुसार उसको महाधिवेशन भइरहेको छ. सबै राजनीतिक दलहरू संवैधानिक र कानुनी व्यवस्था अनुसार हुन् भन्ने हाम्रो शुभेच्छा र शुभकामना शालीनतापूर्वक प्रदीप गेवालीले दिनुभयो. र उहाँले राजनीतिक रूपमा एउटा तीव्र गतिमा जाँदा सन्तुलन गुमाउनु हुँदैन. शक्ति पृथक गर्ने सिद्धान्तलाई कार्यान्वयन गर्नुपर्छ. यो विधिको शासन हो, कानुनको सर्वोच्चता हो र बहुदलीय प्रतिस्पर्धात्मक प्रणाली हो. त्यसमा समावेशिता छ भन्ने कुराको सन्देश दिनुभयो. त्यही कुरालाई पनि हामी कस्तो राजनीतिक संस्कार बसाल्दैछौँ तपाईँले देखि नै हाल्नुभयो.
1: होइन, उहाँले त भन्नुभएको छ नि त, अब त हामी गन्तव्यमा गएर मात्र ब्रेक लाउने हो क्या, गाडी अब हुँक्या हुँकी छ भन्नुभयो नि त होइन प्रधानमन्त्रीले.
2: हुन्छ, उहाँले हुन्क्याउनुहुन्छ. हुन्क्याउँदाखेरि दुर्घटना नहोस् भन्ने हाम्रो शुभेच्छा हो. त्यसमा हाम्रो केही भन्नु छैन. हुन्क्याउने कुरा सबै उहाँको मुखीमा हुन्छ भन्ने हुन्न, किनभने पिँढीको शासन हो, कानुनको सर्वोच्चता हो. कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका, नियामक निकायहरू स्वतन्त्र छन्, कानुन सम्मत छन्. कानुनमा मेरो निर्णय हुनुपर्छ भन्ने कुरा भएन. विगतमा मेरो निर्णय गर्ने गरी गरे भनेर उहाँहरूले आरोप लगाउनुहुन्थ्यो. अब मेरो निर्णय गर्नुपर्छ भनेर भन्न थालियो भने धेरै यसले गतिलो काम गर्दैन कि भन्ने आशंका सबैलाई छ.
1: होइन अधिकारीजी, अब सीमाको विषयमा पनि नेपालको राष्ट्रियताको विषयमा म माथि शङ्का गर्नु पर्दैन, म एकदम क्लियर छु भनेर हिजो स्पष्टीकरण पनि दिए जस्तो गर्नु भएन. यो कुरामा तपाईँहरू सन्तुष्ट हुनुहुन्छ हो? अब सीमाको विषयमा यो विवाद झिक्न खोजे होइन मैले.
2: अब सन्तुष्ट त उहाँले संसदमा उभिएर नेपालले नि भारतको सीमा मिच्याएर छ भन्ने कुरा त उहाँले माग माग्नु पर्यो नि. त्यस्तो कोही गरेको छ कहिले? नेपाल त बरु के थियो भने ग्रेटर नेपालको कुरा गर्दा हामी सुगोली सन्धिमा ठगियौँ. वास्तवमा त्योभन्दा पहिले त हामी अझ तपाईँलाई म बताऊँ, बहादुर शाहले राज्य विस्तार गर्दा सिक्किम समेत नेपाल हो. अनि हामी कति कसरी मिच्यौँ भन्ने कुरा त हामीले बुझेकै छौँ नि. अनि इस्ट इन्डिया कम्पनी सरकारले के थर्कने बेलामा मन शमशेरलाई भन्यो, अब तपाईँहरू यो व्यवस्था इत्यादि के होला, तपाईँहरू सीमा के गर्नुहुन्छ भन्दाखेरि भारदारी सभा बस्यो मोहन शमशेर गएर त्यहाँ चाहिँ अब दार्जिलिङसम्म हो, दार्जिलिङमा अब त्यहाँ क्रिस्चियनहरू बढी छन् भनेर प्रज्ञाहरू नाम नल्याउँ मैले उनीहरूले भने. त्यसपछि उनीहरूले इन्ट्रेस्ट राखेनन्. उनीहरूसँग कुरा राख्दा हाम्रो भूमिका हामी फर्काउँदा व्यवस्था पनि त्यस्तै हुन्छ नि. फेरि भनेपछि मोहन शमशेर अझैसम्म क्लेम गरेनन् र सुगौली सन्धि पछि पनि हाम्रो विभिन्न सन्धिहरूले यो कैलाली कञ्चनपुर बाँकी बर्दिया कैलावास समेत हामी कहाँ आयो. त्योभन्दा पनि तलसम्मै विस्तार थियो हाम्रो राज्य. त्यसैले हामीले मिचौँ भन्ने कुरा दुनियाँमा कुनैले पत्याउला के भन्लान्? बेलायतीहरूले, इस्ट इन्डिया कम्पनी सरकारको हिस्ट्री बुझेकाले, भारतका विद्वानहरूले के भन्लान्? अनि हामी यस्तो कुरा बोल्छौँ. अनि
1: भारतका विद्वानले त उहाँलाई त शुभकामना पनि दिनुभयो, धन्यवाद पनि दिनुभयो नि त अस्ति होइन.
2: विद्वानले के दिए तपाईँले सुन्नुभयो होला. केही चाहिँ अब शासकहरूले जहिले पनि भारतीय सत्ता जनता हाम्रो जनता जनता बिचको सम्बन्ध असाध्यै सुमधुर छ. भारतीय क्षेत्रीय प्रभुत्ववादले जहिले पनि हामी माथि थिचोमिचो गरिआएकै छ. अनि त्यस अनुकूलको बदलिएपछि नेपालको संसदमा प्रधानमन्त्री त्यस अनुकूलको बदलिएपछि त उनीहरूले ताली पड्काएको बिहानै यहाँको गृहमन्त्रीले भाजपाका अध्यक्षले शुभकामना दिए नवयुवा प्रधानमन्त्रीलाई भने भने तपाईँले सुन्नु नि भयो हाम्रो देशको पति हामी आत्मग्लानीले निहोर्नु पर्यो हाम्रो उहाँ कुन पार्टीको अब त्यो पार्टीभित्रको राजनीति कुरा मेरो देशको प्रतिनिधि हो नि होइन मैले गौरव गर्नु पाउनुपर्छ पश्चिमा किल्ला खाङ्गडा पूर्वमा टिस्टा पुगेको थियौँ कुन शक्तिको सामुमा कहिले हामी झुक्ने आज झुक्दैछौँ हामी हामी एक बिहानै कुनै दिन सिक्किम भयौँ भने के होला मलाई सबभन्दा ठुलो चिन्ता त्यहाँ छ त्यसैले त्यो सामान्य रूपमा लिइँदैन कि हामी उहाँले जे होल बोल्नु भयो अब ललकारेर बोल्नु भएको छ उहाँले उहाँको शङ्का गर्ने कि नगर्ने त्यो त उहाँले प्रधानमन्त्री चिन जाँदा नै त्यसो भन्नुभयो उहाँ प्रधानमन्त्री हुँदा अर्को थोक भन्नुभयो अब दुनियाँलाई थाहा छ म यसमा तपाईँलाई प्रश्न पार्नु पर्ने कुरै देख्दिनँ
1: अब अहिलेको अवस्थामा सरकार सुशासनको बाटोमा एउटा गतिमा छैन सरकार त्यो ढङ्गले अगाडि बढ्न खोजिरहेको छैन
2: सुशासन भनेको मेरो मनको कुरा म सत्तामा हुँदा मैले लागू गर्ने भन्ने भित्र हुँदैन कानुनको राज्य हुन्छ विधिको सर्वोच्चता हुन्छ मान्छेको लोकतन्त्र भयरहित वातावरण हुन्छ कानुनको उपचार सबले पाउनु पर्छ त्यस्तो छ आज मान्छे सुसाइड किन गरिरहेको छ होइन आज सुकुमासी बस्तीहरूमा अब डोजर चल्यो छानबिन गर्ने यति समयभित्र देऊ भन्ने र अर्को व्यवस्थापन गरेर होल्डिङ सेन्टरहरूको पूर्व तयारी गरेर गर्नु पाएको भए धेरै राईहरू मर्ने थिएनन् होला फलानुहरू झुन्डिएको अवस्थामा फेला पर्ने थिएनन् होला होइन त्यसैले लोकतन्त्र कस्तो हो भने यो 7 हर्स पावरमा धान कुट्ने मेसिन चल्छ तर एउटा भैँसीले भैँसीको सिङले घोडाको खुट्टा मुनि हान्यो भने आँगाबाट निस्किन्छ क्या त्यसैले लोकतन्त्र चाहिँ संवेदनशील पनि छ बलियो पनि छ तर लोकतन्त्रलाई ठिक ढङ्गले चलाइएन भने दुर्घटनामा हुन्छ त्यसैले हाम्रो कुरा के हो भने हामी कसैले जितेको कसैले सरकार बनाएको कुरा हामी 5 वर्ष हो हामीले सक्यौँ फेरि अर्को पटक हामी आउँला नआए हामीभन्दा राम्रो आउँला होइन उहाँहरू हामीभन्दा राम्रो हुनुहोस् भन्दिनँ हो हाम्रो तर विधिको शासन भनेको मेरो मुठीमा हुनुपर्छ भन्ने यो प्रकारान्तरले हिटलरिजमै हुन्छ
1: अब अहिलेको अवस्थामा जुन ढङ्गले नेकपा एमालेभित्रको विषयलाई पनि म उठान गर्न चाहन्छु किनभने अब नेकपा एमालेलाई कसरी एक ढिक्का बनाएर लैजाने निर्वाचनको समीक्षा हुने एउटा एक किसिमको समिति बनाएको छ त्यसले के रिपोर्टहरू ल्याउला तर एमालेभित्र अब पार्टी अध्यक्षलाई विश्राम दिएर नयाँ सिराबाट र नयाँ ढङ्गले पार्टीलाई पुनर्गठन गर्नुपर्छ भन्ने माग र मुद्दा व्यापक रूपमा उठ्यो होइन अहिले
2: यो कस्तो हो भने हामी हाम्रो पार्टी हामी कसरी चलाउँछौँ भन्ने चासो सर्वसाधारणलाई पनि रहेछ भन्ने देखियो होइन त होइन हामी त प्रमुख प्रतिपक्षी पनि होइनौँ सत्तापक्षी पनि होइनौँ तर एमाले राम्रो भएको भए हुन्थ्यो भन्ने पनि आम चासो रहेछ एमाले बिग्रोस् भन्ने पनि रहेछ हामीले बुझ्यौँ त्यसैले के हो भने हाम्रो एमालेलाई कसरी लाने भन्ने बारेमा हाम्रा आम जिल्ला कमिटीका पदाधिकारीहरू प्रदेश कमिटीका पदाधिकारीहरू केन्द्रीय कमिटीको भूगोलमा रहेका साथीहरूको के छ चाहे अब खोला खुलस्तै आओस् र अनि यो पार्टीको समीक्षा एवं पुनर्गठन कार्यदलले काम गरोस् भन्ने हो र हामीले प्रश्न भनेका छौँ हामीले शुद्धिकरण गर्छौँ हामीले सुदृढीकरण र विस्तार गर्छौँ र कमिटीहरू र तलदेखि माथिसम्म पुनर्गठन गर्छौँ त्यसका लागि कुन विधि अप्नाउँ के गरौँ के गर्दा राम्रो हुन्छ तपाईँको धारणा के छ भन्न सम्बन्धी राय लिन अब यो कार्यदल बनेको हो कार्यदल अब म इन्चार्ज भएकोले पर्दैन छु त म मेरो प्रदेश बाहेक अन्त मैले भ्याउनु पनि भ्याउँदिनँ प्रदेशमा साथीहरूको अस्ति भएर चाहिँ हामीले प्रदेश कमिटीको बैठक राख्यौँ त्यहाँ पनि साथीहरूले धारणा राख्नु भएको छ अब 11 गते यहाँ छ साथीहरू आउनुहुन्छ हामी कार्यदलले आफ्नो राय राख्दैनौँ कार्यदलका सदस्यहरूले अहिले हामी केही राय राख्दैनौँ तल केन्द्रीय सदस्य जो भूगोलमा काम गर्नुभएको छ वो र जिल्ला कमिटी र प्रदेश कमिटीका पदाधिकारीले राय राख्नुहुन्छ त्यो कुरा पनि हामी सन्दर्भ सामग्रीको रूपमा लिन्छौँ र हाम्रो विधि प्रक्रिया महाधिवेशन भएको धेरै भएको छैन यी सबै कुरालाई मध्यनजर गरेर मान मर्दन कसैको नगरिकन पार्टीलाई सुव्यवस्थित सुसङ्गठित चुस्त दुरुस्त किनभने पार्टी ठुलो भएर हो कि होइन कमिटी मात्रै ठुलो हो नि तल जनतातिर नफर्कने हामीले भनेका छौँ जनशैली बनाऊ जनताका कुरा सुनौँ जनताकामा जाउँ होइन अब हामीले जनसङ्गठनहरूलाई परिचालित गरौँ जनताको बहुदलीय जनवादलाई वैचारिकरण गरौँ यी सूत्रका आधारमा हामी अहिले पार्टी पुनर्जागरण अभियान सञ्चालन गरिरहेका छौँ र त्यसैले हामी पुनर्गठनको अभियान त हामीले सुरु गरि नै सक्दैनौँ।
1: यसको मतलब पार्टी अध्यक्षबाट अब केपी शर्मा ओलीलाई विश्राम दिनुहुन्छ होइन तपाईँहरू, बहुमत सदस्यले त्यो खोजिरहेको छन् होइन अहिले।
2: हामी यो व्यक्ति केन्द्रित कुरा तपाईँले प्रश्न गर्नुभयो, त्यो ठाउँमा हामी पुगेका पनि छैनौँ। हामीले हाम्रो सिङ्गो पार्टी जीवनलाई जनताको जीवनसँग र राष्ट्र राष्ट्रियता लोकतन्त्र गणतन्त्र संहिता समानुपातिकता समावेशिता जस्ता मूल उपलब्धिहरू छन् यी उपलब्धिहरूसँग कसरी यसलाई बरकरार राख्ने र हाम्रो गतिलाई कसरी तीव्र गतिका साथ आम जनतासँग हामी अब आत्मालोचक भएर हामी तपाईँहरूसँग डिएटेज भएछौँ होइन, सम्पर्कित हुनुपर्ने जति त्यति हुन सकेनौँ, त्यो कारण के हो, तपाईँहरू अब हामीलाई कसरी अगाडि बढेको देख्न चाहनुहुन्छ भन्ने मूल कुरा हामीले विचारमा शैलीमा सङ्गठनमा चाहिँ पुनर्गठन गर्न चाहन्छौँ। विचार पनि के हो भने राजनीतिक रूपमा हिजो हामी त निर्णायक राष्ट्रिय शक्ति निर्माण गरेर देशको नेतृत्व गर्छौँ भन्ने थियो, अब हामी 5 वर्ष त हामी त्यो ठाउँमा पुग्दैनौँ किन, अब हुन त 5 वर्ष पनि के भन्नु र दुई तिहाईको पनि अब संविधानमा अब नदेखिएको प्रधानमन्त्रीलाई सिफारिस गर्नु लाएर राष्ट्रपति महोदयले चुनावै गराउनु होइन, अब त्यो अर्को दुई तिहाईको प्रधानमन्त्री केपी ओली ल्याउँदा यो संसद पुनर्स्थापना भयो अदालत यदि अब निर्णयमा एकरूपता छ कि छैन सबैले मूल्याङ्कन गरेकी छन्, 5 वर्ष जाओस् हाम्रो त्यो कामना छ, भएन भने पनि अब हामी आफ्नो तयारी गर्छौँ, हाम्रो पार्टीलाई राष्ट्र राष्ट्रियता जनताको मौलिक हकसँग जोडेर यो जनताको पार्टी हो भन्ने कुरामा कहीँ न कहीँ किन कन्फ्युजन भयो यो भन्दा हाम्रा केही शैलीले होला, हामी सरकारमा हुँदा या हामीले गठबन्धन जसरी गऱ्यौँ त्यसको कारणले होला, सब कुरा हामी गहिरो गरी छलफल गर्छौँ, त्यसैले व्यक्ति केन्द्रित कुरा अहिले हामी त्यो सन्दर्भमा पुगिसकेकै छैन।
1: तर सचिवालयमा त उहाँको विपक्षमा मत बढी भयो भन्ने विषय पनि आयो होइन त्यो बैठकमा, केन्द्रीय कमिटी आशा छ तपाईँ पनि हुनुहुन्छ सचिवालयमा होइन, विष्णु पौडेलजी महासचिवजी उहाँको विपक्षमा उभिनु भयो, उहाँले त लोभी पापीहरू चाहिँ त्यो त्यो ढङ्गले अगाडि गएका छन् भन्ने पनि भन्नुभएको छ होइन,
2: त्यो पछि विपक्षमा उभिएको प्रसङ्गै होइन, त्यहाँ पुगिएकै छैन, हामी कसरी जाने भन्ने छलफल हो हाम्रो। मैले म प्रदेशको संयोजक, यहाँ म भर्खरै 1 महिना भएको थिएन संयोजक, यहाँ 0 सिट आयो अनि मैले म समीक्षा मेरो गर्नु परेन, मेरो जिम्मेवारी के हो मैले लिनु परेन, अनि म अब इन्चार्ज भइरहने कि नरहने मैले पनि भन्नु पऱ्यो, हामीले आफ्नो कुरा यसरी राख्या मात्रै हो, हामीले चाहिँ अध्यक्ष रहनुहोस् नरहनुहोस् भन्ने विषय प्रवेशै गरेका छैन कि, त्यो चाहिँ नि अब नुस्काका नुस्का दिएको छ, हेडलाइन लिडिङ चाहिँ म्यासेज समाचार बनाएको छ, त्यसो गर्दा हामीलाई एउटा गौरव पनि छ, हाम्रो पार्टीका प्रति सञ्चार जगत चित्ताकर्षक ढङ्गले नै केन्द्रित छ भन्ने बुझ्यौँ हामीले, त्यति
1: होइन त्यो त ठिकै छ कि, तर चाहिँ अब पार्टी पुनर्गठनका लागि जुन बाहिर आवाजहरू आइरहेका छन् हामीसँग पनि कतिपय नेताहरूले कुरा गर्दै हुनुहुन्छ, यो एउटा बलियो ढङ्गले सशक्त रूपमा अगाडि त आयो नि त होइन, यो विषय अब महाधिवेशन अर्ली महाधिवेशनमा जाने भन्ने विषयहरू
2: यो आइरहन्छ आदि छ फेरि पनि आउला, तर मूल कुरा हामी विधि पद्धतिसँग ढङ्गले नै जान्छौँ, हाम्रो पार्टीलाई पुनर्गठन गर्न हाम्रा फोरमहरू छन् उपयुक्त फोरमले गर्छ, अहिले अब यस्तो अब हाम्रो पार्टीभित्र एउटा समस्या के देखिएको छ भने के कुरा कुन ठाउँमा भन्ने, अब अराजकता होइन दक्षिणपन्थी अवसरवाद यस्तो चाहिँ झाङ्गिएको छ के, कम्युनिस्ट पार्टी क्रान्तिकारी हुन्छ, जनमैत्री हुन्छ, मजदुर मैत्री हुन्छ, किसान मैत्री हुन्छ, मध्यमवर्गीय मैत्री हुन्छ, तर हामी त्यसो भयो कि भएनौँ, हाम्रो शासनमा हुँदा सत्तामा हुँदा हामी त्यस्तो भयौँ कि भएनौँ होइन, यी सब कुराको समीक्षा हुन्छ कि, अब त्यसमा पार्टी अध्यक्षको होला, उपाध्यक्षको होला, महासचिवको होला, को महासचिवको होला, हामी सचिवहरूको होला, केन्द्रीय कमिटीका सदस्यहरूको होला, इन्चार्जहरूको होला, अब यी सबै कुराको हामी अहिले गहिरो गरी अब नयाँ जीवनका साथ नयाँ गतिका साथ पुराना कमजोरी नदोहोऱ्याउने गरी जान हामीले अलिक अलिक विस्तृत कम्प्रिहेन्सिभ स्टडी गर्दैछौँ।
1: अध्यक्षको आशंका किन हो, लोभी पापीहरू छन् उनीहरूले चाहिँ पार्टी फुटाउन पनि सक्छन् भन्ने कुरा के हो, त्यो चाहिँ
2: उहाँले त्यसरी व्यक्त गर्नुभएको कि होइन सुन्न मैले पाएको छैन, त्यस्तो शब्द उहाँले व्यक्त गर्नुभएको भने हाम्रो आदरणीय अध्यक्षले त्यो तहको व्यक्त गर्नुभएको हो भने अब त्यो म उहाँसँग सोधेर मात्रै भन्न सक्छु, त्यो उहाँले गर्नै पर्दैन, हाम्रो नेता पार्टी अध्यक्ष उहाँ नै हो नि, अहिले अब यो हामीले केही सोधेकै छैन नि त्यस बारेमा।
1: अब अहिले देशमा जनताहरू अब यो वैदेशिक रोजगारमा जानेहरूको लाइन पनि त्यस्तै छ होइन, पासपोर्ट बनाउनेतिरको पनि लाइन त्यस्तै देखिन्छ, हरेक क्षेत्रमा चाहिँ बेरोजगारी समस्या उत्तिकै छ, यसको लागि चाहिँ हिजो केही भएन भन्ने खालको भाष्य निर्माण गरिएको थियो, तर आज पनि के हुँदैछ भन्ने खालको अर्को प्रश्न चाहिँ निर्माण भइरहेको छ भन्दा नेपालले कहिलेसम्म यो पोलिटिकल ल्याब टेस्टका रूपमा मात्रै प्रयोग हुने, यसको चाहिँ एउटा सुशासन केन्द्रीय ढङ्गले समृद्धितर्फ चाहिँ देश कहिलेसम्म अगाडि बढ्ने, यसमा त जिम्मेवार राजनीतिक दलहरूले पनि त चिन्ता र चासोको विषय लिनु पर्ला नि त होइन सरकारभन्दा पनि
2: लिइरहेकी छौँ। तपाईँले अब हाम्रो एउटा बाध्यता के छ भने हाम्रो दुई छिमेकी हाम्रो बाधक नभइकन साधक बनाउने उपाय हामीले खोज्नु पर्यो होइन। दुई छिमेकी हामी छिमेकी त फेर्न सक्दैनौँ, अनि छिमेकमा कुन राजनीतिक व्यवस्था हुन्छ प्रबन्ध हुन्छ त्यो हाम्रो चासो र चिन्ताको विषय होइन। जुन राजनीतिक व्यवस्थामा जुन दलले जुन परिपाटीले शासन गर्छ त्यो उनीहरूको आन्तरिक मामिला हो, उनीहरूको आन्तरिक मामिलामा न हाम्रो चासो र हस्तक्षेप हुन्छ न हाम्रोमा उनीहरूको होस् होइन। त्यसो भएको हुनाले हाम्रो विश्व राजनीतिको र छिमेकको राजनीतिको प्रभाव हामी कहाँ जबरजस्त पर्छ। त्यसैले अब पृथ्वीनारायण शाहले शासन गर्दाको होस् वा अहिलेको बालेन्द्र शाहले प्रधानमन्त्री हुँदाको अवस्था होस् हाम्रो पराष्ट्र नीतिमा यी कुराहरू असंलग्न परराष्ट्र नीति तटस्थ परराष्ट्र नीति छिमेक प्रधान र संसारमा हाम्रो सबै मित्र भन्ने कुरा पछिल्लो अवधिमा केपी ओलीले जे स्थापित गर्नुभयो यो यो सही कुरा हो। त्यसैले परराष्ट्र नीति यहाँ कुन व्यवस्था छ भन्ने आधारमा फेरिने कुरा होइन, त्यसैले मित्र पनि फेरिने या नफेरिने कुरा होइन। तर हामी के भन्यौँ म सत्तामा गएपछि फलानु कुन नजिक फलानुको टाढा भन्ने भाष्य बनाउँदै बनाउँदै हाम्रो देशलाई यस्तो बनायौँ र अहिले हामी हाम्रो देशको अर्थतन्त्र कसरी चाहिँ बलियो बनाउने, रोजगारी कसरी सिर्जना गर्ने, राष्ट्रिय अर्थतन्त्रलाई कसरी बलियो हुने, राष्ट्रिय पुँजी कसरी निर्माण हुने त्यसतर्फ भन्दा हामी यो यो विश्व राजनीतिको भू राजनीतिको प्रभावमा हामी बगिएर बगिए भयौँ। त्यो राजनीति विश्व राजनीति आफ्नो ठाउँमा छ, त्यो हाम्रो प्रतिकूल त्यसका कारणले नहोस् भनेर हामी यहाँको कृषि यहाँको जलस्रोत यहाँको खानी खनिजहरू यहाँको उद्योग व्यवसाय राष्ट्रिय पुँजी निर्माण गर्नतर्फ केन्द्रित हुनुपर्छ। हाम्रा नीतिहरू घोषणाहरू तदनुकूल छन्, घोषणा पत्रमा पनि उल्लेख छन्। शिक्षा र स्वास्थ्य सुशासनका हकमा पनि अब अहिले त हामी के भने सातो खुवाएर तर्साएर सब सुशासन गर्छु भन्यो अनि त्यो त्यो त्यो प्रकारको कुराले न सुशासन हुन्छ न भयरहित वातावरण हुन्छ। अब जनसङ्गठनहरू लोकतन्त्रका चाहिँ नि सुन्दर पक्ष हुन् तिनीहरूलाई प्रतिबन्ध लगाइदिएर अनि लोकतन्त्र बलियो हुन्छ र लोकतन्त्र सुन्ने धेरै गर्ने बढी हो नि त। हामी सुन्ने र सुनाउने धेरै भए पनि गर्ने अब अहिले पनि नयाँ छाँटकाँट नयाँ युवाहरू सरकारमा आएको हुन्छ कि भन्यो झन् दुर्घटनातिर हुन्छ भन्ने आशंका आतंक मान्छेमा थायो, त्यस कारणले त्यो नहोस् भन्ने नै हो।
1: होइन अब सदन पनि राम्रोसँग चल्नु पर्यो, प्रतिपक्षीहरूले पनि विरोध गर्नमा विरोध गर्नु भएन, अवरोध पनि गरिदिनु भएन
2: होइन। प्रधानमन्त्री ललकारले त राष्ट्रपतिलाई आफ्नो नीति कार्यको गोठालो हो र राष्ट्रपति राष्ट्रको राष्ट्रिय राष्ट्रियताको प्रतीक हो होइन, संविधानको पालनकर्ता हो,
1: राष्ट्रपतिको पनि त केही अब्जेक्सन नै छैन।
2: पढ्न लगाएर आफू बाहिर हिँडेर अनि संसदमा बोल्दिनँ भने च्यालेन्ज गरेर हुन्छ अनि यो यही हो लोकतन्त्र, यही हो संसदीय प्रजातन्त्र, यही हो जन जनउत्तरदायित्व, यही हो जवाबदायिता, त्यो कुरा पो हो त। विपक्षीले सिस्टममा आउँ भनेको आफ्नो आफ्नो बहुमत छ काम गर तर सिस्टमबाट गर न, झ्यालबाट किन गर्छ ढोकैबाट गर भन्न पाइँदैन प्रतिपक्षीले।
1: हस् यहाँको महत्त्वपूर्ण समय र सम्वादका लागि धेरै धेरै धन्यवाद खगराज अधिकारीजी, नमस्कार।
3: राष्ट्रिय स्वतन्त्र पार्टीको ऐतिहासिक पहिलो महाधिवेशनमा पाल्नुभएका सम्पूर्ण महानुभावहरूलाई एकमुष्ट रूपमा निलो क्रान्तिको राजधानी चितवनमा हार्दिक स्वागत गर्न चाहन्छु। परिवर्तनको सपना देखेर त्यसलाई साकार पर्ने आँट र साहस मलाई यही चितवनको माटोले दिएको छ र मबाट हामी बनाउने साहस पनि यही चितवनले दिएको छ। त्यसैले यो देवभूमि चितवनलाई नमन गर्दै फेरि पनि यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। उपस्थित आदरणीय महानुभावहरू, रासोपाको निमन्त्रणालाई स्वीकार गरेर विभिन्न राजनैतिक दलबाट आउनुभएका तमाम नेतागणहरूलाई म स्वागत गर्न चाहन्छु। यहाँहरूको उपस्थितिका लागि धेरै धेरै धन्यवाद पनि ज्ञापन गर्न चाहन्छु। उपस्थित आदरणीय महानुभावहरू, हामी आज यहाँ आइपुगेका छौँ। यहाँ आइपुग्दा यो यात्रा यहाँसम्म ल्याउँदा धेरै मानिसको बलिदानी पुगेको छ, धेरै मानिसको बलिदानी चढेको छ। ती बलिदानीले ल्याएका विभिन्न कालखण्डका परिवर्तनले आज हामी साँच्चै नै अग्लो देखिएका छौँ। ती तमाम बलिदानीमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने तमाम शहीदहरूलाई सम्झन चाहन्छु, घाइते साथीहरूलाई सम्झन चाहन्छु, जो आज शरीरभरि छर्रा बोकेर, घाइते शरीर बोकेर पनि यो देशमा परिवर्तन गरेरै छाड्ने हुटहुटी बोकेर राजनीतिमा लागिरहनु भएको छ, ती सबैलाई एकमुष्ट सम्झन चाहन्छु। रासोपा एउटा यस्तो साझा मञ्च बन्न सकेको छ जहाँ अहिले अधिकांश गैर राजनीतिक मानिसहरू आइपुगेका छन्। यो एउटा बाध्यता हो, यो रहर थिएन। हामीले पटक पटक भन्यौँ तर हाम्रो कुरा सुनिएन, धेरै पटक भन्यौँ सुनिएन, टेलिभिजनको पर्दाबाट भन्यौँ सुनिएन, राजनीतिको मैदानमा आउने बित्तिकै घोषणा गर्दा भन्यौँ सुनिएन, यतिसम्म कि जेलको काल कोठरीबाट पनि भन्यौँ सुनिएन। आज चितवनमा गर्मी छ, थोरै गर्मी छ, तर आजभन्दा एक वर्ष अगाडि पार्टी स्थापना दिवस मनाइरहेको थियो, तपाईँसँग साक्षात्कार गर्ने मसँग कुनै माध्यम थिएन, भैरवामा योभन्दा धेरै गर्मी थियो, निकै गर्मी थियो, अरूका लागि जेल एउटा ठुलो कम्पाउन्ड हुन्थ्यो, मेरो लागि एउटा गोल घर एउटा कोठा नै जेल बनाएर सरकारले सुविधासँग सुविस्तासँग राखेको थियो। मैले तपाईँलाई धेरै सम्झेको थिएँ, धेरै सम्झेको थिएँ। म आज तपाईँहरूलाई धन्यवाद भन्न चाहन्छु कि त्यो आवाज सुनियो। म धेरै त सम्झन्न, म एउटा लाइन मात्र सम्झन्छु, जुन सन्देश मैले गत वर्ष भैरवा कारागारबाट लेखेको थिएँ, त्यो सन्देशको अन्त्यमा मैले भनेको थिएँ कि एक दिन जनताले तपाईँहरूको हातमा भएको तस्करले दिएको घडी खोस्नेछ र त्यहाँ हत्कडी लगाउनेछ भनेको कुरा मलाई सम्झना छ। तर आज परिस्थिति फेरिएको छ, बदलिएको छ, बदलिएको यो परिस्थितिले हामीलाई देशको सबैभन्दा शक्तिशाली पार्टी बनाएको छ। आदरणीय उपस्थित महानुभावहरू, शक्तिशाली हुनु भनेको दम्भ गर्ने लाइसेन्स प्राप्त गर्नु होइन, प्रतिशोध साध्ने लाइसेन्स प्राप्त गर्नु होइन, यो मलाई र रासोपालाई राम्रोसँग थाहा छ। आज रासोपा प्रतिशोध र दम्भ भन्दा निकै टाढा गएर नागरिक जिम्मेवारी पुरा गर्ने एउटा अदम्य जनमत बोकेर उपस्थित भएको छ। र म आज मञ्चमा उपस्थित तमाम नेपाली राजनीतिका शीर्ष महानुभावहरूलाई साक्षी राखेर भन्न चाहन्छु कि निर्धक्क हुनुहोला, देश रासोपाको हातमा छ, देश सुरक्षित छ। लोकतन्त्रका स्थायी मान्यताहरू, शक्ति पृथकीकरणका सिद्धान्तहरू, संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, नागरिक हक अधिकार, मानवाधिकारको प्रत्याभूति, समतामूलक समाज, समावेशिता लगायतका थुप्रै उपहार हामीलाई अघिल्लो पुस्ताले र तपाईँहरू जस्ता मूर्धन्य नेतृत्वले दिनुभएको अमूल्य उपहार हो। हामी त्यसको जगेर्ना गर्नेछौँ, त्यसलाई माया गरेर राख्नेछौँ, हामी त्यसलाई त्यसबाट बाहिर जाने छैनौँ। यस अगाडि भएका तमाम आन्दोलनहरूको तिरस्कार गर्ने साहस हामीमा हुने छैन, त्यो कदम हामी कदापि चाल्ने छैनौँ। म यहाँहरूलाई निर्धक्क हुनको लागि अनुरोध गर्न चाहन्छु, ल रासोपाले त्यो लाइन क्रस गर्दैन, यहाँहरू निर्धक्क भएर यहाँबाट जानुहोला। यहाँहरूलाई पनि एउटा सानो अनुरोध गर्न चाहन्छु, राष्ट्रिय राजनीतिमा आफ्नो दल मात्र ठिक भएर हुँदैन, राष्ट्रिय राजनीतिमा रहेका सबै दलहरू ठिक हुनुपर्छ। म शुभकामना दिन चाहन्छु विशेष गरेर दुई शक्तिशाली दल नेपाली कङ्ग्रेस र नेकपा एमालेभित्र कहीँ कतै केही न केही अप्ठ्याराहरू देखिएका छन्, त्यो अप्ठ्यारो त्यो दलको मात्र होइन, त्यो दलको अप्ठ्याराहरू सुल्झिएनन् भने समग्रमा त्यो देशको अप्ठ्यारो पनि बन्न सक्छ। मेरो शुभकामना छ आफ्नो दलभित्रका अप्ठ्याराहरूलाई मिलाउनुहोला, आफ्नो दल मात्र होइन अन्य दलहरूका अप्ठ्यारा पनि सुल्झिए भने देश एउटा राम्रो बाटोमा जानेछ र त्यस सँगसँगै हामीले साझा प्रतिबद्धता पनि गर्नु छ। यस अगाडि राजनीतिक दलहरू प्रतिस्पर्धी भने हामीलाई प्रतिस्पर्धा गर्ने छुट छैन, हाम्रा व्यक्तिगत वैमनस्यताहरू हाम्रा निजी हुनु हुँदैन, त्यो सकिनुपर्छ। कहिले सकिनुपर्छ भने अहिले यहीँबाट सकिनुपर्छ। हामी वैमनस्यता बोकेर बाँच्ने होइन, ठुलो हृदय बोकेर अगाडि बढ्ने राजनीतिज्ञ बन्नुपर्नेछ। हामीले एक अर्कालाई जवाफ दिनु पर्दैन, हामीले इतिहासलाई जवाब दिनुपर्छ। इतिहासका लागि पनि हामीले हाम्रा वैमनस्यहरूलाई तत्काल त्यागेर सहकार्यको बाटोमा अगाडि बढ्नुपर्ने आवश्यकता परेको छ, किनकि हाम्रा दम्बहरू हुन्, हाम्रा कमण्ड हुन्, हाम्रा अप्ठ्यारा हुन् या हाम्रा कुनै पनि कुराहरू हुन्, ती हाम्रा निजी रहेनन्, देशका रहे, देश हितमा तिनको महत्त्व हुन्छ। आज यस ऐतिहासिक अवसरमा म राष्ट्रपा परिवारका सबै साथीहरूलाई केही छोटो जानकारी मात्र गराउन चाहन्छु। साथीहरू, मैले जलेश्वर बैठकको बेलामा राजनैतिक प्रतिवेदनमा लेखेको एउटा कुरा स्मरण गराउन चाहन्छु। त्यहाँ लेखिएको दुईवटा कुरा स्मरण गराउन चाहन्छु। पहिलो कुरा मैले भनेको थिएँ, लेखेको थिएँ कि रासोपा लड्यो भने आफ्नै गोडामा अल्झेर लड्छ, अरू कसैको ताकत छैन रासोपालाई लडाउने। आज यसलाई अझ बढी सार्थक बनाउने बेला आएको छ। हो, जब धेरैको मन जित्न सकिँदैन त्यसपछि केहीको मन जितेर राजनीतिमा अगाडि बढ्ने प्रचलन चलेको छ, तर त्यो प्रचलनको बिउ हामीले रोप्न हुँदैन। त्यो बिउ हुर्कियो, बढ्यो, फुल्यो, फल्यो भने के हुन्छ भन्ने कुरा त भर्खरै हामीले देखिसकेका छौँ। त्यसकारणले गुट र उपगुट बनाएर हामीले त्यो बिउलाई रोप्यौँ भने भोलि देशले दिने फल त्यो विशालु फल हुनेछ। र अघि पार्टीका वरिष्ठ नेताजीले भन्नुभयो जस्तै, त्यो फल यदि फल्यो भने हामीले त्यो वृक्ष नै काट्नुपर्ने अवस्थामा हामी पुग्नेछौँ। यतिखेर हामी बेला ठिक समयमा छौँ, हामी ठिक समयमा छौँ साथी हो। हामी कस्तो फल रोप्ने, कस्तो बिउ रोप्ने भन्ने बेलामा अडिएका छौँ। यतिखेर हामीले समग्र रूपमा कुनै गुट र उपगुट नलागिकन विगतका राजनीतिक दलहरूका अनुभवलाई हेरेर अगाडि बढ्ने हो भने म फेरि पनि भन्छु, रासोपालाई लडाउने अर्को कुनै पनि शक्ति अबको युगमा आउन सक्दैन। म यो तपाईँहरूलाई निर्धक्कका साथ भन्न सक्दछु। तर साथी हो, कहिलेकाहीँ के हुँदो रहेछ भने यो त्याग र बलिदान भनेको अरूले गर्यो भने खुसी मान्ने तर आफूले गर्नु पर्यो भने दुःख मान्ने कुरा हुने रहेछ। यसबाट चाहिँ यहाँहरूलाई म सचेत रहनको लागि अनुरोध गर्न चाहन्छु। र यो ऐतिहासिक महाधिवेशनले हामी बिचमा पनि केही वैमनस्यता रहेछन् भने, हामी बिचमा पनि त्यस्ता समस्या रहेछन् भने त्यसलाई अन्त्य गर्ने एउटा महत्त्वपूर्ण बिन्दु यो बनोस् भन्ने म चाहना राख्दछु। राष्ट्रपाको दुई तिहाईको सरकार बनेको छ साथीहरू, पार्टीले यसलाई निगरानी गरिरहेको छ, पार्टी प्रतिबद्ध छ। लोकतन्त्रका आधारभूत मान्यता सिद्धान्तहरूबाट कोही कतै पार्टी विचलित हुने छैन, यो प्रतिबद्धता मैले गरि नै सकेको छु। विचार, सिद्धान्त, आदर्श जस्ता महत्त्वपूर्ण कुराहरूलाई अझ बढी स्पष्ट गर्दै जाने एउटा राजनीतिक पार्टीको निरन्तरता, निरन्तरको कार्य हो। यसमा राष्ट्रपा खरो उत्रिएको छ। मैले अघि जलेश्वर बैठकको कुराकानी गरेको थिएँ, जलेश्वर बैठकमा यो कुरा स्पष्ट रूपमा हामीले भनिसकेका थियौँ। तर हाम्रा मामलामा अन्य धेरै विषयहरू चर्चाको विषय बने, अन्य धेरैहरू हल्लाको विषय बने, हाम्रा प्रतिवेदन, हाम्रा राजनीतिक दस्तावेजलाई हेर्ने समय निकालिएन। मलाई विश्वास छ, सिङ्गो देश र संसारले केन्द्रमा राखेको रासोपाका अबका दस्तावेजहरू हेरिने छन्, पढिने छन् र तिनलाई हचुवाको भरमा होइन, गहन अध्ययन गरेर त्यसमाथि विद्वत समूहले विश्लेषण गर्नेछ भन्ने कुरामा म आशावादी छु। म आशावादी छु हाम्रा साथीहरूले स्वस्थ प्रतिस्पर्धा गर्नुहुनेछ, स्वच्छ प्रतिस्पर्धा गर्नुहुनेछ। सँगसँगै म आशावादी छु, सरकार जुन आशा र भरोसामा उभिएको छ त्यसमा खरो उत्रिनेछ। प्रयास त निकै हुनेछ, प्रयास त लडाउने, ढलाउने, फाटो ल्याउने प्रयास त निकै हुनेछ। म आज यस ऐतिहासिक स्थानमा उभिएर भन्न चाहन्छु, हामीले नेपाली जनतालाई र इतिहासलाई साक्षी राखेर रासोपामा जुन सहमति गरेका छौँ त्यो सहमतिको एक एक अक्षर इमान्दारिताका साथ पालना गर्ने प्रण म यहाँहरूलाई उभिएर गर्न चाहन्छु। यो हाम्रो निजी कुरो होइन, इतिहासलाई जवाफ दिनुपर्नेछ, व्यक्तिको इच्छा ठुलो कुरो होइन। त्यसकारणले सरकार सञ्चालन गर्नको निमित्त रासोपाले चुनाव अगाडि नै पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको खुट्टामा बल पुर्याइसकेको छ। अब भट्टाभट गोल हान्ने जिम्मा बालेन्द्रजीको, अब भट्टाभट गोल हान्ने जिम्मा सम्मान्य प्रधानमन्त्री बालेन्द्र शाहजीको हुनेछ र उहाँले त्यसको निरन्तरता दिइरहनु भएको छ। झुकिएर त्यो बल कहीँ आएछ भने पनि त्यसलाई त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो हो।

0: किनकि यहाँ मुख मिठ्याउनेहरु धेरै छन्, यहाँ मुख मिठ्याउनेहरु धेरै छन्, चुकली लगाइदिनेहरु पनि धेरै छन्। म तिनलाई जवाफ दिन बोलिरहेको छैन साथीहरु, म त इतिहासलाई जवाफ दिनको लागि खडा भएर बोलिरहेको छु, किनभने आजको दिन त बितेर जानेछ, भोलि फेरि सन्ततिहरूले सोध्नेछन्। इतिहासले तिमीहरूलाई मौका दिएको थियो, इतिहासले तिमीहरूलाई पहिलो महाधिवेशन भन्दा पनि अगाडि तिमीहरूलाई यति जनमत दिएको थियो कि संसारको कुनै पनि राजनीतिक दललाई महाधिवेशन हुनुभन्दा अगाडि दुई तिहाईको बहुमत दिएको मलाई सम्झना छैन, यस्तो अवसर दिएको थियो। आज जन्मेकाहरूले मात्र होइन, भोलि यस देशमा यस धरतीमा जन्मेकाहरूले पनि मलाई र बालेनजीलाई प्रश्न गर्नेछन्, यो मौकालाई तिमीहरूले किन गुमाउन दियौ? हामी त्यो प्रश्नलाई सदाका लागि बाँच्न चाहन्छौँ इमान्दारिताका साथ। यो अवसरलाई हामी सदुपयोग गर्न चाहन्छौँ, हाम्रा लागि होइन, आउने सन्ततिका लागि, जन्मिसकेका लागि मात्र होइन, जन्मन बाँकी यस देशका नागरिकका लागि पनि। उपस्थित आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म आफ्नो भनाइ छुट्याउने क्रममा गएको छु। पार्टी जीवनमा समस्याहरू नआउने भने आउँछन्, विभिन्न तहमा समस्याहरू आउँछन्, र हाम्रो पार्टी केवल हाम्रा साथीहरूले मात्र बनेको पार्टी होइन, विभिन्न राजनीतिक दलबाट हामी कहाँ आउनुभएका साथीहरू पनि आउनुभएको छ, हाम्रो परिवार बनेर आउनुभएको छ, यो सबैको सम्मिश्रणले पार्टी बनेको छ। पार्टीभित्र या राजनीतिक दलभित्रको आबद्धता भनेको, कुनै पनि राजनीतिक दलमा म आबद्ध हुन्छु भन्नु भनेको तत्कालको लाभका लागि होइन। इतिहासको पाना पल्टाएर हेर्नुहोस् त, मैले यसभन्दा अगाडिको कुनै एउटा समारोहमा भनेको सम्झना गर्दछु, सम्झिहेर्नुहोस्। आज त रासोपामा एउटा लहर छाएको छ, सम्भवतः भोलि टिकट पाइन्छ होला, पछि पालिकामा जितिन्छ होला, म मेयर हुन्छु होला, उपमेयर हुन्छु होला भनेर केही साथीहरू लोभिनु भएको छ होला, लोभ्याइएको पनि छ होला। तर कुनै पनि दिन पार्टीले होइन, अब हामीले 8-10 वर्ष विद्रोह गर्नुपर्नेछ, त्यसका लागि हामी तयार हुनुपर्नेछ भन्यो भने कि त्यो त्याग, त्यो बलिदान र त्यो यात्रामा होमिनका लागि हामी तयार छौँ, हामी तयार छौँ त भन्छौँ, तर आजैबाट टिकट फलाउनलाई दिएँ भनेर गुटको राजनीतिमा लाग्यौँ भने इतिहासले हामीलाई धिक्कार्नेछ। त्यस कारणले आफ्नै परिवारलाई म आज यो पहिलो महाधिवेशनमा उभिएर यति भन्न चाहन्छु साथी हो, मलाई केही पनि चाहिएको छैन। संस्थापक सभापति भएका नाताले भर्खरै सुरु भएको पार्टीमा एउटा सानो पदका लागि चौबाटोमा लडेर हेलमेटले हानेर एकअर्काको दाँत झार्न गएको दृश्य बाँचुन्जेल हेर्न नपरोस् मेरो यति कामना छ। आफूले जन्माएको पार्टी भएको हुनाले कुनै एउटा पदका लागि अस्वस्थ प्रतिस्पर्धा गरेको, सदस्यताहरू जम्मा गर्दै आफूनिर्वाचित हुने प्रपञ्च गरेको र षड्यन्त्रको राजनीतिको बिउ रोपेको, कम्ती कम आफू बाचुन्जेल हेर्न नपाए हुन्थ्यो भन्ने कामना म आज ऐतिहासिक महाधिवेशन राख्न चाहन्छु। एउटा कुरा चाहिँ मलाई के थाहा छ भने, जसले जिते पनि घन्टी बाहकले जित्छ, जसले जिते पनि रासोपाले जित्छ। आफ्ना जिताउन होइन, जितेका आफ्ना हुन् भन्ने भावना लिएर गयौँ भने हामी विशाल रासोपा बन्नेछौँ। यो विशाल रासोपाको पहिलो ऐतिहासिक महाकुम्भमा फेरि पनि म यहाँहरूलाई धेरै धेरै स्वागत गर्न चाहन्छु, र फेरि पनि विभिन्न राजनीतिक दलबाट आउनुभएका साथीहरूलाई उहाँहरूले गर्नुभएको त्याग र बलिदानको सम्मान स्वरूप विगतमा भएका सम्पूर्ण राजनीतिक क्रान्तिहरूको सम्मान राख्ने प्रतिबद्धता व्यक्त गर्दै, बदलिँदो व्यवस्था, बदलिएको परिस्थिति सबैमा हाम्रो साझा प्रतिबद्धता भएको कुरा स्पष्ट पार्न चाहन्छु। अन्त्यमा पार्टी स्थापना दिवसको दिन मैले यसै गरी दर्शक दीर्घाकै बिचमा रहेकी मेरी धर्मपत्नी अर्धाङ्गिनीलाई भनेको थिएँ, उनले मलाई भनेकी थिइन्, म घर चलाउँछु, तिमी देश सम्हाल भनेकी थिइन्। यो 4 वर्षको यात्रामा देश चलाउनुभन्दा गाह्रो घर चलाएर मेरो सङ्घर्षको हरेक पाइलामा साथ दिएर एकपटक पनि नरोइकन ठाडो शिर लगाएर एकपटक पनि नझुकेर मलाई यतिको धेरै बल दिएकोमा मैले यो मञ्चबाट धन्यवाद दिनै पर्छ। साथै मेरो परिवारको एउटा जमघटमा मेरी 64 वर्षकी वृद्ध मृत्यु शय्याबाट भर्खर फर्केकी दिदीले भनेको कुरा सम्झना सुनाएर बिदा हुन्छु। जतिखेर मलाई ममाथि राज्यले ज्यादती गरेको थियो त्यतिखेर वरपरका छरछिमेकीले मेरो वृद्ध दिदीलाई भनेछन्, तिम्रो भाइलाई त मार्छन् क्यारे। मेरो दिदीले छाती पिटेर भनेछन्, मारेछन् भने मेरो भाइ शहीद हुन्छ चिन्ता नगर भनेकी थिइन्। मलाई आँट र साहस दिने मेरो परिवारलाई मैले अलिकति धन्यवाद दिन यो विशिष्ट समारोहको समय लिएर केही गल्ती गरेछु भने क्षमा गर्नुहोला। तर सबै राजसभाको परिवारलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। मेरो नेतृत्वमा यो पार्टीलाई यहाँले गर्नुभएको विश्वासले आज यहाँ पुर्याएको छ। पार्टी यहाँ आइपुग्नुको सम्पूर्ण श्रेय तपाईँहरूलाई बाँडेर बाँकी रहेको थोरै श्रेय लिने प्रण गर्दै सबैजनालाई फेरि पनि चितवनमा स्वागत गर्दछु र यसको यो हाम्रो ऐतिहासिक महाधिवेशनको भव्य सफलताको शुभकामना अभिव्यक्त गर्दै बिदा चाहन्छु। सबैको जय होस्, जय देश, जय घण्टी।
1: स्वदेश एफएम 93.2 मेगाहर्ज।
2: नमस्ते, नबोलौँ भन्छु, बोल्ने दिन आइहाल्छ है। यस ऐतिहासिक राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा उपस्थित पार्टीका सभापति रवि लामिछानेज्यू, विशेष अतिथिका रूपमा आउनुभएका पूर्व प्रधानमन्त्रीज्यू, प्रमुख प्रतिपक्षीय दलका सभापतिज्यू तथा सम्पूर्ण विशिष्ट अतिथिहरू, पार्टीका पदाधिकारीहरू, मन्त्रीगणहरू, सांसदज्यूहरू तथा उपस्थित सम्पूर्ण देशप्रेमी राष्ट्रिय स्वतन्त्र पार्टी प्रेमी सबैलाई हार्दिक शुभकामना दिन चाहन्छु। कुरा कताबाट सुरु गरौँ त, आज खासमा चाहिँ यो महाधिवेशन भनेको पार्टीको विषयमा बोल्ने, पार्टीलाई कसरी सुदृढ बनाउने, पार्टीलाई कसरी बलियो बनाउने, हाम्रो पार्टी जुन एउटा सानो महत्त्वाकाङ्क्षा, सानो इच्छा, सानो देश बनाउने हुटुटीले सुरु भएको पार्टी आज महाधिवेशनको पहिलो दिनसम्म आउँदै गर्दाखेरि यो पार्टी, यो आन्दोलनको रूपमा भएको पार्टी, भावनाको रूपमा भएको पार्टीलाई संस्थागत गर्ने, स्थापित गर्ने दिनमा आउँदाखेरि हामीले धेरै जसो पार्टीलाई कसरी एक ठाउँमा ल्याउने भन्ने नै कुरा गर्नुपर्छ। आज विभिन्न विशिष्ट अतिथिहरूले विभिन्न सल्लाह दिनुभएको छ, शुभकामना दिनुभएको छ, सुझावहरू पनि दिनुभएको छ, चिन्ता पनि लिनुभएको छ। सरकार भनेको त गाडी जस्तो हो, गाडीमा एक्सिलेटर मात्र होइन, ब्रेक हुन्छ, ब्रेक पनि लाउनुपर्छ भनेर चिन्ता पनि मान्नुभएको छ। त्यस्तो चिन्ता चाहिँ लोकल रोडहरूमा हिँड्दाखेरि गाडी सिधा गइराख्दाखेरि कहिले लेफ्टबाट गाडी आउँछ, कहिले राइटबाट मान्छेहरू आउँछ, तर हाम्रो गाडी लोकल रोडमा हिँडेको गाडी होइन, हाम्रो एक्सप्रेस वेमा हिँडेको गाडी हो। गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ, गन्तव्यमा पुग्नुभन्दा अगाडि ब्रेक लाउन जरुरी हुँदैन। र हाम्रो गाडी अनियन्त्रित पनि छैन, वातावरण पनि मिलेर गएको छ। त्यही भएर हाम्रो पार्टीप्रति, हाम्रो सरकारप्रति जुन चिन्ता लिनुभएको छ त्यसको लागि धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। चिन्ता लिनु राम्रो कुरा हो, जनता र जनताको भोट भनेको हावा जस्तो हुन्छ, कहिले हावा यताबाट चल्छ, कहिले उताबाट चल्छ भनेर चिन्ता लिनुभएको छ। हामीले कुनै हावा चलाएका छैनौँ, हामीले बाढी ल्याएर खोला फर्काएको, र खोला एकचोटि सिधा बाटो आफ्नो सही बाटोमा फर्किएपछि निरन्तर त्यही बाटो बगिरहन्छ। यो हावा जस्तो कहिले लेफ्ट राइट उत्तर दक्षिण पूर्व पश्चिम बग्दैन। त्यही भएर चिन्ता लिनु हुनेहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यस्तै चिन्ता हामीलाई दिइराख्नुहोला, हामीलाई मार्गदर्शन दिइराख्नुहोला। मेरो एकजना अनन्य मित्र उहाँ अहिले हुनुहुन्न, उहाँले सधैँ भन्नुहुन्थ्यो मलाई, मैले म्युजिक गर्दाखेरि भालिन स्पटलाइटमा आउन सहज हुन्छ तर त्यो स्पटलाइटलाई मेन्टेन गर्न गाह्रो हुन्छ सधैँ। त्यस्तै चिन्ता आज यहाँ हाम्रा आदरणीय नेतागणले पनि लिनुभएको छ। त्यो स्पटलाइटमा राष्ट्रिय स्वतन्त्र पार्टी आएको छ, द्वितीय आएको छ, यो मेन्टेन गर्न गाह्रो हुन्छ। तर यहाँहरू सबैलाई म के भन्न चाहन्छु भने हामीले स्पटलाइटमा हामीले ल्याएको होइन, जनतालाई ल्याएको हो, र जनता सधैँ स्पटलाइटमा थियो, स्पटलाइटमा छ, स्पटलाइटमै रहन्छ। हामीले दिएको प्रकाश नेतालाई दिएको प्रकाश होइन, हाम्रो सूर्य नेता प्रति मात्रै चम्किँदैन, हाम्रो सूर्यले जनतालाई प्रकाशित गर्छ। त्यही भएर यो जनता सधैँ अगाडि नै रहन्छ र आज पार्टीप्रति र आज र आज पार्टीको विषयमा विशेष गरी कुरा राख्नुपर्छ भनेरै हाम्रो पार्टीको चिन्तन कस्तो हो, लेफ्ट हो, राइट हो, सेन्टर हो, धेरै चिन्ता लिइराख्नु पर्दैन। हाम्रो पार्टी विकासवादी पार्टी हो, विकास गर्ने काम गर्ने पार्टी हो। हाम्रो पार्टी अगाडि बढ्ने पार्टी हो। हामी प्रतिशोध साध्ने पुरानो पुरानो कुरा लिएर न्यू खोज्दै बस्ने होइन, न्यू खोज्नु पऱ्यो, अगाडि बढ्दै गर्दा न्यू खोजिन्छ। कस्तो केसमा मात्रै भन्दाखेरि विगतका दिनहरूमा कुनै फटाइ भएका छन्, सरकारी सम्पत्तिको दोहन भएको छ, सरकारी रकमको दोहन भएको छ भने त्यहाँनिर न्यू खोज्न जरुरी हुन्छ, त्यहाँ न्यू खोज्छौँ हामी। र त्यो न्यू खोज्दै गर्दाखेरि अख्तियारलाई 5 घन्टा सोधपुछ गर्नुपर्छ, सरसल्लाह लिनुपर्छ भने हामी 5 घन्टा मात्रै होइन 5 वर्ष गर्छ, 5 वर्षै अख्तियारलाई राखेर सरसल्लाह गरिन्छ। त्यसमा चिन्ता लिइराख्नु पर्दैन, हामीले नियम कानुन मिच्दैनौँ, नियममा बसेरै काम गर्छौँ, नियमभन्दा बाहिर जाँदैनौँ। हाउभाउ हेर्दाखेरि यस्तो सोसल मिडियाहरू हाउभाउ हेर्दाखेरि अलिकति अनियन्त्रित देखिएला, त्यो देखिएको मात्रै हो, सबै चिज नियन्त्रणमा छ, कुनै चिज आउट अफ कन्ट्रोल गएको छैन। चिन्ता कुनै विषयमा लिनु पर्दैन, सीमाको विषयमा पनि चिन्ता लिनुभएको थियो, सीमाको हामीले सीमाको विषयमा बोल्दाखेरि पक्कै पनि जुनसुकै देशसँग सीमाको विषय कुरा गर्दाखेरि उहाँहरूले पनि आफ्नो आपत्ति जनाउनुहुन्छ, आपत्ति जनाउनु भयो, मलाई अचम्म लाग्यो। ल ठिक छ, तपाईँहरूसँग प्रमाण छ भने ल्याउनुहोस्, हामीसँग त प्रमाण छ, हामीसँग कालापानी लिपुलेखको प्रमाण छ। र त्यो प्रमाण लिनलाई हामीले पहिला ब्रिटिसले राज गर्दाखेरि त्यो प्रमाण ल्याउनुपर्छ भने ल्याउँछौँ भनेका हो, हामीले ब्रिटिसलाई मध्यस्थकर्ता राख्न खोजेका होइनौँ, हामी हाम्रो छिमेकीहरूसँग आफै कुरा गरेर मिलाउँछौँ, हामीसँग प्रमाण छ र हामी ल्याउँछौँ, त्यो कुरा गरिएको हो। यसमा आशंका मान्नु पर्दैन, मेरो राष्ट्रियताप्रति कुनै आशंका मान्नु पर्दैन, कसैले पनि मान्नु पर्दैन। र विशेष गरी पार्टीको कुरा गर्दाखेरि पार्टीको महाधिवेशन चल्दैछ, आज भोलि पर्सि, भोलि चुनाव होला र पार्टीको महाधिवेशनमा पहिलेदेखि एउटा हाम्रो संस्कार चाहिँ कता कता बिग्रिएको थियो, पहिला गुट बनाउने, उपगुट बनाउने। एउटा कुरा तपाईँहरूलाई यहाँ हुनुहुन्छ होला, महाधिवेशन प्रतिनिधिहरू हुनुहुन्छ होला, यहाँ केन्द्रीय सदस्य उठ्छु भनेर बस्नुभएका व्यक्तिहरू हुनुहुन्छ होला, पदाधिकारी उठ्छु भनेर बस्नुभएका व्यक्तिहरू हुनुहुन्छ होला, तपाईँहरूलाई एउटा कुरा स्पष्ट के भन्न चाहन्छु भने एउटा राम्रो नेता बन्नलाई, एउटा राम्रो राजनीतिज्ञ बन्नलाई जनताको आस्था, जनताको माया जित्नुपर्छ, कुनै समूहको मायालाई हुँदैन। त्यही भएर समूह बनाउने पछाडि नलाग्नु होला, त्यस्तो बिउ अहिले नै नरोप्नु कि त्यो बिउ भोलि रुख बनेर बिचबाट फाड्नु परोस्। त्यही भएर यस्तो बिउ रोप्ने काम, यस्तो रुख फलाउने कामहरू हामी चाहिँ नगरौँ, हामीले पुरानाहरूबाट यो सिक्नुपर्छ। र एउटा कुरा के भन्न चाहन्छु भने हामी नयाँ पार्टी हो, नयाँ सोचले गर्दा हामीले हरेक चुनावमा गएर एउटै एजेन्डा बोकेर जाने, सुशासन ल्याउँछु भनेको छ, सुशासनको लागि एजेन्डा बोकेको छ, सुकुम्बासी समस्या हटाउँछु भनेको छ, हामीले यही कार्यकालमा सुकुम्बासी समस्या समाधान गर्छौँ, यही कार्यकालमा सहकारी समस्या समाधान गर्छौँ, अर्को चुनावमा फेरि यही एजेन्डा बोकेर जाँदैनौँ, अर्को चुनावमा नयाँ एजेन्डा बोकेर जाने हो। र भोलि पर्सि हुने चुनाव भयो अथवा केही भयो, चुनावमा कसैलाई सिसिएम बन्न मन लाग्छ, कसैलाई पदाधिकारी बन्नुभयो, ठिकै छ, बन्नु भएन भने पनि चिन्ता किन लिनु पर्दैन भन्दाखेरि हाम्रो गठबन्धनको सरकार होइन, हाम्रो एकल पार्टी सरकार हो। र एकल पार्टीको सरकार हुँदा के बुझ्नुपर्छ भन्दा हरेक मन्त्री प्रधानमन्त्री हो, हरेक सांसद प्रधानमन्त्री हो, हरेक पदाधिकारी प्रधानमन्त्री हो, हरेक सिसिएम प्रधानमन्त्री हो, हरेक कार्यकर्ता प्रधानमन्त्री हो, हरेक आस्था राख्ने मान्छे प्रधानमन्त्री हो। भोलि तपाईँले सिसिएम जित्नु भएन, म सिसिएम भएको भए यो गर्थेँ भन्ने छ भने आउनुहोस् भन्नुहोस् पार्टीलाई भन्नुहोस्। भोलि तपाईँ सांसद हुन सक्नु भएको छैन, म सांसद भएको भए यो काम गर्थेँ भने लिएर आउनुहोस्। तपाईँलाई जे जे गर्न मन लाग्छ यो पार्टीले गर्छ, यो सरकारले गर्छ, र हाम्रो पार्टीका पदाधिकारीहरूलाई, सरकार र पदाधिकारीहरू, सिसिएमहरू विभिन्न जिल्लाबाट आउनु भएको छ, उहाँहरूसँग कनेक्ट भएर उहाँहरू र सरकार एउटै हो भन्ने उहाँहरूलाई चाहिँ अनुभूति गराउन अझै पनि उहाँहरूलाई अनुरोध गर्न चाहन्छु। अझै बोलौँ के गरौँ ठिकै छ अब नबोलौँ भन्दा बोल्ने दिन आइहाल्छ भने जस्तै ठिकै छ अब अर्को यो पछाडिको मन्तव्य हाम्रो सभापतिज्यूको रहेको नै छ र एउटा कुरा फेरि अन्तिममा के भन्न चाहन्छु तपाईँहरूलाई भन्दाखेरि पार्टी चाहिँ एकै ठाउँमा राख्ने कुरा हो पार्टीलाई एक बनाउनुपर्छ आज भोलि पर्सि चाहिँ हामी पार्टीको बारेमा सोचौँ र त्यो पछाडि पाँच वर्ष देशको बारेमा सोचौँ धेरै धेरै धन्यवाद

0: ಶ್ರೀ ಧಾಕುರ ಪ್ರಶ್ನ ವಿಚಾರ ಉಜಾಲೋ ರೇಡಿಯೋ ನೆಟ್ವರ್ಕ್ ಅಹಿಲೆ ದಿಹಾನಕು 8 ಬಜ್ಯು
1: यो समय किसान पाई प्रोडक्ट्स प्राली को हो
0: राष्ट्र को शान किसान
1: अ कंप्लीट पाइपिंग सॉल्यूशंस यो हो उज्यालो रेडियो नेटवर्क यो हो उज्यालो रेडियो नेटवर्क
2: उहाँले नेपाल आधुनिकीकरण तर्फ कदम चाल्दै गर्दा पहिलो बैंकका रूपमा स्थापना भएको नेपाल बैंक विभिन्न आरोह अवरोह पार गर्दै अहिलेको अवस्थासम्म आइपुगेको पनि बताउनुभयो। बैंकले आधुनिक भवनबाट आफ्ना सेवाग्राहीलाई आधुनिक सेवा प्रदान गर्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने सरकारको तयारीसँगै सरकारी निकायबाट यसको स्थलगत अनुगमनसँगै सक्रियता बढाइएको छ। हेटौडा औद्योगिक क्षेत्रभित्र 2032 सालमा स्थापना भएर 2035 सञ्चालित हेटौडा कपडा उद्योग 2057 सालदेखि बन्द भएको थियो। त्यसैता उक्त कपडा उद्योग पुनः सञ्चालनमा ल्याउन पटक पटक प्रयास भए पनि प्रयासले सार्थकता पाउन सकेको थिएन। यस वर्ष यसको सञ्चालनका लागि सरकारले चासो बढाएसँगै सरकारी तवरबाट स्थलगत अनुगमनसँगै सक्रियता बढाइएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड हेटौडा कार्यालयका सूचना अधिकारी हिमालय भण्डारीले जानकारी दिनुभयो। त्यसैता समय समयमा यसको पुनः सञ्चालनको प्रयास भने भइरहेको उहाँले बताउनुभयो। कपडा उद्योग पुनः तत्कालै सञ्चालन गर्न सकिने अवस्थामा रहेको बताउँदै सूचना अधिकारी भण्डारीले त्यहाँ रहेका उपकरण सामान्य मर्मतपछि प्रयोग गर्न सकिने अवस्थामा रहेको जानकारी दिनुभयो। हेटौडा कपडा उद्योगको पुनः सञ्चालनका लागि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले अग्रसरता लिएको बताउँदै उहाँले यसबीचमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले उद्योगको स्थलगत अनुगमन गर्नुभएको पनि बताउनुभयो। त्यस्तै उद्योगको हेटौडा उपमहानगर प्रमुख मीना कुमारी लामा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी सहितको टोलीले पनि स्थलगत निरीक्षणसँगै जानकारी लिनुभएको छ। मन्त्री यादवले आगामी आर्थिक वर्ष 2083-84 वार्षिक विनियोजित बजेटमाथि प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नको जवाब दिने क्रममा सरकारले हेटौडा कपडा उद्योग यसै वर्षबाट सञ्चालनमा ल्याउने तयारी गरेको बताउनु भएको थियो। नेपाल विद्युत प्राधिकरण अन्तर्गत व्यवसाय विकास निर्देशनालय विद्युत व्यापार विभागले विद्युत खरिद बिक्री सम्झौता पीपीए सम्पन्न भई निर्माणाधीन अवस्थामा रहेका जल विद्युत आयोजनाका प्रवर्तक कम्पनीलाई आफ्नो प्रगति विवरण अनिवार्य रूपमा पेश गर्न निर्देशन दिएको छ। विभागले सार्वजनिक सूचना जारी गर्दै पीपीए बमोजिम निर्माणाधीन जल विद्युत आयोजनाको प्रगति प्रतिवेदन चौमासिक रूपमा बुझाउनु पर्ने व्यवस्था रहेको स्मरण गराउँदै सबै सम्बन्धित कम्पनीलाई अध्यावधिक विवरण पेश गर्न आग्रह गरेको हो। सूचना अनुसार पीपीए सम्पन्न भई निर्माण चरणमा रहेका सबै आयोजनाका प्रवर्तक कम्पनीहरूले सूचना प्रकाशित भएको मितिले 7 दिनभित्र आफ्नो परियोजनाको प्रगति प्रतिवेदन विभागमा अनिवार्य रूपमा बुझाउनु पर्नेछ। विभागले तोकिएको समय सीमाभित्र प्रगति प्रतिवेदन प्राप्त नभए पीपीए सम्झौतामा उल्लेखित प्रावधान अनुसार आवश्यक कार्यवाही प्रक्रिया अघि बढाइने चेतावनी समेत दिएको छ। निजी क्षेत्रको मनोबल बढाउँदै आन्तरिक उत्पादन वृद्धि गर्न उद्योगको प्रकृति र नगद प्रवाहका आधारमा चालू पुँजी कर्जा कुल कारोबारको 60% पाउने स्थायी व्यवस्थाको माग उद्योगीहरूले गरेका छन्। नेपाल राष्ट्र बैंकले ल्याउने आगामी मौद्रिक नीतिमा उद्योगी व्यवसायीले छुट्टा छुट्टै लिखित सुझाव दिँदै चालू पुँजी कर्जा मार्गदर्शनलाई समय अनुकूल सुधार गर्न माग गरेका हुन्। नेपाल उद्योग वाणिज्य महासंघ कोशी, नेपाल उद्योग वाणिज्य महासंघ मोरङ, उद्योग व्यापार संघ र उद्योग संगठन मोरङले अलग अलग लिखित सुझाव पठाएका छन्। यी संस्थाले नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय विराटनगरका निर्देशक सुमन युपानी मार्फत मौद्रिक नीतिको सुझाव पठाएका हुन्। सुझावमा उद्योग व्यवसायको अस्थिर टर्न ओभरलाई ध्यानमा राखेर चालू पुँजी कर्जाको नवीकरण गर्नुपर्ने सुझाव राखिएको छ। उद्योग व्यवसायले बैंकले लचकता अपनाएर लगानीमा सहजीकरण गर्नुपर्ने विषय भने दोहोर्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाको महाधिवेशन स्थलमा दुग्ध विकास संस्थान डीडीसीका उत्पादनको बजारीकरण गरिएको छ। चितवनमा शुरू भएको महाधिवेशन स्थलमा डीडीसीका उत्पादन बिक्रीका लागि राखिएको हो। सरकारले डीडीसी

शाहले डीडीसीबाट उत्पादन चित सहितको तस्विर सामाजिक सञ्जालमा पोस्ट गर्दा भाइरल भई उत्पादनको बिक्री बढ़िरहेको छ। डीडीसीले दैनिक 60,000 देखि 65,000 लिटर दूध संकलन गर्दै आएको छ। बजारमा दैनिक 80,000 देखि 85,000 लिटर दूध खपत भए पनि सिजन अफ भएकाले दूध संकलनमा कमी आएको डीडीसीले जनाएको छ। अपुग हुँदा दूध पाउडर दूध मिसाएर बजारमा पठाउने गरेको पनि डीडीसीले जनाएको छ। र नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर निर्धारण गरेको छ। सार्वजनिक विवरण अनुसार अमेरिकी डलरको मूल्य हिजोकै दरमा स्थिर रहँदा युरोपियन युरोको भाव केही बढेको छ भने युके पाउन्ड स्टर्लिङ र स्विस फ्रान्कको मूल्यमा सामान्य गिरावट आएको छ। अमेरिकी डलरको विनिमय दर आज स्थिर रहेको छ। राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिद दर 150 रुपियाँ 62 पैसा र बिक्री दर 151 रुपियाँ 22 पैसा कायम भएको छ। हिजो पनि डलर यही मूल्यमा खरिद बिक्री भएको थियो। युरोको मूल्यमा आज सामान्य वृद्धि भएको छ। आज एक युरोको खरिद दर 172 रुपियाँ 75 पैसा र बिक्री दर 173 रुपियाँ 43 पैसा तोकिएको छ। हवस् त अहिलेका लागि आर्थिक खबर सकियो। 9 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: अनुसन्धान अवलोकन अध्ययन ध्यान तपस्या र प्रयोगबाट उत्पत्ति भएको आयुर्वेद विज्ञान आज 21 औं शताब्दीमा आइपुग्दा संसारकै पुरानो र गौरवशाली इतिहास भएको सफल उपचार पद्धति बन्न पुगेको छ। जडीबुटीको शक्ति नेपाली उपचार पद्धति। नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा नेचुरल उपचारका आकर्षण, नेचुरल उपचारले जीवनमा पारेका प्रभाव र उपचार गरिरहेका मानिसहरूको बोली प्रस्तुत गर्दछौ। चितवन भरतपुर महानगरपालिका 25 शुक्रनगर किसान चोक निवासी सानो माया तमाङको जीवन सामान्य रूपमा घरको काम धन्दा गर्ने, आफन्त भेटघाट भजनमा नाचगान गर्ने यसरी नै बित्दै थियो।
1: मेरो नाम सानो माया तामाङ, भरतपुर 25 शुक्रनगर किसान चोक। मलाई भजन कीर्तन अति मन पर्छ है, म मन्दिरमा नगई हुँदैन।
0: यस्तो रमाइलो र हाँसी खुसी चलिरहेको उहाँको जीवनमा एक्कासी घुँडा दुख्ने, हात झमझमाउने समस्या देखा पर्यो।
1: मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्च्याउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि साह्रै गाह्रो थियो। फेरि मेरो यो खुट्टा लतारिने भएको थियो कि, उठ्न मिल्थेन, जुरुक्क उठ्न मिल्थेन। यो दाहिने चाहिँ मेरो लतारिने नै भएको थियो कि, मेरो हात चाहिँ दुइटै झमझमाउँथ्यो, रुनु पर्थ्यो कि, मेरो यो दुइटै झमझमाएर साइकल चलाएर हिँड्न पर्ने हामी। अनि साइकल चलाउँदाखेरि यहाँबाट 1 किलोमिटर गयो भने फ्याक्कै गलेको जस्तो हुन्थ्यो कि हात। बस्ने काम हुन्छ नि, झारहरू ओखल्नेहरू पनि बसेर नि त हुन्छ नि, तर कि मुढा चाहिन्थ्यो कि अब टुक्रोको बस्ने चिज चाहिन्थ्यो।
0: औषधि खाँदा दुखाइ कम हुने, खाना छोडेपछि उस्तै हुने, यति ठुलो समस्या अब मेरो सन्चो हुँदैन भन्ने थियो। घर परिवार छोरा छोरी पनि आमाको दुःख देख्दा साह्रै चिन्तित हुन्थे।
1: अनि अस्पतालमा नि गएँ म, कहाँ कहाँ अब यहाँ नजिक त चनौली छ, चनौलीमा हाडको चाहिँ उसको राम्रो हुन्छ भनेर चनौली नि गएँ। युरिक एसिड छैन भन्यो, अनि यो ऊ भएछ भनेर सुई लगाइदिनु भयो चनौलीमा चाहिँ है। अनि औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भएँ। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा,
0: यहाँ गर्दा हुन्छ कि त्यहाँ गर्दा हुन्छ कि भन्दा भन्दै एक दिन उहाँ वैदिक आयुर्वेदिक सेवा प्रणालीमा पुग्नुभयो, उहाँले उपचार गर्नुभयो।
1: अचारसँग सल्लाह चाहिँ हस्पिटल जान्छु चाहिँ भने, तर म वैदिकमा जान्छु भनेन। अनि चुपो लगाएर गएँ, अनि आफू गएर अनि चेकअप गराएँ। हस्पिटललाई छुँदैन भन्नुहुन्थ्यो हाम्रो बुढोले, तर आयुर्वेदिक औषधि छुँदैन त हस्पिटलको औषधि खाएको मान्छेले भन्नुभएको थियो। छोए छोला नछोए नछोला एक फेर त हेर्नु पर्यो भनेर अनि गएको। सुरुमा म चेकअप गर्दाखेरि त अब युरिक एसिड एक नम्बरमा त युरिक एसिड हेर्नु भयो है, अनि युरिक एसिड धेरै देख्नुभयो, अनि अलिकति हड्डी खिएको छ दिदी भन्नुभएको थियो कि, अनि त्यो भन्नुभयो, अन्त त्यही अनुसार औषधि चलाइदिनु भयो।
0: एक हप्ता 10 दिन भयो, 15 दिनमा उहाँको घुँडा दुख्ने, हात झमझमाउने समस्या बिस्तारै कम हुँदै गयो।
1: 15 दिनबाट अलिक कम हुँदै गयो, अनि राम्रो हुँदै गयो। अनि तेस्रो 3 चोटिपल्टमा क्लियर देख्नुभयो कि, क्लियर देख्नुभयो, अब तपाईँलाई चाहिँ एकदम राम्रो हुन्छ, तर भयो भन्दैमा मुख चाहिँ नछोड्नु भन्नुभएको थियो।
0: तामाङ फेरि बिस्तारै आफ्नो पुरानो र निरोगी अवस्थामा फर्कनुभयो। उहाँ अहिले मजाले साइकल चलाउने, घरयासी खेतीपातीको काम गर्न सक्ने हुनुभएको छ। यसरी वैदिक आयुर्वेद सेवा प्रणालीले सानो तामाङको जीवनलाई नयाँ जीवन दिएर खुसीको साथ जीवन यापन गराउन सफल भएको छ।
1: अहिले राम्रो छ, खुट्टा राम्रो भयो। आयुर्वेदिकले चाहिँ अलि बिस्तारै नरमसँग बिस्तारै ढिलो ढिलो सन्चो हुने हो, निर्मल हुन्छ नै, नहुने त होइन।
0: यस्तै सफलताको कथा हामीसँग अरू धेरै बाँकी छन्। आयुर्वेदिक उपचार पद्धतिको माध्यमबाट वैदिक आयुर्वेद सेवा प्रणालीले बिरामीहरूको ओठमा ल्याएको मुस्कान र जीवनमा ल्याएको खुसियालीका उदाहरणहरू अरू धेरै बाँकी छन्। हवस् त, मेरो देश मेरो आयुर्वेदमा आजको सफलताको कथा यति नै। सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951474, मोबाइल 98550509034, कृतिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 0143318898, मोबाइल 98512409034, धरान रोड हलगडा चोक इटहरी, फोन 0252805555, मोबाइल 98456543392, बुटवल तिलोत्तमा मणिग्राम 6 शान्ति स्कुल नजिकै पुरानो प्यारागन बोर्डिङ, मोबाइल 98570 59936।

0: नवजात शिशुदेखि बालबालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
1: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
1: 24 घन्टा इमर्जेन्सी सेवा
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा
1: एडभान्स पेडियाट्रिक जनरल वार्ड
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
1: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
1: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
1: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
0: भेन्टिलेटर सेवा
1: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
1: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
2: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्रो अरू कोही पनि छैन तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ

0: पद्धति फेसु जस्तो नाम उस्तै गम एक पटक अवश्य प्रयोग गरौं परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने रगत आउने दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने फुट्ने पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा
2: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म
1: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार
2: सम्पर्क 98-453-34 र 97-443-43-915
3: हेलो आयन के छ
4: के हो यार सम्राट यहाँ खाडीमा गर्मी छ के छ अरे माडीतिर हाम्रो नेपालमा
3: हजुर माडीतिर पनि सबै राम्रै छ हरियाली नै छ
4: भिडियो अन गर न यार
3: खै के भिडियो अन गर्नु र यार माडीतिरको नेटै गतिले छैन
4: ल कुन जमानामा छौ यार टेकमाइन्ड जोड न हाई स्पिड छ फाइबरबाट चल्छ सस्तो पनि छ ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला
2: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ सेवाका लागि माडी सम्पर्क 0556-1040 र 98-52-0-28-40 साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086
5: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइन्डलाई

0: इस टाइम चेक
1: इस समय सूचक का साथ में
2: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 5555 7071 र 0855 5573 53।
3: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4993 580 र 98 5506 2640।
0: It's 11 o'clock. अहिले 11 बजेको छ। So this time it's 9 o'clock. अहिले 9 बजेको छ।
4: सबैभन्दा पहिले मुख्य खबर। रासपा महाधिवेशनको बन्द सत्र आज 2 बजेदेखि निर्वाचन प्रक्रिया सुरु हुने। बेलुकी 8 बजे उम्मेद्वारको प्रारम्भिक नामावली प्रकाशन गर्ने। पूर्वी र मध्य भेगमा वर्षा, पश्चिम तराईमा गर्मी कायमै। संखुवा सभामा पहिरोका कारण 3 परिवार विस्थापित। यस वर्ष मधेस प्रदेशमा गहुँ उत्पादनमा कमी, प्रतिकूल मौसम, सिंचाई र गुणस्तरीय बिउ बिजनको अभाव। अमेरिका इरान वार्ता सकारात्मक रहेको मध्यस्थकर्ताहरूको भनाई, इजरायल लेबनान युद्ध मुख्य चुनौती। र विश्वकप फुटबलमा इजिप्टले न्युजिल्यान्डलाई र स्पेनले साउदी अरेबियालाई हराउँदा रुगे र केप भर्डे तथा इरान र बेल्जियमले बराबरी खेले। नेपाल खबरमा अब पूरा खबर। चितवनमा हिजोदेखि सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको बन्द सत्र आज हुँदैछ। बन्द सत्रमा सभापति रवि लामिछानेको राजनैतिक प्रतिवेदन, महामन्त्री कविन्द्र बुढलाकोटीको संगठनात्मक प्रतिवेदनसँगै विधान संशोधन प्रस्ताव प्रस्तुत हुँदैछ। आज दिउँसो 1 बजेदेखि पहिलो चरणको निर्वाचन, पार्टी सभापति र केन्द्रीय सदस्य उम्मेद्वारी मनोनयनका लागि निर्वाचन आयोगको सम्पर्क कार्यालयबाट फारम वितरण सुरु गर्ने तयारी छ। दिउँसो 2 बजेदेखि 4 बजेसम्म उम्मेद्वारी मनोनयन पत्र दर्ता गरिनेछ। आज बेलुकी 8 बजे उम्मेद्वारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ। उम्मेद्वारहरू विरुद्ध दावी विरोध गर्ने समय प्रथम नामावली प्रकाशनपछि 1 घण्टा दिइएको छ। बेलुकी 7 बजेदेखि 9 बजेसम्म ती दावी परेका उम्मेद्वारहरूबारे जाँचबुझ गरिनेछ। राति 11 बजे उम्मेद्वारहरूको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ। भोलि बिहान 8 बजे 8:30 बजेदेखि दिउँसो 3 बजेसम्म पहिलो चरणको मतदानको समय तोकिएको छ। गैराती र आज बिहान पूर्वी र मध्य भेगका धेरै ठाउँमा वर्षा भएको छ। आज दिउँसो पनि कोशी प्रदेशका हिमाली र पहाडी भेगका केही ठाउँमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै ठाउँमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका 1-2 ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। यस्तै कोशी प्रदेशका तराई भेगका थोरै ठाउँमा तथा मधेस प्रदेशको 1-2 ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँहरूमा तातो लहर तथा बागमती गण्डकी प्रदेशका तराई भूभागका केही ठाउँमा पनि तातो दिन हुने सम्भावना छ। यसैबीच पहिरोका कारण संघुवा सभाको खाँदबारी नगरपालिका र सभा पोखरी गाउँपालिकाका 3 परिवार विस्थापित भएका छन्। गएको शनिबार पहिरोले सभा पोखरी 1 धोपुमा धनबहादुर विश्वकर्माका 4 जनाको परिवार र शान्तिराम पोखरेलका 4 जनाको परिवार विस्थापित भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धनबहादुर राजवंशीले बताउनुभयो। पहिरो को जोखिमकै कारण खाँदबारी नगरपालिका 6 खानी डाँडामा यार बहादुर तामाङका 6 जनाको परिवार पनि विस्थापित भएको प्रहरी निरीक्षक राजवंशीले बताउनुभयो। उहाँका अनुसार पहिरोले विश्वकर्माको 2 तले घर पछाडितिरको भाग भत्किएको छ। पहिरोको कारण स्थानीय शान्तिरामको घर समेत जोखिममा परेको छ। फेरि पहिरो जान सक्ने र दुवै घरमा क्षति पुग्ने सम्भावना देखिएपछि स्थानीय निकायसँग समन्वय गरी परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ। पहिरोबाट विस्थापितहरू अहिले छिमेकीको शरणमा बसेका छन्। पहिरोका कारण सभापोखरी 1 धोपुमा खेतीयोग्य जमिनमा समेत क्षति पुगेको छ। धोपुका राजन राई, कर्ण राई र अमर राईको धान रोप्ने तयारी रहेको खेत पहिरोले कटान तथा पुरिएको प्रहरले जनाएको छ। गहुँ उत्पादनका लागि उर्वर र अग्रणी मानिएको मधेस प्रदेशमा यस वर्ष उत्पादनमा कमी आएको छ। प्रदेश कृषि निर्देशनालय धनुषाका अनुसार यस वर्ष मधेस प्रदेशमा 3,732 हेक्टर क्षेत्रफलमा प्रति हेक्टर 1.8 मेट्रिक टनका दरले 5,43,160 मेट्रिक टन गहुँ उत्पादन भएको छ। अघिल्लो वर्ष मधेस प्रदेशमा 1,78,433 हेक्टर क्षेत्रफलमा प्रति हेक्टर 3.37 मेट्रिक टनका दरले 7,31,000 मेट्रिक टन गहुँ उत्पादन भएको थियो। यस वर्ष सबैभन्दा बढी धनुषामा 33,500 हेक्टर क्षेत्रफलमा प्रति हेक्टर 2.94 मेट्रिक टनका दरले 98,490 मेट्रिक टन गहुँ उत्पादन भएको मधेस प्रदेश कृषि निर्देशनालयका बागवानी विकास अधिकृत किरण विश्वकर्माले जानकारी दिनुभयो। यसै गरी प्रतिकूल मौसम, रोग किराको प्रकोप र सिंचाई तथा गुणस्तरीय बिउ बिजनको अभावका कारण यस वर्ष गहुँ उत्पादनमा ह्रास आएको प्रदेश कृषि निर्देशनालयका निर्देशक जितेन्द्र यादवले बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
5: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौँ, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौँ,
2: विद्युतीय उपकरण बन्द गरौँ, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौँ,
5: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौँ,
2: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौँ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
5: नदी, तलाउ वा पोखरीबाट टाढा बसौँ,
2: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौँ।
6: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न

0: वित्तीय संस्था लिमिटेड शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। उज्यालो रेडियो र उज्यालो अनलाइनको सञ्चालक संस्था कम्युनिकेसन कर्नरका कार्यकारी अध्यक्ष गोपाल गोरागाईलाई पितृशोक परेको छ। उहाँका पिता भीमप्रसाद गोरागाईको 95 वर्षको उमेरमा हिजो बेलुकी निधन भएको हो। उहाँको आज बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ। उहाँका श्रीमती तथा चार छोराहरू गोपाल गोरागाई, गोविन्द गोरागाई, विनय गोरागाई र कृष्ण गोरागाई हुनुहुन्छ। भोजपुरको भुल्केमा जन्मिएका भीमप्रसाद गोराईका ती दिनहरू नामक संस्मरण संग्रह प्रकाशित भएको छ। पुस्तकमा पूर्वी पहाडको जनजीवन, संस्कृति र उहाँको जीवनका सङ्घर्षपूर्ण घटनाहरू समेटिएका छन्। म्याग्दीको बहुप्रतीक्षित राहुघाट जलविद्युत आयोजनाको सुरुङमा पानी भर्न थालिएको छ। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले निर्माण गरेको 40 मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको दगनाम र झिङ्गो सिमानामा पर्ने बाँधबाट पिप्लेमा रहेको तेस्रो अडिटसम्मको मुख्य सुरुङमा हिजोदेखि पानी भर्न थालिएको हो। रघुगङ्गा हाइड्रोका प्रबन्ध सञ्चालक गणेश केसीले आयोजनाको निर्माण सकेका भौतिक संरचनाको परीक्षण गर्ने क्रम चलिरहेको भन्दै 6 किलोमिटर 270 मिटर मुख्य सुरुङमा पानी भर्न थालिएको बताउनुभयो। अब विदेशको खबर। स्विजरल्यान्डमा चलिरहेको अमेरिका र इरान बीचको उच्चस्तरीय वार्तामा मध्यस्थकर्ता देश पाकिस्तान र कतारले उत्साहजनक प्रगति भएको बताएका छन्। दुई देशबीच तनाव कम गर्ने र मध्यपूर्वमा शान्ति स्थापना गर्ने उद्देश्यसहित भएको वार्ताको पहिलो दिन नै केही महत्त्वपूर्ण सहमति भएको अल जजिराले जनाएको छ। वार्तामा अमेरिका र इरानले लेबनानमा चलिरहेको सैन्य तनाव नियन्त्रण गर्न डिकम्प्लेक्सन सेल स्थापना गर्ने सहमति गरेका छन्। यसले युद्धविरामको पालना सुनिश्चित गर्ने र गलत बुझाइका कारण हुने सैन्य झडप रोक्ने अपेक्षा गरिएको छ। साथै अमेरिका, इरान र लेबनान बीच प्रत्यक्ष समन्वय गर्ने संयन्त्र पनि बनाइने खबरमा उल्लेख छ। मध्यस्थकर्ताहरूका अनुसार वार्तामा उच्चस्तरीय समिति गठन गर्ने निर्णय पनि भएको छ। यसले राजनीतिक रूपमा वार्तालाई दिशा निर्देश गर्नेछ। यस समिति अन्तर्गत प्राविधिक समूहहरूले आणविक कार्यक्रम, प्रतिबन्ध खुकुलो पार्ने विषय र विवाद समाधानका विषयमा काम गर्नेछन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्ध कडा चेतावनी दिएको विषयपछि इरानी टोलीले समय बहुप्रतीक्षित बहुपक्षीय वार्ता रोक्ने निर्णय गरेको थियो। यसले तनाव उत्पन्न भए पनि अन्तत संवाद फेरि सुरु भएको खबरहरूमा उल्लेख छ। विश्लेषकहरूका अनुसार यो सम्झौता पूर्ण शान्ति सम्झौता नभए पनि दीर्घकालीन वार्ताको आधार तयार गर्ने महत्त्वपूर्ण चरण हो। आगामी दिनहरूमा प्राविधिक वार्ताहरू जारी रहनेछन् भने यसले अन्तिम सम्झौतामा निर्णायक भूमिका खेल्ने अपेक्षा गरिएको छ। अब खेल खबर। न्युजिल्यान्डलाई हराउँदै इजिप्ट समूह जीको शीर्ष स्थानमा उक्लिएको छ। विश्वकप फुटबल 2026 अन्तर्गत समूह चरणको खेलमा इजिप्टले न्युजिल्यान्डलाई 3-1 गोल अन्तरले पराजित गर्दै ऐतिहासिक जित दर्ता गरेको हो। केही बेर अघि सम्पन्न खेलमा पहिलो हाफमा पछि परेको अवस्था उल्ट्याउँदै इजिप्टले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको हो। इजिप्टले लामो समयपछि विश्वकपमा महत्त्वपूर्ण सफलता हात पारेको छ। यसैबीच विश्वकप फुटबलमा नै केप भर्डेले 2 पटकको विश्व विजेता उरुग्वेसँग 2-2 बराबरी खेलेको छ। गैराती नै इरान र बेल्जियम बीचको खेल गोलरहित बराबरीमा सकिएको छ। यस्तै स्पेनले साउदी अरेबियामाथि 4-0 जित दर्ता गरेको छ। पहिलो खेलमा केप भर्डेसँग बराबरी खेलेको स्पेनले यो जितसँगै 4 अङ्क जोड्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ। चार भन्जाङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। रासोपा महाधिवेशनको बन्द सत्र आज 2 बजेदेखि निर्वाचन प्रक्रिया सुरु हुने। बेलुकी 8 बजे उम्मेद्वारको प्रारम्भिक नामावली प्रकाशन गर्ने। पूर्वी र मध्य भेगमा वर्षा, पश्चिम तराईमा गर्मी कायमै। शङ्खुवासभामा पहिरोका कारण 3 परिवार विस्थापित। यस वर्ष मधेस प्रदेशमा गहुँ उत्पादनमा कमी, प्रतिकूल मौसम, सिंचाइ तथा गुणस्तरीय बहुबियोजनको अभावले उत्पादन घट्यो। अमेरिका इरान वार्ता सकारात्मक रहेको मध्यस्थकर्ताहरूको भनाई। इजरायल लेबनान युद्ध मुख्य चुनौती। र विश्वकप फुटबलमा इजिप्टले न्युजिल्यान्डलाई र स्पेनले साउदी अरेबियालाई हराउँदा उरुग्वे र केप भर्डे तथा इरान र बेल्जियमले बराबरी खेले।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बक्यौ

0: ता सावाहरू 1 करोड सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रम सम्बत 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रम सम्बत 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्बत 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: साली नदीको शिर,
2: मणिचूडको काख,
1: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
2: शान्ति र आनन्दको अनुभूति,
1: भीडभाडबाट टाढा,
2: सहरबाट नजिकै,
1: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
2: झुले अर्ग्यानिक फार्म रिसोर्ट।
3: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841924181, वेबसाइट झुले.com.np।
4: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 0556493333, 4935555।
8: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। पुरातत्व विभागले विभिन्न समयमा चोरी गरी विदेश पुर्याएका प्राचीन महत्त्वका परशुराम मूर्ति, टुडाल र धार्मिक गाथा चित्र बेल्जियमबाट फिर्ता ल्याएको छ। चोरी भएका सम्पदा बेल्जियममा फेला परेपछि स्वदेश तथा विदेश सम्पदा अभियन्ताको सहयोगमा स्वदेश ल्याइएको हो। पुरातात्विक दृष्टिकोणले महत्त्वपूर्ण रहेका ती सम्पदा कुन ठाउँबाट हराएको, त्यसको माग दाबी परीक्षण गरेर सम्बन्धित मन्दिरमा पुनस्थापना गरिने पुरातत्व अधिकृत सरिता दिल्ली बताउनु भयो। भक्तपुर अस्पतालको 123 वार्षिकोत्सवको अवसरमा अस्पतालले जिल्लामा क्रियाशील पत्रकारको निशुल्क स्वास्थ्य परीक्षण गरेको छ। बागमती प्रदेशका प्रदेश मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम अन्तर्गत अस्पतालको आयोजना तथा नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखाको समन्वयमा सम्पन्न स्वास्थ्य परीक्षणमा 51 क्रियाशील पत्रकारको निशुल्क स्वास्थ्य परीक्षण गरिएको भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष ज्ञान राम श्रेष्ठले जानकारी दिनुभयो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ रुपियाँ ठगी गरेको अभियोगमा 7 पक्राउ गरेको छ। पक्राउ पर्नेमा अर्घाखाँचीका 28 सन्तोष अधिकारी, दाङका 29 हेमन्त केसी, सुनसरीका 42 सुकदेव राई, त्यही ठाउँका सुनसरीकै 34 मनिष पोदार, रूपन्देहीका 47 राम रतन मिश्र, कास्कीका 39 अमृत अधिकारी र रौतहटका 35 मिर इस्लामाना रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सुरत कुमार थापा छेत्रीले जानकारी दिनुभयो। र त्रिवी क्रिकेट मैदानमा चलिरहेको प्रथम पिएल सिंह मेमोरियल टी20 कप क्रिकेटमा अहिले काठमाडौँ महानगरपालिका र पोखरा महानगरपालिका बीचको खेल भइरहेको छ। यस्तै दिउँसो 1 विराटनगर महानगरपालिका र ललितपुर महानगरपालिका खेल्नेछन्। हिजो काठमाडौँले बिरगन्जलाई 6 पराजित गर्यो। वर्षाका कारण 15 छुट्याइएको खेलमा बिरगन्जले 8 गुमाउँदै 111 रन बनाएको थियो। जवाफी ब्याटिङमा काठमाडौँले 12 4 गुमाएर लक्ष्य पुरा गरेको हो। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक। काठमाडौँ उपत्यका सहित पूर्वी र मध्य भेगमा वर्षा, पश्चिम तराईमा गर्मी कायमै। हराएका प्राचीन महत्त्वका पुरातात्विक सम्पदा स्वदेश फिर्ता ल्याइयो, सम्बन्धित मन्दिरमा पुनस्थापना गरिने। र पिएल कपमा काठमाडौँ र पोखरा महानगरले खेल्दै। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: श्री धाकुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: सड़क सुरक्षा जीवन रक्षा
3: ओ गुरुजी पैदल यात्रीलाई किन पेल्नुहुन्छ तपाईं त सड़क खुला हुन साथ दौड़िन सक्नुहुन्छ तर पैदल यात्रीले त तपाईंको जस्तो सुविधा पाउनन् त
2: सिप्रदी तथा टाटा मोटर्स को सहकार्य

0: ठाकुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क।
2: तपाईं उज्यालो रेडियो नेटवर्क सुनिरहनु भएको छ। अब प्रस्तुत छ कार्यक्रम सडक र सवारी।

नमस्कार, कार्यक्रम सडक र सवारीमा तपाईँलाई स्वागत छ। प्राविधिक सहकर्मी प्रवीण श्रेष्ठसँगै तपाईँको साथमा छु मनोज केसी। कार्यक्रम सडक र सवारी तपाईँले उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz सँगै उज्यालो अनलाइन .com र उज्यालोको मोबाइल एप्लिकेशनबाट पनि हरेक सोमबार अनि शुक्रबार बिहान 9 बजेको नेपाल खबरपछि 10 बजेसम्म सुन्न सक्नुहुन्छ। यो कार्यक्रमलाई सिप्रदी टाटा मोटर्स र मिसेलिन टायर्सको सहकार्यमा उज्यालोले तयार पारेको हो। कार्यक्रममा हामीले सुरक्षित यात्राको लागि हामी आफैले अपनाउनु पर्ने र अपनाउन सकिने विभिन्न सावधानीका कुरा गर्छौं, साथै सर्वसाधारणले सडक र सवारीमा भोग्नु परेका समस्या र तिनको समाधानका लागि गर्न सकिने विभिन्न प्रयासका कुरा गर्छौं। विभिन्न गाडी, गाडीको बजार, गाडीका पार्ट पूर्जा अनि सुरक्षाका लागि प्रयोग गरिने सामग्री एवं सडकमा बेला बेला प्रयोगमा आइरहने नयाँ नयाँ प्रविधिको पनि हामी यहाँ चर्चा गर्छौं।

0: उज्यालो रेडियो नेटवर्कको कार्यक्रम सडक र सवारीको आजको अङ्कमा मसँग ट्राफिक अपडेट सँगै सडक र सवारी सम्बन्धी गतिविधि त छन् नै, त्यस्तै आजको कार्यक्रममा नेपालको सडक र गाडीहरूको संसारलाई एउटा छुट्टै नयाँ दृष्टिकोणबाट हेर्न सिकाउनुहुने क्याजुअल्ली अनोइड ड्राइभर र सडक सुरक्षालाई एउटा अभियानको रूपमा अघि बढाउनु हुने प्रभावशाली व्यक्तित्व अर्णव उपाध्यायसँग गरिएको कुराकानी पनि छ।
1: प्र्याक्टिस मेक्स पर्फेक्ट नै भन्छु कि, अब एकैचोटि नयाँ गाडी पाउँदैमा आजकल के छ भने अहिले त झन् इभी पनि आएको छ अनि इभीहरूमा त एक्सेलरेसन एकदमै छिटो छ अनि यो इन्स्टेन्ट टर्क भन्ने शब्द एकदमै छ नि फैलिएको, त्यो अहिले अलिकति एक्सिडेन्ट थिचे कि पहिलाको 1800-2000 सिसी जति एकैचोटि तानिदिन्छ क्या गाडीले। अब त्यो जथाभावी गरेर त चलाउनु भएन, त्यो त आफ्नै हातमा हो कसरी गाडी चलाउने, के गाडी छ आफ्नो हातमा, के बाइक छ। बाइक पनि मलाई याद छ पहिला बच्चा बेला 110-200 सिसी भनेको त पर्फर्मेन्स बाइक नै हुन्थ्यो त्यति बेला, अहिले त 300-350 नै एभरेज भइसकेको छ होइन, बरु स्पोर्ट्स सेगमेन्ट भनेर 600 पुगेको छ।
0: कार्यक्रममा सवारी साहित्य पनि छ, यसै गरी कार्यक्रममा तपाईँको प्रतिक्रिया त छँदैछ। आज उज्यालोको फेसबुक पेज UJYAALO उज्यालोमा हामीले तपाईँलाई सोधेका छौँ, सरकारले सडक पूर्वाधारमा ल्याएको महत्वाकांक्षी आयोजना निर्माण गर्ने योजना अन्तर्गत 2 एक्सप्रेस वे र 8 पर्यटकीय राजमार्ग निर्माण गरिने भएको तपाईँलाई कस्तो लाग्यो? यो प्रश्नमा आफ्नो प्रतिक्रिया लेख्दै गर्नुहोला। कार्यक्रमको अर्को अङ्कमा हामी प्रसारण गर्छौं। सीधा कुरा प्रष्ट विचार उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम सडक र सवारी सुन्दै हुनुहुन्छ। कार्यक्रममा हामी सडक र सवारी सुरक्षाका विभिन्न विषयवस्तुमा चर्चा गर्छौं। अब कार्यक्रम अघि बढाउँ ट्राफिक अपडेटबाट। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौँ उपत्यकाको सवारी आवागमन अहिले यति बेला सामान्य रहेको छ। विभिन्न नाका प्रयोग गरी उपत्यका भित्रिने र बाहिरिने सवारी साधन पनि सामान्य रूपमा सञ्चालन भइरहेका छन्। सहज अनि सुरक्षित यात्राको लागि ट्राफिक नियमको पूर्ण पालना गर्न सम्पूर्णलाई ट्राफिक प्रहरीले अनुरोध गरेको छ। ट्राफिक अपडेट पछि अब सडक र सवारी सम्बन्धी केही समाचार। देशका सातै प्रदेशले सवारी तथा यातायात क्षेत्र सुधारलाई प्राथमिकतामा राखेका छन्। प्रदेशहरूले यातायात क्षेत्रका सेवा छिटो छरितो र डिजिटल बनाउन आगामी आर्थिक वर्ष 2083-84 बजेटमा विभिन्न कार्यक्रम समेटेका हुन्। सार्वजनिक सवारीको सञ्चालन नियमन र व्यवस्थापन प्रदेशहरूको क्षेत्राधिकारमा पर्छ। 2073 सालदेखि उनीहरूले नै नियमन र सञ्चालन गर्दै आएका छन्। सवारी दर्तादेखि वार्षिक कर निर्धारण नवीकरण उनीहरूले नै तोके बमोजिम हुन्छ। आम सरोकार र आफ्नो क्षेत्राधिकारभित्र भएकाले प्रदेशहरूले बजेटमा सवारी चालक अनुमति पत्र छपाई र प्राप्ति सहज बनाउने, यातायात कार्यालयहरूको काम कारवाही डिजिटाइज गर्ने, बिचौलियाको अन्त्य गर्ने घोषणा गरेका छन्। त्यसै गरी सार्वजनिक सवारीमा जीपीएस जडान गर्ने, कायम सिन्डिकेट हटाउने, विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्ने, पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई इभीमा कन्भर्जन गर्ने, चार्जिङ स्टेसन निर्माणमा निजी क्षेत्रसँग सहकार्य गर्ने, सडक दुर्घटना न्यूनीकरण गर्ने लगायत योजना समेटेका छन्। प्रदेशहरूले आगामी आर्थिक वर्षको बजेटमा प्राथमिकतामा राखेका मुख्य कामहरू यातायात कार्यालयको सेवा, त्यसै गरी सार्वजनिक सवारीमा प्रविधिको प्रयोग, इभी प्रयोगमा प्रोत्साहन, चार्जिङ स्टेसन निर्माण, सडक दुर्घटना न्यूनीकरण लगायत रहेका छन्। साथै प्रदेशहरूले मुख्य नाकाहरूमा चेकपोस्ट निर्माण, सवारी चाप हुने

0: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाइको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।
1: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
2: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
1: 45 किलो भन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
2: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
2: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
1: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
2: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
3: यो मैलो माडी घुम्दा घुम्दै 2 पो बजे लागेछ यार।
4: होइन, भोक लागेको छैन तिमीहरूलाई?
5: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिन पनि चित्त बुझाउनु त होला नि।
6: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
0: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार, माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63। कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट।
7: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
8: शल्य चिकित्सा, पेट, छाती, सुगर, थायराइड एवं मुटु रोग सहितको ICU सेवा,
7: NICU, PICU सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
8: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, EEG, ECT सहितको मनोरोग सेवा,
7: युरोलोजीमा MCS गर्नुभएका विशेषज्ञद्वारा सेवा,
8: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
9: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड। फोन 056-493-7038। मोबाइल 98550-88002। दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
0: अत्याधुनिक अपरेशन थिएटर, ICU, ल्याब सुविधा, न्युरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
9: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ECG, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
0: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै। फोन 056-493-580। मोबाइल 98550-26440।
9: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। सम्पत्ति छानबिन आयोगमा हालसम्म करिब 10,000 जनाले सम्पत्ति विवरण बुझाएका छन् भने 3,000 उजुरी दर्ता भएका छन्। सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारी नेतृत्वको सम्पत्ति छानबिन आयोगमा करिब 3,000 जनाले विभिन्न व्यक्तिको सम्पत्ति छानबिन हुनुपर्ने भन्दै उजुरी दर्ता गराएका छन्। आयोगले 25,000 भन्दा बढी बहालवाला तथा अवकाश प्राप्त कर्मचारी एवं राजनीतिक पदाधिकारीले सम्पत्ति विवरण पेश गर्ने अनुमान गरेको थियो। अपेक्षा अनुसार विवरण प्राप्त नभएपछि शुरूमा तोकिएको म्याद 1 महिना थप गरियो। आयोगका अध्यक्ष भण्डारीले बताउनुभयो। सरकारले भण्डारीको नेतृत्वमा पूर्व न्यायाधीश चण्डीराज ढकाल, पुरूषोत्तम पराजुली, पूर्व प्रहरी नायब महानिरीक्षक गणेश केसी र चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल रहेको आयोग गत 2 वैशाखमा गठन गरेको थियो। आयोगलाई 2062 यता सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीको सम्पत्ति विवरण संकलन, प्रमाणीकरण र छानबिन गर्ने जिम्मेवारी दिएको छ। आयोगले 31 वैशाखमा सूचना जारी गर्दै जेठ मसान्तसम्म सम्पत्ति विवरण बुझाइसक्नु भनेको थियो। अपेक्षा गरिएको संख्याको आधा भन्दा कमले विवरण बुझाएपछि असार मसान्तसम्म विवरण बुझाउने गरी म्याद थपिएको छ। आयोगको कार्यालयमा उपस्थित भएर हुलाक र अनलाइन मार्फत विवरण बुझाउन सक्ने भनिएको छ। पूर्व न्यायाधीश फोरमले भने सम्पत्ति विवरण नबुझाउने सार्वजनिक घोषणा नै गरेको छ। फोरमले अन्य पूर्व न्यायाधीशहरूलाई पनि सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रसभाको पहिलो ऐतिहासिक राष्ट्र महाधिवेशनको दोस्रो दिन बन्द सत्रको सुरक्षा व्यवस्थालाई अत्यन्तै कडा पारिएको छ। महाधिवेशन स्थलमा कुनै पनि अनावश्यक गतिविधि हुन नदिन र प्रक्रियालाई व्यवस्थित बनाउन पार्टीले सुरक्षामा विशेष चनाखो अपनाएको हो। बन्द सत्र हलभित्र गैर आधिकारिक र अपरिचित व्यक्तिहरूको प्रवेशलाई पूर्ण रूपमा निषेध गरिएको छ। महाधिवेशन स्थलको मुख्य प्रवेशद्वारमै ठूलो संख्यामा प्रहरी र निजी सुरक्षा गार्डहरू परिचालन गरेर कडा जाँचबुझ गरिएको छ। परिचय पत्र बिना कसैलाई पनि भित्र जान दिएको छैन। यसका साथै सुरक्षालाई थप चुस्त बनाउन मुख्य गेट र हलको प्रवेशद्वारमा मेटल डिटेक्टरको समेत प्रयोग गरिएको छ। महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधि र प्रतिनिधिमूलक व्यक्तित्वहरूलाई समेत पूर्ण जाँच गरेपछि मात्र भित्र प्रवेश गराइएको छ। गहुँ उत्पादनका लागि उर्वर र अग्रणी मानिएको मध्य प्रदेशमा यस वर्ष गहुँ उत्पादनमा कमी आएको छ। प्रदेश कृषि निर्देशनालयका निर्देशनालय धनुषाका अनुसार यस वर्ष मध्यप्रदेशमा 3,732 हेक्टर क्षेत्रफलमा प्रति हेक्टर 1.8 मेट्रिक टनका दरले 5,43,160 मेट्रिक टन गहुँ उत्पादन भएको छ। अघिल्लो वर्ष मध्यप्रदेशमा 1,78,433 हेक्टर क्षेत्रफलमा प्रति हेक्टर 3.37 मेट्रिक टनका दरले 7,31,000 मेट्रिक टन गहुँ उत्पादन भएको थियो। यस वर्ष सबैभन्दा बढी धनुषामा 33,500 हेक्टर क्षेत्रफलमा प्रति हेक्टर 2.94 मेट्रिक टनका दरले 98,490 मेट्रिक टन गहुँ उत्पादन भएको मध्यप्रदेश कृषि निर्देशनालयले जनाएको छ। प्रतिकूल मौसम, रोग किराको प्रकोप र सिँचाई तथा गुणस्तरीय बिउ बिसनको अभावका कारण यस वर्ष गहुँ उत्पादनमा ह्रास आएको मध्यप्रदेश कृषि निर्देशनालयले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।

0: एमेजिंग एआई टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याशब्याक र 0% ईएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपीरियन्स एलजी लाइफ्स गुड
1: यो हो नेपाली रेडियो
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
3: अब बाँकी खबर लुम्बिनी प्रदेश सभाको 8 अधिवेशन अन्तर्गत 10 बैठक आज सोमबार दिउँसो 1 बजे बस्ने भएको छ बैठकमा आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथि सैद्धान्तिक छलफल हुने कार्यसूची तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ कार्यसूची अनुसार आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव सभामा पेश गर्ने कार्यसूची छ प्रस्तावमाथि प्रदेश सभा सदस्यहरूले धारणा राख्ने छलफलका क्रममा उठेका प्रश्नको मन्त्री कार्कीले जवाब दिने कार्यसूची छ न्यूजील्याण्डलाई 3-1 हराउँदै इजिप्ट विश्वकप फुटबल 2026 अन्तर्गतसम्म जीको शीर्ष स्थानमा उक्लिएको छ पहिलो हाफपछि परेको अवस्था उल्ट्याउँदै इजिप्टले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको हो खेलको शुरूआतदेखि नै न्यूजील्याण्डले दबाव बनाएको थियो भने पहिलो हाफमा फिन सर्म्यानको हेडर गोल मार्फत 1-0 अग्रता लिएको थियो इजिप्ट भने पहिलो हाफमा लय समात्न सङ्घर्षरत देखिएको थियो तर दोस्रो हाफमा खेलको सम्पूर्ण तस्विर बदलिदियो इजिप्टका आक्रमणहरू तीव्र बने र लगातार 3 गोल गर्दै खेल आफ्नो पक्षमा पारेको

0: संरक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी गर्दी र माडी नौ कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाईको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।
1: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाऊ भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
2: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
3: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक अस्पताल अगाडि।
4: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
3: ग्रुप राइटर नरेश महतो, गीता महतो।
5: सम्पर्क 97625 73 09 98 094 46 142 र 98 491 95 225।
0: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट।
6: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
7: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
6: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
7: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
6: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
7: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
8: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड। फोन 056-493-738, मोबाइल 98-550-88-002।
2: यो मैलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
9: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमा चित्त बुझाउनु त होला नि।
10: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
0: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91

0: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-496-94-95-10-61-356-356
0: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
3: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ।
4: सर चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ।
5: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्का त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
0: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि।
2: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
0: सम्पर्क 98119-32811 र 98653-73-687।
6: माडी नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
0: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गडक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गडक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
6: माडी नगरपालिका बसन्तपुर चितवन।
0: के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042-21343 र 98184-29230।

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। चितवनमा जारी राजसभाको बन्द सत्र निर्धारित समयमा शुरू हुन सकेको छैन। प्रतिनिधिहरूको नामावलीमा त्रुटि सच्याउने प्रक्रिया जारी रहेकाले बन्द सत्र पनि प्रभावित भएको हो। आइतबार उद्घाटन भएको महाधिवेशनको बन्द सत्र आज बिहान 8:30 बजेदेखि शुरू गर्ने भनिएको थियो, तर अझै शुरू हुन सकेको छैन। निर्वाचन समितिले आइतबार 4,000 प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको थियो, तर नामावलीमा अत्याधिक त्रुटि भएकाले सच्याउने क्रम जारी छ। प्रतिनिधिहरूले नाम सच्याउने निवेदन दिनका लागि फारम भर्दै बुझाइरहेका छन्। निर्धारित समयमा बन्द सत्र हुन सकेको छैन। त्रुटि सच्याउने संख्या उल्लेख्य रहेकाले फारम वितरण भइरहेको जनाइएको छ। अहिले बन्द सत्र र परराष्ट्रसभाका प्रतिनिधिहरूको उल्लेख्य भीड़भाड़ रहेको छ भने सुरक्षा व्यवस्था पनि निकै कड़ा बनाइएको छ। बन्द सत्रमा केन्द्रीय समितिबाट पारित भएको विधान संशोधन प्रस्ताव, सांगठनिक तथा राजनीतिक प्रतिवेदन, आर्थिक प्रतिवेदनहरू पेश गर्ने कार्यक्रम छ। बन्द सत्रले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ। सर्वसम्मत रूपमा रवि लामिछानेलाई नै सभापतिमा निरन्तरता दिने तयारी छ। महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन बिहान 10 बजे हुनेछ भने उम्मेद्वारी मनोनयनको फारम वितरण 1 बजे हुनेछ। उम्मेद्वारी मनोनयन पत्र दर्ता समय 2-4 बजेसम्म तोकिएको छ भने राति 8 बजे उम्मेद्वारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ। त्यसपछि उम्मेद्वार विरूद्ध परेको दावी विरूद्ध जाँचबुझका लागि 1 घण्टा समय छुट्याइएको छ। राति 9 बजेदेखि 15 मिनट कुनै उम्मेद्वारले नाम फिर्ता लिन चाहे त्यसका लागि समय दिइनेछ। नेपाल सम्पत्ति शुद्धिकरणको खैरो सूचीबाट बाहिर निस्किन फेरि पनि असफल भएको छ। फ्रान्सको पेरिसमा आयोजित फाइनान्सियल एक्सन टास्क फोर्सले प्लेनरी तथा वर्किङ ग्रुप बैठकले नेपाललाई सम्पत्ति शुद्धिकरण तथा आतंकवादी लगानीको जोखिमपूर्ण सूची ग्रे लिस्टमा निरन्तरता दिएको छ। एफटीएटीएफ सम्पत्ति शुद्धिकरण तथा आतंकवादी गतिविधिमा लगानी रोक्न संसारभरका मुलुकहरूले खड़ा गरेको अन्तर सरकारी निकाय हो। यस्तै सम्पत्ति शुद्धिकरणको जोखिममा रहेका मुलुकलाई ब्ल्याकलिस्ट तथा ग्रे लिस्टमा राख्दै आएको छ। एफटीएटीएफले सम्पत्ति शुद्धिकरण तथा आतंकवादमा लगानी नियन्त्रणमा कुनै पनि मुलुकको अवस्थालाई प्रभावकारिता सम्बन्धी 11 सूचक तथा प्राविधिकतर्फ 40 सूचकमा मूल्याङ्कन गर्ने गर्दछ। यसअघि सन् 2008 नेपाल यस्तै जोखिमपूर्ण सूचीमा परेको थियो। सन् 2014 मात्रै नेपाल त्यो सूचीबाट स्तर उन्नति भएको थियो। सोही अनुसार आईएमएफको सल्लाहमा नेपालले नीतिगत सुधार गरेपछि नेपाल ब्ल्याकलिस्टबाट जोगिँदै सन् 2014 ग्रेलिस्टबाट स्तर उन्नति पनि भएको थियो। त्यसैता ग्रेलिस्टबाट बाहिर निस्कन नेपालले गरेको प्रयास सफल हुन सकेको छैन। एफटीएटीएफले खैरो सूचीबाट बाहिर निस्कनका लागि नेपाललाई कानून कार्यान्वयन, वित्तीय अनुगमन प्रणाली, जोखिममुक्त क्षेत्र नियन्त्रण लगायतका क्षेत्रमा सुधार गर्न सुझाव दिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: पठाएको पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौँ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। हुलाकी राजमार्ग अन्तर्गत मोरङको कटहरी खण्डमा एकै स्थानमा तीनवटा मालभाग ट्रक फसेका छन्। हुलाकी सड़कको हाटखोला कटहरी खण्डमा तीनवटा ट्रक फसेका हुन्। ठेक्का सम्झौता तोडिएपछि अलपत्र परेको सड़कमा गाड़ी फसेको पहिलो पटक भने होइन। बर्खा लागेपछि हरेक दिन मालभाग ट्रक फस्ने गरेका छन्। सोमबार पनि तीनवटा ट्रक एकैसाथ खाल्डोमा फसेका कारण सवारी आवागमन प्रभावित भएको छ। ट्राफिक प्रहरीले मालभाग सवारीलाई रोकेको छ। वर्षाका कारण कटहरी क्षेत्रको कच्ची सड़कमा तीनवटा लोडेड ट्रकहरू फसेर आवत जावत समस्या भएकाले फसेका सवारी निकाल्ने प्रयास भइरहेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीका प्रमुख युवराज पोखरेलले बताउनुभयो। राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गको मोरङ खण्डमा 44 किलोमिटर पर्दछ। त्यसमध्ये विराटनगरको हाटखोलादेखि कटहरीसम्मको रामचोकसम्म करिब 6 किलोमिटर सड़क अस्त व्यस्त अवस्थामा छ। कैलालीको धनगढ़ीमा एकै दिन 11 युवा लागु औषध सहित पक्राउ परेका छन्। प्रहरीले धनगढ़ी उपमहानगरपालिकाका छुट्टा छुट्टै स्थानबाट एकै दिन 11 जनालाई लागु औषध सहित पक्राउ गरेको हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको जनसम्पर्क तथा मीडिया समन्वय शाखाले वडा नम्बर 7 को मनोहरा, वडा नम्बर 3 को बोराडाँडी र वडा नम्बर 13 11 जनालाई पक्राउ गरिएको जनाएको छ। प्रहरीका अनुसार धनगढ़ी उपमहानगरपालिका 7 मनोहराबाट अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने धूलो पदार्थ सहित 6 जना पक्राउ परेका छन्। पक्राउ पर्ने स्थानीय शिवनारायण राणा, राम अवतर राणा, सुभाष राणा, जसमन्त राणा, सुभाष राणा जस्तै एकजना नाम नखुलाइएका 18 वर्षीय किशोर रहेका छन्। त्यस्तै वडा नम्बर 3 पर्ने फाप्ला क्रिकेट ग्राउन्ड नजिकबाट लागु औषध चरेस सहित 2 जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा वडा नम्बर 13 20 वर्षीय बेनी माधव खड्का र 18 वर्षीय किशोर रहेका छन्। हस्त काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई

0: नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब तिस वर्षदेखि त कति बाँच्ने, अब साठी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेको छ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्की जस्तो भइरहेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारगढ, फोन 0556951174, मोबाइल 98555950934।

0: 18 महिनाको ग्यारेन्टी सहित नेपाली बजारमा अक्वालेन्ट पानी तान्ने पम्प।
1: माडीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी। प्रोप्राइटर सुदन अधिकारी, सम्पर्क 98455718705 र 98456513।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
5: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagar Phone 056-490-374 98510-61-356
6: बारिस्टा, बेकरी, कुक, सुसी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
7: सपोर्टेड बाई Citizen Life Insurance, Hipco Superbuild, Nepal's first PEB manufacturer, Muktinath Vikas Bank, Marble Piping System, Ambe Steels, Jai Bancha, Digo Bancha.

0: अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। अस्पतालमा नि गएँ, म औषधि खान्जेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा, म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656-595-174, मोबाइल 98-550-50-934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 0143-3018-98, मोबाइल 98-512-40-934।
2: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
3: माडी फ्लेक्स एन्ड कम्प्युटर,
2: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
3: माडी फ्लेक्स एन्ड कम्प्युटर,
2: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
3: माडी फ्लेक्स एन्ड कम्प्युटर,
2: प्रमाण पत्र ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी, फोन 0656-50-10-60।
5: यो माइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार, होइन भोक लागेको छैन तिमीहरूलाई?
6: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
7: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
8: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97-45-23-91-63।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राज्यसभामा नयाँ नेतृत्व चयन प्रक्रिया शुरू हुँदै दिउँसो 2-4 बजेसम्म मनोनयन दर्ताको समय। सार्वभौमिकता र सीमा सुरक्षाका लागि कूटनीतिक पहल गर्न सरकारलाई विज्ञहरूको आग्रह। अतिक्रमित भूमि फिर्ता लिनुपर्नेमा जोड। आज राति कोशी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना। पश्चिम तराईमा भने अत्यधिक गर्मी कायमै। अमेरिका इरान वार्ताका लागि उच्चस्तरीय निगरानी समिति गठन। 60 दिनभित्र अन्तिम सम्झौता गरिसक्ने लक्ष्य। र विश्वकप फुटबलमा न्यूजील्याण्डलाई हराउँदै इजिप्ट समूह जीको शीर्ष स्थानमा। आज राति अर्जेन्टिना र अस्ट्रिया खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी राज्यसभाको प्रथम महाधिवेशन अन्तर्गत बन्द सत्रको समय अझै शुरू भएको छैन। आज बिहान 8:30 बजेदेखि बन्द सत्र शुरू गर्ने भनिए पनि बिहान 10:15 बजेसम्म बन्द सत्र शुरू भएको अवस्था छैन। चिया खाजा लगायत कारणले बन्द सत्रमा ढिलाइ भएको पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीको भनाइ छ। चितवनमा चलिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा आजदेखि निर्वाचन प्रक्रिया शुरू हुँदैछ। दिउँसो 2-4 बजेसम्म मनोनयन दर्ताको समय सीमा तोकिएको राजसपाले जनाएको छ। उम्मेद्वारहरूको अन्तिम नामावली आज राति सार्वजनिक गरिने र भोलि बिहानदेखि पहिलो चरणको मतदान सञ्चालन हुने राजसपाले जनाएको छ। महाधिवेशन मार्फत केवल नयाँ नेतृत्व चयन मात्र नभई पार्टीको संगठनात्मक संरचना र प्रतिनिधित्वको स्वरूपमा समेत परिवर्तन गर्न लागेको भन्दै यसलाई पार्टीको भावी दिशा निर्देश तय गर्ने निर्णायक मञ्चको रूपमा समेत हेरिएको छ। संशोधित विधान अनुसार अब उपसभापतिमा महिला अनिवार्य हुने व्यवस्था गर्न लागेको छ। नयाँ संरचनामा एक सभापति, एक महिला सहित 3 उपसभापति, 2 महामन्त्री तथा 1 महिला सहित 5 सहमहामन्त्री निर्वाचित हुनेछन्। राज्यपालले केन्द्रीय समितिलाई 151 सदस्यीय बनाउने प्रस्ताव अघि सारेको छ। प्रत्यक्ष निर्वाचनबाट 99 सदस्य चयन हुनेछन् भने 51 जना सदस्य समावेशी आधारमा सभापतिले नै मनोनयन गर्ने व्यवस्था गरिएको छ। साथै प्रदेशबाट प्रतिनिधित्व सुनिश्चित गर्दै प्रत्येक प्रदेशबाट कम्तीमा 2 महिला सदस्यको अनिवार्य सहभागिता सुनिश्चित गरिएको छ। देशको सार्वभौमिकता, भौगोलिक अखण्डता र सीमा सुरक्षाको सवालमा विज्ञहरूले सरकारलाई ठोस तथा प्रभावकारी कूटनीतिक पहल गर्न आग्रह गरेका छन्। काठमाडौँमा आज आयोजित एक अन्तर्क्रिया कार्यक्रममा पूर्व परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डेले नेपालको अतिक्रमित भूमि फिर्ता लिनको सट्टा अन्य विकल्प वा भूभाग साटासाटको प्रस्ताव स्वीकार्य नहुने स्पष्ट पार्नुभयो। उहाँले नेपालले आफ्नो भूमि र सार्वभौमिकताको विषयमा स्पष्ट अडान राख्नुपर्ने उल्लेख गर्दै राष्ट्रिय हित विपरीत हुने कुनै पनि विकल्प अस्वीकार्य हुने बताउनुभयो। परराष्ट्र तथा कूटनीतिक मामिलाका जानकार हिरण्यलाल श्रेष्ठले लिपुलेक लगायत क्षेत्रमा नेपालको अधिकार र भोगचलन पुष्टि गर्ने पर्याप्त ऐतिहासिक प्रमाण रहेको दावी गर्नुभयो। उहाँले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको कार्यकालमा भारत र चीन बीच लिपुलेक मार्ग हुँदै व्यापार तथा तीर्थयात्रा सञ्चालन गर्ने सम्झौता भएपछि नेपालले दुवै देशलाई विरोध पत्र पठाएको स्मरण गराउनुभयो। भारतले विरोध पत्रको जवाब नदिएको तर चीनले प्रमाणका आधारमा विषयमा विचार गर्न सकिने प्रतिक्रिया जनाएको उहाँको भनाइ छ। सीमाविद तथा लेखक रतन भण्डारीले प्रधानमन्त्री बालेन्द्र शाहका पछिल्ला केही अभिव्यक्तिप्रति आपत्ति जनाउँदै ती अभिव्यक्ति राष्ट्रिय हित विपरीत रहेको आरोप लगाउनुभयो। उहाँले प्रधानमन्त्रीले संसदमा उपस्थित भएर आफ्नो भनाई स्पष्ट पार्नुपर्ने र आवश्यक परे फिर्ता लिनुपर्ने माग गर्नुभयो। वक्ताहरूले पनि सीमा क्षेत्रमा बसेर आफ्नो भूमि र अधिकारको रक्षा गर्ने स्थानीय नागरिकहरू नै वास्तविक राष्ट्रवादी भएको बताएका छन्। कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक दुई ठाउँमा आज राति ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। समग्रमा दिउँसो पनि कोशी प्रदेशका हिमाली पहाडी तथा तराई क्षेत्रका केही ठाउँमा मध्यम वर्षा हुने देखिन्छ। यस्तै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै ठाउँमा पनि तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा वर्षाको सम्भावना भए पनि त्यहाँ ठूलो पानी पर्ने सम्भावना भने छैन। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा तातो लहरको अवस्था भने कायमै रहेको छ। बागमती र गण्डकी प्रदेशका तराईका केही ठाउँमा पनि तातो दिन रहने अनुमान छ। अत्यधिक गर्मी हुने क्षेत्रमा जनस्वास्थ्यमा पर्न सक्ने असरलाई सावधानी अपनाउन स्वास्थ्यकर्मीको सुझाव छ। विशेष गरी कोशी प्रदेशमा सम्भावित भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने, पहाडी क्षेत्रमा पहिरो वा डुबानको जोखिम रहन सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ। साथै पश्चिम तराईका लुम्बिनी र सुदूरपश्चिम क्षेत्रमा तातो लहर रहने भएकाले दिउँसोको समयमा अनावश्यक रूपमा घाममा ननिस्कन र पर्याप्त पानी पिउन स्वास्थ्यकर्मीको सुझाव छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज सुन चाँदीको भाव बढ्यो, बन्द रहेको हेटौँडा कपडा उद्योग सञ्चालन गर्ने सरकारको तयारी लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
1: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
2: यहाँ TU अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
1: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 53-51-990 मा सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले राजसभा महाधिवेशनमा आजदेखि नेतृत्व चयन प्रक्रिया शुरू हुँदै सीमा रक्षाका लागि कूटनीतिक पहल गर्न सरकारलाई विज्ञको आग्रह, आज राति कोशी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। हप्ताको पहिलो कारोबार दिन हिजो बढेको सुनचाँदीको भाव आज पनि बढेको छ। आज सुन 1400 रुपियाँले बढेर तोलाको 2,88,700 रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुन तोलामा 600 रुपियाँले बढेको थियो। यसै गएको हप्ता कारोबार हुने अन्तिम दिन शुक्रबार भने सुनको भाव तोलामै 10,500 रुपियाँले घटेको थियो। यस्तै आज चाँदीको भाव पनि

वर्ष यसको सञ्चालनका लागि सरकारले चासो बढाएसँगै सरकारी तवरबाट स्थलगत अनुगमनसँगै सक्रियता बढाएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड हेटौँडा कार्यालयका सूचना अधिकारी हिमालय भण्डारीले जानकारी दिनुभयो। अब विदेशको खबर। अमेरिका र इरानबीच भएको पहिलो उच्चस्तरीय वार्ता सकारात्मक रूपमा सम्पन्न भएको अन्तर्राष्ट्रिय संचार माध्यमले दावी गरेका छन्। वार्ताबाट एक उच्चस्तरीय समिति गठन गर्ने सहमति समेत भएको छ। समितिको मातहतमा रहने प्राविधिक टोलीहरूले परमाणु कार्यक्रम, प्रतिबन्ध तथा अनुगमन र विवाद समाधानका विषयमा केन्द्रित भएर काम गर्नेछन्। समितिले आगामी 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने गरी कार्ययोजना तयार गरेका छन्। साथै स्ट्रेट अफ हर्मुजमा व्यावसायिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न तथा सम्भावित तनाव रोक्न अमेरिका र इरानबीच प्रत्यक्ष संचार संयन्त्र स्थापना गरिएको छ। वार्तामा क्षेत्रीय सुरक्षाको महत्वपूर्ण विषयका रूपमा लेबनानलाई पनि समेटिएको छ। वार्तापछि मध्यस्थकर्ता कतार र पाकिस्तानले संयुक्त विज्ञप्ति निकाल्दै 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने सहमति भएको जानकारी गराएका छन्। दुवै पक्षबीच आगामी वार्तालाई अघि बढाउन नयाँ संयन्त्र स्थापना गर्ने सहमति जुटेको समेत विज्ञप्तिमा उल्लेख छ। अब खेल खबर। न्यूजील्याण्डलाई हराउँदै इजिप्ट फिफा विश्वकप 2026 अन्तर्गत समूह जीको शीर्ष स्थानमा उक्लिएको छ। आज बिहान भएको खेलमा न्यूजील्याण्डलाई 3-1 पराजित गर्दै इजिप्ट समूहको शीर्ष स्थानमा उक्लिएको हो। जितसँगै इजिप्ट दुई खेलबाट 4 अङ्क जोडेर समूह जीको शीर्षमा उक्लिएको हो। इजिप्टको नकआउट चरणमा प्रवेश गर्ने सम्भावना पनि बलियो बनेको छ। यस्तै गैराती के बर्डेले दुई पटकको विश्व विजेता उरुग्वेसँग 2-2 बराबरी खेलेको छ। इरान र बेल्जियम बीचको खेल पनि गोल रहित बराबरीमा सकियो। यस्तै स्पेनले साउदी अरेबियामाथि गैराती 4-0 जित दर्ता गरेको छ। पहिलो खेलमा के बर्डेसँग बराबरी खेलेको स्पेनले यो जितसँगै 4 अङ्क जोड्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ। विश्वकपमा आज राति 11:15 अमेरिकाको डालास स्टेडियममा अर्जेन्टिना र अस्ट्रियाले खेल्दैछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। राजसभामा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु हुँदै दिउँसो 2 बजेदेखि 4 बजेसम्म मनोनयन दर्ताको समय। सार्वभौमिकता र सीमा रक्षाका लागि कूटनैतिक पहल गर्न सरकारलाई विज्ञहरूको आग्रह। अतिक्रमित भूमि फिर्ता लिनुपर्नेमा जोड। आज राति कोशी प्रदेशका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना। पश्चिम तराईमा भने अत्यधिक गर्मी कायम। अमेरिका इरान वार्ताका लागि उच्चस्तरीय निगरानी समिति गठन। 60 दिनभित्र अन्तिम सम्झौता गरिसक्ने लक्ष्य। र विश्वकप फुटबलमा न्यूजील्याण्डलाई हराउँदै इजिप्ट समूह जीको शीर्ष स्थानमा। आज राति अर्जेन्टिना र अस्ट्रिया खेल्ने। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला।

0: करणलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangad Phone 056-490-374 98510-61-356
3: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
4: माडी नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
1: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गडक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गडक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
4: भारी नगरपालिका बसन्तपुर चितवन।
3: के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसात कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
3: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042-21343 र 98184-29230।

0: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
1: सर। र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर हजार रुपियाँ तिराइहाल्छ।
2: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि।
4: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 98119328 र 98653773687।
5: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
4: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98550-63172 र 98452-12206।
5: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। सरकारले मुलुकी देवानी संहिता र मुलुकी देवानी कार्यविधि संहिता 2074 संशोधन गर्ने भएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले यस सम्बन्धी दुईवटा विधेयकको मस्यौदा तयार पारेर सार्वजनिक गरेको छ। नयाँ व्यवस्था अनुसार अब अदालतमा क्षेत्राधिकार नपुगी दर्ता भएका मुद्दा खारेज गर्नुको साटो अदालत आफैले सम्बन्धित अदालतमा पठाइनेछ। यस्तै श्रीमान श्रीमती दुवैले आपसी सहमतिमा सम्बन्ध विच्छेदको निवेदन दिएमा अहिले कानूनी रूपमा कुर्नुपर्ने एक वर्षको अवधि हटाइने भएको छ। ताली पाउने हकवालामा विवाहित छोरीलाई पनि समेट्ने गरी कानून संशोधन गर्न लागिएको छ। विभिन्न वित्तीय कसुरमा ठूला व्यावसायिक समूहका सञ्चालकहरू कानूनी अनुसन्धानमा तानिएपछि उनीहरू सम्बद्ध कम्पनीहरूको लगानी जोखिममा पर्न सक्ने संकेत देखिएको छ। सम्पत्ति शुद्धिकरण धितोपत्र बीमा तथा बैंकिङ कसुरमा व्यवसायी दीपक भट्ट सहितका व्यक्तिहरूमाथि मुद्दा दायर भएपछि ती कम्पनीहरूको 1 खर्ब रुपियाँ भन्दा बढीको बैंक ऋण तथा लगानी निगरानीमा परेको हो। क्रेडिट रेटिङ एजेन्सी इन्फर्म मेरिक्स नेपालले यो कानूनी प्रक्रियामा मुछिएका व्यक्तिहरू आबद्ध 18 कम्पनीको रेटिङलाई विशेष निगरानीमा राखेको हो। कानूनी प्रक्रिया लम्बिँदा कम्पनीहरूको निर्णय क्षमता र बजार प्रतिष्ठामा असर पर्न सक्ने भएकाले सम्भावित जोखिमको मूल्याङ्कन गर्न यो कदम चालिएको एजेन्सीले जनाएको छ। सरकारले हालै विभिन्न कसुरमा झन्डै 167 जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गरेको छ, जसमा ठूला व्यावसायिक समूहका प्रमुखहरू समेत समावेश छन्। काठमाडौँ उपत्यकाबाट बाहिर जाने यात्रुहरूलाई अनावश्यक दुःख तथा हैरानी दिएको आरोपमा ट्राफिक प्रहरीले 10 जनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले विभिन्न बस पार्क र काउन्टर क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूलाई आवश्यक कानूनी कार्यवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। हुलाकी राजमार्ग अन्तर्गत मोरङको कटहरी खण्डमा एकै स्थानमा तीनवटा मालवाहक ट्रक फसेपछि आवागमन प्रभावित भएको छ। हुलाकी सडकको हाटखोला कटहरी खण्डमा तीनवटा ट्रक फसेका हुन्। ठेका सम्झौता तोडिएपछि अलपत्र परेको सडकमा गाडी फसेको पहिलो पटक भने होइन, बर्खा लागेपछि हरेक दिन मालवाहक ट्रक फस्ने गरेका छन्। आज पनि तीनवटा ट्रक एकैसाथ खाल्डोमा फसेका कारण सवारी आवागमन प्रभावित भएको छ। ट्राफिक प्रहरीले मालवाहक सवारीलाई रोकेको छ। र नेपालमा पानी पार्ने मनसुनी प्रणाली बिस्तारै देशैभरि फैलने क्रम रहेको छ। कोशी प्रदेश हुँदै नेपाल भित्रिएको मनसुन आज मधेस, बागमती र गण्डकी हुँदै लुम्बिनी प्रदेशको पूर्वी भूभागसम्म पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार यस वर्ष मनसुन सरदर मिति भन्दा 6 दिन ढिलो गरी यही असार 5 गते नेपाल भित्रिएको थियो। हाल मनसुन केही कमजोर अवस्थामा रहेकाले देशका बाँकी पश्चिमी भूभागहरूमा विस्तार हुन अझै केही दिन लाग्ने देखिएको छ। मौसमविदहरूले यसपालि नेपालमा सरदर भन्दा कम वर्षा हुने अनुमान गरेका छन्। सामान्यतया नेपालमा जुनदेखि सेप्टेम्बरसम्मका 4 महिनालाई मनसुन अवधि मानिन्छ। हाम्रो देशमा वर्षभरि पर्ने कुल पानीको 80% वर्षा मनसुनकै समयमा हुने गर्दछ। महाशाखाले मौसमको यो प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको र सोही अनुसार नागरिकहरूलाई नियमित जानकारी दिँदै जाने बताएको छ। यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। दिउँसो 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब तिस वर्षदेखि त कति बाँच्ने, अब साठी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या घुँडामा, चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो। 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्की जस्तो भइरहेछ।
2: आयुर्वेद सेवा प्रणाली लाइन चोक नारगढ़, फोन 0556951174, मोबाइल 98550509034।
3: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्तव्यस्त। म पनि अब विदेशतिर जाने त होला नि।
4: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
3: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
4: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
5: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556953553, 98550-7061 र 98550-7053।
6: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने, होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
7: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
6: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
8: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
9: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
5: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।
10: हजुरको बिदा सकिन थालिसक्यो, तर घरघोट बनाउने र फर्निचर हाल्ने काम अलपत्री छ, थाहा छ कि छैन हजुरलाई?
11: ल, किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
8: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ, बलक, तारपुल, रेलिङ, भेन्टिलेसन, सिमेन्टको कुर्सी, काठका दराज, पलङ, लो बेड, टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य।
9: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
8: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550-51584, 98651-54998।

अनुहार भरे कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै

0: मुख अति फेसु जस्तो नाम उस्तै काम, एक पटक अवश्य प्रयोग गरौँ, परिणाम आफै थाहा हुनेछ। केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ।
1: राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
2: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पोसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ।
1: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ।
2: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अपनाउनु पर्दछ।
1: सानो लापरवाहीले वन डडेलोको कारण वन, वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौँ।
2: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98550 92260 र वेबसाइट chitawannationalpark.gov.np।
1: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ? यदि पीडित हुनुहुन्छ भने अब माडीमै पाइल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
3: बिना अपरेशन पाइल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
1: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पाइल्स फिस्टुलाको ग्यारेन्टेड उपचार।
3: सम्पर्क 98 453 31 034 र 97 443 43 915।
4: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जलि अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
1: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
4: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
1: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जलि अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98550-26440।
4: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।

नेपाली रेडियो नेटवर्कको दिउँसो 2 बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। चितवनको भरतपुरमा आज ट्रक र स्कुटर एक आपसमा ठोकिँदा 2 जनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका 15 स्थित अतिथि पार्टी प्यालेस नजिकै NA5/58 नम्बरको ट्रकमा स्कुटर ठोकिँदा दुर्घटना भएको हो। दुर्घटनामा परे गम्भीर घाइते भएका 22 वर्षीय अशोक भण्डारी र 19 वर्षीय राजीव गुरूङको भरतपुर सरकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु भएका दुवै व्यक्ति स्कुटरमा सवार रहेका थिए। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आफू अन्तर्गत लागू भएका सबै प्रचलित कानून नियम र कार्यविधिहरूको अध्यावधिक विवरण बुझाउन मातहतका निकायलाई निर्देशन दिएको छ। मन्त्रालयको कानून शाखाले पत्र जारी गर्दै स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग, खाद्य प्रविधि विभाग तथा सबै संघीय अस्पतालहरूलाई यस्तो विवरण पठाउन भनेको हो। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा देशका प्रचलित कानूनहरू अध्यावधिक तथा प्रकाशनका लागि पठाउनुपर्ने भएकाले यो विवरण संकलन गर्न लागि मन्त्रालयले जनाएको छ। सम्बन्धित विभाग र अस्पतालहरूलाई कानूनको नाम, स्वीकृत भएको मिति र लागू भएको मिति सहितको विवरण यही असार 10 गते भित्र पठाइसक्न आग्रह गरिएको छ। बजेट सम्बन्धी रातो किताब अध्ययन गर्न सांसदहरूले समय मागेपछि लुम्बिनी प्रदेश सभाको आजको बैठक स्थगित भएको छ। आज दिउँसो 1 बजे बस्ने तय भएको बैठक बजेटको रातो किताब ढिलो प्राप्त भएकाले अध्ययनका लागि पर्याप्त समय चाहिने सांसदहरूको गुनासोपछि सारिएको हो। स्थगित भएको बैठक अब भोलि दिउँसो 3 बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ। आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको थियो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपाल को कुनै पनि बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हात मा पुर्याउन आईएमई गरौं।
0: 25 वर्ष देखि सारा नेपाली को विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। महानगरपालिकाले सड़क पेटीमा व्यापार गर्न नदिएको भन्दै दृष्टिबिन नागरिकहरूले काठमाडौँमा विरोध प्रदर्शन गरेका छन्। काठमाडौँको माइती घरमा आज भेला भएका सड़क पेटी आश्रित दृष्टिविहीनहरूले सरकारले आफ्नो गाँस बाँस र कपासको ग्यारेन्टी नगरेको गुनासो गरेका छन्। उनीहरूले सड़कमा मर्यादित रूपमा गरी खान दिनुपर्ने वा योग्यता अनुसार रोजगारीको व्यवस्था गर्नुपर्ने माग राखेका छन्। रोजगारी दिन नसके राज्यले मासिक 20,000 रुपियाँ बेरोजगार भत्ता दिनुपर्ने उनीहरूको भनाइ छ। उता टिपरको ठक्करबाट लगातार दुर्घटना बढेको र सड़क जीर्ण भएको भन्दै रौतहटमा स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका छन्। गरूडा समनपुर सड़क खण्ड अन्तर्गत चाँदी पुल नजिक स्थानीयले आज बिहानैदेखि सड़क अवरुद्ध गरी चक्का जाम गरेका छन्। क्षमताभन्दा बढी भार बोक्ने क्रसर उद्योगका टिपरका कारण सड़क भत्किएको र दुर्घटनामा परि स्थानीयले ज्यान गुमाउनु परेको भन्दै आन्दोलन गर्नु परेको उनीहरूको भनाइ छ। चक्का जामका कारण दर्जन सवारी साधन र यात्रुहरू बाटोमै रोकिएका छन्। देशका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। दिउँसो 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो एनआरएन 99.1।
1: सरकार बदलिएको छ, तर के हाम्रो सोच, चिन्तन र कार्यशैली बदलिएको छ? के नीति, कानून र संरचनाहरू बदलिएका छन्?
2: समग्र क्षेत्रको सूक्ष्म विवेचना गर्दै देशलाई सही बाटो देखाउने आवाज कार्यक्रम सद्गमय
1: हरेक आइतबार राति 8 बजे एपीवान टेलिभिजनमा, आइतबार राति नेपाली खबरपछि नेपाली रेडियो नेटवर्कमा, साथै नेपाली नेटवर्कका विभिन्न डिजिटल प्लेटफर्महरूमा एकैसाथ हेर्न र सुन्न सक्नुहुनेछ।
2: कार्यक्रम सद्गमय, सद्गमय अभियन्ता रमेश पौडेलको साथमा।
3: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1, सबैका लागि सूचना।
4: नेपाली रेडियो नेटवर्क, रेडियो एनआरएन 99.1 मा यो युट्युब हिट्स।

0: भोलि घटना कतिर जाने हो
1: अब को जान्छ चाहिँ टाडा तल थाहा छैन नयाँ मिल खुलेको नजिक पनि छिटो पनि सबैजना उतै जाने भने हा म पनि जाने हो तेरो पो

0: żadnej niespokcia.
1: Suodis FM, Tirana Petroplu, 2 MHz.

0: 너 뻑치어 너 뻑치어 서데이니스 뻑치어
1: 소디스 FM 트리아노비토블루 2

Strādāji nispakšā. Sodies FM, Tirana Petruplo, 2 MHz.

0: सुदन अधिकारी सम्पर्क 9845518705 र 9846564613।
1: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
2: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हौ मैले यो जीवन बिताउने।
3: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
2: कहाँ गएर के सिप सिकौ भन त अब।
3: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
4: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagarh Phone 0656-490-374-9510-61-356-356
2: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: बाढीवासीहरूका लागि खुसीको खबर।
1: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
2: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी। मोबाइल 9849064977 र 9820235212।
3: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाऊ भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
4: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक अस्पताल अगाडि।
5: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
6: सम्पर्क 97625 73 09 98 0474 46 182 र 98 491 95 225।
2: राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
7: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पोसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
2: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
7: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
2: सानो लापरवाहीले वन डडेलोको कारण वन, वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौँ।
7: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98 550 92 260 र वेबसाइट चितवन नेसनल पार्क .gov.np।

0: समय सूचक का साथ मा
1: दक्षिण कोरिया मा पढाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5569 53 98550 77061 र 98550 77053
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4043 5880 र 98550 26 44
3: 6 o'clock अहिले 6 बजेको छ
4: कालो रेडियो नेटवर्क
5: अहिले डेलुकीको 6 बज्यो
6: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो
5: राष्ट्रको शान किसान
6: अ कम्प्लिट पाइपिंग सोल्युसन्स

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: राहदानी छपाई प्रकरणमा विभागका महानिर्देशक तीर्थराज अर्याल सहित 18 जना विरुद्ध भ्रष्टाचार मुद्दा, 10 अर्ब 13 करोड रुपियाँ बिगो माग दाबी।
0: प्रतिनिधिहरूलाई 9 घण्टा पर्खाएपछि राष्ट्रपाको बन्द सत्र आजका लागि स्थगित, प्रतिनिधि थपिने र महाधिवेशन स्रोत एक दिन लम्बिने।
1: शुक्रबार पूर्वी नेपालमा प्रवेश गरेको मनसुन गण्डकी र लुम्बिनी प्रदेशसम्म पुग्यो। मनसुन जन्य विपदबाट वर्षेनी धेरै जनधनको क्षति, पूर्व सूचना बारे चनाखो बन्न विज्ञको सुझाव।
2: आफूसँग भएको पुरानो ज्ञानको प्रयोग गर्न सकिन्छ भने दोस्रो चाहिँ दैनिक बुलेटिनहरू पनि जारी गरिन्छ, सञ्चार माध्यमबाट पनि ती सूचनाहरू प्रवाह हुन्छन्। चनाखो भएर ध्यानपूर्वक सुन्ने र त्यसो अनुसार व्यवहार गर्ने चाहिँ सबैले गर्नुपर्छ।
0: बेलायती प्रधानमन्त्री स्टारमरद्वारा पदबाट राजीनामा घोषणा, स्टारमरको उत्तराधिकारीमा एन्डी बर्नम चयन हुन सक्ने।
1: र फिफा विश्वकपमा आज अर्जेन्टिना र अस्ट्रिया पहिलो पटक खेल्दै।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556943333, 4935555।
7: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू

0: परेको हो। अख्तियारले राहदानी छाप्ने दुई विदेशी कम्पनी, ती कम्पनीका चारजना विदेशी प्रतिनिधि र दुईजना नेपाली प्रतिनिधिलाई पनि प्रतिवादी बनाएको छ। सन् 2025 जुन 6 तारिकमा राहदानी विभागले जर्मनीका दुईवटा सुरक्षण मुद्रण कम्पनी म्युअल बाउर र भेरिडोसलाई ई पासपोर्टको ठेका दिएको थियो। सम्झौता लगतै अख्तियारमा उजुरी परेको थियो। अख्तियारले उनीहरू विरूद्ध 10,13,04,61,777 रुपियाँ बिगो माग दाबी गरेको छ।
1: रासोपाको बन्द सत्र आजका लागि स्थगित भएको छ। महाधिवेशन प्रतिनिधिमा थप घट र मध्य प्रदेशमा देखिएको विवादका कारण बन्द सत्र शुरू हुन नसकेको हो। बिहान 8:30 बजेका लागि तोकिएको बन्द सत्र 9 घण्टा पछि भोलिसम्मका लागि स्थगित भएको हो। आजका लागि बन्द सत्रका कार्यक्रम स्थगित गरेर विवादका विषयहरू टुङ्गो लगाउने गरी तयारी गरेको रासोपाले जनाएको छ। बन्द सत्रमा सहभागी हुन बिहानैदेखि महाधिवेशन प्रतिनिधिहरू पुगेका थिए। उनीहरू दिनभर कुरेर बसे पनि अन्तिम समयमा बन्द सत्र स्थगित भएको हो। पार्टीको केन्द्रीय निर्वाचन आयोगले हिजो 4,211 प्रतिनिधिको नामावली प्रकाशन गरेको थियो। यस्तै आज संचारकर्मीसँग कुरा गर्दै पार्टीका प्रवक्ता मनिष झाले मध्य प्रदेशबाट 96% प्रतिनिधि छुटेको लगायत को विवाद मिलाउन बाँकी रहेको बताउनु भएको थियो। हिजो उद्घाटन भई भोलिसम्ममा नयाँ नेतृत्व चयन गरेर सकिने भनिएको महाधिवेशन कम्तीमा एक दिन थपिने निश्चित भएको छ। तर बन्द सत्रका कार्यक्रम आज नभएपछि महाधिवेशन स्वत एक दिन लम्बिएको छ।
0: चालू आर्थिक वर्ष 2082-83 पहिलो 11 महिनामा नेपालको वैदेशिक व्यापार 14.878% बढेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार साउनदेखि जेठसम्म कुल वैदेशिक व्यापार 21,72,06,00,00,000 रुपियाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको त्यही अवधिमा वैदेशिक व्यापार 18,92,36,00,00,000 रुपियाँ थियो। 11 महिनाको अवधिमा वस्तु आयात 15.16% बढेर 18,94,09,00,00,000 रुपियाँ पुगेको छ। यस्तै निर्यात 12.28% बढेर 2,77,96,00,00,000 रुपियाँ पुगेको छ। आयातको तुलनामा निर्यातको वृद्धि कम हुँदा व्यापार घाटा थप विस्तार भएको छ। 11 महिनाको अवधिमा व्यापार घाटा 15.67% बढेर 16,13,00,00,000 रुपियाँ पुगेको छ। यसैबीच चालू आर्थिक वर्ष नेपालको वैदेशिक व्यापारको आकार र निर्यात व्यापार दुवैमा कृतिमान बनेको छ। भन्सार विभागका अनुसार साउनदेखि जेठ मसान्तसम्मको कुल वैदेशिक व्यापार आकार 21,72,06,00,00,000 रुपियाँ अर्थात् इतिहासकै उच्च पुगेको छ। यसअघि सबैभन्दा उच्च वैदेशिक व्यापार आर्थिक वर्ष 78-79 वार्षिक 21,20,47,00,00,000 रुपियाँ थियो। यसपालि भने 11 महिनामै त्योभन्दा बढी भएको हो। यसैबीच गएको आर्थिक वर्ष अहिलेसम्मकै धेरै 2,70,03,00,00,000 रुपियाँको वस्तु निर्यात भएकोमा यो वर्षको 11 महिनामै 2,00,00,000 77,96,72,00,00,000 रुपियाँ बराबरको वस्तु निर्यात भएको छ।
1: अन्तर्राष्ट्रिय वित्तीय कार्यवाही कार्यदल एफएटीएफले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी वित्त पोषण नियन्त्रण प्रणाली सुधारमा नेपालले केही प्रगति गरे पनि अझै उल्लेख्य काम गर्न बाँकी रहेको जनाएको छ। गएको शुक्रबार सार्वजनिक विवरण अनुसार रणनीतिक कमजोरी

0: हरूको क्षमता विस्तार र अन्तर निकाय समन्वयमा सुधार तथा अपराधजन्य सम्पत्ति पहिचान रोक्का र जफतको काम थप प्रभावकारी बनाउनु पर्ने पनि सुझाव दिइएको छ। नेपाललाई एफएटीएफले 2081 फागुनदेखि 2 वर्षका लागि ग्रे लिस्टमा राखेको हो। ग्रे लिस्टमा रहेकाले कार्ययोजना अन्तर्गतका बाँकी प्रतिबद्धता समयमै पूरा गर्नुपर्ने दबाव नेपाललाई छ।
1: भारतको नयाँ नियमका कारण नेपाली चिया निर्यात ठप्प भएको बारे उद्योगीहरूले सरकारको ध्यान आकर्षण गराएका छन्। आज सूर्योदय अर्थोडक्स चिया उत्पादक संघको नेतृत्वमा उद्योगी र किसानहरू प्रधानमन्त्री कार्यालय कृषि र उद्योग मन्त्रालयमा पुगेर ज्ञापन पत्र बुझाएका हुन्। उद्योगी व्यापारीहरूले उच्च स्तरीय कूटनीतिक पहल, दुई देशबीच स्थायी द्विपक्षीय संयन्त्र स्थापना, प्रयोगशाला रिपोर्टको पारस्परिक मान्यता र चिया उद्योगको संरक्षणका लागि विशेष नीतिगत सहयोग माग गरेका छन्। भारतले हरेक खेपको अनिवार्य प्रयोगशाला परीक्षण अनिवार्य गरेपछि झण्डै 3 लाख किलो चिया कोलकातामा र थप 10 लाख किलो चिया नेपालका गोदामहरूमा थन्किएको छ। निर्यातमा समस्या भएपछि इलामका चिया उद्योग असार 1 गतेदेखि र झापाका उद्योग असार 4 गतेदेखि बन्द छन्।
0: अमेरिका, मेक्सिको र क्यानाडामा चलिरहेको विश्वकप फुटबल प्रतियोगिताले फुटबल प्रेमीहरूमा विशेष उत्साह थपेको छ। तर फरक टाइम जोनका कारण नेपाली समयअनुसार धेरैजसो खेलहरू मध्यरातीदेखि बिहान सबेरीसम्म पर्ने भएकाले यसपटक निद्रा नत्यागी खेलको आनन्द लिन मिल्ने अवस्था छैन। छाती तथा निद्रा विकार विशेषज्ञ डाक्टर राजु पङ्गेनीका अनुसार निद्रा पर्याप्त नपुग्दा एकाग्रता र निर्णय क्षमतामा कमी आउँछ र तनाव हर्मोन कोर्टिसोलको मात्रा बढ्छ, चिड़चिड़ापनको समस्या देखिन्छ। यसका साथै रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने, पाचन प्रक्रियामा गडबडी आउने र दीर्घकालमा उच्च रक्तचाप, मुटु रोग र मधुमेहको जोखिम बढ्ने चिकित्सकहरू बताउँछन्। तर केही सावधानी अपनाउँदा फुटबलको मजा र स्वास्थ्य दुवै जोगाउन सकिन्छ। खेलअघि केही समय निदाउने, राति कफी वा जाड रक्सीको सट्टा पानी पिउने र बिदाको दिन थप आराम गर्ने उनीहरूको सुझाव छ। खेलको रोमाञ्चकता आफ्नो ठाउँमा भए पनि शरीरलाई लगातार निद्राको कमीमा राख्नु खतरनाक हुन सक्ने भएकाले स्वास्थ्यप्रति सचेत रहन चिकित्सकहरूले आग्रह गरेका छन्।
1: चितवनमा ट्रकको पछाडि स्कुटर ठोकिँदा 2 जनाको ज्यान गएको छ। भरतपुरबाट रामपुरतर्फ गुडिरहेको ट्रकको पछाडि समान दिशामा गुडिरहेको स्कुटर ठोकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। भरतपुर महानगरपालिका वडा नम्बर 15 भएको दुर्घटनामा स्कुटर चालक भरतपुर महानगरपालिका 26 का 22 वर्षका अशोक भण्डारी र स्कुटरमा

0: महिला लघु वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्त भित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघु वित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले राहदानी छपाई प्रकरणमा विभागका महानिर्देशक तीर्थराज अरियाल सहित 18 जना विरूद्ध भ्रष्टाचार मुद्दा, 10 अर्ब 13 करोड़ रुपियाँ बिगो माग दावी, प्रतिनिधिहरूलाई 9 घण्टा पर्खाएपछि राष्ट्रपतिको बन्द सत्र आजको लागि स्थगित, नेपालको वैदेशिक व्यापार र निर्यात दुवैमा नयाँ कृतिमान, विश्वकप हेर्न मध्यरातसम्म जागा बस्दा स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने चिकित्सकहरूको चेतावनी, खेल सुरु हुनु अघि केही बेर निदाउन र प्रशस्त पानी पिउन सुझाव लगायत
3: नेपाल दर्पणमा अब बाँकी खबर। गएको शुक्रबार नेपाल प्रवेश गरेको मनसुनी वायु आज कोशी, मधेस र बागमती प्रदेशको सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै ठाउँसम्म फैलिएको छ। मनसुन नेपालमा प्रवेश गरेको चौथो दिन आज मनसुन आगमन सम्बन्धी दोस्रो बुलेटिन निकाल्दै जल तथा मौसम विज्ञान विभागले मनसुन फैलिएको बारेमा जानकारी दिएको हो। यस वर्ष औसत मितिभन्दा 6 दिन ढिला नेपाल भित्रिएको मनसुन नेपालमा फैलिने क्रम भने स्वाभाविक देखिएको छ। अघिल्लो वर्ष सरदर मितिभन्दा 15 दिन अघि नै मनसुन नेपाल भित्रिए पनि फैलन समय लागेको थियो। यस वर्षको मनसुन देशभरि सरदर भन्दा कम वर्षा र बढी गर्मी हुने पूर्वानुमान छ। प्रशान्त महासागरमा विकसित एल निनोका कारण विशेष गरी पश्चिम नेपालमा पानी निकै कम पर्ने जोखिम रहेको विज्ञहरू बताउँछन्। मनसुन ऋतु अनुसार चल्ने हावाको बहाव हो जुन नेपालमा साधारणतया हिन्द महासागरबाट बंगालको खाड़ीको बाटो हुँदै प्रवेश गर्छ। मनसुनी वायु समुद्रबाट जमीनतर्फ बहने भएकाले यसमा प्रशस्त जलवाष्प हुन्छ, त्यसैले यो वायु बहदा वर्षा हुन्छ। नेपालमा हुने कुल वर्षाको 80% झण्डै 4 महिना रहने मनसुनमा हुन्छ। दक्षिण एसियाको एउटा महत्वपूर्ण वायुमण्डलीय प्रणालीका रूपमा रहेको मनसुन नेपालको जनजीवनका तथा अर्थतन्त्रसँग प्रत्यक्ष सम्बन्धित छ।
2: यस वर्ष मनसुनमा वर्षा कम हुने अनुमान रहे पनि बाढी, पहिरो, डुबान लगायतका विपदको जोखिम भने कायमै रहेको जलवायु विपद विज्ञहरू बताउँछन्। पानी कम परे पनि कुनै ठाउँमा छोटो समयमा धेरै पानी पर्ने सम्भावनाका कारण विपदको जोखिम उस्तै हुन्छ। मनसुन जन्य विपदबाट हुन सक्ने क्षति घटाउन पूर्व सूचनालाई महत्वपूर्ण मानिन्छ। पछिल्ला वर्षहरूमा विशेष गरी बाढी र डुबानमा पूर्व सूचनाका कारण क्षति घटाउन सहज भएको छ। यस्तै अधिक वर्षाको सम्भावना बारे हुने पूर्व सूचनाले पहिरो लगायतबाट हुने क्षति पनि घटाउन सकिन्छ। यस वर्ष मनसुन जन्य प्रकोपबाट हुन सक्ने क्षति कम गर्नका लागि पूर्व सूचना पुर्याउन के तयारी भइरहेको छ भनेर साथी सम्झना महर्जनले बाढी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुललाई सोध्नु भएको छ।
4: एउटा त 3 दिनको पूर्वानुमानलाई 5 दिनसम्म लम्ब्याउने भन्ने तयारी छ, अर्को चाहिँ हामीले पूर्वानुमानलाई पूर्व सूचनाको मार्फत आम सरोकारवालामा पुर्याउन विभिन्न माध्यमको प्रयोग गरिरहेका छौँ। त्योमध्ये मास एसएमएस सर्भिस अलिक प्रभावकारी भएको हो, तर त्योलाई पनि अझ प्रभावकारी गर्न सकिन्छ कि भनेर हामी चाहिँ कल पठाउने, भोइस कल पठाउने गरी चाहिँ यसपटक तयारी गरेका छौँ।
5: यो फोन कल चाहिँ कस्तो व्यक्तिलाई जाने भयो त?
4: अहिले चाहिँ अब आम सर्वसाधारणको लागि फोन कल पठाउन चाहिँ प्राविधिक रूपमा सम्भव देखिएन, किनभने त्यसले गर्दाखेरि लाखौँको सङ्ख्यामा कहिलेकाहीँ प्रभावित समुदाय हुँदाखेरि कल ट्राफिक जाम हुने भन्ने एनटिसी र एनसेलको सुझाव आयो। हामीले चाहिँ त्यस कारणले गर्दाखेरि अहिले के सरकारवालाहरूलाई चाहिँ टार्गेट गर्ने, त्यसमा कम्तीमा पनि अब जिल्लाको कुरा गर्दाखेरि जिल्लाको प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू, सबै पालिकाका प्रमुखहरू, होइन वडा अध्यक्षहरू, त्यस्तै रेड क्रस लगायत अन्य मिडिया जो त्यहाँ चाहिँ विपद व्यवस्थापनमा सक्रिय सरकारवाला हुनुहुन्छ उहाँहरूलाई चाहिँ पहिला कल पठाउने, यदि उहाँहरूलाई चाहिँ हामीले कल मार्फत सूचना पुर्याउन सक्यौँ भने उहाँहरू मार्फत समुदायसम्म पुग्छ भन्ने हाम्रो विश्वास।
5: विगतको घटना सम्झिल्यो भने नकुकै केस गरौँ न, नकुको र सूचना पनि पठाउनु भएको थियो, सूचना पाएको पनि थियो, यति हुँदा हुँदै पनि ठुलो क्षति चाहिँ बिहोर्नु पर्यो होइन, कहाँ चुकेको हो त त्यहाँनिर?
4: अब पहिलो कुरो चाहिँ हामीले दुईवटा ठाउँमा चुकेको जस्तो मलाई लाग्छ।

0: पहिलो चाहिँ हाम्रो सूचनामा एक्सन लिने विषय चाहिँ इन्भल्भ भएन कि भन्ने सरकारवालाको गुनासो हो। जस्तै हामीले त्यति बेला के गरेको थियौँ भने काठमाडौँ जिल्ला र काठमाडौँ जिल्ला भएर बहने अझ त्योभन्दा पनि बागमती नदी जलाधारको समग्र क्षेत्रलाई हामीले रातो अलर्ट जारी गरेका छौँ, रेड अलर्ट भन्छौँ। र अब त्यसलाई चाहिँ आम सर्वसाधारणले बुझ्दाखेरि चाहिँ ठ्याक्कै कहाँनिर कुन क्षेत्रमा चाहिँ कसरी सतर्क रहने, सावधानी अपनाउनु पर्ने स्थान कहाँ हो भन्ने कुराको यकिन भएन कि भन्ने गुनासो पनि भयो। त्यसमा केही हदसम्म सत्यता पनि छ एकातर्फ पनि। अर्कोतर्फ हामीले नखुकै हकमा चाहिँ हामीले एसएमएस पठाएका थियौँ, तर त्यो राति समय गएको थियो। हामीले 2 बजे आसपास रातिको एसएमएस पठाएका थियौँ। त्यति बेला सायद सबै सर्वसाधारण सुतिरहेको अवस्था हुनसक्छ र त्यसले बिउजाउन सकेन, त्यस कारणले त्यहाँनिर ग्याप भयो भन्ने पनि देखिन्छ। र त्यसैलाई चिर्नको लागि नै हामीले यसपटक चाहिँ भोइस कलमा पनि जाने प्लस माइकिङ साइरन बजाउनेदेखि अनेकन अन्य उपायहरूमा काम गर्दैछौँ।
1: बाढी आउँदैछ है भन्ने सूचना भन्दा पनि कति जति गम्भीर खालको बाढी हो अथवा कतिसम्म तहलाई चाहिँ असर गर्छ भन्ने त्यसको लागि तयारी के छ अथवा यसमा चाहिँ हामीलाई अझै धेरै समय लाग्छ?
0: देशव्यापी रूपमा त्यो काम गर्न त समय धेरै लाग्छ, तर हामीले केही पाइलटहरू कोसिस गर्दैछौँ। त्यसमा हामीले पश्चिम राप्ती नदी, बबई नदी जुन बर्दिया बाँके दाङ भएर बहन्छ र त्यहाँ बाढीको ठुलो जोखिम पनि छ, त्यहाँबाट सुरु गर्दैछौँ। र त्यसको लागि चाहिँ हामीले जुन जोखिम नक्साङ्कनको काम हो त्यो चाहिँ सम्पन्न गरेका छौँ। अब हामी यसपटकको मनसुनमा त्यो कोसिस गर्छौँ, कतिको सफल हुन्छ त्यसलाई हेरेर हामी आगामी समयमा देशका अन्य भूभागहरूमा विस्तारको योजना बनाउँछौँ।
1: अब सतर्कताको हिसाबले भन्नुपर्दा यहाँले के सुझाव दिनुहुन्छ?
0: होइन, अब सतर्कता अपनाउनु पर्यो। हामी पूर्व सूचना प्रणालीको 4 पिल्लर भन्छौँ। पहिलो पिल्लर भनेको जोखिमको ज्ञान छ, आफूसँग भएको पुरानो ज्ञानको प्रयोग गर्न सकिन्छ भने। दोस्रो चाहिँ वैज्ञानिक ज्ञान, वैज्ञानिक ज्ञानको लागि जल तथा मौसम विज्ञान विभागले 24 घण्टे सेवा मनसुन अवधिभरको लागि चाहिँ जारी राखेको हुन्छ। त्यसबाट दैनिक बुलेटिनहरू पनि जारी गरिन्छ, सञ्चार माध्यमबाट पनि ती सूचनाहरू प्रवाह हुन्छन्। चनाखो भएर ध्यानपूर्वक सुन्ने र त्यसो अनुसार व्यवहार गर्ने चाहिँ सबैले गर्नु पर्यो।
2: उहाँ हुनुहुन्थ्यो जल तथा मौसम विज्ञान विभागका बाढी पूर्वानुमान महाशाखा प्रमुख विनोद पराजुले। यसैबीच आज पनि पश्चिम तराईमा चर्को गर्मी भएको छ। पछिल्लो 24 घण्टामा फाटफुट बाहेक वर्षा नभएको पश्चिम तराईमा केही दिनदेखि लगातार गर्मी बढेको छ। मौसम पूर्वानुमान महाशाखाले पश्चिम तराईमा अझै केही दिन गर्मी बढ्ने अनुमान गरेको छ। अत्याधिक गर्मी बढेपछि कञ्चनपुरको देवकोट नगरपालिकाले 4 दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ। नगरपालिकाले मौसम प्रतिकूलताका कारण विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै भोलि मंगलबारदेखि शुक्रबारसम्म 4 दिनका लागि नगरभित्र रहेका सबै विद्यालयमा विदा गरिएको प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले जानकारी दिनुभयो। यस्तै भीमदत्त नगरपालिकाले पनि अत्याधिक गर्मी बढ्दै गएपछि सामुदायिक तथा संस्थागत विद्यालयमा 12 दिन विदा दिने निर्णय गरेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमका अनुसार आजदेखि असार 19 गतेसम्म गर्मी तथा वर्षे विदा एकमुष्ट मिलाएर विद्यालयमा विदा दिने गर्ने निर्णय गरिएको हो। त्यस्तै कैलालीको धनगढी उपमहानगर पालिकाले बढ्दो गर्मीका कारण नगर क्षेत्रभित्रका सबै विद्यालय 4 दिनका लागि बन्द गर्ने निर्णय गरेको छ। उपमहानगरपालिकाको शिक्षा शाखाले सूचना निकालेर असार 9 गतेदेखि 12 गतेसम्मका लागि विद्यालयहरूमा विदा दिने जानकारी गराएको हो।
3: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishti.org, फोन नम्बर 01-5224-352-5224-353।
6: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
4: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
6: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
4: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
7: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ। अयोध्या हर घर में प्रकट होने राम बनो साक्षी गाथा रामायण को नेपाली भाषा में हर एक बिहार र शुक्रवार राति 8 बजे मात्र विश्वम को रमाइलो टीवी में
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। हप्ताको पहिलो कारोबार दिन शेयर बजार सामान्य घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 1.46 अङ्कले घटेर 2700.65 बिन्दुमा झरेको छ। आज फाइनान्स माइक्रो फाइनान्स र व्यापार बाहेक सबै समूहका सूचक घटेका छन्। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। गएको शुक्रबार 4.53 करोडको कारोबार भएकोमा आज 353 वटा कम्पनीको 81,38,000 कित्ता सेयर 4.44 करोड रुपियाँमा किनबेच भएको छ।
3: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आउँदो असोज 7 गतेदेखि दुबईको सिधा उडान सेवा सुरु हुने भएको छ। फ्लाई दुबईले यो उडान सञ्चालनका लागि टिकट बुकिङ खुल्ला गरेको हो। 3 वर्ष सञ्चालनमा आइसक्दा पनि नियमित अन्तर्राष्ट्रिय उडानबाट वञ्चित रहेको पोखरा विमानस्थलका लागि यो महत्वपूर्ण उपलब्धि मानिएको छ। फ्लाई दुबई र इमिरेट्स एयरलाइन्स बीचको साझेदारी अन्तर्गत सञ्चालन हुने यो उडानले यात्रुहरूले एउटै टिकटबाट दुबई हुँदै युरोप अमेरिका र अस्ट्रेलियासम्म पुग्न सहज बनाउनेछ। विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार दुबईसँग सिधा हवाई सम्पर्क जोडिँदा 300 भन्दा बढी सहरसँग पोखराको पहुँच पुग्नेछ, जसले गण्डकी प्रदेशको पर्यटन र अर्थतन्त्रमा ठूलो टेवा पुग्ने अपेक्षा छ।
2: झापाका हात्ती प्रभावित क्षेत्रका कृषकहरूले सुपारी खेतीलाई भर पर्दो नगदे बालीका रूपमा लिएका छन्। बुद्ध शान्ति गाउँपालिका अर्जुन धारा र मेचीनगर नगरपालिकाका वनसँग जोडिएका बस्तीमा सुपारी खेती तीव्र रूपमा विस्तार भइरहेको छ। हात्तीले धान मकै र तरकारीमा ठूलो क्षति पुर्याउने गरे पनि सुपारीका बगानमा तुलनात्मक रूपमा कम नोक्सानी हुने भएकाले कृषकहरू यसतर्फ आकर्षित भएका हुन्। एकपटक बगान स्थापना गरेपछि सुपारीले 40-50 वर्षसम्म उत्पादन दिन सक्ने र श्रम लागत पनि कम पर्ने भएकाले यो बाली दीर्घकालीन आर्थिक सुरक्षाको आधार बन्दै गएको छ। कृषकहरूले सुपारीसँगै अदुवा बेसार कफी र तरकारी अन्तरबालीका रूपमा उत्पादन गरी थप आमदानी गरिरहेका छन्। तर प्रशोधन प्रविधि र निर्यात सहजीकरणमा सरकारी सहयोग आवश्यक रहेको कृषकहरूको भनाइ छ।
3: बागलुङको बडी गार्ड गाउँपालिका देशकै पहिलो पोषण मैत्री गाउँपालिका बन्ने तयारीमा पुगेको छ। गाउँपालिकाका 10 वटा पोषण मैत्री घोषणा भइसकेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय कार्यविधिले तोकेका 34 वटै सूचक पूरा गरेर जिल्ला स्तरीय अनुगमन समितिको प्रमाणीकरणपछि ओडाहरू घोषणा भएका हुन्। स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पनि सबै ओडा पोषण मैत्री घोषणा गरिसकेकाले यी दुई मध्ये जसले पहिला पालिका घोषणा गर्छ त्यही देशको पहिलो पोषण मैत्री गाउँपालिका हुनेछ। बडीगार्ड गाउँपालिकाले 3 वर्षदेखि करेसाबारी भान्सा तथा गोठ सुधार रैथाने अन्नबालीको उपयोग र विद्यालयमा जङ्क फुड निषेध गर्दै पोषण सचेतना अभियान सञ्चालन गर्दै आएको हो। गाउँपालिकाभित्रका 59 टोल सरसफाई युक्त र सबै स्वास्थ्य संस्था पोषण मैत्री घोषणा भइसकेका छन्।
2: नेपाल दर्पणमा अब विदेशका खबर। बेलायतका प्रधानमन्त्री कियार स्टार्मरले पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ। आफ्नै पार्टीका सांसद तथा मन्त्री परिषदका सदस्यहरूबाटै लगातार दबाव आएपछि उहाँले पद छाड्ने घोषणा गर्नुभएको हो। सन् 2024 लेबरल पार्टीलाई आम चुनावमा विजयी गराउँदै प्रधानमन्त्री बन्नुभएका स्टार्मरलाई 2 वर्ष पनि नपुग्दै आफ्नै पार्टीका सांसदहरूले राजीनामाको दबाव दिइरहेका थिए। स्टार्मरले एकपछि अर्को अलोकप्रिय निर्णय गरेको आरोप उनीहरूले लगाउँदै आम चुनावमा निगेल फराजको पार्टीबाट चुनौती बढ्न सक्ने बताउँदै आएका थिए। लन्डनमा रहेको डाउनिङ स्ट्रिट बाहिर सम्बोधन गर्नुभएका स्टार्मरले सत्ता हस्तान्तरणका लागि सहयोग गर्ने र आफ्नो उत्तराधिकारी जो बने पनि उसलाई पूर्ण समर्थन दिने घोषणा गर्नुभएको छ। उहाँले विगत 6 वर्षदेखि आफ्नो साथमा रहेका मित्र तथा सहकर्मीहरूका साथै डाउनिङ स्ट्रिटका कर्मचारी र निजामती सेवाप्रति कृतज्ञता व्यक्त गर्नुभयो। स्टार्मरले पद त्याग घोषणा गरेसँगै अब लिबरल पार्टीभित्र नयाँ नेता छान्ने प्रतिस्पर्धा सुरु हुनेछ। मध्यावधिको चुनावमा विजयी भएका एन्डी वन हमलाई पार्टीमा नयाँ नेतृत्वको रूपमा दावेदार मानिएको बीबीसीले जनाएको छ। संसदीय दलको नेतृत्व चयन प्रक्रिया वा सत्ता हस्तान्तरण पूरा नहुँदासम्म स्टार्मर नै बेलायतको प्रधानमन्त्री रहनुहुनेछ।
3: मध्य पूर्वको द्वन्द अन्त्य गर्ने उद्देश्यले इरान र अमेरिका बीच स्विट्जरल्याण्डमा भएको पहिलो चरणको वार्ता सम्पन्न भएको छ। दुवै पक्षले आउँदो 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने रोडम्यापमा सहमति जनाउँदै प्राविधिक तहका वार्तालाई निरन्तरता दिने निर्णय गरेका समाचार संस्था एएफपीले जनाएको छ। पाकिस्तान र कतारको मध्यस्थतामा सम्पन्न वार्तापछि सार्वजनिक संयुक्त विज्ञप्ति अनुसार उच्च स्तरीय समितिले अन्तिम सम्झौताका लागि कार्ययोजना तय गरेको छ। बाँकी प्राविधिक विषयमा यसै हप्ता थप छलफल हुनेछ। वार्तामा लेबनानमा सैनिक गतिविधिको अन्त्य सुनिश्चित गर्न अमेरिका, इरान, लेबनानी सरकार तथा मध्यस्थकर्ताको सहभागितामा द्वन्द्व व्यवस्थापन संयन्त्र स्थापना गर्ने सहमति भएको छ। साथै स्ट्रेट अफ हर्मुज हुँदै व्यावसायिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न विशेष संचार लाइन पनि स्थापना गरिएको छ, जुन 60 दिने अवधिभर लागू हुनेछ। यसअघि हस्ताक्षरित समझदारी पत्रमा अमेरिकाले इरानमाथिका सबै प्रतिबन्ध अन्त्य गर्दै रोगका सम्पत्ति उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। संयुक्त विज्ञप्तिमा मध्यस्थकर्ता पाकिस्तान र कतारले अन्तिम सम्झौतासम्म वार्तालाई रचनात्मक वातावरणमा अगाडि बढाउन निरन्तर सहयोग गर्ने वचन दिएका छन्।
2: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति समूह जे अन्तर्गत अर्जेन्टिना र अस्ट्रिया बीच खेल हुँदैछ। खेल अमेरिकाको डालस रङ्गशालामा राति पाउने 11 बजे शुरू हुनेछ। दुवै टोलीले आफ्नो पहिलो खेल जितेका छन्। अर्जेन्टिनाले लियोनल मेसीको ह्याट्रिकमा अल्जेरियालाई 3-0 र अस्ट्रियाले जोर्डनलाई 3-1 हराएका थिए। विश्वकपमा यी दुई टोली बीचको पहिलो खेल हो। यसअघि दुई मैत्रीपूर्ण खेल भएकामा सन् 1980 डिएगो म्याराडोनाको ह्याट्रिकमा अर्जेन्टिना 5-1 विजयी भएको थियो भने सन् 1990 दुवै टोली 1-1 बराबरी खेल्दै रोकिएका थिए। मेसीले यस विश्वकपमा जर्मनीका मिरोस्लाभ क्लोसको 16 गोलको कीर्तिमान बराबरी गरिसकेका छन् र आजको खेलमा सर्वाधिक गोलकर्ता बन्ने अवसर छ। फिफा वरियतामा अर्जेन्टिना शीर्षमा र अस्ट्रिया 21 स्थानमा छन्। यसैबीच भोलि बिहान 2:45 फिलाडेल्फियामा समूह आईका फ्रान्स र इराक खेल्दैछन्। फ्रान्सले पहिलो खेलमा सेनेगललाई 3-1 हराएको हो भने इराक नर्वेसँग 4-1 पराजित भएको थियो। फिफा वरियतामा फ्रान्स दोस्रो र इराक 60 स्थानमा छन्। बिहान 6:00 न्यूयोर्क न्यू जर्जीमा नर्वे र सेनेगल तथा 9:00 सान फ्रान्सिस्कोमा समूह जीका जोर्डन र अल्जेरिया बीच खेल हुनेछ।
3: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
2: राहदानी छपाई प्रकरणमा विभागका महानिर्देशक तीर्थराज अर्याल सहित 18 जना विरूद्ध भ्रष्टाचार मुद्दा। 10 अर्ब 13 करोड रुपियाँ बिगो माग दावी।
3: प्रतिनिधिहरूलाई 9 घण्टा पर्खाएपछि राष्ट्रपतिको बन्द सत्र आजका लागि स्थगित। प्रतिनिधि थपिने र महाधिवेशन स्वत एक दिन लम्बिने।
2: शुक्रबार पूर्वी नेपालमा प्रवेश गरेको मनसुन गण्डकी र लुम्बिनी प्रदेशसम्म पुग्यो। मनसुन जन्ने विपदबाट वर्षेनी धेरै जनधनको क्षति। पूर्व सूचना बारे चनाको बन्न विज्ञको सुझाव।
3: बेलायती प्रधानमन्त्री स्टारमरद्वारा पदबाट राजीनामा घोषणा। स्टारमरको उत्तराधिकारीमा एन्डी बर्नम चयन हुन सक्ने।
2: र फिफा विश्वकपमा आज अर्जेन्टिना र अस्ट्रिया पहिलो पटक खेल्दै।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
8: स्वदेश FM 93.2 MHz खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
9: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
8: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर।

कानून मन्त्री गौतम र भौतिक पूर्वाधार मन्त्री लम्सालले चितवन राष्ट्रिय निकुञ्जभित्र सड़क निर्माण हुनेमा आशंका नगर्न आग्रह। माडी नगरपालिका नहनुमान झोलावासीहरूले लाल पूर्जा पाउने आश्वासन। पतरे खोलाका लागि नयाँ नक्सा डिजाइन फाइल भई टेन्डरको प्रक्रिया अगाडि बढ्यो। चितवनमा सवारी दुर्घटना हुँदा दुई युवकको मृत्यु। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाको बन्द सत्र आजका लागि स्थगित। प्रतिनिधि संख्या बढेर 4500 पुग्यो। महामन्त्रीमा मनिष झा भिड्ने। र राहदानी छपाई प्रकरणमा 18 विरुद्ध भ्रष्टाचारको मुद्दा दायर। कक्षा 12 नतिजाको विश्वसनीयतामाथि प्रश्न। आन्दोलनको तयारीमा विद्यार्थी। नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोताबीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। कानून मन्त्री सविता गौतम र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले चितवन राष्ट्रिय निकुञ्जभित्र सड़क निर्माण हुनेमा आशंका नगर्न आग्रह गर्दै प्रक्रिया पूरा गरी सड़क निर्माण हुने बताउनु भएको छ। सोमबार माडीको भ्रमणका क्रममा बनकटा पोस्ट क्षेत्रमा माडीका जेएनजी युवाहरूसँग भेट गर्दै दुवै मन्त्रीले चितवन राष्ट्रिय निकुञ्जभित्र सड़क बनाउनका लागि बजेट छुट्याइएको र अब निर्माण अगाडि बढ्ने बताउनु भएको हो। मन्त्री पोखरेलले गफले नभई कानून बनेपछि मात्रै काम हुने विश्वास दिलाउनुभयो। यस्तै चितवन तीनका प्रतिनिधि सभा सदस्य समेत रहनुभएका मन्त्री गौतमले प्राविधिक कुराहरू मिलाई हालको याइएको प्रक्रिया पूरा गरी निकुञ्जभित्र सड़क निर्माण गरिने बताउनु भएको हो। कुराकानीका क्रममा जेएनजी युवाहरूले बनकटा पोस्ट क्षेत्रमा निर्मित मोजाइक सड़कलाई जेएनजी आन्दोलनमा माडीवासीहरूको सृजनात्मक प्रयोगको इतिहासका रूपमा सुरक्षित राखिदिए। त्यसबाहेकको सड़क खण्डमा मात्रै कालोपत्रे गर्न अनुरोध गरेका थिए। भरतपुरमाडी ठोरी हुलाकी सड़कमा पर्ने पत्तरे खोलाका लागि नक्सा डिजाइन फाइल भई टेन्डरको प्रक्रिया अगाडि बढेको छ। भौतिक पूर्वाधार मन्त्री इन्जिनियर सुनिल लम्सालले राख्नु भएको जिज्ञासामा हुलाकी सड़क कार्यालयले सो जानकारी गराएको हो। कानून मन्त्री समेत रहनुभएका चितवन तीनका सांसद सविता गौतमसँगै माडीठोरीको स्थलगत निरीक्षणका क्रममा पत्तरे खोलाको अधुरो पुल निर्माण स्थलमा पुग्नुभएका पूर्वाधार मन्त्री लम्सालले सो पुल निर्माण कार्य तत्काल अगाडि बढाउन निर्देशन दिनुभएको थियो। यसबाहेक मन्त्री द्वया लम्साल र गौतम सहित वन मन्त्री गीता चौधरी समेत सहभागी रहँदै ध्रुवघाटमा राप्ती नदीको पुल निर्माण गर्नेबारे कुराकानी भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा सहभागिताका लागि चितवन आउनुभएका राजसभा नेताहरू समेत मन्त्रीहरूको टीमले निकुञ्ज क्षेत्र र माडीको स्थलगत अवलोकन निरीक्षण गरेको हो। कानून मन्त्री सुविता गौतमले माडी नगरपालिका नहनुमान झुलावासीहरूले लाल पूर्जा पाउने आश्वासन दिनुभएको छ। भौतिक पूर्वाधार मन्त्री इन्जिनियर सुनिल लम्साल सहित सोमबार दिउँसो हनुमान झुलाको स्थलगत अवलोकन गर्ने क्रममा उहाँले सो कुरा बताउनु भएको हो। स्थानीयवासीले हनुमान झुला क्षेत्रमा लाल पूर्जा वितरण, विद्युत विस्तार, सड़क तथा अन्य आधारभूत पूर्वाधारको समस्या समाधान गर्न माग गरेका थिए। त्यस क्रममा चितवनका प्रतिनिधि सभा सदस्य समेत रहनुभएका मन्त्री गौतमले स्थानीयले विगतमा उठाउँदै आएका माग तथा समस्याबारे आफू जानकार रहेको भन्दै आवश्यक काम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। तपाईँहरूले चुनावका बेला राख्नुभएका कुरा मलाई सम्झना छ। अहिले सबै कुरा भन्नैपर्छ भन्ने छैन। आवश्यक कुरा साथीहरू मार्फत पठाउन सक्नुहुन्छ। मन्त्री गौतमले भन्नुभयो, पिर नगर्नुहोस्, काम बन्दैछ, हाम्रै पालामा बन्छ। भौतिक पूर्वाधार मन्त्री इन्जिनियर सुनिल लम्सालले माडी क्षेत्रको विकासका लागि आफूहरूको मन्त्रालयबाट आवश्यक सहयोग गर्ने बताउनुभयो। उहाँले सड़क, खानेपानी, भवन तथा शहरी पूर्वाधारसँगै सम्बन्धित समस्या समाधानका लागि सम्बन्धित निकायलाई परिचालन गर्ने प्रतिबद्धता जनाउनुभयो। यहाँका समस्या प्रत्यक्ष हेरेर समाधान गर्ने उद्देश्यले आएका हो। सड़क, खानेपानी र अन्य पूर्वाधारका विषयमा आवश्यक पहल हुन्छ, उहाँले भन्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाको बन्द सत्र सोमबारका लागि स्थगित भएको छ। महाधिवेशन प्रतिनिधिमा थपघट र मधेस प्रदेशमा देखिएको विवादका कारण बन्द सत्र शुरू हुन नसकेको हो। बिहान 8:30 बजेका लागि तोकिएको बन्द सत्र 9 घण्टापछि मंगलबारसम्मका लागि स्थगित भएको हो। सोमबारका लागि बन्द सत्रका कार्यक्रम स्थगित गरेर विवादका विषय टुङ्गो लगाउने गरी तयारी गरेको राजसभाले जनाएको छ। पर्यावरण मन्त्री गीता चौधरीले चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा मानव वन्यजन्तु द्वन्द व्यवस्थापनका सवालमा छलफल गर्नुभएको छ। राजसभा महाधिवेशनसँगै चितवन पुग्नुभएकी मन्त्री चौधरीले भ्रमणका क्रममा जैविक विविधता संरक्षण, समस्याग्रस्त वन्यजन्तुको व्यवस्थापन, वैज्ञानिक अनुसन्धान र मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका उपायबारे विस्तृत जानकारी लिनुभएको हो। भ्रमणका क्रममा वन्यजन्तु र मानवबीचको सहअस्तित्व कायम गर्न सरकारले चाल्नुपर्ने सम्पूर्ण कदमहरू दृढताका साथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिसिनाले सेवाग्राहीलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ। नेपाल टेलिकम भरतपुरको कार्यालय निरीक्षणका क्रममा सेवाग्राहीलाई केन्द्रमा राखेर जिम्मेवारी पूरा गर्न मन्त्री डाक्टर तिमिसिनाले निर्देशन दिनुभएको हो। वहाँले सघि सरकारी कार्यालयहरूमा सेवा लिन जान नपरे हुन्थ्यो भन्ने सम्मको गुनासो आउने गरेको सन्दर्भमा छिटो छरितो ढंगबाट सेवा प्रदान गरी सेवाग्राहीको विश्वास जित्ने गरी काम गर्न निर्देशन दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले सौरा स्थित हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरको निरीक्षण गर्नुभएको छ। प्रजनन केन्द्रका प्रमुख मणिपूरण चौधरीका अनुसार सपरिवार प्रधानमन्त्री शाह तालिम केन्द्र पुग्नु भएको हो। खोरसोर स्थित तालिम केन्द्रमा अहिले 9 माउ र 7 हात्तीका छावा रहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता समेत रहनुभएका प्रधानमन्त्री शाह पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको भाग लिने क्रममा चितवनमा रहनु भएको छ। चितवनमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। आइतबार राति 41 बजे भरतपुर महानगरपालिका 15 स्थित अतिथि पार्टी प्यालेस नजिक भरतपुरबाट रामपुरतर्फ जाँदै गरेको ना 5X5816 नम्बरको ट्रक र सोही दिशातर्फ गइरहेको BP06004P7248 नम्बरको स्कुटर पछाडिबाट ठक्कर खाँदा स्कुटरमा सवार दुईजना युवाको मृत्यु भएको हो। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल सहित 18 विरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। राहदानी छपाई ठेक्का प्रकरणमा अनियमितता भएको भन्दै अख्तियारले 18 विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले राहदानी विभागका महानिर्देशक अर्याल, सूचना प्रविधि निर्देशक सुनिल कुमार केसी, लेखा अधिकृत तुलसी प्रसाद आचार्य लगायत विरूद्ध मुद्दा दायर गरेको हो। अख्तियारले राहदानी छाप्ने दुई विदेशी कम्पनी, ती कम्पनीका 4 विदेशी प्रतिनिधि र 2 नेपाली प्रतिनिधिलाई पनि प्रतिवादी बनाएको छ। सन् 2025 जुन 6 राहदानी विभागले जर्मनीका 2 सुरक्षण मुद्रण कम्पनी म्याहल बाउर र भेरिडोसलाई यी पासपोर्टको ठेक्का दिएको थियो। सम्झौता लगत्तै अख्तियारमा उजुरी परेको थियो। अख्तियारले उनीहरू विरूद्ध 10,13,04,61,777 रुपियाँ बिगो मागदाबी गरेको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 नतिजा 40 दिनभित्रै सार्वजनिक गरे पनि यसको विश्वसनीयतामाथि विद्यार्थीहरूले गम्भीर प्रश्न उठाएका छन्। बोर्डले प्रकाशन गरेको नतिजा अब अस्वाभाविक र त्रुटि पूरा रहेको भन्दै परीक्षार्थीहरू आन्दोलित भएका हुन्। परीक्षा राम्रो भए पनि नतिजा सोचेभन्दा निकै कम आएको विद्यार्थीहरूको दावी रहेको छ। प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्व परराष्ट्र मन्त्री आरजु राणा देउवालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ। सोमबार आयोगले अनुसन्धान पूरा गरेर अदालतमा अभियोग दायर गरेको हो। विशेष अदालत स्रोतका अनुसार आयोगले पूर्व परराष्ट्र मन्त्री राणासहित 18 प्रतिवादी बनाएको छ। गृहमन्त्री सुदन गुरुङ विरूद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता भएको छ। सोमबार राष्ट्रिय मानव अधिकार आयोगमा गृहमन्त्री गुरुङ विरूद्ध उजुरी परेको हो। हिरासत कक्षभित्रै मानसिक दबाव, ज्यान मार्ने धम्की तथा गम्भीर मानव अधिकार हनन गरिएको हुँदा यथाशीघ्र स्थलगत अनुगमन तथा तत्काल छानबिन गरी मानव अधिकार सुनिश्चित गर्न भन्दै आयोगमा उजुरी परेको हो। चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन निर्धारित समयभन्दा एक दिन ढिलो गरी समापन हुने भएको छ। प्रतिनिधिको अपेक्षित संख्याभन्दा बढी सहभागिता र व्यवस्थापकीय चुनौतीका कारण महाधिवेशन भदौ 10 लम्बिने देखिएको हो। महाधिवेशनको पछिल्लो अवस्थाबारे जानकारी दिँदै रासपाका सांसद एवं नेता मनिष शाहले शुरूमा 3,000 प्रतिनिधिको आकलन गरिए पनि 4,300 भन्दा बढी प्रतिनिधि सहभागी भइसकेको र यो संख्या 4,500 पुग्ने बताउनुभयो। उहाँका अनुसार प्रवासबाट समेत अपेक्षित भन्दा 4 बढी प्रतिनिधिहरूको सहभागिता रहेको छ। र विश्व मौसम विज्ञान संगठनले स्टेट अफ द क्लाइमेट इन एसिया 2025 प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनले नेपाल सहित समग्र दक्षिण एसियाली क्षेत्र तीव्र जल वायु परिवर्तनको गम्भीर चपेटनले नेपालका हिम नदीहरूलाई संकटमा पारेको छ। यस्तै दक्षिण एसियाका तटीय क्षेत्रहरूमा समुद्री सतहको वृद्धि र चरम मौसमी विवादका घटनाहरू अभूतपूर्व रूपमा बढ़िरहेका छन्। आज माडीको अधिकतम तापक्रम 36 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 29 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 5 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 77% मापन गरिएको छ। देश खबरको अन्त्यमा प्रमुख खबरका आमुखहरू पुनः एकपटक। कानून मन्त्री गौतम र भौतिक पूर्वाधार मन्त्री लम्सालले चितवन राष्ट्रिय निकुञ्जभित्र सड़क निर्माण हुनेमा आशंका नगर्न आग्रह।
माडी नगरपालिका नहनुमान जिल्लावासीले लाल पूर्जा पाउने आश्वासन व्यक्त। पतरे खोलाका लागि नयाँ नक्सा डिजाइन फाइल भई टेन्डरको प्रक्रिया अगाडि बढ्यो। टोलमा सवारी दुर्घटना हुँदा दुई युवकको मृत्यु। राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द सत्र सोमबारका लागि स्थगित। प्रतिनिधि संख्या बढेर 4500 पुग्यो। महामन्त्रीमा मनिष झा भिन्ने। राहदानी छपाई प्रकरणमा 18 विद्ध भट्ट दायर। कक्षा 12 नतिजाको विश्वसनीयतामाथि प्रश्न। आन्दोलनको तयारीमा विद्यार्थी। अवस्था सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: प्राप्त गरौ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अब समाचार विस्तारमा। महाधिवेशन प्रतिनिधि संख्या टुङ्गो नलाग्दा राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द सत्र अझै शुरू हुन सकेको छैन। बिहान 8:30 बजेदेखि शुरू हुने भनिएको दोस्रो दिनको कार्यक्रम अहिलेसम्म शुरू हुन सकेको छैन। अहिले चितवन प्रदर्शनी केन्द्रमा महाधिवेशन प्रतिनिधिहरू अन्यलमा रहेका छन्। केही जिल्ला मध्य प्रदेश पालिकाको अधिवेशन अन्तिम समयमा भएको, केहीको अधिवेशन नभएर तदर्थ समिति मार्फत आएको, विभिन्न कारणले प्रतिनिधिको संख्या रुजु गर्ने र थप गर्ने कार्य भइराखेकाले बन्द सत्र शुरू हुन ढिलाइ भएको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। कतिपय संघीय सांसदहरू नै महाधिवेशन प्रतिनिधिमा नपरेका कारण उहाँहरूले पनि दावी विरोधको फारम भरेको र त्यसमा अन्तिम टुङ्गो लगाएर प्रतिनिधिको अन्तिम सूची सार्वजनिक गर्ने तयारी छ। राष्ट्रिय स्वतन्त्र पार्टीको हिजोदेखि शुरू भएको प्रथम महाधिवेशनले पार्टीलाई एकताबद्ध र बलियो बनाएर लैजाने गरी नेतृत्व चयन गर्नेमा महाधिवेशन प्रतिनिधिहरू ढुक्क देखिन्छन्। निर्वाचनबाट बलियो जनादेश प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनले कस्तो नेतृत्व चयन गर्छ र जनताको अपेक्षा सम्बोधन गर्न महाधिवेशनले कस्तो भूमिका खेल्छ भन्नेमा यतिबेला धेरैको चासो छ। महाधिवेशन स्थल भरतपुरबाट संवाददाता विमल गेवालीको रिपोर्ट।
4: असार 7 गते भव्यताका साथ राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भएपछि सोमबारदेखि नेतृत्व चयन प्रक्रिया सुरु भएको छ। सभापतिमा वर्तमान सभापति रवि लामिछाने नै सर्वसम्मत बन्ने प्राय निश्चित भएको देखिन्छ भने वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन्द्र शाहको निरन्तरता प्रष्ट छ। कार्यसमितिमा आउन चाहने आकांक्षीहरू धेरै भेटिन्छन्। यस्तैमा केही प्रतिनिधिहरूलाई नेतृत्व चयन प्रक्रिया प्रति सन्तुष्ट हुनुहुन्छ भनेर सोधेका छौँ। यस क्रममा यसअघि सांसद रहिसक्नुभएका र अहिले पनि चितवनबाटै संघीय संसदमा प्रतिनिधित्व गर्नुहुने हरि ढकाल।
5: पार्टी समायोजन पश्चात संख्याका समाचारहरू, यो पक्ष रे उपक्ष रे भन्ने खालका अनरल चिजहरू थियो। हिजो उद्घाटन सत्रमा सभापतिज्यूले मज्जासँग चेरिदिनुभयो, बल मेरो खुट्टामा कतै आएछ भने नि म तपाईँलाई नै पास गरिदिन्छु भनेर प्रधानमन्त्रीलाई भन्नुभयो। त्यो सन्देश संख्याका लाभ उठाएर संख्यासँग तैपनि यथास्थितिका कुराहरू गर्नेहरूलाई
4: नेतृत्वको सन्दर्भमा पार्टीलाई एकताबद्ध बनाउने सन्देश पहिलो महाधिवेशनको मुख्य सन्देश रहनेमा धेरै प्रतिनिधिहरू उत्साही देखिन्छन्। हिजो विवेकशील साझा पार्टी लगायतका अन्य समूहबाट आएकाहरूलाई कार्यसमितिमा व्यवस्थापन गर्न चुनौती रहेको अवस्थामा कस्तो सन्देश जाला त भन्ने सन्दर्भमा अर्का प्रतिनिधि प्रमोद नेउपाने।
6: नीतिको निर्क्यूल अथवा त्यसको व्याख्या विश्लेषण र अर्को नेतृत्वको चयन, यो दुईवटै प्रक्रिया अत्यन्तै लोकतान्त्रिक विधि अन्तर्गत रहेर राष्ट्रिय स्वतन्त्र पार्टीले यो महाधिवेशनको बन्द सत्रमा सञ्चालन गर्दैछ।
4: लोकतान्त्रिक शक्तिकै रूपमा आफूलाई व्याख्या गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका धेरै नेता कार्यकर्ता चुनावी प्रक्रियालाई स्वाभाविक ठानेको बताउँछन्। जनताको समर्थन हासिल गरेको ठूलो विजयको बललाई उन्माद ठान्न नहुने भनाइ राख्दै गुल्मीबाट निर्वाचित सांसद सागर ढकाल।
7: एकदमै लोकतान्त्रिक पार्टी हो, हामी सबै त्यसमै विश्वास गर्छौँ, त्यही भएर त्यो प्रक्रियामै जान्छ। एकदमै उत्साहित नै छु, अब त्यसलाई सही बाटोमा लानुपर्छ। यो मौका हामीले छुटाउनु हुँदैन, त्यो जनताले अत्याधिक माया गरेर दिनुभएको छ। हामी धेरै हौसिनु हुँदैन, मात्तिनु हुँदैन।
4: निर्वाचनमा प्राप्त अपार जनसमर्थनले देशको ठूलो राजनैतिक शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टी राजनैतिक संगठनको पहिलो खुड्किलो टेक्दैछ। आफ्नो पहिलो अधिवेशन मार्फत नयाँ युवाहरूको भरिलो सहभागितामा बन्ने नयाँ कार्य समितिसँग जनताको अपेक्षा सम्बोधन गर्ने भूमिका जोडिएको हुँदा यो अधिवेशनलाई धेरैले चासोको रूपमा लिएको बुझिन्छ। विमल गेवाली, रेडियो नेपाल, भरतपुर।
3: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्नो विधान संशोधन गर्दै पार्टी संरचनालाई थप समावेशी बनाउने भएको छ। समावेशी सहभागिता सुनिश्चित गर्ने गरी विधान संशोधनको प्रक्रिया अघि बढेपछि प्रत्यक्ष लाभान्वित हुने समुदायहरू उत्साहित देखिएका छन्। पार्टीले महिला, जनजाति, मधेसी, दलित समुदायका पक्षमा निर्णय गरेको भन्दै लाभान्वित समुदाय उत्साहित बनेका हुन्। आधा जनसंख्या ओगट्ने महिला मध्येबाट एकजना केन्द्रीय उपसभापति हुनुपर्ने व्यवस्था गरेको छ। केन्द्रीय समितिका 79 जना सदस्य मध्ये प्रदेशबाट प्रतिनिधित्व गर्ने एउटा प्रदेशको 5 जनाका दरले 35 जना सदस्यलाई पूर्ण समावेशी बनाइएको छ। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले पक्राउ गरेको छ। सम्पत्ति शुद्धिकरण विभागको पक्राउ पूर्जी अनुसार पौडेललाई सुर्खेतको शुभ होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी ठाकुर पोखरेलले जानकारी दिनुभयो। पूर्व अर्थमन्त्री समेत रहनुभएका पौडेललाई सुर्खेतबाट पक्राउ गरी नेपालगंज लगिएको एसपी पोखरेलले जानकारी दिनुभयो। नेपालमा औसत समयभन्दा 6 दिन ढिलो गरी प्रवेश गरेको यस वर्षको मनसुनी प्रणाली देशको पूर्वी तथा मध्य भूभागमा विस्तार भएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज जारी गरेको मनसुन सम्बन्धी बुलेटिन अनुसार कोशी प्रदेशबाट शुक्रबार नेपाल भित्रिएको मनसुन आज थप 4 प्रदेशमा विस्तार भएको हो। महाशाखाका अनुसार हाल मनसुन कोशी प्रदेशको सम्पूर्ण भूभाग, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म फैलिएको छ। यद्यपि मनसुन प्रणाली अझै कमजोर अवस्थामै रहेकाले देशका बाँकी क्षेत्रमा विस्तार हुन केही दिन लाग्ने विभागका मौसमविद सञ्जीव अधिकारीले बताउनुभयो। सामान्यतया नेपालमा मनसुन जुन 13 प्रवेश गर्ने भए पनि यस वर्ष 6 दिन ढिलो गरी प्रवेश गरेको महाशाखाले जनाएको छ। मनसुनको प्रभाव विस्तार भएसँगै पूर्वी तथा मध्य नेपालका विभिन्न स्थानमा वर्षा हुने क्रम सुरु भएको छ। बैतडीको सिगास गाउँपालिकामा स्थानीय कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले स्थापना गरिएको कृषक पाठशालाले सकारात्मक प्रभाव पार्न थालेको छ। कृषक पाठशाला स्थापना भएपछि परम्परागत खेती प्रणाली परिवर्तन गरी आधुनिक तथा जलवायु मैत्री कृषि प्रविधि अपनाइएसँगै किसानहरू उत्पादन वृद्धि गर्न सफल भएका छन्। बैतडीबाट संवाददाता कृष्ण विष्टको रिपोर्ट।
0: बर्दियाको राजापुर नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत किशोरीहरूको रक्त अल्पता परीक्षण गरेको थियो, जसमध्ये 65% किशोरीहरूमा रक्त अल्पता फेला परेको छ। नगरपालिकाले विद्यालयमा अध्ययनरत 10 वर्ष भन्दा माथिका 2175 जना किशोरीको रक्त परीक्षण गर्दा 1433 जना किशोरीमा रक्त अल्पता देखिएको छ, जसमध्ये 72 जना किशोरीलाई कडा खालको रक्त अल्पता देखिएको छ। राजापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेश प्रसाद अर्यालले बताउनु
8: कडा किसिमको रक्त अल्पता देखेको 72 जना किशोरीहरूलाई प्रत्यक्ष निगरानीमा राख्छ। कुन स्वास्थ्य संस्थाको नजिकको स्कुल हो, हामीले त्यही किसिमले डेटा पनि सम्बन्धित स्वास्थ्य संस्थामा पठाउँछौँ। उहाँले चाहिँ विभिन्न किसिमका समस्या हुन सक्छ, ब्लड चढाउनु पर्ने हुनसक्छ।
0: गत वर्ष 1441 जना किशोरीको रक्त परीक्षण गर्दा 1174 जनामा रक्त अल्पता देखिएको थियो, जसमध्ये 123 जनामा कडा खालको रक्त अल्पता देखिएको थियो। तुलनात्मक रूपमा रक्त अल्पतामा सुधार आए पनि सोचे जस्तो सुधार भएको छैन। किशोरीको रक्त अल्पता सुधार गर्नका लागि यस वर्ष पनि सबै किशोरीको रगत परीक्षण गरिएको राजापुर नगरपालिकाका नगर प्रमुख दिवेश थारीले बताउनुभयो।
9: आइरन चक्की जसले खानुभयो उहाँहरूलाई रक्त अल्पता नभएको अवस्था छ, सुधार हुँदै गएको अवस्था देखिन्छ भने जसले खानु भएको छैन उहाँलाई फेरि पनि रक्त अल्पता देखा परिरहेको छ।
0: नियमित आइरन चक्की खाने गरेमा रक्त अल्पताको समस्या समाधान हुनेछ। यज्ञ प्रसाद सापकोटा बर्दिया।
3: भर्खरै सुन्नुभयो, बर्दियाको राजापुर नगरपालिकामा गत वर्षको तुलनामा रक्त अल्पता भएका किशोरीहरूको संख्यामा कमी आएको छ। यस सम्बन्धी बर्दियाबाट संवाददाता यज्ञ सापकोटाको रिपोर्ट। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
10: भ्रामक एसएमएस तथा फिक्सिङ लिङ्क सम्बन्धी महत्वपूर्ण सूचना।
11: हालै नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक फ्रजुलन्ट एसएमएस पठाउने गतिविधि भइरहेको पाइएको छ। यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शंकास्पद वेबसाइट वा लिङ्कमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
10: अत नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस, फोन कल तथा शंकास्पद लिङ्क प्रति सचेत रहन अनुरोध गर्दछ। कुनै पनि लिङ्क प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ।
11: ग्राहकहरूका लागि महत्वपूर्ण सुझावहरू।
10: अपरिचित वा शंकास्पद लिङ्कमा क्लिक नगर्नुहोस्।
11: ओटिपी, पासवर्ड, पिन, सिभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्। गर्नुहोस्।
10: बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
11: शंकास्पद एसएमएस, फोन कल वा लिंक प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
10: ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
11: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: विज्ञापनपछि अब बाँकी समाचार। प्रधानमन्त्री वालेन्द्र शाहले सौराहा स्थित हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरको आज निरीक्षण गर्नु भएको छ। प्रजनन केन्द्रका प्रमुख मणि पूरण चौधरीका अनुसार सपरिवार प्रधानमन्त्री शाह तालिम केन्द्र पुग्नु भएको हो। खोरसोर स्थित तालिम केन्द्रमा अहिले 9 माउ र 7 हात्तीका छावा रहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता समेत रहनुभएका प्रधानमन्त्री शाह पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनमा भाग लिने क्रममा चितवनमा हुनुहुन्छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा मानव वन्यजन्तु द्वन्द व्यवस्थापन सम्बन्धी विषयमा सरोकारवाला निकायका प्रतिनिधिसँग छलफल गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा महाधिवेशनका लागि चितवन पुग्नुभएकी मन्त्री चौधरीले भ्रमणका क्रममा जैविक विविधता संरक्षण

0: दिनुभयो। दूरसञ्चार क्षेत्रका क्षेत्रमा विगतको तुलनामा धेरै काम भएको भन्दै उहाँले जनअपेक्षा अनुसार अझ धेरै काम गर्न बाँकी रहेको बताउनुभयो। आजै राष्ट्रिय समाचार समिति रासस भरतपुरको नवनिर्मित तालिम भवनको निरीक्षण गर्दै सूचना तथा सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हाले समाचार सेवालाई छिटो छरितो सम्प्रेषण गर्न निर्देशन दिनुभयो। बैतडीको सिगास गाउँपालिकामा स्थानीय कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले स्थापना गरिएको कृषक पाठशालाले सकारात्मक प्रभाव पार्न थालेको छ। बैतडीबाट संवाददाता कृष्ण विष्टको रिपोर्ट।
1: पालिका एकमा स्थापना गरिएको कृषक पाठशालाले स्थानीय किसानको कृषि उत्पादनमा सकारात्मक प्रभाव पर्न थालेको छ। परम्परागत खेती प्रणालीलाई परिवर्तन गर्दै आधुनिक तथा जलवायु मैत्री कृषि प्रविधि अपनाइएपछि किसानहरूले उत्पादन वृद्धि गर्न सफल भएका हुन्।
2: धेरै तरकारीहरू लगाउन सिक्यौ, मलहरू त्यो बेन्ना बनाउन सिक्यौ, अनि घरैसी झोलमल बनाउन सिके। पहिले आफ्नै तरिकाले लगाउँथे, थोडा थोडा खानसम्म, एक दुई घर बेच्नसम्म। अहिले त अब गाडीको माग पनि गर्न थाल्यौ, बढी बढी लगाउन थाल्यौ। परियोजना आए हामी धेरै लगाउँछौँ सागपात, बढी मात्रामा सागपात लगाउँछौँ। समूहले पनि धेरै सपोर्ट गरिरहेछ, अनि लगाउने तरिका पनि हाम्रो फरक छ, उब्जनी पनि पहिलाको भन्दा अहिले धेरै।
1: सारथी नेपाल र सिकास गाउँपालिकाको समन्वयमा स्थापना गरिएको उक्त कृषक पाठशालालाई जलवायु मैत्री कृषक पाठशालाको रूपमा सञ्चालन गरिएको छ। रासायनिक विषादीको प्रयोग घटाउँदै वातावरण मैत्री र सुरक्षित कृषि उत्पादनमा जोड दिइएको सारथी नेपालका कृषि प्राविधिक दिपेसिंह धामीले बताउनु भयो।
3: रासायनिक मल अथवा विषादीको जुन व्यापक रूपमा प्रयोग भइरहेको छ त्यसलाई चाहिँ न्यूनीकरण गर्नका निमित्त हामीले जलवायु मैत्रीका टेक्निकहरू प्रयोग गरेर त्यसलाई चाहिँ न्यूनीकरण गर्ने हो, त्यसैबाट उत्पादनमा उत्पादकत्व वृद्धि गर्ने भन्ने त्यो किसिमको लक्ष्य रहेको छ।
1: यस्तै कृषक पाठशाला मार्फत किसानहरूलाई आधुनिक कृषि प्रविधि, रोग किरा व्यवस्थापन, जैविक मलको प्रयोग तथा जलवायु अनुकूल खेती प्रणाली बारे व्यवहारिक ज्ञान प्रदान गर्ने गरिएको छ। यो कार्यक्रम सञ्चालन भएपछि किसानहरूको उत्पादन र आमदानीमा उल्लेखनीय सुधार देखिएको सिगास गाउँपालिका एकका वडा अध्यक्ष रामचन्द्र एरीले बताउनु भयो।
4: पहिला र अहिलेको तुलना गर्ने हो भने खन्तलले त एकदमै फट्को मारेको छ। यहाँ पनि कृषि पाठशालाले अझै यसलाई सहयोग गर्ने र सबैको जीवन स्तर र आर्थिक अवस्था मजबुत हुने मैले विश्वास गरेको छु।
1: स्थानीय किसानले कृषक पाठशालाबाट प्राप्त ज्ञान र सिपले उत्पादन वृद्धि हुनुका साथै खेतीप्रति आत्मविश्वास बढेको बताएका छन्। समयानुकूल कृषि प्रणालीलाई प्रभावकारी बनाउँदै यस्ता कृषक पाठशालाको विस्तार अन्य क्षेत्रमा पनि आवश्यक रहेको स्थानीयको भनाइ छ। कृष्ण विष्ट, रेडियो नेपाल, बैतडी।
0: अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त अधिराज्य बेलायतका प्रधानमन्त्री कीर स्टारमरले राजीनामाको घोषणा गर्नुभएको छ। नीतिगत युटर्न तथा बढ्दो अलोकप्रियता बीच उहाँले लेबर पार्टीको नेताबाट राजीनामा दिने घोषणा गर्नुभएको हो। लन्डन स्थित 10 डाउनिङ स्ट्रीट बाहिर सम्बोधन गर्दै स्टारमरले आफूले लिएका सबै निर्णय देशको हितलाई केन्द्रमा राखेर गरिएको बताउनुभयो। स्टारमरका अनुसार नयाँ लेबर पार्टी नेता चयन प्रक्रिया आगामी जुलाईमा शुरू हुनेछ। प्रधानमन्त्री स्टारमरको राजीनामापछि लेबर पार्टीका नेता र प्रधानमन्त्रीमा एन्डी वर्नहमले नेतृत्व गर्नुहुने जनाइएको छ। नयाँ नेता छनौट नभएसम्म उहाँ प्रधानमन्त्रीको जिम्मेवारीमा रहनुहुनेछ। नयाँ नेता सेप्टेम्बरभित्र चयन हुने अपेक्षा गरिएको छ। सन् 2014 लेबर पार्टीलाई आम निर्वाचनमा विजय दिलाउँदै प्रधानमन्त्री बन्नुभएका स्टारमरको कार्यकाल नीतिगत परिवर्तन र घट्दो जनसमर्थनका कारण चुनौतीपूर्ण बनेको थियो। मध्यपूर्वमा जारी द्वन्द अन्त्य गर्ने उद्देश्यले अमेरिका र इरानबीच स्विजरल्याण्डमा भएको पहिलो चरणको वार्ता आज सम्पन्न भएको छ। दुवै पक्षले आगामी 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने रोडम्यापमा सहमति जनाउँदै प्राविधिक तहका वार्ता निरन्तर जारी राख्ने निर्णय गरेका छन्। पाकिस्तान र कतारको मध्यस्थतामा सम्पन्न वार्तापछि जारी संयुक्त विज्ञप्ति अनुसार तेहरान र वासिङटनद्वारा गठित उच्चस्तरीय समितिले अन्तिम सम्झौताका लागि कार्ययोजना तय गरेको र बाँकी प्राविधिक विषयमा यसै साता थप छलफल हुने जनाइएको छ। वार्ताका क्रममा लेबनानमा सैन्य गतिविधिको अन्त्य कार्यान्वयन सुनिश्चित गर्न अमेरिका, इरान, लेबनानी सरकार तथा मध्यस्थकर्ताको सहभागितामा द्वन्द व्यवस्थापन संयन्त्र स्थापना गर्ने सहमति पनि भएको छ। इरानी विदेश मन्त्री अब्बास अरागचीले यसलाई शान्ति प्रक्रियाको पहिलो वास्तविक परीक्षणका रूपमा उल्लेख गर्नुभएको छ। यसै गरी स्ट्रेट अफ हर्मुज हुँदै व्यावसायिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न तथा सम्भावित आपसी भ्रम र घटनाबाट बस्न दुवै पक्षले विशेष संचार लाइन स्थापना गरेका छन्। अब आर्थिक समाचार।

0: आर्थिक आ छैन खेलको धुन छ दाई छ धुन अब खेल भन्छु है त
1: आर्थिक समाचार केही बेरमा प्रसारण गर्नेछौ अब खेल समाचार फिफा विश्वकप फुटबलमा समूह जेको खेलमा अर्जेन्टिना र अस्ट्रिया बीच आज प्रतिस्पर्धा हुँदैछ डालास स्टेडियममा आज राति अर्जेन्टिना र अस्ट्रिया बीचको खेल नेपाली समयअनुसार राति पौने 11 बजे शुरू हुनेछ दुवै टोली लगातार दोस्रो जित हासिल गर्ने योजनामा छन् यसअघि आफ्नो पहिलो खेलमा अर्जेन्टिनाले अल्जेरियालाई 3-0 र अस्ट्रियाले जोर्डनलाई 3-1 पराजित गरेको थियो यस्तै भोलि बिहान हुने पहिलो खेलमा फ्रान्स र इराक भेट्दैछन् फिलाडेल्फिया स्टेडियममा हुने समूह आईको खेल नेपाली समयअनुसार 3:15 सुरु हुनेछ समूह आईको अर्को खेलमा नर्वे र सेनेगल बिहान 6:15 न्युयोर्क न्युजर्सी स्टेडियममा आम्ने सामने हुनेछन् यस्तै सान फ्रान्सिस्को वे एरिया स्टेडियममा जोर्डन र अल्जेरिया बिहान 9:15 भिड्नेछन् भोलिको अन्तिम खेलमा भने समूह केका पोर्चुगल र उज्बेकिस्तान बीच राति 11:15 ह्युस्टन स्टेडियममा प्रतिस्पर्धा हुनेछ अब आर्थिक समाचार
2: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
3: सम्पत्ति शुद्धिकरण सम्बन्धी निगरानी गर्ने अन्तर्राष्ट्रिय निकाय वित्तीय कार्यवाही कार्यदल फाइनेन्सियल एक्सन टास्क फोर्स एफएटिएफले नेपाल अझै निगरानी सूची अर्थात् ग्रे लिस्टमा नै रहेको जनाएको छ नेपालले सुधारका प्रयास जारी राखे पनि अझै अपर्याप्त रहेको र थप सुधार आवश्यक रहेको एफएटिएफले जनाएको छ एफएटिएफले आफ्ना कमजोरी सम्बोधन गर्ने गरी कार्ययोजना तयार पारी गर्नुपर्ने कार्यान्वयनलाई निरन्तरता दिन नेपाललाई आवश्यक सुझाव समेत दिएको छ सम्पत्ति शुद्धिकरण तथा आतंकवादी वित्त पोषण सम्बन्धी प्रमुख जोखिमको बुझाइलाई अझ सुदृढ बनाउन सुझाव दिइएको छ सुधारका लागि केही कदम चालेको भए पनि नेपालले रणनीतिक सुधारका प्रयास थाल्नुपर्ने तथा स्पष्ट कार्ययोजना बनाएर कार्यान्वयनमा लैजानुपर्ने आवश्यकतामा जोड दिँदै एफएटिएफले सम्पत्ति शुद्धिकरण तथा आतंकारी क्रियाकलापमा हुने लगानीको जोखिम बारे स्पष्ट बुझाइ आवश्यक रहेको उल्लेख गरेको छ वाणिज्य बैंक उच्च जोखिम भएका सहकारी क्यासिनो बहुमूल्य धातु तथा पत्थर व्यवसायी घर जग्गा कारोबार लगायतका क्षेत्रको जोखिममा आधारित निरीक्षण गरी सुधारका उपाय अवलम्बन गर्न समेत सुझाव दिइएको छ नेपाल राष्ट्र बैंकले देशव्यापी रूपमा संकलन गर्दै आएको उपभोक्ता मूल्य सूचकाङ्क सिपिआई अब राष्ट्रिय तथ्याङ्क कार्यालयले संकलन गर्ने भएको छ मुद्रास्फीति मापन आर्थिक नीति निर्माण तलब तथा भत्ता समायोजन जीवनयापन लगायत मापन गर्ने विवरण महत्वपूर्ण रहँदै आएको छ केन्द्रीय बैंकले नियमित रूपमा उपभोक्ता मूल्य सूचकाङ्क तथा मुद्रास्फीति सम्बन्धी तथ्याङ्क सार्वजनिक गर्दै आएको छ राष्ट्रिय तथ्याङ्क परिषदको सोमबारको बैठकले राष्ट्रिय तथ्याङ्क कार्यालयलाई नै सो जिम्मेवारी प्रदान गरेको प्रमुख तथ्याङ्क अधिकारी डाक्टर कमल प्रसाद पोखरेलले जानकारी दिनुभयो वीरगंज भन्सार आइसिपीको आयोजनामा सातौं भन्सार सुधार तथा आधुनिकीकरण रणनीति कार्ययोजना सम्बन्धी अन्तर्क्रियामा कार्ययोजनाको संरचना कार्यान्वयन तथा अनुगमन प्रणाली र लागत अनुमान लगायत विषयमा विस्तृत छलफल भएको छ वीरगंज भन्सारको सभाकक्षमा सम्पन्न कार्यक्रममा सहभागीहरूले भन्सार प्रशासनलाई आधुनिक प्रविधि मैत्री व्यवसाय मैत्री तथा सेवाग्राही मुखी बनाउँदै व्यापार सहजीकरण राजस्व संकलन र सीमा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सातौं भन्सार सुधार योजनाको सफल कार्यान्वयन अपरिहार्य रहेको धारणा राख्नुभयो कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका निवर्तमान अध्यक्ष अशोक टेमानीले भन्सारको भूमिका केवल वस्तुको जाँचपासमा सीमित नभई यात्रु आवागमनलाई समेत सहज र व्यवस्थित बनाउने तर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो वीरगंज भन्सार कार्यालयका प्रमुख मोहन छेत्रीले भन्सार प्रशासनको आधुनिकीकरणका लागि रणनीतिक कार्ययोजना महत्वपूर्ण रहेको बताउनुभयो
1: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो अच्युत अर्याल अब मौसम आज राति कोशी प्रदेशको हिमाली र पहाड़ी भूभागका केही स्थानहरूमा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा तथा कर्णाली प्रदेशको हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ कोशी प्रदेशको तराईका केही स्थानमा र मधेस प्रदेशका थोरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशका तराईको एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। साथै कोशी प्रदेशको पहाडी तथा तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 30.2 डिग्री सेल्सियस, न्यूनतम 20.8 डिग्री सेल्सियस, वर्षा 7.8 मिलिमिटर। काठमाडौँको अधिकतम 31 डिग्री सेल्सियस, न्यूनतम 20 डिग्री सेल्सियस, वर्षा 10.9 डिग्री सेल्सियस मिलिमिटर। पोखराको अधिकतम 31.5 डिग्री सेल्सियस, न्यूनतम 22.4 डिग्री सेल्सियस, वर्षा 49.4 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 37.8 डिग्री सेल्सियस, न्यूनतम 22.8 डिग्री सेल्सियस। दिपालको अधिकतम 36.9 डिग्री सेल्सियस, न्यूनतम 21.2 डिग्री सेल्सियस, वर्षा 0.2 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। महाधिवेशन प्रतिनिधिको संख्या टुङ्गो नलाग्दा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको बन्द सत्र भोलि बिहानसम्मका लागि स्थगित। विधान संशोधन गरी रासोपाले पार्टी संरचनालाई थप समावेशी बनाउने। सम्पत्ति शुद्धिकरण विभागद्वारा नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेल सुर्खेतबाट पक्राउ। बेलायतका प्रधानमन्त्री कीर स्टारमरद्वारा पदबाट राजीनामा। र फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज राति अर्जेन्टिना र अस्ट्रिया बीच प्रतिस्पर्धा हुँदै। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
4: कार सबै किनेर ग्यारेज बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
5: सर। र चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
6: होइन, बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
7: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
8: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
7: सम्पर्क 98119 32811 र 98653 73687।
9: यो बिजेपीले दाना खुवाउ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
10: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
8: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स, बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98550 63172 र 98452 12200 छ।
10: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
11: माडीवासीहरूका लागि खुसीको खबर।
12: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र।
13: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
8: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी। मोबाइल 98459064977 र 98020352012।
14: माडी नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
15: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गणक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गणक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
14: भैरी नगरपालिका बसन्तपुर चितवन।
16: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाउँ भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
17: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हालो वालपेपर।
8: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
18: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
8: ग्रुप राइटर नरेश महतो, गीता महतो।
19: सम्पर्क 97625 73 09 98 0 74 46 182 र 98 4 91 95 225।
8: राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
20: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पोसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
8: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
20: वन क्षेत्रमा आगो बाल्ने, चुरोट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
8: सानो लापरवाहीले वन डडेलोको कारण वन, वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौँ।
20: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसारा चितवन, फोन 98 5 50 92 60 र वेबसाइट chitwannationalpark.gov.np।
21: CIN को साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो CIN को फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। सम्पत्ति शुद्धिकरण अनुसन्धानमा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ। राजधानी खरिद भ्रष्टाचार आरोपमा विभागका महानिर्देशक सहित 18 जना विरुद्ध मुद्दा। प्रतिनिधि विवादले रोकियो रासपाको बन्द सत्र। महाधिवेशन तालिका प्रभावित।
22: प्रतिनिधिहरूको भेरिफाइड गरेर फाइनल गर्ने चरणमा चाहिँ केही ढिलो भएको, किनकि हरेक भेरिफाई गरे पछाडि हाम्रो वेबसाइटमा राखेर त्यसको QR भए पछाडि मात्रै त्यसले आधिकारिकता पाउँछ। त्यसै पनि केही समस्या भयो।
21: वैदेशिक व्यापार र निर्यातमा नयाँ कीर्तिमान। 11 महिनामै 21 खर्बको कारोबार। निर्यात बढ्दा पनि आयातको दबाव कायमै। 11 महिनामा विदेशबाट 38 अर्बको धान चामल खरिद। परनिर्भरताले अर्थतन्त्रमा नकारात्मक प्रभाव।
23: बाह्यमुखी धेरै भएर आन्तरिक उत्पादनलाई चाहिँ नि प्रभावित भए देखिन्छ। यो व्यापार आन्तरिक उत्पादन बढाएको होइन, आन्तरिक उत्पादनलाई घटाएको देखिन्छ।
21: इजरायलमा केयर गिभरका रूपमा रोजगारीका लागि अङ्ग्रेजी परीक्षामा सहभागी 15,000 मध्ये 1200 मात्र उत्तीर्ण। कोशीबाट भित्रिएको मनसुन गण्डकी र लुम्बिनीसम्म फैलियो। देशभर फैलन अझै केही समय लाग्ने।
24: यो बाँकी प्रदेशहरूमा वर्षाको सम्भावना अलिक कमै छ र मनसुनको पूर्वाज हुने सम्भावना पनि एकदम कम देखिन्छ।
21: आफ्नै दलको दबावमा बेलायतका प्रधानमन्त्रीद्वारा पदबाट राजीनामा। फिफा विश्वकपमा आज राति समूह जेको अर्जेन्टिना र अस्ट्रिया भिड्दै।
25: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
21: धान रोपाईको मुखमा किसान फेरि रासायनिक मलको अवस्थामा पुगेका छन्। सरकारले पर्याप्त मलको मौजात र वितरण प्रणालीलाई प्रभावकारी बनाउन नसक्दा हरेक वर्ष यस्ता समस्याहरू आउने गर्दछन्। सिँचाइ र मलको पर्याप्तता बिना किसानहरूले उत्पादन वृद्धि गर्न सक्दैनन्। त्यसैले सबैभन्दा बढी प्राथमिकता किसानहरूको मल र बिउ अनि सिँचाइमा दिनुपर्दछ। अब खबर सुशीला श्रेष्ठबाट।
26: एमाले उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेललाई प्रहरीले पक्राउ गरेको छ।
0: गृह मन्त्रालय स्रोतका अनुसार सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि पौडेललाई आज सुर्खेतबाट पक्राउ गरिएको हो। प्रहरीका अनुसार उहाँलाई सम्पत्ति शुद्धिकरण विभागले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ। पार्टीको एक कार्यक्रममा सहभागी हुन सुर्खेत पुग्नुभएका पौडेललाई त्यहीँबाट पक्राउ गरिएको बताइएको छ। हालसम्म सम्बन्धित निकायले पक्राउको विस्तृत कारण भने सार्वजनिक गरी

0: गर्ने प्रयास भइरहेको।
1: बन्द सत्र प्रभाव समय लम्बिने निश्चित भएको छ। प्रवक्ता मनिष थाले महाधिवेशन पर्सिसम्म चल्ने जानकारी दिनुभयो। वार्षिक निर्यात रेकर्ड यस वर्ष 11 महिनामै तोडिएको छ। निर्यात वृद्धिमा सोयाबिन तेलको मुख्य योगदान रहेको छ। 11 महिनामा मात्रै 1,13,00,000,000 रुपियाँ बराबरको सोयाबिन तेल निर्यात भएको छ। स्थानीय उत्पादनतर्फ अलैची निर्यात उल्लेखनीय रूपमा बढ्दै 12,00,000,000 रुपियाँ नाघेको छ। कार्पेट, सूर्यमुखी तेल र पाम आयल पनि प्रमुख निर्यात वस्तु बनेका छन्। तर आयात अझै पनि उच्च छ। 11 महिनामा 18,94,00,000,000 रुपियाँ बराबरको वस्तु आयात हुँदा व्यापार घाटा 16,16,000,000,000 रुपियाँ पुगेको छ। इन्धन, कच्चा सोयाबिन तेल, सवारी साधन, मोबाइल फोन र सुन आयातमा ठूलो रकम विदेशिएको छ। यसले नेपालको अर्थतन्त्रमा पार्ने प्रभावका विषयमा सीआईएनसँग कुरा गर्दै वरिष्ठ अर्थविद डाक्टर चन्द्रमणि अधिकारीले भन्नुभयो,
2: सबै कुरा किनेरै खान थाल्यौँ हामी, अलि बढी विलासी पनि भयौँ र फेरि हामीले एउटा ल्यापटप चाहियो अथवा चाहिँ एउटा मोबाइल चाहियो भने हामीले त्यसबाट उपयोग गर्ने कुराहरू के ख्याल गर्दैनौँ, तर चाहिँ नयाँ वर्षमा आयो, जेनेरेसनको आयो भन्न साथ किन्छौँ। त्यस कारणले गर्दा यो प्रवृत्तिले गर्दा हामीलाई चाहिँ कस्तो देखिया छ भन्दा हामी यो बाह्यमुखी धेरै भएर आन्तरिक उत्पादनलाई चाहिँ नि प्रभावित भएर देखिन्छ। यो यो यो व्यापार आन्तरिक उत्पादन बढाएको होइन, आन्तरिक उत्पादनलाई घटाएको देखिन्छ।
1: यसैबीच नेपालले धान चामल आयातमा पनि परनिर्भर बन्दै गएको छ। चालू आर्थिक वर्षको 11 महिनामा नेपालले करिब 38,00,000,000 रुपियाँ बराबरको धान चामल आयात गरेको छ, जसमा कच्चा धान आयात 17,23,00,000,000 रुपियाँमा सीमित हुँदा बासमती चामल आयात 7,86,00,000,000 रुपियाँ पुगेको छ। त्यस्तै अन्य सामान्य चामलको आयात पनि बढेर 11,08,00,000,000 रुपियाँ पुगेको छ। धानको बिउ, कनिका र खैरो चामलको आयात समेत बढेको संसार विभागले जनाएको छ। इजरायलमा केयर गिभरका रूपमा रोजगारीका लागि अंग्रेजी भाषा परीक्षा दिएका 15,000 भन्दा बढी नेपाली मध्ये 1,231 जना मात्रै उत्तीर्ण भएका छन्। वैदेशिक रोजगार विभागका अनुसार 15,626 जनाले परीक्षा दिएकोमा उत्तीर्ण हुनेको संख्या मात्रै 7.8% रहेको छ। केयर गिभरका लागि आवेदन दिन अंग्रेजी भाषाको स्पिकिङ तर्फ B1 स्तर अनिवार्य गरिएको थियो। इजरायलले 2,300 केयर गिभर माग गरे पनि भाषा परीक्षामा उत्तीर्ण हुनेको संख्या माग भन्दा निकै कम भएपछि अब भर्ती प्रक्रिया कसरी अघि बढाउने भन्ने विषयमा विभागले छलफल शुरू गरेको जनाएको छ। यसपटक परीक्षा सञ्चालनको जिम्मेवारी CIIN इन्टरनेशनल क्वालिफिकेशनलाई दिइएको थियो। परीक्षार्थीबाट प्रति व्यक्ति 5,000 रुपियाँ शुल्क लिइएको थियो। परीक्षा व्यवस्थापन कमजोर भएको भन्दै परीक्षार्थीहरूले विरोध प्रदर्शन समेत गरेका थिए। विरोधपछि केही समय परीक्षा स्थगित भए पनि विभागको निर्देशनमा पुनः सञ्चालन गरिएको थियो। कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको यस वर्षको बर्खायाम प्रणाली मधेस बागमती तिर हल्का सर्दै गण्डकी र लुम्बिनी प्रदेशका केही भूभागसम्म पुगेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुन कोशी प्रदेशको सम्पूर्ण भूभाग, मधेस र बागमती प्रदेश तथा गण्डकीका केही क्षेत्र र लुम्बिनी प्रदेशको पूर्वी भागसम्म फैलिएको छ। यस वर्ष बर्खायाम सरदर समयभन्दा 6 दिन ढिलो गरी असार 5 गतेमा कोशी प्रदेशबाट नेपाल भित्रिएको थियो। मौसमविद सरोज पुडा सैनीले देशका बाँकी प्रदेश र भूभागमा मनसुन विस्तार हुन अझै केही समय लाग्ने सीआईएनसँग बताउनुभयो।
3: प्रदेशको सम्पूर्ण भूभागमा चाहिँ मनसुनमा अब आगमन भइसकेको छ र यो गण्डकी प्रदेशको पनि केही भूभाग र यो लुम्बिनी प्रदेशको पनि पूर्वी थोरै भूभागमा चाहिँ मनसुनको प्रभाव रहेको छ। अब बाँकी प्रदेशमा चाहिँ अझ केही दिन लाग्ने देखिन्छ, साह्रै स्लो मुभिङ छ भनौँ न। अब विशेष गरेर यो हप्ताको लागि चाहिँ यो बाँकी प्रदेशहरूमा वर्षाको सम्भावना अलिक कमै छ र मनसुनको प्रभाव हुने सम्भावना पनि
1: मनसुन विस्तारसँगै प्रभावित क्षेत्रमा वर्षाको सम्भावना बढेको मौसमविदले बताएका छन्। साझा खबरमा अब विदेशको खबर। बेलायतका प्रधानमन्त्री कियर स्टारमरले पदबाट राजीनामा दिनुभएको छ। पार्टीका सांसद तथा मन्त्री परिषदका सदस्यहरूबाटै लगातार दबाव आएपछि उहाँले पद छोड्ने घोषणा गर्नुभएको हो। सन् 2024 लेबर पार्टीलाई आम चुनावमा विजयी गराउँदै प्रधानमन्त्री बन्नुभएका स्टारमरलाई 2 वर्ष पनि नपुग्दै आफ्नै पार्टीका सांसदहरूले राजीनामाको दबाव दिइरहेका थिए। अब बेलायतमा नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया अघि बढ्ने अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। र खेल खबरमा फिफा विश्वकप फुटबलमा आज राति समूह जेका अर्जेन्टिना र अस्ट्रिया भिड्दैछन्। खेल अमेरिकाको डालास रंगशालामा राति 11:15 शुरू हुनेछ। दुवै टोलीले आफ्नो पहिलो खेल जितेका थिए। अस्ट्रियाले जोर्डनलाई 3-1 हराएको थियो। विश्वकपमा अर्जेन्टिना र अस्ट्रिया पहिलो पटक आम्ने सामने हुन लागेका हुन्। विश्वकपमा भोलि बिहानै 2:45 समूह आएका फ्रान्स र इराक खेल्दैछन्। यो खेल अमेरिकाको फिलाडेल्फिया रंगशालामा हुनेछ। यस्तै विश्वकपमा बिहान 6:00 नर्वे र सेनेगल खेल्दैछन्। फिफा वरियतामा नर्वे 27 र सेनेगल 17 स्थानमा छन्। विश्वकपमा बिहान 9:00 समूह जीका जोर्डन र अल्जेरिया खेल्दैछन्। यो खेल अमेरिकाको सान फ्रान्सिस्कोमा एरिया रंगशालामा हुनेछ। फिफा वरियतामा जोर्डन 68 र अल्जेरिया 29 स्थानमा रहेको छ।
0: सुशीला श्रेष्ठ विद्यार्थीको दिवा खाजाको बजेट शिक्षकको तलबमा विद्यार्थी भने पोषणबाट वञ्चित
4: बनाएको छैन भनेर 10-11 वर्ष भइसक्यो भने भनिसक्यो नि त्यो त एउटा एकजना टिचर राखिएछ त्यो टिचरलाई खुवाउने भनेर त्यही बहाना गरे हामी
0: मुगुको विद्यालयमा भएको व्यतिथि रिपोर्टसँगै दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूको गीत सङ्गीत जीवन जिउने आधार लगायतका सामग्री बाँकी नै छन् सिआइएनको साझा खबर सुन्दै गर्नुहोला
5: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक सहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कुलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेसन एन्ड ल समूहमा भर्ना खोल्यो हाम्रा विशेषताहरू दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल सम्पर्क 01-5121-708 01-5131-443 पाटन हाई स्कुल पाटन ढोका ललितपुर
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ नेपालमा विद्यालयमा दिवा खाजा कार्यक्रमको इतिहास झण्डै 5 दशक पुरानो छ विक्रम सम्बत 2032 सालदेखि विश्व खाद्य कार्यक्रमको सहयोगमा सञ्चालन हुँदै आएको यो कार्यक्रमलाई नेपाल सरकारले विक्रम सम्बत 2065 सालदेखि आफ्नै लगानीमा निरन्तरता दिएको थियो विक्रम सम्बत 2077 सालदेखि भने सरकारले बाल विकासदेखि 5 कक्षासम्म सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्षित गरेर दिवा खाजा कार्यक्रम सञ्चालन गर्यो तर केही विद्यालयमा विद्यार्थीले खाजा पाउँदैनन् त्यसै मध्येको एक मुगुको सोरु गाउँपालिका 8 स्थित रारा माध्यमिक विद्यालय पनि हो
7: सरकारको योजना अनुसार मध्याहमा कक्षा 5 सम्मका विद्यार्थीलाई तातो खाजा विद्यालयमा नै उपलब्ध हुनुपर्छ तर मुगुको सोरु गाउँपालिका 8 स्थित रारा माध्यमिक विद्यालय कक्षाका बालबालिकाले तातो खाजा खान पाएका छैनन् दिवा खाजा अहिले केवल सरकारी कागजमा सीमित बनेको छ कक्षा 4 अध्ययनरत सुभाष नेपाली
8: पहिलादेखि
9: 2-3 वर्ष भयो
8: अनि खाजा कहाँबाट खान्छौ त
9: घरबाट ल्याएर
8: स्कुलले के नै दिएन
7: नेपाल सरकारले विद्यालय उमेर बालबालिकाको पोषण सुधार विद्यालयमा नियमित उपस्थिति बढाउने र सिकाइ उपलब्धि उकास्ने उद्देश्यले दिवा खाजा कार्यक्रम सञ्चालन गर्दै आएको छ विशेष गरी कर्णालीका दुर्गम जिल्लामा प्रति विद्यार्थी दैनिक 25 रुपियाँका दरले बजेट विनियोजन हुँदै आएको छ तर विद्यालयले खाजा नदिँदा कतिपय विद्यार्थी मध्याह पनि घर जाने गरेका छन् अर्का विद्यार्थी सरस्वती कार्की
8: स्कुलमा दिन्छ दिँदैन कति भयो
9: 3 वर्ष भयो
7: शिक्षा तथा मानव स्रोत विकास केन्द्र क्षेत्रका अनुसार दिवा खाजा कार्यक्रम लागू भएका विद्यालयमा विद्यार्थीको उपस्थिति र विद्यालय टिकाई दरमा उल्लेखनीय सुधार देखिएको छ। यही कारण सरकारले प्रत्येक वर्ष अरबौं रुपैयाँ खर्च गरेर देशभरका लाखौं विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराउँदै आएको छ। तर मुगुको यो विद्यालयमा भने विद्यार्थीको पोषणका लागि छुट्याएको रकम अर्कै प्रयोजनका लागि परेको भएको पाइएको छ। विद्यालयले यही रकमबाट शिक्षक नियुक्त गरेको कारण विद्यार्थीले खाजा खान नपाएको विद्यालयका कार्यालय सहयोगी कमलल कार्की बताउनुहुन्छ।
4: नास्ताको बुना विषयमा बुना छैन भनेर 10-11 वर्ष भइसक्यो भने भनिसक्यो नि। त्यो त एउटा एकजना टिचर राखिएछ, त्यो टिचरलाई खुवाउने भनेर त्यही बहाना गरे। त्यो त सानो 5 किलोमिटर तलवाडीको विद्यार्थीले खुवाउने हो नि।
7: विद्यालयमा खाजा नखुवाउँदा सबैभन्दा ठुलो असर विद्यार्थीको नियमित उपस्थितिमा परेको अभिभावक बताउँछन्। सोरु गाउँपालिका 8 का अभिभावक छप्किलाल विक सरकारले दिएको सुविधा नपाउँदा बालबालिकाले घरबाटै खाजा बोकेर पठाउनु परेको बताउनुहुन्छ।
10: खाना क्या अब घरबाट खाना खाइ आउने अनि नास्ता झोलाउँदा हालिदिने, रोटी फोटी भात भए पनि बाँच्छ प्लास्टिक हालिदिने, ल्याइ खाजा केही छैन त हेर्नुहोस् घरबाट दिँदा।
7: रारा माध्यमिक विद्यालय व्यवस्थापन समितिले नै दिवा खाजाको रकम शिक्षक व्यवस्थापनमा खर्च गर्ने निर्णय गरेको स्वीकार गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर कार्की,
11: पहिलेदेखि एकजना टिचर हामीले राखेकै हो, त्यो पैसा हामीले के गरेर आएछौँ भनेपछि त्यो बरु अभिभावकलाई दिने अनि त्यो घरबाट नास्ता ल्याउने भन्ने कुरा हाम्रो त्यही हो।
7: सोरु गाउँपालिकामा 39 सामुदायिक विद्यालय सञ्चालनमा छन्। स्थानीय स्रोतका अनुसार ती मध्ये धेरै विद्यालयमा दिवा खाजा कार्यक्रम नियमित नभएको गुनासो छ। गाउँपालिकाका प्रमुख प्रशासक अधिकृत वीरेन्द्र बहादुर मल्लले विद्यालयहरूले कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन नगरेको विषयमा अनुगमन गरिने बताउनु भयो।
12: कार्यतालिका बनाएर कुन दिनमा के खाजा खुवाउने, स्थानीय उत्पादनमा आधारित के खुवाउने अनि त्यसको खरिद प्रक्रिया कसरी गर्ने भन्ने कुरा हामीले उहाँहरूलाई सचेत र सजग गराएका छौँ। अब केही एक आध विद्यालयबाट केही गुनासो आएको छ, अब हामी त्यसको लागि पनि अब त जब जानकारी भइसकेपछि अब उहाँहरूलाई पनि त्यो विद्यालयमा गएर बुझेर भयो गरेको के हो र गर्नुपर्ने के हो भन्ने विषयमा हामी सचेत गराउँछौँ।
7: दिवा खाजाको रकम शिक्षकको तलबमा खर्च हुँदा शिक्षक थपिए पनि राज्यले दिएको पोषणको अधिकारबाट बालबालिका वञ्चित भएको सरकारहरू बताउँछन्। खड्क सुनार, सिआइएन रेडियो मुगु, मुगु गमगढी।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिको गीत संगीत जीवन जिउने आधार। अन्य रोजगार नहुँदा सडकमा गीत गाउनुपर्ने बाध्यता। रिपोर्ट अनि कुराकानी पनि बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
1: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ्दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
13: नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
14: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। राष्ट्रिय जनगणना 2078 अनुसार नेपालमा करिब 2% भन्दा बढी नागरिक कुनै न कुनै प्रकारको अपाङ्गताबाट पीड़ित छन्। त्यसमध्ये दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिको संख्या बढी छ। नेपालको संविधानले अपाङ्गता भएका व्यक्तिहरूलाई समान रोजगारको अवसर र सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरेको छ, तर रोजगारीको अवसर समान छैन। अहिले दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्ति गीत संगीतबाट आफ्नो जीवन जिउने आधार खोजिरहेका छन्।
15: काठमाडौँको पशुपतिनाथ मन्दिरको मूल प्रवेशद्वार नजिक दैनिक जसो एउटा दृश्य देख्न सकिन्छ। दृष्टिविहीनहरूको एउटा समूह भजन र गीत गाइरहेका हुन्छन्। कसैले मादल बजाइरहेका हुन्छन् त कसैले सुर मिलाइरहेका हुन्छन्। उहाँहरू पेसागत कलाकार होइनन्, न त औपचारिक संगीतकर्मी नै, तर यी गीतहरू केवल मनोरञ्जनका लागि गाइएका होइनन्। भक्तजनहरूले दिएको 5-10 रुपैयाँ नै उहाँहरूको मुख्य आमदानीको स्रोत बनेको छ। यही समूहकी सदस्य हुन् बुटवलकी 38 वर्षीय खागिसरा। उहाँ भन्नुहुन्छ, आफ्नो समस्या भन्दा पनि अरूले भनेका वचन सहनै सकिन्न।
16: जसले भोग्छ नि उसलाई मात्रै पीडा थाहा हुन्छ, कति गाह्रो हुन्छ हिँड्दा बस्दा, अरूले देख्ने भनेका वचन सहँदा त्यो त एकदम गाह्रो भइहाल्छ, सहनै नसकिने हुन्छ। बरु आफ्नो चोट हिँड्दाखेरि ठोकिने, कुनै बेला खाडल नपर्ने, यस्तो त्यो त सामान्य हो क्या।
15: खगेसरा 8 वर्षको उमेरमै दृष्टिविहीन बन्नु भएको थियो। कक्षा 5 सम्म अध्ययन गरेपछि आँखाको ज्योति गुम्दा पढाइ पनि रोकियो। हाल उहाँ गौरीघाटमा मासिक 6,000 रुपैयाँ भाडा तिरेर बस्नुहुन्छ। सडकमा गीत गाएर वा पशुपति आउने भक्तजनले दिएको सहयोगबाट कहिले भाडा समयमै तिर्न सकिन्छ, कहिले सकिँदैन।
16: 6,500 छ, कहिले कहिले त सकिन्न, तपाईँ भनौँ न 2-4 दिन अघि पछि हुन्छ। उहाँ सामान फालिदिएर कसो गर्छन्, फोन फालिदिने, गाली गर्ने, जथाभावी गर्छन्। त महिना 1-2 दिन अगाडि पछाडि भयो भने गाली गर्ने, त्यस्तै त अनि अर्काको घरमा बसिसकेपछि बहिनी होइन।
15: खगेसराकै छेउमा गीतमा साथ दिइरहनु भएको छ 23 वर्षीय कविता ओलीले। 8 वर्षकै उमेरमा आँखामा चोट लागेपछि उहाँ पनि दृष्टिविहीन बन्नुभयो। उहाँ श्रीमान र छोरासँग काठमाडौँमा बस्नुहुन्छ। उहाँका श्रीमान पनि पूर्ण रूपमा दृष्टिविहीन हुनुहुन्छ। परिवारको जीविकोपार्जनका लागि दुवैजना सडकमा गीत गाउँदै आउनु भएको छ। कविताका अनुसार राज्यबाट मासिक 2,200 रुपैयाँ सामाजिक सुरक्षा भत्ता प्राप्त भए पनि त्यो रकमले परिवारको न्यूनतम आवश्यकता पूरा गर्न सक्दैन। उल्टै कहिलेकाहीँ स्थानीय निकायका कर्मचारीहरूले सडकमा बसेर गीत गाउन समेत रोक लगाउने गरेको उहाँको अनुभव छ। खगेसरा र कविता त प्रतिनिधि पात्र मात्र हुन्। राजधानीका सडक, मन्दिर र सार्वजनिक स्थल वरिपरि यस्तै सयौं दृष्टिविहीन तथा अशक्त नागरिकहरू सहयोगको भरमा जीवन धानिरहेका छन्। उनीहरूको गुनासो एउटै छ, राज्यले पर्याप्त रोजगारीको अवसर दिन सकेको छैन। राष्ट्रिय जनगणना 2078 अनुसार नेपालमा करिब 2% भन्दा बढी नागरिक कुनै न कुनै प्रकारको अपाङ्गता सहित जीवनयापन गरिरहेका छन्। त्यसमध्ये दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूको संख्या उल्लेखनीय छ। नेपालको संविधानले अपाङ्गता भएका व्यक्तिहरूलाई समान अवसर, सामाजिक सुरक्षा र सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरेको छ, तर पनि उनीहरूको जीवन सहज बनाउन सकिएको छैन। जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलका अनुसार 4 पक्षको बीचमा समझदारी पत्र सहित सम्झौता भएको भन्नुहुन्छ।
17: काठमाडौँ महानगरपालिकाले भर्खरै सडकमा सडकापेक्षी र सहयोग अपेक्षा राख्ने प्रकृतिका आश्रितहरू तथा प्रकृतिका मानव मुक्त गर्छौँ भनेर हप्ता 10 दिन अगाडि एउटा घोषणा सहित गरेको छ। काठमाडौँ महानगरपालिकाले 4 पक्षको बीचमा एउटा समझदारी पत्र सहित सम्झौता भएर काठमाडौँ महानगरपालिका मानव सेवा आश्रम अनि नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालय काठमाडौँको तर्फबाट हामी चारजनाले त्यसमा हस्ताक्षर गरेर एउटा प्रतिबद्धता सहितको घोषणा गरिएको छ। काठमाडौँ महानगरपालिका भित्रको टेरिटोरीमा हो भने उहाँहरूको जीवनयापन गर्नका लागि र अघि भनेकै चारवटा पक्षहरूको सहयोगबाट उहाँहरूलाई आश्रित यो मानव सेवा आश्रमका विभिन्न आश्रय स्थलहरूमा राखेर उहाँहरूको खानपिनदेखि लिएर अन्य कुराहरूको औषधि उपचार सम्मको बन्दोबस्ती गर्ने व्यवस्था चाहिँ मिलाइएको छ।
15: तर प्रश्न अझै बाँकी छ, राज्यका कार्यक्रमहरू वास्तवमै लक्षित समुदायसम्म पुगेका छन् त, किन अझै दृष्टिविहीन नागरिकहरू सडक किनारमा गीत गाएर वा सहयोग मागेर जीवन धान्न बाध्य छन्? सम्मानजनक जीवन बाँच्ने अधिकार प्रत्येक नागरिकको मौलिक अधिकार हो, त्यसैले दीर्घकालीन रोजगारी, सिप विकास, उद्यमशीलता र आत्मनिर्भर बन्ने अवसर प्रदान गर्न सरकारसँग उनीहरूको माग छ। सन्तोषी रावल, सिआइएन, काठमाडौँ।
0: दृष्टिविहीन तथा अपाङ्गता भएका व्यक्तिहरू आफ्नो जीविकोपार्जनका लागि सडक पेटी र सार्वजनिक स्थानमा बस्नु कुनै रहर होइन, बाध्यता हो। यस्ता समस्याको समाधानका लागि के गर्नुपर्दछ, हामीले नेपाल नेत्रहीन संघका अध्यक्ष शिशिर खनाललाई सोधेका छौँ।
18: हामीले यो सडक पेटीलाई आफ्नो जीवन गुजाराको माध्यम बनाउन बाध्य दृष्टिविहीन समूहहरूको लागि विभिन्न चरणमा विभिन्न खाले पैरवीहरू गरिरहेका छौँ। उहाँहरूलाई धरपकड गर्ने प्रक्रिया आरम्भ भएदेखि नै यसको विरुद्धमा नेपाल नेत्रहीन संघ डटेर लागिरहेको छ। पशुपति क्षेत्र विकास कोषले हामीलाई मिटिङ बोलायो, तिमीहरूले जबरजस्ती यहाँबाट हटाउने हो भने तिमीहरूको यो निर्णयमा हाम्रो सहमत छैन, हामी सहमति हुन सक्दैनौँ भन्ने कुरा हामीले स्पष्ट राख्यौँ। महिला बालबालिका यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रीज्यूसँग मेरो यो विषयमा 3 पटक कुराकानी भएको छ र यो समस्या समाधान गर्नका लागि हामीले 4 विकल्प अगाडि सारेका छौँ।
15: यो राज्यले चाहिँ कस्तो नीति ल्याओस् भन्ने चाहनुहुन्छ?
18: नम्बर 1 विकल्प, सरकारले एउटा कुनै निश्चित तहको दरबन्दी सिर्जना गरेर उनीहरूको क्षमता, योग्यता र दक्षता अनुसार आफ्नो पालिकामा चाहिँ रोजगारीको अवसर सिर्जना गर्नुपर्छ र बिहान बेलुका जीवन गुजारा गर्न सक्ने गरी उनीहरूको तलबको व्यवस्था गर्नुपर्छ। पहिलो कुरा, यो सबभन्दा स्थायी समाधानको उपाय हो। यदि यो गर्न सरकारले सक्दैन भने दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका वा उनीहरूले कहीँबाट खरिद गरी बिक्रीका लागि ल्याएका सामग्रीहरू चाहिँ सरकारी निकायहरू सबै सम्पूर्ण तहमा चाहिँ अनिवार्य पहिलो उनीहरूबाट प्राप्त सामग्री खरिद गर्ने, अन्यथा मात्रै अन्य सामग्री खरिद गर्ने भन्ने नीति चाहिँ अवलम्बन गर्नुपर्छ। त्यो कुरा सरकारले ध्यान दिनुपर्छ।
0: नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धानका क्रममा पक्राउ गरिएको छ। राहदानी खरिद प्रकरणमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक सहित 18 विरुद्ध मुद्दा दर्ता गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन अन्तर्गत आज बिहान 8:30 सुरु हुने भनिएको बन्द सत्र प्रतिनिधि विवादका कारण स्थगित भएको छ। नेपालमा धान चामल आयात बढ्दै गएको छ। कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको यस वर्षको मनसुन बागमती मधेस हुँदै गण्डकी र लुम्बिनीसम्म पुगेको छ। पार्टीका सांसद तथा मन्त्री परिषदका सदस्यहरूबाटै लगातार दबाव आएपछि बेलायतका प्रधानमन्त्री कियरले आफ्नो पदबाट राजीनामा दिनुभएको छ र फिफा विश्वकप फुटबलमा आज राति समूह जेका अर्जेन्टिना र अस्ट्रिया भिड्दैछन्। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 9 बिहान 6 साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार।

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा कृष्ण शर्मासँगै अप्सरा बोहराको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
1: एमाले उपाध्यक्ष पौडेल सुर्खेतबाट पक्राउ, अनुसन्धानका लागि काठमाडौँ ल्याइँदै। राहदानी प्रकरणमा विभागका महानिर्देशक सहित 18 जना विरुद्ध भ्रष्टाचार मुद्दा।
0: रासोपा महाधिवेशनको बन्द सत्र स्थगित गरेर प्रतिनिधि कार्ड बाँडिँदै, निर्वाचन कार्यतालिका समेत प्रभावित, महाधिवेशन एक दिन लम्बिने।
1: सम्पत्ति शुद्धिकरणको ग्रे लिस्टमा नेपाल कायमै, संस्थागत र प्रणालीगत क्षमताको विकास गर्नुपर्नेमा अर्थविदको सुझाव।
0: बेलायती प्रधानमन्त्री स्टारबर्नद्वारा राजीनामाको घोषणा, अमेरिकी कम्पनीमाथि चीनको नयाँ प्रतिबन्ध।
1: र विश्वकप फुटबलमा आज अर्जेन्टिनाले अस्ट्रेलियाको सामना गर्ने, एनपिएल तेस्रो सिजनको अक्सन असार 22 गते हुने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-7780724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन्। पौडेललाई सम्पत्ति शुद्धिकरण कसुरमा प्रहरीले आज पक्राउ गरेको हो। सम्पत्ति शुद्धिकरण विभागको अनुरोधमा सुर्खेतबाट प्रहरीले पक्राउ गरेको जनाएको छ। उनलाई त्यहाँबाट आज नेपालगञ्ज लगिएको छ। राति अबेर भएको र सुरक्षा चुनौतीलाई हेरेर यात्रा नगराउने निर्णय भएकाले भोलि काठमाडौँ ल्याइने जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब परीक्षक कविन्द्र सिंह बोहराले जानकारी दिनुभएको छ। सियर कारबाट सम्पत्तिको स्रोतमा आशंका लागेपछि अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। पूर्व अर्थमन्त्री समेत रहेका पौडेल पार्टीको कार्यक्रममा सुर्खेत पुगेका थिए। सोही क्रममा सम्पत्ति शुद्धिकरण विभागले ललितपुर स्थित भैंसे पार्टीमा रहेको उनको घरमा छापा समेत मारेको छ।
1: राहदानी छपाई ठेक्का प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले 18 जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा कसुर अनुसार 3 चरणमा विभाजन गरेर प्रतिवादी बनाइएको छ। राहदानी विभागका महानिर्देशक तीर्थराज अरियालसहित 16 जना व्यक्ति र 2 कम्पनीलाई प्रतिवादी बनाएर अख्तियारले मुद्दा दायर गरेको हो, जसमा 10 जना कर्मचारी, 2 विदेशी कम्पनी, 4 जना विदेशी र 2 विदेशी कम्पनीका नेपाली प्रतिनिधि रहेका छन्। अख्तियारले उनीहरू विरुद्ध 10 अर्ब 13 करोड 4,61,477 बिगो समेत कायम गरेको छ। उक्त प्रकरणमा तत्कालीन परराष्ट्र मन्त्री आरजू राणा देउवालाई भने अख्तियारले बयानका लागि बोलाएको छ। उक्त मुद्दामा राणाको नाम भने समावेश गरिएको छैन। गत वर्ष पासपोर्ट छपाईका लागि 2 प्याकेज बनाएर दिएको ठेक्कामा 1,55 अर्ब करोडको ठेक्का म्युहल बाउर आइडी सर्भिस र 6,55 अर्ब करोडको ठेक्का भेरिडासले पाएका थिए। म्युहल बाउरका नेपाल प्रतिनिधि मनेन्द्र मल्ल र भेरिडासका प्रतिनिधि सिद्धार्थ थापा हुन्। यी 2 कम्पनीलाई राजनीतिक पहुँचको आधारमा ठेक्का दिलाइएको आरोप लाग्दै आएको छ।
0: सम्पत्ति शुद्धिकरण सम्बन्धी अन्तर्राष्ट्रिय संस्था फाइनेन्सियल एक्सन टास्क फोर्स एफएटीएफले नेपाललाई सम्पत्ति शुद्धिकरणको ग्रे लिस्टको सूचीमा कायम राखेको छ। फ्रान्सको पेरिसमा सम्पन्न एफएटीएफको पूर्ण बैठकपछि जारी गरिएको एक प्रतिवेदन अनुसार नेपाल अझै पनि उच्च निगरानी सूची अर्थात् ग्रे लिस्टको सूचीमै कायम रहेको जनाइएको छ। एफएटीएफले नेपालले आफ्नो प्रणालीमा केही सुधार गरेको भन्दै प्रशंसा गरेको छ, तर रणनीतिक कमजोरीहरू पूर्ण रूपमा समाधान गर्न बाँकी रहेको स्पष्ट पारेको छ। विशेष गरी हुन्डी कारोबार नियन्त्रण, उच्च जोखिममा रहेका सहकारी संस्थाहरू र क्यासिनोहरूको कडा सुपरिवेक्षण गर्न एफएटीएफले नेपाललाई गम्भीर ध्यानकर्षण गराएको छ। प्रतिवेदनमा फेब्रुअरी 2025 नेपालले एफएटीएफ र यसको क्षेत्रीय संस्था एसिया प्रशान्त समूहसँग मिलेर आफ्नो सम्पत्ति शुद्धिकरण तथा आतंकवादी वित्त पोषण विरुद्धको प्रणालीको प्रभावकारिता सुदृढ गर्न उच्च स्तरीय राजनीतिक प्रतिबद्धता जनाएको उल्लेख गरिएको छ। त्यसै त नेपालले लक्षित वित्तीय प्रतिबन्ध सम्बन्धी आतंकवादी वित्त पोषण र आम विनाशकारी हतियार निर्माणको वित्त पोषणका लागि प्राविधिक अनुपालन कमजोरीहरूलाई सम्बोधन गर्दै आफ्नो प्रणालीमा सुधार गर्न केही महत्वपूर्ण कदमहरू चालेको उल्लेख गरिएको छ। तर यति सुधारले मात्र नेपाल ग्रे लिस्टबाट बाहिरिन पर्याप्त छैन। एफएटीएफले नेपाललाई तोकिएको समयसीमाभित्र आफ्ना रणनीतिक कमजोरीहरू पूर्ण रूपमा समाधान गर्न र एफएटीएफले दिएको कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न निरन्तर काम गर्नुपर्ने शर्त राखेको छ। नेपाल बारम्बार ग्रेलिस्टमा पर्नुको कारण के हो, यसले के असर पर्छ र ग्रेलिस्टको सूचीबाट हट्न के गर्नुपर्छ भनेर आज हामीले अर्थविद डाक्टर चन्द्रमणि अधिकारीलाई सोधेका छौँ।
3: मूलत कार्यान्वयनमै कमजोरी हो। अर्को कुरा चाहिँ हामी यो अन्तर्राष्ट्रिय हिसाबले जुन टेक्नोलोजीको प्रयोग भयो त्यो अनुसार कानुनमा नै पनि नीतिमै पनि प्रणालीमै पनि परिवर्तन गर्नुपर्ने हो। तर त्यो अनुसार हामीले नीति त बनायौँ, नीति अनुसार कानुन कतिपय कुराहरू कानुन बनाउन सकेनौँ, कानुन बनायौँ त्यसलाई कार्यान्वयन गर्न सकेनौँ, संस्थागत क्षमताको विकास गर्न सकेनौँ र प्रणालीलाई पनि त्यस अनुसार विकास गर्न सकेनौँ। अनि जसले गर्दा यो ग्रे लिस्ट भनेको चाहिँ निगरानीको लिस्टमा पर्यौँ भनेको चाहिँ हामी त्यो यो फाइनेन्सियल एक्सन टास्क फोर्सको निगरानीको लिस्ट हुन त झन्डै 2 दर्जन देशहरू यसमा छन्। त्यसैमा हामी पहिला 2008 पनि परेका थियौँ, पछि बाहिर निस्क्यौँ, फेरि चाहिँ नि पर्यौँ, फेरि निस्क्यौँ र अहिले चाहिँ फेरि नै राखेका थियौँ। अहिले अहिलेको पछिल्लो ल्याटेस्ट मूल्याङ्कनमा हामी त्यसबाट निक्लिन सकेनौँ, हामी ग्रे लिस्टमै निरन्तर ताप पायो नेपालले।
0: ग्रे लिस्टमा पर्दा नेपाललाई चाहिँ के असर पर्छ?
3: अब स्वाभाविक त्यो नेपाललाई एउटा त अन्तर्राष्ट्रिय हिसाबले छवि बिग्रियो, विश्वसनीयता कमजोर भयो, स्वाभिमानमा असर पर्यो कि कानुनको पालना नगर्ने, अन्तर्राष्ट्रिय कारोबारहरू पारदर्शी नहुने कुरा छ है नेपालमा भन्ने एउटा। दोस्रो कुरा के हो भने यसले वैदेशिक लगानीकर्ताहरू यहाँ जुन उत्प्रेरित आउनुपर्ने, जुन विश्वास गरेर आउनुपर्ने लगानी गर्न, त्यो नआउने अवस्था त्यसमा कमी हुने भयो। किन भन्दा यसले अन्तर सीमा भनेको क्रस बोर्डर ट्रान्जेक्सन भन्छ वित्तीय कारोबार, त्यो क्रस बोर्डर वित्तीय कारोबार चाहिँ यसले महँगो गराउँछ। किनभने हामी निगरानीको लिस्टमा छौँ, हाम्रो भुटानी लिँदा बाहिरबाट नेपालभित्र पैसा पै भित्रिँदा अथवा नेपालबाट बाहिर पठाउँदाखेरि त्यसमा टिएफएले के भन्छ भन्दा यसमा ख्याल गर है भन्छ ब्याङ्कहरूलाई, त्यो लिस्ट दिइरहेको छ, यो लिस्ट ब्याङ्क देशहरू चाहिँ ग्रे लिस्टमा परेका छन्, उनीहरूको भुक्तानीमा ख्याल गरिदिनु, त्यो चाहिँ नि हातमा प्रयोग भएको छ कि, लागु पदार्थ सम्बन्धी कुराहरूमा प्रयोग भएको छ कि, हात हतियारमा प्रयोग भएको छ कि, त्यस्ता कुराहरूमा प्रयोग हुनसक्छ, त्यसको भुक्तानीलाई बढी निगरानी गरिदिउँ। भएपछि भुक्तानी प्रणाली ढिलो हुन्छ, त्यसले लागत भयो र हाम्रो व्यापारलाई त्यसले प्रतिकूल प्रभाव अन्तर्राष्ट्रिय व्यापारलाई पनि पार्छ, हाम्रो भुक्तानीलाई पनि पार्छ र हाम्रो भुक्तानीमा चाहिँ लागत पनि बढ्छ।
0: ग्रेलिस्टको यो सूचीबाट हट्न के गर्नुपर्छ?
3: मुख्य कुरा त के हो भन्दा हामीले हिजो एक प्रतिबद्धता जाहेर गरेका छौँ, हामी कानुन बनाउँछौँ भन्यो, कानुन बनाएका छौँ, कति बनायौँ, कति बनाउनु बाँकी रह्यो, त बाँकी रह्यो कानुन बनाउनु पर्यो, नीति बनाउनु पर्यो, प्रणालीको निर्माण गर्यो। दोस्रोमा चाहिँ त्यसको नीति कानुन बनाए त्यही अनुसार कार्यान्वयनमा लैजानु पर्यो, कार्यान्वयनमा लैजानको लागि संस्थागत र क्षमता प्रणालीगत दुइटै क्षमताको विकास गर्नु पर्यो भनेको त्यसमा आम मान्छेलाई सुसूचित पनि गर्नु पर्यो, त्यसलाई नियमन पनि गर्नु पर्यो त्यस्ता कारोबारहरूमा र अनुगमन पनि गर्नु पर्यो र संस्था क्षमता विकास गर्ने कामहरू पनि गर्नु पर्यो। यी कुराहरू गर्यौँ भने हामी फेरि ग्रे लिस्टबाट माथि आउँछौँ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत आजका लागि तय गरिएको बन्द सत्र प्राविधिक तथा व्यवस्थापकीय कारण देखाउँदै स्थगित गरिएको छ। बन्द सत्र प्रभावित हुँदा निर्वाचन कार्यतालिका समेत प्रभावित भएको छ। बन्द सत्र रोकिएसँगै रासपाको महाधिवेशन एक दिन लम्बिने देखिएको छ। पार्टीले अब बन्द सत्र भोलि दिउँसो खाना पछाडि सुरु हुने जनाएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोग र प्रतिनिधि व्यवस्थापन उपसमितिको संयुक्त निर्णयपछि कार्यतालिका संशोधन गरिएको हो। पार्टीका प्रवक्ता मनिष शाह र निर्वाचन आयोगका प्रमुख भुवन केसीले संयुक्त पत्रकार सम्मेलन गर्दै बन्द सत्र सारिएको औपचारिक जानकारी दिनुभएको हो। निर्वाचन आयोगका प्रमुख केसीले प्रतिनिधिहरूको व्यवस्थापनलाई प्रविधि मैत्री बनाउन स्वचालित प्रणाली प्रयोग गरिएको जानकारी दिँदै सदस्यता वा शुल्क भुक्तानी गरेपछि मात्र कार्ड प्रिन्ट हुने व्यवस्था मिलाइएको समेत बताउनुभयो। यस प्रक्रियामा जाँदा प्रतिनिधि छानिन समय लागेको उहाँले बताउनुभयो।
4: टेक्निकल इस्यु चाहिँ के हो भने हामीले पुरै सिस्टमलाई नै अटोमेटेड गरेको थियौँ, जसले गर्दा पेमेन्ट आउने बित्तिकै मात्रै त्यो कार्डहरू चाहिँ प्रतिनिधिको प्रिन्ट भयो। जुन प्रोसेसमा गयो यसमा जाँदाखेरि प्रतिनिधिहरू अलिकति छानिनलाई टाइम लागेपछि त्यो कार्डहरू नै प्रिन्ट हुनलाई नै डिले भयो त्यो अटोमेटेड सिस्टमले गर्दा।
1: जना प्रतिनिधि छुटेको पत्ता लागेपछि उनीहरूलाई समेट्न समय लाग्दा कार्यतालिका प्रभावित भएको बताइएको छ। प्रवक्ता झाका अनुसार सुरुमा अपुष्ट रूपमा 3,992 प्रतिनिधिको नाम आए पनि प्रमाणीकरणपछि संख्या 4,100 पुगेको छ। अन्तिम सूचीमा प्रतिनिधि संख्या करिब 4,300 देखि 4,400 पुग्ने अनुमान गरिएको छ। प्रवक्ता झाले प्रतिनिधि कोही नछुटुन् भनेर आजलाई स्थगित गर्नु परेको बताउनुभयो।
5: जसो तसो टाइममा गरिहालौँ भनेर सूची र समयलाई प्राथमिकता दिने कि सबैलाई समेट्ने कुरालाई महत्त्व दिने भन्ने कुरा हो। हामीले बरु अलि समय सार्नु परेमा वा हाम्रो जुन सेड्युल छ त्यसलाई रिभाइज गर्नु परेमा पनि गरौँ, तर प्रतिनिधिहरू नछुटुन् किनकि यो 5 वर्षको कुरा हो। जसो तसो गर्न सकिन्थ्यो तर त्यो सम्झौताको राजनीतिक उत्पादन गलत पनि हुन सक्थ्यो, त्यसैले त्यो सम्झौता नगरौँ भनेर आज पूर्व निर्धारित कार्यक्रम अनुसार समयमै सुरु हुन नसक्नुको एउटा त्यो सजगताको कारण पनि हो।
1: पार्टीले संशोधित कार्यक्रम अनुसार आजैदेखि करिब 2,500 प्रतिनिधिको कार्ड वितरण सुरु गर्ने जनाएको छ। भोलि बिहान 7 बजेदेखि बाँकी प्रतिनिधिहरूको कार्ड वितरण सम्पन्न हुनेछ। त्यसपछि भोलि दिउँसो बन्द सत्र औपचारिक रूपमा सुरु भई साँझ 7 बजेसम्म सबै एजेन्डा टुङ्ग्याउने लक्ष्य राखिएको छ।

0: देश बैंक तथा वित्तीय संस्थाले आरटिजिएस प्रणालीमा प्रविष्ट गरेपछि कारोबार तुरन्त सम्पन्न हुन्छ। यस प्रणालीमा आबद्ध भएका बैंक तथा वित्तीय संस्थाका कुनै पनि शाखाबाट आरटिजिएस कारोबार गर्न सकिन्छ। ठूलो रकमको कारोबार अन्य भुक्तानी प्रणाली जस्तै ईसीसी वा आईपीएस मार्फत गर्दा रकम सम्बन्धित ग्राहकको खातामा जम्मा हुन केही समय लाग्न सक्छ, तर आरटिजिएस मार्फत गरिएको कारोबारको रकम भने तत्काल सम्बन्धित ग्राहकको खातामा जम्मा हुन्छ। ठूलो रकमको भुक्तानीका लागि आरटिजिएस रोजौं, तत्काल भुक्तानी, सुरक्षित कारोबार। नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा, फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
1: गुणस्तरीय प्लम्बिङको पर्पज नाम मार्बल।
2: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिका द्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बल का यूपीवीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेंट र हाई इम्प्याक्ट स्ट्रेंथ भएको
1: सुरक्षा घरको साथ जीवन घरको।
3: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
4: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
5: असार 5 गते कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको मनसुन देशभर फैलिन अझै केही दिन लाग्ने भएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आजसम्म मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भूभागसम्म मनसुन पुगेको छ, तर विगतको भन्दा यसपटकको मनसुन कमजोर रहेकाले देशैभर फैलिन अझै केही दिन लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको हो। एक सामग्री सहकर्मी माधव तिमल सेनाबाट।
6: यही जुन 19 तारिक अर्थात् असार 5 गते कोशी प्रदेशबाट नेपाल भित्रिएको मनसुनी वायु 3 दिनपछि आज लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै ठाउँसम्म पुगिसकेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद डेभिड ढकालले बताउनुभयो। मनसुनी वायु कर्णाली हुँदै सुदूरपश्चिमसम्म पुग्न अझै केही समय लाग्ने मौसमविद ढकालको भनाइ छ।
7: लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानहरूमा चाहिँ मनसुन पुगेको छ है। यो प्रवेश भए पनि अलिकति थोरै कमजोर जस्तो देखिएको छ र चाहिँ गण्डकी प्रदेशको बाँकी भूभाग, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशतिर पुग्न चाहिँ अझै केही दिन लाग्ने जस्तो देखिएको छ।
6: यस वर्षको मनसुनमा देशभरि सरदरभन्दा कम वर्षा हुने र गर्मी बढ्ने अनुमान गरिएको छ। प्रशान्त महासागरमा विकसित भएको एल निनो प्रणालीका कारण विशेष गरी पश्चिम नेपालमा निकै कम पानी पर्ने जोखिम रहेको मौसमविदहरू बताउँछन्। तर यस वर्ष औसतभन्दा कम पानी पर्ने अवस्था रहे पनि बाढीको जोखिम भने धेरै रहेकाले आवश्यक सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाका बाढी विज्ञ सौहार्द जोशीको सुझाव छ।
7: मनसुन भरि चाहिँ जम्मा वर्षा कम हुन सक्ला, तर कुनै एउटा समयमा एकैचोटि वर्षा बाढी चाहिँ पोहोर परागो सेम जोखिम त्यति नै छ। सानो खोलाहरूमा आउने चाहिँ जोखिम अहिले अलिक अहिलेको अवस्थामा ठुलो खोलामा चाहिँ बहाव चाहिँ बढिसकेको छैन। बाढीको जोखिम लिएको ठाउँतिर चाहिँ खोला नजिक गइरहने ठाउँमा चाहिँ माछा साछा मार्न नजाने, पौडी खेल्न नजाने अहिले चाहिँ सुरुवात गर्नु पर्ला।
6: यो वर्ष कम वर्षाको अनुमान गरिए पनि आकस्मिक र भारी वर्षाका कारण आउने बाढी पहिरोबाट यस वर्ष देशका करिब 12 लाख भन्दा बढी नागरिक प्रभावित हुन सक्ने अनुमान छ। यो जोखिमलाई मध्यनजर गर्दै दुर्गम क्षेत्रमा समेत छिटो सेवा पुर्याउन आफूहरू तयारी अवस्थामा रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो।
8: तयारी अवस्थामा रहनको लागि समन्वय सहजीकरण सहकारी गरि नै रहेका छौँ। विपदका क्लस्टर लिड कोलिडहरू हुनुहुन्छ, विभिन्न लाइन मिनिस्ट्रीहरू, विषयगत मन्त्रालय जस्तो स्वास्थ्य, पूर्वाधार मन्त्रालयहरू, कृषि मन्त्रालयहरू अनि सञ्चार मन्त्रालय लगायत हामीले गृह हामी प्राधिकरण स्वयं पनि त्यसकारण सँगै कोलिडको रूपमा चाहिँ गैर सरकारी संस्थाहरूले पनि सपोर्ट गर्नुहुन्छ। उहाँहरू सबैको तिनै तहका सरकारको सुरक्षा निकाय लगायत जो जो सम्बद्ध हुनुहुन्छ उहाँहरूको चाहिँ जिम्मेवारी के हो भन्दा स्पष्ट किटानीसहित उहाँहरूले आफ्नो तयारी गरिसक्नु भएको छ।
6: विपदको समयमा नागरिकको सिधा पहुँच र तत्काल उद्धारका लागि प्राधिकरणले 1149 नम्बरको टोल फ्री सेवालाई 77 जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रसँग जोडेको छ। नागरिकले जुनसुकै जिल्लाबाट यो नम्बरमा फोन गर्दा सिधै सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा फोन उठ्ने र तत्काल राहत तथा उद्धारको काम अघि बढ्ने व्यवस्था मिलाइएको प्रवक्ता महतले जानकारी दिनुभयो।
8: हाम्रो चाहिँ 1149 नम्बर छ, अहिले त्यसलाई इन्टिग्रेट गरेर हामीले सबै जिल्लाको नम्बरलाई इन्टिग्रेसन गरेका छौँ। जुन जिल्लाको बासिन्दाले कल गर्नुहुन्छ 1149मा 77 जिल्लामा चाहिँ 1149लाई चाहिँ जिल्ला प्रशासनमा उठ्ने र त्यहीँबाट रेस्पोन्स हुने गरी मेकानिजम यो वर्ष डेभलप गरियो। समस्याले नै परिहाल्यो भने पनि 149 नम्बर 6 नम्बर नेपाल प्रहरीको र सम्बन्धित आफ्नो नजिकको

0: वडा स्थानीय पालिका र सिटी उत्पादनमा यहाँले सम्पर्क गरेर माग्न पनि सक्नुहुन्छ।
1: चालू आर्थिक वर्षको 11 महिनामा नेपालले 21 खर्बमाथिको वैदेशिक व्यापार गरेको छ। विक्रम सम्वत 2082 साउन 1 गतेदेखि 83 जेठ मसान्तसम्म नेपालले विभिन्न मुलुकसँग गरेको कुल 21 खर्ब 72.7 करोड रुपियाँ बराबरको व्यापारमा 16 अर्ब रुपियाँ घाटा लागेको छ। पञ्चार विभागले आज चालू आर्थिक वर्षको 11 महिनाको व्यापारको तथ्याङ्क सार्वजनिक गरेको हो, जसमा 18.94 अर्ब रुपियाँ बराबरको वस्तु तथा सेवाको आयात गर्दै गर्दा नेपालले यसै अवधिमा 2.77 अर्ब रुपियाँ बराबरको निर्यात गरेको विभागले जनाएको छ। तथापि यो निर्यात अघिल्लो वर्षको यसै अवधिको तुलनामा 12.28% बढी हो। आर्थिक वर्ष 2081/82 जेठ मसान्तसम्म नेपालले 16.44 अर्ब रुपियाँ बराबरको माल वस्तु आयात गर्दै 2.47 अर्ब रुपियाँ बराबरको निर्यात गरेको थियो। समीक्षा अवधिमा नेपालको वैदेशिक व्यापार घाटा थप 15.67% बढेको छ। कुल व्यापारमा आयात र निर्यातको अनुपात 6.81% छ भने आयात र निर्यातको हिस्सा क्रमशः 87.20% र 12.80% रहेको छ। अर्थात् आयात र निर्यातलाई तुलना गर्दा 100 रुपियाँ बराबरको वस्तुमा नेपालले 87.20 बराबरको आयात गर्दै गर्दा निर्यात भने जम्मा 12.80 रुपियाँ बराबरको मात्र गर्न सकेको छ।
2: फ्लाइ दुबईले आगामी असोज 7 गतेदेखि पोखरा दुबई सिधा उडान सेवा सुरु गर्ने भएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले दुबई पोखरा दुबईको उडान तालिका स्वीकृत भएसँगै फ्लाइ दुबईले टिकट बुकिङ खुल्ला गरिसकेको बताउनु भयो। पोखरादेखि दुबई भएर युरोप, अमेरिका लगायतका विभिन्न गन्तव्य मुलुकमा जाने यात्रुलाई धेरै सहजता थपिने र यात्रा अवधि छुटिँदा खर्च समेत घट्ने उहाँको भनाइ छ। पर्यटकीय राजधानी समेत रहेको पोखरा सहित पर्यटकीय क्षेत्रको घुमफिरका लागि विदेशी पर्यटकहरू सिधै पोखरा जान सक्ने महाप्रबन्धक निरौलाले बताउनु भयो। वैदेशिक रोजगारी, अध्ययन, घुमफिर आदिका लागि अरब मुलुकसहित अन्य देशमा जाने यात्रु तथा सर्वसाधारणहरूका लागि पोखरा दुबई उडान सेवा लाभदायी हुने देखिएको छ। सञ्चालनमा आएको 3 वर्ष बितिसक्दा समेत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्देशीय उडान हुन सकेको थिएन। पोखरा दुबई उडान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुन लागेको दोस्रो व्यावसायिक उडान हो। यसले चीन, भारत र भुटानका विभिन्न गन्तव्यमा चार्टर उडान भने हुँदै आएको थियो।
1: कोशी प्रदेशसभा बजेटमाथिको सामान्य छलफल सकिएको छ। आज बसेको प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष 2083/84 वार्षिक बजेटमाथिको सामान्य छलफल सकिएको प्रदेशसभा सचिव सुदर्शन खड्काले जानकारी दिनुभयो। आजको बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङथेपले राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलका लागि प्रस्ताव गर्नुभएको थियो। सभाको अर्को बैठक भोलिका लागि तय गरिएको छ।
2: यसैबीच लुम्बिनी प्रदेश सभाको बैठक पनि भोलि बस्ने भएको छ। आजका लागि तय भएको बैठक भोलि दिउँसो 3 बजे बस्ने गरी स्थगित भएको हो। आजको बैठकमा आगामी आर्थिक वर्ष 2083/84 बजेटमाथिको सैद्धान्तिक छलफल गर्ने कार्यसूची थियो। प्रदेश सरकारले बैठक स्थगन गर्न अनुरोध गरेपछि भोलिका लागि सारिएको प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले थाहा सञ्चार नेटवर्कलाई जानकारी दिनुभयो।
1: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: आपको एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशी को कनेक्शन।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहासंचार.com र थाहाखबर.com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख तथा हैरानी दिएको आरोपमा 10 जनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले कोटेश्वर र जडीबुटी क्षेत्रमा सञ्चालित बस काउन्टरका कर्मचारी, चालक तथा सहचालकले यात्रुलाई अनावश्यक दुःख हैरानी दिएको आरोपमा आज 10 जनालाई पक्राउ गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेश राज सुवेदीले जानकारी दिनुभयो।
3: अत्याधिक गर्मी बढेपछि कञ्चनपुरको बेदकोट नगरपालिकाले 4 दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ। नगरपालिकाले मौसम प्रतिकूलताका कारण विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै भोलिदेखि शुक्रबारसम्म 4 दिनका लागि नगरभित्र रहेको सबै विद्यालयमा विदा गरिएको प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले जानकारी दिनुभयो। नगरपालिकाले पनि अत्यधिक गर्मी बढ्दै गएपछि सामुदायिक तथा संस्थागत विद्यालयमा 12 दिन बिदा दिने निर्णय गरेको छ।
4: बागलुङको तमान खोला गाउँपालिकाले वर्षौंसम्म बाँझो रहेको 20 रोपनी जमिनमा स्याउ खेती गरी आय आर्जनको बाटो पहिल्याएको छ। गाउँपालिका 4 को गोर्दी बहेली क्षेत्रका बाँझो जमिनमा 1,500 जातका विभिन्न स्याउका बिरुवा 7 लाख रुपियाँको लगानीमा रोपी खेती गर्न थालेको हो।
3: साताको पहिलो कारोबार दिन आज नेप्से सामान्य अङ्कले घटेको छ। अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार सामान्य अङ्क बढेर बन्द भएको नेप्से आज भने घटेर बन्द भएको हो। आज नेप्से परिसूचक 1.646 अङ्क घटेर 2765 बिन्दुमा झरेको छ। नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। गत शुक्रबार 4,53 करोड रुपियाँ बराबरको सेयर खरिद बिक्री भएकोमा आज 4,44,65,20,000 रुपियाँ बराबरको सेयर खरिद बिक्री भएको छ।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। बेलायती प्रधानमन्त्री किर स्टामरले आफ्नो पद र लेबर पार्टीको नेतृत्व दुवैबाट राजीनामा दिने घोषणा गर्नुभएको छ। आज राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले आफ्नो राजीनामाको घोषणा गर्नुभएको हो। सम्बोधनका क्रममा स्टामरले आफूले पदमा रहँदा गरेका हरेक निर्णयहरू आफूले माया गर्ने देशलाई पहिलो प्राथमिकतामा राखेर गरिएको स्पष्ट पार्नुभएको छ। लेबर पार्टीभित्रबाट बढ्दो दबाव र पार्टीका सांसदहरूको तीव्र असन्तुष्टिपछि स्टामरले यो निर्णय लिनुभएको हो। प्रधानमन्त्री स्टामरले आगामी आम निर्वाचनमा पार्टीको नेतृत्व गर्न आफू उपयुक्त पात्र हो कि होइन भन्ने प्रश्न पार्टीभित्र उठेको र सोही प्रश्नको उत्तरलाई आफूले सद्भावका साथ स्वीकार गर्दै पद त्याग्ने निर्णय गरेको बताउनुभयो।
3: चीनले 10 अमेरिकी कम्पनीमाथि कडा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। ती कम्पनी अमेरिकी सेनासँग सम्बन्धित रहेको चीनको जिकिर छ। प्रतिष्ठित चिनी प्रविधि कम्पनीमाथि अमेरिकाले लगाएको प्रतिबन्धको जवाब स्वरूप बेजिङले यस्तो निर्णय गरेको हो। चीनको वाणिज्य मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा अमेरिकी सरकारले चिनी कम्पनीहरूलाई तथाकथित चिनी सैन्य उद्यम सूचीमा समावेश गरेको कदमको प्रतिक्रिया स्वरूप नयाँ निर्यात नियन्त्रण लागू गरिएको जनाएको छ। मन्त्रालयका अनुसार यो निर्णय राष्ट्रिय सुरक्षाको संरक्षणका लागि समेत आवश्यक ठानिएको हो। यस कदमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनी राष्ट्रपति सी जिनपिङसँगको भेटपछि सम्बन्ध सुधारको प्रयास गरिरहेको 1 महिनापछि नयाँ तनाव सिर्जना गरेको छ।
4: नेपाल परिवेशमा अब खेल समाचार।
5: विश्वकप फुटबल विशेष।
6: फिफा विश्वकप फुटबलमा आज समूह जेमा रहेका साबिक विजेता अर्जेन्टिना र अस्ट्रिया भिड्दैछन्। अस्ट्रिया र अर्जेन्टिना बीचको खेल अमेरिकाको टेक्सास स्थित स्टेडियममा नेपाली समयअनुसार राति 10:45 सुरु हुनेछ। विश्वकपको इतिहासमा अर्जेन्टिना र अस्ट्रिया अहिलेसम्म एक आपसमा भिडेका छैनन्, त्यसैले यो खेल यी दुई टोली बीच विश्वकपमा ऐतिहासिक र पहिलो भिडन्त हुनेछ। दुवै टोलीले पहिलो खेलमा जित हात पारिसकेकाले खेलको नतिजाले नकआउट चरणको यात्रा तय गर्न निर्णायक भूमिका निर्वाह गर्नेछ। पहिलो खेलमा अर्जेन्टिनाले अल्जेरियालाई 3-0 गोल अन्तरले हराएको थियो भने अस्ट्रिया जोर्डन विरुद्ध 3-1 गोलको जित निकाल्न सफल भएको थियो। यो खेलको विजेताले अन्तिम 32 मा आफ्नो स्थान लगभग पक्का गर्नेछ। पराजित हुने टोलीका लागि भने अन्तिम खेल थप चुनौतीपूर्ण बन्न सक्ने देखिन्छ। विश्वकपको साबिक विजेता अर्जेन्टिना यसपटक उच्च लयमा देखिएको छ। अल्जेरिया विरुद्धको पहिलो खेलमा ह्याट्रिक पुरा गर्दै आफ्नो 200 औं अन्तर्राष्ट्रिय खेललाई यादगार बनाएका लियोनल मेस्सी टोलीको मुख्य शक्ति हुन्। अर्जेन्टिनी टोलीमा लाउटारो मार्टिनेज, जुलियन अल्भारेज जस्ता फरवर्ड र एलेक्सिस म्याक एलिस्टर एन्जो फर्नान्डेज जस्ता प्रभावशाली मिडफिल्डर रहेका छन्। आफूले खेलेका पछिल्ला पाँचवटै खेलमा जित हात पारेको अर्जेन्टिना निकै आत्मविश्वासका साथ मैदानमा ओर्लने पक्का छ। सन् 1998 पछि पहिलो पटक विश्वकपमा छनौट भएको अस्ट्रिया टोली पनि आफ्नो साख जोगाउने अभियानमा रहनेछ। मार्को अर्नाउटो भिचको अनुभव र डेभिड अलाबाको नेतृत्वमा रहेको रक्षा पंक्तिले अर्जेन्टिनालाई कडा चुनौती दिने अनुमान गरिएको छ। जोर्डन विरुद्धको जितले टोलीको मनोबल उच्च पारेको छ, तर अर्जेन्टिना जस्तो विश्वस्तरीय टोली विरुद्धको खेल अस्ट्रियाका लागि यो प्रतियोगिताको सबैभन्दा कठिन परीक्षा हुने पक्का छ। भोलि हुने पहिलो खेलमा फ्रान्स र इराक भेट्नेछन्। यी दुई टोली बीचको खेल नेपाली समय अनुसार भोलि बिहान 2:45 सुरु हुनेछ। भोलि नै हुने अन्य खेलमा नर्वेले सेनेगलको सामना गर्दा जोर्डन र अल्जेरिया आमने सामने हुनेछन्।
3: नेपाल प्रिमियर लिग एनपिएलको तेस्रो संस्करणका लागि खेलाड़ी अक्सन आगामी असार 22 गते जुलाई 6 हुने भएको छ। एनपिएलले सामाजिक सञ्जालमा एक भिडियोको प्रमो सार्वजनिक गर्दै मिति घोषणा गरेको हो। एनपिएलका 8 फ्रेन्चाइज टोलीले खेलाड़ीहरू रिटेन गरिसकेका छन्। रिटेन बाहेक रिलिज गरिएका र प्रतियोगिताका लागि नाम दर्ता गरेका खेलाड़ीहरू बीच बोली लगाइनेछ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: एमाले उपाध्यक्ष पौडेल सुर्खेतबाट पक्राउ, अनुसन्धानका लागि काठमाडौँ ल्याइँदै। राहदानी प्रकरणमा विभागका महानिर्देशक सहित 18 विरुद्ध भ्रष्टाचार मुद्दा।
3: रासोपा महाधिवेशनको बन्द सत्र स्थगित गरेर प्रतिनिधि कार्ड बाँडिँदै निर्वाचन कार्यतालिका समेत प्रभावित, महाधिवेशन एक दिन लम्बिने।
4: सम्पत्ति शुद्धिकरणको ग्रे लिस्टमा नेपाल कायमै, संस्थागत र प्रणालीगत क्षमताको विकास गर्नुपर्नेमा अर्थविदको सुझाव।
3: बेलायती प्रधानमन्त्री स्टारमरद्वारा राजीनामाको घोषणा, अमेरिकी कम्पनीमाथि चीनको नयाँ प्रतिबन्ध।
4: र विश्वकप फुटबलमा आज अर्जेन्टिनाले अस्ट्रियाको सामना गर्ने, एनपिएल तेस्रो सिजनको अक्सन असार 22 गते हुने।
3: थाहा सञ्चार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। कृष्ण र अप्सरा बिदा हुन्छौ। नमस्कार।

0: साँचे जस्तो छ ल होस पनि छैन ल ल ल ल तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइ हाल त
1: पर्ख दीपक
0: किन
1: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्याप्पिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे गरेको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
0: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
2: हजुर हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसियू सेवा उपलब्ध गराइन्छ
3: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थिएँ हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नुको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले अनि दबाई लिएर आएँ र जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेलातो नगर
4: पहिला मलाई विश्वास लागेन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हो नि त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोध्थ्यो पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ
5: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन फोन 0656-595-174 मोबाइल 98550-5094
6: माडी नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना
7: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गणक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गणक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ
6: माडी नगरपालिका बसन्तपुर चितवन
8: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध
9: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ आजै सचेत बनाऊ फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ
8: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका संस्थावली वास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध

0: एबीसी नेपाली सेवाको साँझपखबाट पवनराज पौडेलको नमस्कार। आज कार्यक्रममा सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि पूर्व मन्त्री विष्णु पौडेल पक्राउ राजधानी विभागका महानिर्देशक सहित विरुद्ध भ्रष्टाचार मुद्दा भोलिबाट बयान।
1: 10 अर्ब 13 करोड 4 लाख 170 करोड रुपियाँ
0: र अन्तर्राष्ट्रिय प्रसङ्गमा स्टारमरको राजीनामा सँगै ब्रिटेनको प्रधानमन्त्रीमा एन्डी बर्नमको दावी। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
2: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। ब्रिटेनको नयाँ प्रधानमन्त्री बन्ने अपेक्षा गरिएका एन्डी बर्नमले आफूले सत्तारूढ लेबर पार्टी र सरकारको नेतृत्वको लागि दावेदारी प्रस्तुत गर्ने बताएका छन्। प्रधानमन्त्री कियर स्टारमरको राजीनामापछि उनको यो भनाई आएको हो। स्थानीय चुनावमा कमजोर प्रदर्शन, सरकारसँग जोडिएका कैयौं काण्ड र नीतिगत परिवर्तनका माझ सर्वेक्षणहरूले स्टारमरको लोकप्रियता इतिहासकै कमजोर बिन्दुमा पुगेको देखाएको थियो। सर कियर स्टारमरले भने,
3: Every decision I've taken,
2: मैले लिएको प्रत्येक निर्णयमा आफूले माया गरेको देशलाई अगाडि राखेको छु। त्यही भएर म लेबर पार्टीको नेताबाट राजीनामा दिँदैछु। मैले आज बिहान आफ्नो निर्णय अवगत गराउन राजासँग कुरा गरे। राजीनामा दिएका ब्रिटेनका प्रधानमन्त्री म्यान्चेस्टरका पूर्व मेयर बर्नम अघिल्लो हप्ताको उपचुनावपछि संसदमा फर्किएका थिए। उनी 10 वर्षको अवधिमा ब्रिटेनको 7 औं प्रधानमन्त्री बन्ने पक्का पक्की जस्तै देखिएको छ। ल्याटिन अमेरिकाका दक्षिणपन्थी नेताहरूले कोलम्बियाको राष्ट्रपतीय चुनावमा साँगुरो जितका लागि एबेलार्डो डे ला एस्प्रिएलाई बधाई दिएका छन्। अर्जेन्टिनाका राष्ट्रपति ह्याभियर मिलेले कोलम्बियाका जनताले आर्थिक स्वतन्त्रताको मार्ग अंगालेको बताए। कोलम्बियामा सड़कमा उर्लिएर 10,000 विपक्षी समर्थकहरूले चुनावको परिणामको विरोध गरिरहेका छन्। विपक्षी वामपन्थी नेता इभान सपेडाले पराजय स्वीकार गरिसकेका छैनन्। पोप लियोले सरकारहरू भोकमरी सम्बोधन गर्नुको सट्टा द्वन्द्वलाई चर्काउन लागेको भन्दै अन्तर्राष्ट्रिय सहायताका प्राथमिकताहरू नराम्रोसँग बिथुलिएको बताएका छन्। रोममा विश्व खाद्य कार्यक्रम WFP को मुख्यालयमा लियोले धनी देशहरू राष्ट्रिय सुरक्षामा केन्द्रित भइरहेकाले मानवीय संकट उपेक्षित बनिरहेको बताए। WFP जस्ता सहायता निकायहरूको बजेट कटौती हुँदा उनीहरूले सुडान जस्ता द्वन्द्वग्रस्त क्षेत्रका मानिसहरूलाई पर्याप्त खानेकुरा उपलब्ध गराउन सकिरहेका छैन। इरान र संयुक्त राज्य अमेरिका बीच दीर्घकालीन शान्ति स्थापनाको विषयमा यो हप्ता तल्लो तहमा वार्ताहरूले निरन्तरता पाउने अपेक्षा गरिएको छ। आइतबारको वार्तापछि त्यसलाई नेतृत्व गर्ने प्रतिनिधि मण्डलका सदस्यहरू स्विजरल्याण्डबाट फिर्ता भएका छन् वा भइरहेका छन्। कतारको ऊर्जा मन्त्रालयले गैराती 13 जनाको ज्यान जाने गरी एउटा ग्यास प्लान्टमा भएको विस्फोटनले आपूर्तिमा असर नगर्ने बताएको छ। कतारका ऊर्जा मन्त्रीले 66 जना मानिसहरू घाइते भएका उल्लेख गर्दै वातावरणमा कुनै जोखिम नरहेको बताए। मार्चमा इरानी हमलापछि सञ्चालन स्थगित भएको उक्त प्लान्ट पुनः सञ्चालन गर्न कामदारहरू खटिएको समयमा रास लाफान औद्योगिक क्षेत्रमा सो विस्फोट भएको थियो। र संयुक्त राष्ट्रसङ्घले व्यापक रूपमा आलोचित भएको अप्रिलको चुनाव अघि 6 महिनामा बर्माको सेनाले 700 भन्दा बढी मानिसहरूको हत्या गरेको आरोप लगाएको छ। राष्ट्रसङ्घका अनुसार पीडित हवाई हमलामा मारिएका थिए। सेनाले सत्ता हातमा लिएको वर्षौंपछि म्यानमारको जुन्टाले अप्रिलमा निर्वाचन गराएको थियो। उक्त सैन्य कुका नेता मिन ओङ ह्लाइङ अहिले देशका राष्ट्रपति छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। पूर्व उप प्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका छन्। पौडेललाई आज सुर्खेतबाट नियन्त्रणमा लिइएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख जयराज सापकोटाले बीबीसीलाई जानकारी दिए। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पत्रका आधारमा पक्राउ गरिएको उनको भनाइ छ।
4: सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले 8 गते एउटा पक्राउ जारी गरेर विष्णु पौडेलजीको सम्बन्धमा र उहाँ सुर्खेतमा कुनै कार्यक्रममा आउनु भएको छ, सूचना प्राप्त भएको थियो। त्यसैको आधारमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पक्राउ परिचितका आधारमा हामीले आज पक्राउ गरेका छौँ। काठमाडौँलाई लैजाने तयारी भइरहेछ।
0: पौडेललाई सुर्खेतको शुभ होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। यस विषयमा थप बुझ्न हामीले सम्पत्ति शुद्धिकरण विभागका प्रवक्तालाई सम्पर्क गरेका थियौँ, तर उनले यसबारे आफू अनभिज्ञ रहेको प्रतिक्रिया दिए। अब अर्को विषय, पासपोर्ट छपाई प्रक्रियामा अनियमितता भएको निष्कर्ष निकाल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले 16 जना व्यक्ति तथा 2 कम्पनी विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल लगायतलाई प्रतिवादी बनाएको हो। आयोगका प्रवक्ता सुरेश नेउपानेले 2 जर्मन कम्पनी भेरिडोस र म्युलबावरलाई ठेक्का प्रदान गर्ने क्रममा सार्वजनिक खरिद ऐन विपरीत कार्य गरेको आरोपमा मुद्दा दायर गरिएको एक विज्ञप्ति मार्फत जनाएका छन्। एक रिपोर्ट। विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार यस प्रकरणमा राहदानी विभागका महानिर्देशक अर्याल सहित 10 जना कर्मचारीलाई प्रतिवादी बनाइएको छ। साथै 2 विदेशी कम्पनी र 4 विदेशी नागरिक पनि प्रतिवादीको सूचीमा छन्। सूचना अधिकारी हितानले भनिन्,
1: भ्रष्टाचार निवारण ऐन 2059 को दफा 8 को दफा 1 बम जुन बिगो कायम गरी अहिलेको दफा 8 1 सहित बिगो बम जुन जरिवाना हुनलाई चाहिँ मागदाबी लिएको छ। टोटल बिगो चाहिँ 10,13,04,00,000
0: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट छपाईको ठेक्का प्राप्त गरेका जर्मन कम्पनीहरू, तिनका कर्मचारी तथा नेपाली प्रतिनिधि विरुद्ध समेत मुद्दा दायर गरेको हो। ती कम्पनीका नेपाली प्रतिनिधिमा सिद्धार्थ थापा र मनिन्द्र राज मल्ल छन्। प्रतिवादी मध्ये केहीलाई अख्तियारले अनुसन्धानका क्रममा नियन्त्रणमा लिइसकेको छ। मुद्दा दायर गर्ने क्रममा आज 7 जना प्रतिवादीहरूलाई अदालतमा उपस्थित गराइएको सूचना अधिकारी हितानले बताइन्।
1: आज बयान गर्न नसकिने भएको भएर, अवेला भएको भएर भोलि उपस्थित गराउने गरी न्यायिक हिरासतमा पठाएका छौँ। अबको प्रक्रिया, यी प्रतिवादीहरूलाई बयान गराइन्छ, भोलिबाट बयान कार्य सुरु हुन्छ। पक्राउ नपरेका प्रतिवादीहरूलाई चाहिँ हाजिर गराउने प्रक्रिया सुरु हुन्छ र मुद्दाको सुनवाईमा जान्छ।
0: अनुसन्धानका क्रममा आयोगले पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउबालाई पनि बयानका लागि उपस्थित हुन भनेको थियो। यद्यपि आज दायर भएको मुद्दामा उनलाई प्रतिवादी बनाइएको छैन। राहदानी विभागले गत वर्ष जुनमा जर्मनीको भेरिडोस कम्पनीलाई राहदानीको बुकलेट र म्युलबाउर आईडी सर्भिस कम्पनीलाई सफ्टवेयर र तथ्याङ्क व्यवस्थापन प्रणालीको ठेक्का दिएको थियो। पासपोर्ट खरिद प्रकरणमा अनुसन्धान तथा कारवाही अघि बढाउन प्रधानमन्त्रीका सल्लाहकारहरूले अख्तियारका पदाधिकारीहरूलाई दबाव दिएका भन्ने विवरणहरू हालै सञ्चार माध्यममा प्रकाशित भएका थिए। अब अर्को प्रसंग। गत चैत्र महिनामा मोरङमा पुष्टि भएता बर्ड फ्लूबाट नेपालका झण्डै 1 दर्जन जिल्ला प्रभावित भइसकेको अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार काठमाडौँ उपत्यका अहिले बर्ड फ्लूका लागि हटस्पट बनेको छ। यसै सन्दर्भमा हामीले पशु सेवा विभागका महानिर्देशक उमेश दाहाललाई टेलिफोन सम्पर्क गरी सुरुमा बर्ड फ्लू संक्रमणको अहिलेको अवस्था बारे सोधेका छौँ।
5: पछाडि यो महोत्तरी 12 देखियो, चितवन र नवपरासमा देखिएपछि अहिले पछिल्लो समय चाहिँ काठमाडौँ उपत्यका हट स्पोटकै वास्तवमा एकदमै धेरै आउटब्रेक भएको अवस्थाहरू हो। काठमाडौँभन्दा बाहिर चाहिँ काभ्रेमा एउटा स्थानमा देखिएको छ, अरूमा चाहिँ अरू उपत्यका बाहिर चाहिँ करिब करिब केसहरू अहिले छैनन् र रिपोर्टिङ भएको अवस्थाहरू छैन। यसले गर्दाखेरि बर्डको क्रमिक रूपमा नियन्त्रणमा आएको छ, तर काठमाडौँभित्र चाहिँ हामी अझै केही दिन चाहिँ अझै लाग्ने छ। नमुनाहरू आएका छन्, परीक्षण हुँदैछ, थुप्रै नमुना आउँदाखेरि चाहिँ केही नमुना मात्र चाहिँ बर्ड फ्लूको यस भाइरस देखिएको हुनाले अब बिस्तारै यो नियन्त्रित अवस्थामा जान्छ कि भन्ने विभागको पक्ष पर्छ।
6: अब जुन 65 सालमा 70-71 सालमा पनि काठमाडौँमा भएको थियो होइन, त्योसँग तुलना गर्दा अहिलेको अवस्था चाहिँ कस्तो हो?
5: 65 सालमा काठमाडौँदेखि 70मा त भरतपुर जिल्लैलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेर ठुलो सङ्ख्यामा पक्षीहरू बच्चाले चामल नष्ट गरिएको थियो। अहिले चाहिँ कस्तो छ भने आउटब्रेक भएको छ, क्षेत्रपटक थुप्रै पालिकाहरू छन्, एउटा पालिकामा एक दुईवटा ठाउँमा त्यस्तो देखिएको छ। मूलत हेर्ने हो भनेदेखि जङ्गलहरू जोडिएको अथवा त्यो वरिपरिका पालिकाहरूमा अलिकति सङ्क्रमण देखिएको छ, जस्तै चन्द्रागिरी भयो, ताराकेश्वर, गोखा, साँखो, यता गोदावरी होइन, यता चागु नारायण, यी पालिकाहरूमा अलिकति सङ्क्रमण देखिएको छ। अब हुन त अब भक्तपुर नगरपालिका र ललितपुरको महानगरभित्र पनि 11 ठाउँमा देखिएको छ। सदर चिडियाखानामै चाहिँ भर्खर देखियो भनिसकेपछि यसले के बताउँछ भनेदेखि जङ्गली चराहरूको छेउछाउमा भएका चाहिँ फार्महरू र जो जसमा अलिकति जैविक सुरक्षाका विधिहरू अथवा सरसफाइ क्रममा त्यो अलिकति फैलिएको देखिन्छ। हाम्रो केही हप्ता पहिले नै कागमा यो समस्याहरू देखिया छ भन्ने चाहिँ हाम्रो प्रयोगशालाबाट वाणी गरिसकेको अवस्था हो। तर बिस्तारै यो पूर्वबाट हाम्रो अनुभव पनि तर करिब 1.5 महिना जति रह्यो झापा मरण संसदमा हुन्छ काठमाडौँबाट बिस्तारै केसहरू चाहिँ सफाई अथवा चाहिँ विश्वक्रम रूपमा कम हुँदै जान्छ भनेर हामी पक्ष पनि गऱ्यौँ। अब उपत्यकामा चाहिँ अहिले सरसफाई हाम्रो तथ्याङ्क हेर्दा पनि अहिले ठुलो संख्यामा लेयर 80% बढेर चाहिँ लेयर सङ्क्रमण भएको हुना लेयर्स भनेको फुलपाने खुट्टामा सङ्क्रमण भएको हुनाले चाहिँ त्यो अलिक बढी ध्यान र विशेष गरी चाहिँ यो कागजका कृत अन्डा राख्नलाई प्रयोग गरिन्छ त्यो भन्ने कुरो चाहिँ पुनः प्रयोग गर्न नमिल्ने हुन्छ। तर कतिपय कामहरूले त्यही क्रेड पुनः प्रयोग गरेको अवस्थाहरूमा ले गर्दा पनि किनभने भाइरसको जाँड रन्जानमा पनि गइरहेको अवस्थाहरू छ।
6: विभागले चाहिँ अहिले त्यसका लागि के कस्ता कार्यहरू गरिराखेको छ?
5: यसको चाहिँ न प्रभावकारी खोप छ संसारमै, न उपचार छ। त्यसले गर्दाखेरि त्यसले त एक किसिमको चाहिँ आपतकालीन अवस्था जस्तै हो। त्यसलाई जहाँ देखिन्छ त्यहाँबाट संक्रमण नफैलिस भने तत्कालै पन्छी र पन्छीले पदार्थ नष्ट गर्नुको विकल्प छैन, त्यो हामीले गरिरहेका
6: छौँ। तिन महिना भयो होइन, कति नष्ट गर्नु परिसकेको छ, कति नोक्सानी भइसक्यो
5: अहिले हेर्नुहोस् त, रेगुलर देखिरहेको छ। त्यसले गर्दा तथ्याङ्कको हिसाबमा आज भोलि मैले भनेको फरक परेको थियो, तर मोटामोटी रूपमा 5.5 लाख कुखुरा नष्ट गरेको अवस्था छ कुखुरा पन्छीहरूमा, र त्यहाँ करिब करिब 10 लाख भन्दा बढी अन्डा नष्ट भइसकेको छ, र त्यहाँ 2,05,000 किलो भन्दा बढी दाना जो संक्रमण फैलिन सक्छ, दाना भयो भने मान्छेले फेरि चाहिँ पुनः प्रयोग गर्न सक्ने हो, यी सबै चिजहरू नष्ट गर्नुपर्छ। त्यो लागत मूल्य त 75% क्षतिपूर्ति दिने व्यवस्था छ, राहत दिने व्यवस्था छ अहिले कानुनमा आएर। अब यो चाहिँ बढ्ने क्रममा छ, करिब करिब अहिले 50 करोड भन्दा बढीको प्रत्यक्ष क्षति भइसकेको अवस्थाहरू छ।
6: यसपालिको यो जुन प्रकोपमा चाहिँ मान्छेलाई सरिसकेको घटना त आएको छैन?
5: छैन, माध्यम पुगेर 3-4 वर्ष अगाडि एउटा केस देखिएको थियो, त्यस्तो चाहिँ माध्यममा देखिएको छैन। यो अब यो सुखद पछि हो, तर चाहिँ के भनेदेखि सम्भावना रहन्छ, सचेत रहनुपर्छ।
6: अन्त्यमा महानिर्देशकज्यू, यो सामान्य मानिसलाई र व्यवसायीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ?
5: संक्रमण क्षेत्रबाट कुनै पनि पन्छी पन्छीको पदार्थहरू बजारमा जाँदैन, त्यसैले पन्छीको उत्पादनहरू चाहिँ डक्कुसँग खान सकिन्छ। यो तपाईँ हाम्रो आउने पकाएर खाने बानी छ भने मानिसको लागि कुनै पनि सम्भावना रहँदैन भन्ने किसिम डक्कुबाट सेवन गर्न म अनुरोध गर्छु। भनेदेखि व्यवसायीहरूको हकमा चाहिँ मैले अघि नै भने यो व्यवसाय भनेको वास्तवमा अहिले ठुलो क्षति भएको छ, एउटा भवितव्य नै पन्छी पालन व्यवसायमा देखिएको छ। तर यो व्यवसायलाई जोगाउनको लागि व्यवसाय गर्ने पछि सबै छ, तर अहिले तत्काल यो सेक्टर जोगाउनको लागि चाहिँ व्यवसायिक इमान्दारीका चाहिँ व्यवसायीहरूले कायम गरिदिनु पर्ने हुन्छ। त्यो संक्रमण भएको ठाउँबाट कुनै पनि पन्छी उत्पादन त्यसै दिनु भएर त्यसमा हामी कडा निगरानी पनि गर्छौँ, करिब पनि राखेको छ, आएको छैन, मेरो अनुरोध मात्रै हो। त्यो पनि तत्काल यो रोग चाहिँ सबैको समन्वयमा नियन्त्रण गरौँ। व्यवसाय भन्ने कुरो व्यवसायलाई समन्वय गर्नको लागि सबै छ, बिमाका कार्यक्रमहरू छन्। बर्फु बाहेक अरू चाहिँ क्षतिहरूमा बिमाले दिन्छ, र बर्फुको क्षतिमा सरकारले क्षतिपूर्ति दिन्छ भने चाहिँ आफ्नो व्यवसाय निर्धक्क सफाधारी बनाउन सकिन्छ।
0: उनी थिए पशु सेवा विभागका महानिर्देशक उमेश दाहाल, साथी सञ्जय ढकालसँग कुरा गर्दै। हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौँ। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। ब्रिटेनमा प्रधानमन्त्री कियर स्टारमरले राजीनामा दिएपछि गत साता उपनिर्वाचनबाट सांसद चुनिएका एन्डी वर्नमले उक्त पदमा दावी गर्ने बताएका छन्। डाउनिङ स्ट्रिट बाहिर पदत्याग गर्ने घोषणा गर्दा स्टारमरले पदमा बहाल हुँदा गरेका सबै निर्णय आफूले माया गर्ने देशलाई अगाडि राखेर गरेको बताएका थिए। बीबीसीका विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
2: डाउनिङ स्ट्रिटमा बोल्दै सर कियरले अर्को आम चुनावमा लेबर दललाई नेतृत्व दिन आफू उपयुक्त अवस्थामा नरहेको भन्दै पद त्याग्ने बारे राजालाई जानकारी गराएको बताएका थिए। स्टारमरले पार्टीबाट नयाँ नेता नछानिन्जेलसम्मका लागि पदमा बहाल रहने पनि बताए। गत साता उपनिर्वाचनबाट सांसद चुनिएका एन्डी बर्नम स्टारमरको उत्तराधिकारी बन्ने छानिएको छ। सोमबार संसद पदको औपचारिक रूपमा शपथ ग्रहण गर्नु केही घण्टा अघि बर्नमले आफूले पार्टीको नेतृत्व दावी गर्ने बताएका थिए, तर नयाँ प्रधानमन्त्री नियुक्त हुन सेप्टेम्बरको प्रारम्भसम्म कुर्नुपर्ने हुन सक्छ। केयर स्टारमरको सत्ता ढलेपछि विपक्षी कन्जर्भेटिभ पार्टीका नेता केमी बेडनकले लेबर पार्टीलाई गम्भीर हुन आग्रह गर्दै ब्रिटेनले भोगिरहेका संवेदनशील मुद्दाहरूमा ध्यान केन्द्रित गर्न आह्वान गरेकी छन्। उनले तत्कालै सम्बोधन गरिनुपर्ने राष्ट्रिय सुरक्षा चुनौतीको सम्बोधनका लागि सहजै सत्ता हस्तान्तरण गरिनुपर्ने बताइन्। उनले तत्कालै आम चुनावको भने माग गरिनन् जुन दक्षिणपन्थी युके रिफर्म पार्टीले गरिरहेको छ। सन् 2020 सर केयर लेबर पार्टीको नेता चुनिएका थिए र सन् 2024 उनको पार्टीले आम चुनावमा ठूलो जित हासिल गरेपछि उनी प्रधानमन्त्री बनेका थिए, तर उनी इतिहासमै छोटो कार्यकाल सत्ताको नेतृत्व गर्ने लेबर नेताका रूपमा पदबाट बाहिरिँदैछन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
7: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि।
8: It's 9 o'clock. अहिले 9 बजेको छ।
9: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। राहदानी छपाई कार्यमा भ्रष्टाचारको अभियोगमा राहदानी विभागका महानिर्देशक तीर्थराज अरियाल सहित 16 जना तथा सम्बद्ध कम्पनी विरूद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर। सम्पत्ति शुद्धिकरण विभागद्वारा नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेल सुर्खेतबाट पक्राउ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको बन्द सत्र भोलि बिहान सम्मका लागि स्थगित। बाराको जितपुर सिमरा उपमहानगरपालिका 9 मा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा 3 जनाको मृत्यु। बेलायतका प्रधानमन्त्री कीर स्टार्मरद्वारा पदबाट राजीनामा। र फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज राति अर्जेन्टिना र अस्ट्रिया बीच प्रतिस्पर्धा हुँदै। अब समाचार विस्तारमा। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाई सम्बन्धी कार्यमा भ्रष्टाचार भएको अभियोगमा राहदानी विभागका महानिर्देशक तीर्थराज अरियाल सहित 16 जना तथा सम्बद्ध कम्पनी विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले आज विभागका महानिर्देशक अरियाल, सूचना प्रविधि निर्देशक सुनिल कुमार केसी विरूद्ध 10 अर्ब 13 करोड 4 लाख भन्दा बढीको बिगो दावी गर्दै मुद्दा दायर गरेको हो। तत्कालीन निर्देशक शत्रुध्वन प्रसाद शर्मा पोखरेल, निर्देशक रविन्द्र राज भण्डारी, लेखा अधिकृत तुलसी प्रसाद आचार्य, कम्प्युटर इन्जिनियर विपिन प्रसाई, शाखा अधिकृत सोमेश थापा विरूद्ध समान बिगो माग दावी गरिएको छ। त्यसै गरी आयोगले परराष्ट्र मन्त्रालयका तत्कालीन उपसचिव द्वय राजाराम दाहाल र पुष्कर राज नेपाल, कानून उपसचिव लेखा भेष प्रसाद भुर्तेल विरूद्ध समान बिगो माग दावी गरेको छ। राहदानीको ठेक्का लिएको जर्मन कम्पनी भेरिडास GmbH का नेपाल प्रतिनिधि सिद्धार्थ थापा विरूद्ध ₹8.22 करोड 35 लाख भन्दा बढीको बिगो माग दावी गरिएको छ। म्युलबैरका नेपाल प्रतिनिधि मणिन्द्र राज मल्ल विरूद्ध 1.90 करोड 69 लाख रुपियाँ भन्दा बढीको बिगो दावी गरिएको छ। बोलपत्रको सुरुवाती चरणबाटै गम्भीर अनियमितता र भ्रष्टाचार गरेको पाइएको भन्ने सूचनाका आधारमा आयोगले छानबिन गरेको थियो। कर्मचारी र आपूर्तिकर्ता कम्पनी बीच आपसी मिलेमतो योजना र संलग्नतामा गैर कानूनी लाभ प्राप्त गर्ने उद्देश्य राखिएको आयोगले उल्लेख गरेको छ। प्रचलित कानूनको प्रतिकूल हुने गरी बदनियतपूर्वक बोलपत्र मूल्याङ्कन गरे गराएको, साथै प्रचलित कानून विपरीत बोलपत्रहरूको प्राविधिक र आर्थिक मूल्याङ्कन गरी गराएको आयोगको ठहर छ। बदनियतपूर्वक राहदानी विभागलाई 10 अर्ब 13 करोड 4 लाख भन्दा बढीको हानि नोक्सानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा आयोगले आज मुद्दा दायर गरेको हो। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार कानून बमोजिम बिगो जरिवाना र कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको छ। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले पक्राउ गरेको छ। सम्पत्ति शुद्धिकरण विभागको पक्राउ पुर्जी अनुसार पौडेललाई सुर्खेतको शुभ होटेलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी ठाकुर पोखरेलले जानकारी दिनुभयो। पूर्व अर्थमन्त्री समेत रहेका पौडेललाई सुर्खेतबाट पक्राउ गरी नेपालगञ्ज लगिएको एसपी पोखरेलले जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशनको बन्द सत्र सरेको छ। रासोपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार भोलि बिहान 7 बजेपछि बन्द सत्र गर्ने गरी आजको बन्द सत्र स्थगित भएको हो। प्रतिनिधिहरू विरुद्धमा परेको उजुरीमाथिको छानबिनका लागि समय आवश्यक भएकाले बन्द सत्र सारिएको हो। बन्द सत्र उद्योग संघको प्रदर्शनी केन्द्रमा हुँदैछ। बन्द सत्रको सुरुमा अनुशासन आयोगबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ। त्यसमा छलफल हुनेछ। सो पश्चात कोषाध्यक्ष लीमा अधिकारीको आर्थिक प्रतिवेदन प्रस्तुति र छलफल हुनेछ। कोषाध्यक्षको प्रतिवेदन पछि महामन्त्री कविन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ भने त्यसमाथि पनि छलफल हुनेछ। सो पश्चात पार्टीका सहमहामन्त्रीले विधानमाथिको छलफल र त्यसलाई अनुमोदन गराइनेछ। विधान अनुमोदनपछि पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्नुहुनेछ भने उक्त प्रतिवेदनमा छलफल र अनुमोदन गरिनेछ। पार्टी सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठन घोषणा एवं आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई दिने तालिका छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्नो विधान संशोधन गर्दै पार्टी संरचनालाई थप समावेशी बनाउने भएको छ। समावेशी सहभागिता सुनिश्चित गर्ने गरी विधान संशोधनको प्रक्रिया अघि बढेपछि प्रत्यक्ष लाभान्वित हुने समुदायहरू उत्साहित देखिएका छन्। पार्टीले महिला, जनजाति, मधेसी, दलित समुदायको पक्षमा निर्णय गरेको भन्दै लाभान्वित समुदाय उत्साहित बनेका छन्। आधा जनसङ्ख्या ओगट्ने महिला मध्येबाट एकजना केन्द्रीय उपसभापति हुनुपर्ने व्यवस्था गरिएको छ। केन्द्रीय समितिका 79 जना सदस्य मध्ये प्रदेशबाट प्रतिनिधित्व गर्ने एउटा प्रदेशको 5 जनाका दलले 35 जना सदस्यलाई पूर्ण समावेशी बनाइएको छ। नेपालमा औसत समयभन्दा 6 दिन ढिलो गरी प्रवेश गरेको यस वर्षको मनसुनी प्रणाली देशको पूर्वी तथा मध्य भूभागमा विस्तार भएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज जारी गरेको मनसुन सम्बन्धी बुलेटिन अनुसार कोशी प्रदेशबाट शुक्रबार नेपाल भित्रिएको मनसुन आज थप 4 प्रदेशमा विस्तार भएको हो। महाशाखाका अनुसार हाल मनसुन कोशी प्रदेशको सम्पूर्ण भूभाग, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म फैलिएको छ। यद्यपि मनसुनी प्रणाली अझै कमजोर अवस्थामै रहेकाले देशका बाँकी क्षेत्रमा विस्तार हुन केही दिन लाग्ने विभागका मौसमविद सञ्जीव अधिकारीले बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले सौराहा स्थित हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरको आज निरीक्षण गर्नु भएको छ। प्रजनन केन्द्रका प्रमुख मणिपूरण चौधरीका अनुसार सपरिवार प्रधानमन्त्री शाह तालिम केन्द्र पुग्नु भएको हो। खोरसोर स्थित तालिम केन्द्रमा अहिले 9 वटा माउ र 7 वटा हात्तीका छावा रहेका छन्। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
10: हेलो,
11: के गर्दै छौ?
10: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
11: ए हो र, अनि मेरो लागि के किन्दै छौ?
10: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
11: अहिले फ्री वाइफाई छ के अफिसमा, बुझ न, भरे कसरी गर्नु?
10: मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
12: अब रात तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार।
9: विज्ञापनपछि अब बाँकी समाचार। बाराको जितपुर सिमरा उपमहानगरपालिका 9 छाता पिपरामा आज साँझ मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा 3 जनाको मृत्यु भएको छ। जितपुरबाट वीरगंजतर्फ जाँदै गरेको मोटरसाइकलले छाता पिपरा चोकमा सड़क पार गर्दै गरेका पैदल यात्रुलाई ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा परि मोटरसाइकलमा सवार 2 युवक र 1 पैदल यात्रुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीन बहादुर घलेले जानकारी दिनुभयो। मृतक मध्ये 2 जनाको मात्रै पहिचान खुलेको छ। प्रहरी नायब उपरीक्षक घलेका अनुसार दुर्घटनामा परि मृत्यु हुनेमा जितपुर सिमरा 1 पथलैया घर भई हाल काठमाडौँ बसोबास गर्ने 20 वर्षीय सभ्य अधिकारी र मोटरसाइकल चालक काठमाडौँ टोखा नगरपालिकाका डिजेन जोशी रहेका छन्। पैदल यात्रुको पहिचान खुल्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो। दुर्घटनामा गम्भीर भएका 3 जनालाई अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका प्रहरी नायब उपरीक्षक खलेले जानकारी दिनुभयो। उदयपुरको रौतामाई गाउँपालिका 7 स्थित दिल्ली डुम्री थुम्का रौता मुर्कुची लिमचुङ बुङ सडक खण्डमा पहिरोले पुरेको जीप सहित यात्रुको सकुशल उद्धार गरिएको छ। थुम्कामा निर्माणाधीन कच्ची सडकको माथिबाट खसेको पहिरोले जीपको केही भाग पुरिएको जनाउँदै जीपमा सवार यात्रुलाई सकुशल बाहिर निकालिएको अस्थायी प्रहरी चौकी तनमका प्रहरी सहायक निरीक्षक तिलक पौडेलले जानकारी दिनुभयो। गाईघाट मुर्कुची भएर लिमचुङ बुङ जाँदै गरेको बोलेरो जीपलाई रौतामाई 7 डुम्री थुम्का खण्डमा सडकमाथिबाट खसेको पहिरोले पुरेको थियो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले सेवाग्राहीलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ। आज नेपाल टेलिकम भरतपुरको कार्यालय निरीक्षणका क्रममा मन्त्री तिमल सिन्हाले छिटो छरितो ढंगबाट सेवा प्रदान गरी सेवाग्राहीको विश्वास जित्ने गरी काम गर्न निर्देशन दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त अधिराज्य बेलायतका प्रधानमन्त्री कीर स्टारमरले राजीनामाको घोषणा गर्नुभएको छ। नीतिगत युटर्न तथा बढ्दो अलोकप्रियता बीच उहाँले लेबर पार्टीको नेताबाट राजीनामा दिने घोषणा गर्नुभएको हो। लन्डन स्थित 10 डाउनिङ स्ट्रीट बाहिर सम्बोधन गर्दै स्टारमरले आफूले लिएका सबै निर्णय देशको हितलाई केन्द्रमा राखेर गरिएको बताउनुभयो। स्टारमरका अनुसार नयाँ लेबर पार्टी नेता चयन प्रक्रिया आगामी जुलाईमा शुरू हुनेछ। प्रधानमन्त्री स्टारमरको राजीनामापछि लेबर पार्टीको नेता र प्रधानमन्त्रीमा एनजी वर्नहमले नेतृत्व गर्नुहुने जनाइएको छ। अब आर्थिक समाचार अच्युत अर्यालबाट।
13: सम्पत्ति शुद्धिकरण सम्बन्धी निगरानी गर्ने अन्तर्राष्ट्रिय निकाय वित्तीय कार्यवाही कार्यदल फाइनेन्सियल एक्सन टास्क फोर्स एफएटिएफले नेपाल अझै निगरानी सूची अर्थात् ग्रे लिस्टमा नै रहेको जनाएको छ। नेपालले सुधारका प्रयास जारी राखे पनि अझै अपर्याप्त रहेको र थप सुधार आवश्यक रहेको एफएटिएफले जनाएको छ। एफएटिएफले आफ्ना कमजोरी सम्बोधन गर्ने गरी कार्ययोजना तयार पारी गर्नुपर्ने कार्यान्वयनलाई निरन्तरता दिन नेपाललाई आवश्यक सुझाव समेत दिएको छ। सम्पत्ति शुद्धिकरण तथा आतंकवादी वित्त पोषण सम्बन्धी प्रमुख जोखिमको बुझाइलाई अझ सुदृढ बनाउन सुझाव दिइएको छ। सुधारका लागि केही कदम चालेको भए पनि नेपालले रणनीतिक सुधारका प्रयास थाल्नुपर्ने तथा स्पष्ट कार्ययोजना बनाएर कार्यान्वयनमा लैजानुपर्ने आवश्यकतामा जोड दिँदै एफएटिएफले सम्पत्ति शुद्धिकरण तथा आतंकारी क्रियाकलापमा हुने लगानीको जोखिम बारे स्पष्ट बुझाइ आवश्यक रहेको उल्लेख गरेको छ। वाणिज्य बैंक उच्च जोखिम भएका सहकारी संस्था क्यासिनो बहुमूल्य धातु तथा पत्थर व्यवसायी घर जग्गा कारोबार लगायतका क्षेत्रको जोखिममा आधारित निरीक्षण गरी सुधारका उपाय अवलम्बन गर्न समेत सुझाव दिइएको छ। नेपाल राष्ट्र बैंकले देशव्यापी रूपमा संकलन गर्दै आएको उपभोक्ता मूल्य सूचकांक सीपीआई अब राष्ट्रिय तथ्याङ्क कार्यालयले संकलन गर्ने भएको छ। मुद्रास्फीति मापन, आर्थिक नीति निर्माण, तलब तथा भत्ता समायोजन, जीवनयापन लगायत मापन गर्ने विवरण महत्वपूर्ण रहँदै आएको छ। केन्द्रीय बैंकले नियमित रूपमा उपभोक्ता मूल्य सूचकांक तथा मुद्रास्फीति सम्बन्धी तथ्याङ्क सार्वजनिक गर्दै आएको छ। राष्ट्रिय तथ्याङ्क परिषदको सोमबारको बैठकले राष्ट्रिय तथ्याङ्क कार्यालयलाई नै सो जिम्मेवारी प्रदान गरेको प्रमुख तथ्याङ्क अधिकारी डाक्टर कमल प्रसाद पोखरेलले जानकारी दिनुभयो। वीरगंज भन्सार आईसीपीको आयोजनामा सातौं भन्सार सुधार तथा आधुनिकीकरण रणनीति कार्ययोजना सम्बन्धी अन्तर्क्रियामा कार्ययोजनाको संरचना, कार्यान्वयन तथा अनुगमन प्रणाली र लागत अनुमान लगायत विषयमा विस्तृत छलफल भएको छ। वीरगंज भन्सारको सभाकक्षमा सम्पन्न कार्यक्रममा सहभागीहरूले भन्सार प्रशासनलाई आधुनिक प्रविधि मैत्री, व्यवसाय मैत्री तथा सेवाग्राही मुखी बनाउँदै व्यापार सहजीकरण, राजस्व संकलन र सीमा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सातौं भन्सार सुधार योजनाको सफल कार्यान्वयन अपरिहार्य रहेको

अस्ट्रिया बीच आज प्रतिस्पर्धा हुँदैछ। जालास स्टेडियममा आज राति अर्जेन्टिना र अस्ट्रिया बीचको खेल नेपाली समयअनुसार राति पौने 11 बजे सुरु हुनेछ। दुवै टोली लगातार दोस्रो जित हासिल गर्ने योजनामा छन्। यसअघि आफ्नो पहिलो खेलमा अर्जेन्टिनाले अल्जेरियालाई 3-0 र अस्ट्रियाले जोर्डनलाई 3-1 पराजित गरेको थियो। यस्तै भोलि बिहान हुने पहिलो खेलमा फ्रान्स र इराक भेट्दैछन्। फिलाडेल्फिया स्टेडियममा हुने समूह आईको खेल नेपाली समयअनुसार पौने 3 बजे सुरु हुनेछ। समूह आईको अर्को खेलमा नर्वे र सेनेगल बिहान पौने 6 बजे न्यूयोर्क न्यूजर्सी स्टेडियममा आमने सामने हुनेछन्। यस्तै सान फ्रान्सिस्को वे एरिया स्टेडियममा जोर्डन र अल्जेरिया बिहान पौने 9 बजे भिड्नेछन्। अब मौसम। आज राति कोशी प्रदेशको हिमाली र पहाड़ी भूभागका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा तथा कर्णाली प्रदेशको हिमाली भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। कोशी प्रदेशको तराईका केही स्थानमा र मध्य प्रदेशका थोरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशको तराईको 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। साथै कोशी प्रदेश का पहाड़ी तथा तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राहदानी छपाई कार्यमा भ्रष्टाचारको अभियोगमा राहदानी विभागका महानिर्देशक तीर्थराज अरियाल सहित 16 जना तथा सम्बद्ध कम्पनी विरूद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर। सम्पत्ति शुद्धिकरण विभागद्वारा नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेल सुर्खेतबाट पक्राउ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको बन्द सत्र भोलि बिहानसम्मका लागि स्थगित। बाराको जितपुर सिमरा उपमहानगरपालिका 9 मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा भएको दुर्घटनामा 3 जनाको मृत्यु। बेलायतका प्रधानमन्त्री कीर स्टारमरद्वारा पदबाट राजीनामा। र फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज राति अर्जेन्टिना र अस्ट्रिया बीच प्रतिस्पर्धा हुँदै। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: कुमारी ढकाल शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिलेदेखि न घुमा मा फाउँदेखि न घुमा क्या यदि दिदी कता गयौँ होइन घर वरिपरि हेर्छन् गोठा जाँदाखेरि गोठा छारेको देखिन्छ के अरे लडेको देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताइ अनि त्यहाँबाट फेरि त्यही पनि छारेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पर्यो भनेर सम्दिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुभवको कपडा अब आशा छैन भनेर ल चाँडो हेरेर खाम भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचेँ किम बाबु तर म त डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ
1: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
2: सम्पर्क लाइन्स चौक आनन्द मार्ग नयाँगढ चितवन मोबाइल 98 550 50 934
3: यो माइलो माडी घुम्दा घुम्दै 2 बज्न लागेछ यार होइन भोक लागेको छैन तिमीहरूलाई
4: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीँ गरिएन अब चाउमिनमै चित्त बुझाउनु त होला नि
5: के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ ल हिँड जाऊ त्यतैतिर
6: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 97 45 23 91 63
7: बिहे अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको
8: बनाउने त भनेको हो नि तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त
7: ल तपाईँलाई त्यति पनि थाहा छैन हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र
9: पदम हार्डवेयर बसन्तपुर बजार माडी
6: हामी कहाँ निर्माण जन्ने कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू रड सिमेन्ट सिसा जस्ता पाता पेन्टहरू पाइप कार्पेट प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ
5: प्रोप्राइटर माधव विलास पन्त सम्पर्क 98 550 63 938 र 98 550 65 542
6: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध
10: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ आजै सचेत बनाऊ फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ
6: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध
11: स्वदेश एफएम 93.2 मेगाहर्ज

0: खबर तपाईको समुदायको अनि तपाईको सरकारको
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
0: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोड़ श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र शेयर गर्न पनि सक्नुहुनेछ। कानून मन्त्री सविता गौतम र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले चितवन राष्ट्रिय निकुञ्जभित्र सड़क निर्माण हुनेमा आशंका नगर्न आग्रह गर्दै प्रक्रिया पूरा गरी सड़क निर्माण हुने बताउनु भएको छ। सोमबार माडीको भ्रमणका क्रममा वनकटा पोस्ट क्षेत्रमा माडीका जेन्जी युवाहरूसँग भेट गर्दै दुवै मन्त्रीले चितवन राष्ट्रिय निकुञ्जभित्र सड़क बनाउनका लागि बजेट छुट्याइएको र अब निर्माण अगाडि बढ्ने बताउनु भएको हो। मन्त्री पोखरेलले गफले नभई कानून बनेपछि मात्रै काम हुने विश्वास दिलाउनुभयो। यस्तै चितवन तीनका प्रतिनिधि सभा सदस्य समेत रहनुभएका मन्त्री गौतमले प्राविधिक कुराहरू मिलाई हालको ईआईएको प्रक्रिया पूरा गरी निकुञ्जभित्र सड़क निर्माण गरिने बताउनु भएको हो। कुराकानीका क्रममा जेन्जी युवाहरूले वनकटा पोस्ट क्षेत्रमा निर्मित मोजाइक सड़कलाई जेन्जी आन्दोलनमा माडीवासीहरूको सृजनात्मक प्रयोगको इतिहासका रूपमा सुरक्षित राखिदिई त्यसबाहेकको सड़क खण्डमा मात्रै कालोपत्री गर्न अनुरोध गरेका थिए। भरतपुरमाडी ठोरी हुलाकी सड़कमा पर्ने पत्तरे खोलाका लागि नक्सा डिजाइन फाइल भई टेन्डरको प्रक्रिया अगाडि बढेको छ। भौतिक पूर्वाधार मन्त्री इन्जिनियर सुनिल लम्सालले राख्नु भएको जिज्ञासामा हुलाकी सड़क कार्यालयले सो जानकारी गराएको हो। कानून मन्त्री समेत रहनुभएका चितवन तीनका सांसद सविता गौतमसँगै माडी ठोरीको स्थलगत निरीक्षणका क्रममा पत्तरे खोलाको अधुरो पुल निर्माण स्थलमा पुग्नुभएका पूर्वाधार मन्त्री लम्सालले सो पुल निर्माण कार्य तत्काल अगाडि बढाउन निर्देशन दिनुभएको थियो। यसबाहेक मन्त्री द्वय लम्साल र गौतम सहित वन मन्त्री गीता चौधरी समेत सहभागी रहँदै ध्रुवघाटमा राप्ती नदीको पुल निर्माण गर्नेबारे कुराकानी भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा सहभागिताका लागि चितवन आउनुभएका रासपा नेताहरू समेत मन्त्रीहरूको टिमले निकुञ्ज क्षेत्र र माडीको स्थलगत अवलोकन निरीक्षण गरेको हो। मन्त्री सुविता गौतमले माडी नगरपालिका नहनुमान झुलावासीहरूले लाल पूर्जा पाउने आश्वासन दिनुभएको छ। भौतिक पूर्वाधार मन्त्री इन्जिनियर सुनिल लम्साल सहित सोमबार दिउँसो हनुमान झुलाको स्थलगत अवलोकन गर्ने क्रममा उहाँले सो कुरा बताउनु भएको हो। स्थानीयवासीले हनुमान झुला क्षेत्रमा लाल पूर्जा वितरण, विद्युत विस्तार, सड़क तथा अन्य आधारभूत पूर्वाधारको समस्या समाधान गर्न माग गरेका थिए। त्यस क्रममा सिद्धनका प्रतिनिधि सभा सदस्य समेत रहनुभएका मन्त्री गौतमले स्थानीयले विगतमा उठाउँदै आएका माग तथा समस्याबारे आफू जानकार रहेको भन्दै आवश्यक काम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। तपाईँहरूले चुनावका बेला राख्नुभएका कुरा मलाई सम्झना छ। अहिले सबै कुरा भन्नैपर्छ भन्ने छैन। आवश्यक कुरा साथीहरू मार्फत पठाउन सक्नुहुन्छ। मन्त्री गौतमले भन्नुभयो, पिर नगर्नुहोस्, काम बन्दैछ, हाम्रै पालामा बन्छ। भौतिक पूर्वाधार मन्त्री इन्जिनियर सुनिल लम्सालले माडी क्षेत्रको विकासका लागि आफूहरूको मन्त्रालयबाट आवश्यक सहयोग गर्ने बताउनुभयो। उहाँले सड़क, खानेपानी, भवन तथा शहरी पूर्वाधारसँगै सम्बन्धित समस्या समाधानका लागि सम्बन्धित निकायलाई परिचालन गर्ने प्रतिबद्धता जनाउनुभयो। यहाँका समस्या प्रत्यक्ष हेरेर समाधान गर्ने उद्देश्यले आएका हो। सड़क, खानेपानी र अन्य पूर्वाधारका विषयमा आवश्यक पहल हुन्छ, उहाँले भन्नुभयो। जनकल्याण माध्यमिक विद्यालय कल्याणपुरद्वारा आयोजित माडी नगरपालिका आधारभूत तह कक्षा एकदेखि पाँच स्तरीय चित्रकला प्रतियोगितामा ब्रह्मज्योति आधारभूत विद्यालय ब्रह्मपुरीकी छात्रा अस्मिता तामाङ प्रथम भएकी छिन्। 33 विद्यार्थीहरूको सहभागिता रहेको प्रतियोगितामा जनकल्याण माविका सुनामी घरती दोस्रो र राष्ट्रिय आधारभूत विद्यालय बगौडाका अप्सन चौधरी तेस्रो हुन सफल भएका छन्। यसबाहेक सान्त्वना पुरस्कार 5 प्रिन्सेस श्रेष्ठ, समीक्षा सुनार, रेश्मी कलवार, काव्य आचार्य र अनुबोट ले प्राप्त गरेका छन्। सोमबार प्रतियोगिता सञ्चालन हुनु अघि आइतबार सहभागीहरूलाई प्रशिक्षक राजेश बराल, भीमबहादुर श्रेष्ठ र प्रकाश थापाले चित्रकला सम्बन्धी सिकाइ प्रशिक्षण सञ्चालन भएको थियो। प्रधानाध्यापक रामबहादुर जेसीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि रहँदै माडी नगरपालिकाका नगर प्रमुख प्रशासकीय अधिकारी जगत प्रसाद भूषालले विशिष्ट अतिथि रहँदै वडाध्यक्ष दिपेन्द्र राज पौडेलले पुरस्कार एवं प्रमाणपत्र वितरण गर्नुभएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको बन्द सत्र सोमबारका लागि स्थगित भएको छ। महाधिवेशन प्रतिनिधिमा थपघट र मध्य प्रदेशमा देखिएको विवादका कारण बन्द सत्र सुरु हुन नसकेको हो। बिहान 8:30 बजेका लागि तोकिएको बन्द सत्र 9 घण्टापछि मंगलबारसम्मका लागि स्थगित भएको हो। सोमबारका लागि बन्द सत्रका कार्यक्रम स्थगित गरेर विवादका विषय टुङ्गो लगाउने गरी तयारी गरेको रासपाले जनाएको छ।
पर्यावरण मन्त्री गीता चौधरीले चितवन राष्ट्र निकुञ्ज र आसपासका क्षेत्रमा मानव वन्यजन्तु द्वन्द व्यवस्थापनका सवालमा छलफल गर्नुभएको छ। राजसभा महाधिवेशनसँगै चितवन पुग्नुभएकी मन्त्री चौधरीले भ्रमणका क्रममा जैविक विविधता संरक्षण, समस्याग्रस्त वन्यजन्तुको व्यवस्थापन, वैज्ञानिक अनुसन्धान र मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका उपायबारे विस्तृत जानकारी लिनुभएको हो। भ्रमणका क्रममा वन्यजन्तु र मानव बीचको सहअस्तित्व कायम गर्न सरकारले चाल्नुपर्ने सम्पूर्ण कदमहरू दृढताका साथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम थे मिश्राले सेवाग्राहीलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ। नेपाल टेलिकम भरतपुरको कार्यालय निरीक्षणका क्रममा सेवाग्राहीलाई केन्द्रमा राखेर जिम्मेवारी पूरा गर्न मन्त्री डाक्टर तिमिसिन्हाले निर्देशन दिनुभएको हो। उहाँले सघि सरकारी कार्यालयहरूमा सेवा लिन जान नपरे हुन्थ्यो भन्ने सम्मको गुनासो आउने गरेको सन्दर्भमा छिटो सरित ढंगबाट सेवा प्रदान गरी सेवाग्राहीको विश्वास जित्ने गरी काम गर्न निर्देशन दिनुभयो। शाहले सौरा स्थित हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरको निरीक्षण गर्नुभएको छ। प्रजनन केन्द्रका प्रमुख मणिपूरण चौधरीका अनुसार सपरिवार प्रधानमन्त्री शाह तालिम केन्द्र पुग्नु भएको हो। खोरसोर स्थित तालिम केन्द्रमा अहिले 9 माउ र 7 हात्तीका छावा रहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता समेत रहनुभएका प्रधानमन्त्री शाह पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको भाग लिने क्रममा चितवनमा रहनु भएको छ। सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। आइतबार राति 41 बजे भरतपुर महानगरपालिका 15 अतिथि पार्टी प्यालेस नजिक भरतपुरबाट रामपुरतर्फ जाँदै गरेको NA 5X5816 नम्बरको ट्रक र सोही दिशातर्फ गइरहेको BP06004P7248 नम्बरको स्कुटर पछाडिबाट ठक्कर खाँदा स्कुटरमा सवार दुईजना युवाको मृत्यु भएको हो। देशको भ्रमणमा अब केही राष्ट्रिय खबरहरू। राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल सहित 18 विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। राहदानी छपाई ठेक्का प्रकरणमा अनियमितता भएको भन्दै अख्तियारले 18 विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले राहदानी विभागका महानिर्देशक अर्याल, सूचना प्रविधि निर्देशक सुनिल कुमार केसी, लेखा अधिकृत तुलसी प्रसाद आचार्य लगायत विरुद्ध मुद्दा दायर गरेको हो। अख्तियारले राहदानी छाप्ने 2 विदेशी कम्पनी, ती कम्पनीका 4 विदेशी प्रतिनिधि र 2 नेपाली प्रतिनिधिलाई पनि प्रतिवादी बनाएको छ। सन् 2025 जुन 6 राहदानी विभागले जर्मनीका 2 सुरक्षण मुद्रण कम्पनी म्याहल बाउर र भेरिडोसलाई ई पासपोर्टको ठेक्का दिएको थियो। सम्झौता लगत्तै अख्तियारमा उजुरी परेको थियो। अख्तियारले उनीहरू विरुद्ध 10,13,04,61,777 रुपियाँ बिगो माग दाबी गरेको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 नतिजा 40 दिनभित्रै सार्वजनिक गरे पनि यसको विश्वसनीयतामाथि विद्यार्थीहरूले गम्भीर प्रश्न उठाएका छन्। बोर्डले प्रकाशन गरेको नतिजा अब अस्वाभाविक र त्रुटिपूर्ण रहेको भन्दै परीक्षार्थीहरू आन्दोलित भएका हुन्। परीक्षा राम्रो भए पनि नतिजा सोचेभन्दा निकै कम आएको विद्यार्थीहरूको दावी रहेको छ। प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व परराष्ट्र मन्त्री आरजु राणा देउवालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ। सोमबार आयोगले अनुसन्धान पूरा गरेर अदालतमा अभियोग दायर गरेको हो। विशेष अदालत स्रोतका अनुसार आयोगले पूर्व परराष्ट्र मन्त्री राणा सहित 18 प्रतिवादी बनाएको छ। गृहमन्त्री सुदन गुरुङ विरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता भएको छ। सोमबार राष्ट्रिय मानव अधिकार आयोगमा गृहमन्त्री गुरुङ विरुद्ध उजुरी परेको हो। हिरासत कक्षभित्रै मानसिक दबाव, ज्यान मार्ने धम्की तथा गम्भीर मानव अधिकार हनन गरिएको हुँदा यता शीघ्र स्थलगत अनुगमन तथा तत्काल छानबिन गरी मानव अधिकार सुनिश्चित गर्न भन्दै आयोगमा उजुरी परेको हो। भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन निर्धारित समयभन्दा 1 ढिलो गरी समापन हुने भएको छ। प्रतिनिधिको अपेक्षित संख्याभन्दा बढी सहभागिता र व्यवस्थापकीय चुनौतीका कारण महाधिवेशन भदौ 10 लम्बिने देखिएको हो। महाधिवेशनको पछिल्लो अवस्थाबारे जानकारी दिँदै राजसपाका सांसद एवं नेता मनिष शाहले सुरुमा 3,000 प्रतिनिधिको आकलन गरे पनि 4,300 भन्दा बढी प्रतिनिधि सहभागी भइसकेको र यो संख्या 4,500 पुग्ने बताउनुभयो। उहाँका अनुसार प्रवासबाट समेत अपेक्षित भन्दा 4 बढी प्रतिनिधिहरूको सहभागिता रहेको छ। र विश्व मौसम विज्ञान संगठनले स्टेट अफ द क्लाइमेट इन एसिया 2025 प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनले नेपाल सहित समग्र दक्षिण एसियाली क्षेत्र तीव्र जलवायु परिवर्तनको गम्भीर चपेटामा परेको तथ्य देखिएको छ। प्रकाशित प्रतिवेदन अनुसार विश्वव्यापी औसत तापमान वृद्धिको तुलनामा एसियाली क्षेत्र विशेष गरी हिन्द कोश हिमालय क्षेत्रमा तापमान वृद्धिको दर दोब्बर गतिमा भइरहेको छ। यस तीव्र तापमान परिवर्तनले नेपालका हिम नदीहरूलाई संकटमा पारेको छ। यस्तै दक्षिण एसिया
दरियाका तटीय क्षेत्रहरूमा समुद्री सतहको वृद्धि र चरम मौसमी विवादका घटनाहरू अभूतपूर्व रूपमा बढ़िरहेका छन्। स्वस्थ सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

मुखै खोल्न पर्ने हो कि आफै बुझी ए जानी, मुखै खोल्न पर्ने हो कि आफै बुझी जानी, रामै राजा थिए र पोसी त

0: Sadai Nispoccia.
1: Sua DSFM, Tirana Petroplu, 2 MHz.

खाजा खानी पैसा ल्याउ पाउ भन्दै कराउन पाइन्थ्यो, क्याम्पस जान्छु भनेर गर्लफ्रेन्डसँग हराउन पाइन्थ्यो। अब त बाउले बिहे गर भन्छन् गर्ने हो कसरी।

0: निष्पक्ष न विपक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

के भनौँ खै

0: केटाले फकाउन नसकेको जस्तो छ है।
1: ल ल गाउँदिनु म।

0: 93.2 MHz मोक्ष शास्त्र अर्थात श्रीमद् भागवत गीता यसै शास्त्रमा उल्लेखित जीवनका उद्देश्य अनि कर्तव्यहरू विषयको रेडियो कार्यक्रम गीतोपदेश
1: प्रस्तुता पण्डित रामभक्त अधिकारी
2: गीतोपदेशको क्रममा स्वदेश एफएमबाट यो प्रशस्त कालमा गीतोपदेश लिएर उपस्थित भएको छु सम्पूर्ण श्रोता वृन्दहरूलाई स्वागत गर्दछु परमात्मा श्री कृष्ण अर्जुनलाई उपदेश बक्सिने क्रममा भन्नुहुन्छ नैनम छिन्दन्ति शस्त्राणि नैनम दहति पावक न चैनम क्लेदयान्त्यापो न सोसयति मारुत भन्नुहुन्छ अर्जुन तिमी चिन्ता नगर आत्मालाई तिमीले मार्न सक्छेनौ तिम्रो हतियारले आत्मालाई तिमीले छेदन गर्न सक्छेनौ कहिल्यै पनि हतियारबाट आत्मा काटिने होइन त्यस्तै गरेर अनि पानीले यसलाई भिजाउन सक्थेन आगोले यसलाई यो आत्मालाई डढाउन सक्थेन त्यसो भएको हुँदा यो आत्मा शाश्वत हो अच्छेद्य हो अक्लेद्य हो अस्वस्य हो यसरी तिमी बुझ भन्नुहुन्छ यस्तो नकाटिने न डढ्ने न सुक्ने न भिज्ने तिमीभित्र भएको आत्मा हो त्यो मर्दैन तिमी निडर भएर क्षेत्रीय उचित कर्ममा तत्पर रह उठ आफ्नो हतियार समास भनिकन यसरी परमात्मा श्री कृष्ण अर्जुनलाई अनि शक्ति दिइरहनु भएको छ ऊर्जा दिइरहनु भएको छ सम्झाइरहनु भएको छ स्वरूपको ज्ञान आधुनिक विज्ञानलाई छैन यो पर्जन्यास्त्रको ज्ञान त्यति गम्भीर छ अहिलेको वैज्ञानिकले पत्ता लगाउन सकिरहेको छैन अहिलेका वैज्ञानिकहरूलाई वायव्यास्त्रको पनि ज्ञान छैन जे होस् आत्मालाई काटेर टुक्र्याउन सकिँदैन वैज्ञानिक उपायद्वारा अनि तयार गरिएको जतिसुकै हतियार प्रहार गरेर पनि त्यो आत्मालाई हतन अथवा संहार गर्न सकिँदैन व्यक्तिजीव कसरी आफ्नै अज्ञानका कारणले उत्पन्न भयो र त्यसपछि मायाको शक्तिद्वारा ढाकिन पुग्यो भन्ने कुराको व्याख्या मायावादीहरूले गरिराखेका हुन्छन् यी विभिन्न प्रकारका वादहरू यी अनेक किसिमका आदि परमात्माबाट व्यक्ति जीवात्मालाई छुट्याउन पनि सम्भव छैन यी व्यक्ति आत्माहरू शाश्वत रूपले भिन्न भिन्न रहेका परमात्माकै अंश हुन् पराई होइन तिनीहरू शाश्वत वा सनातन रूपमा रहेका हुन्छन् विभिन्न अणु आत्मा भएका हुनाले मायाद्वारा ढाकिएको उनीहरूको स्वाभाविक प्रवृत्ति हुन्छ यसरी उनीहरू भगवानको सङ्गतिबाट अलग हुन पुग्दछन् आगो र आगाको झिल्कामा समान गुण भए तापनि आगोबाट अलग हुने बित्तिकै आगोको झिल्को निभिहाल्छ

वराहा पुराणमा पनि जीवात्मालाई परमात्माका विभिन्न अंश हुन् भनिकन यसरी बयान गरेको पाइन्छ। भगवद् गीताका अनुसार पनि उनीहरू शाश्वत हुन्, शाश्वत रूपमा त्यस्तै छन्। अतः मोह वा मायाबाट मुक्त हुँदा पनि जीवात्माको स्वतन्त्र अस्तित्व रहिरहन्छ। परमात्माले अर्जुनलाई दिनुभएको यो उपदेश जो छ, यसबाट पनि यो कुरा स्पष्ट बुझ्न हामी सक्छौँ। कृष्णको उपदेशले गर्दा अर्जुन मायाबाट मुक्त भएर अथवा भए तर कहिल्यै पनि परमात्मा नै एकाकार भने हुन सकिराखेका छैनन्। त्यसै कारण अगाडि परमात्मा अर्जुनलाई भन्नुहुन्छ, यसेनाहं कृतो भावो बुद्धि यसेन लिप्यते अथवापि स इमान लोकान् नहन्ति न निबध्यते। बन्धनमा पर्दैनौ तिमीमा अहङ्कार, म गर्नेवाला हुँ भन्ने जुन अहङ्कार छ त्यो अहङ्कार छोडिदेऊ। गर्ने गराउने परमात्मा हो भनिकन मेरो जिम्मा लगाइदेऊ भन्नुहुन्छ। कृष्णले हराएर गरेको हुँ भन, त्यसो भएपछि तिमी हल्का हुन्छौ भन्नुहुन्छ। अगाडि यहाँ पुर्याएपछि फेरि अगाडि भन्नुहुन्छ, अक्षेद्य यम यमदाह्य य मक्लेद्यो स्वस्य एव च नित्य सर्वगत थाणु रचलो यम सनातन। यो अचल छ, सनातन छ, अनि यो कसैले मार्छु भनेर मार्ने होइन, नाश गर्छु भनेर नाश गर्न सकिँदैन। अहो बुध निर्मल दृष्टयोपि किञ्चित् न पश्यन्ति जगत समग्र। यो सारा जगतलाई विद्वानहरू केही पनि देख्दैनन्, सानोभन्दा सानो अणु जस्तो पनि देख्दैनन् ज्ञानीहरू। यही कुरा यहाँ भन्नुहुन्छ परमात्माले, क्षणे पुण्य मर्तेलो कम्बे सन्ति, पुण्यभोग गर्नको लागि तिम्रो जन्म भएको छ, अहिले तिमी मर्त्यलोकमा छौ, अब फेरि पुण्य आर्जन गरेर मुक्त हुनुपर्छ। अब सुन कुरा, म तिमीलाई अर्को देश दिन्छु भनिकन परमात्मा उपदेश बक्सिनुहुन्छ। अचेत देउ यमैदा हे य मक्ले देउ सो सेव छ नित्य सर्वगत थाणु रचलो यम सनातन भन्नुहुन्छ। यो नित्य छ, यो व्यष्टि आत्मा कहिल्यै पनि नफुट्ने, नजोडिने, नभिज्ने, नसुक्ने, अथवा यस्तो यो आत्मा सधैँ रहिरहन्छ अर्जुन। यो सर्वव्यापक छ, तिमीभित्र मात्रै होइन, अपरिछिन्न छ, टुक्रिएको होइन। शरीरहरू यी घडाहरू बेग्लै बेग्लै साना ठुला यस्ता छन्, तर सबैभित्र पसेको आकाश एउटै हो। त्यसरी नै परमात्मा पनि सबैभित्र एउटै छ, अचल छ, सर्वदा एकै नाशले बसिराखेको छ। शरीरमा परिवर्तन हुँदा त्यो अपरिवर्तनशील जो आत्मा हो त्यसमा कहिल्यै पनि परिवर्तन देखिँदैन। अणुआत्माका यी सारा गुणहरूले निश्चित रूपमा के सिद्ध हुन्छ भने, यो आत्मा पूर्ण आत्मा वा परमात्माकै एउटा अणु अंश हो, र यो परिवर्तन नभइकन सधैँभरि एकै नाशले रहिरहन्छ। यो आत्मा चाहिँ शरीर चाहिँ परिवर्तन भइरहन्छ, बुढो भयो, आँखा गए, कान नसुन्ने भए, केश काला, केश सेता भए, दाँत झरे, परिवर्तन त शरीरमा भइराखेको छ। तर यो परिवर्तनलाई आत्माले प्रकाश गरिराखेको छ। मेरा केश सेता भए, दाँत झरे भनेर यो चित्तले यसलाई हेरिराखेको छ, परमात्माले उसलाई प्रकाश दिइरहन्छ। त्यसकारणले यो कुरा बुझ्नलाई अलिकति गाह्रो छ, आफ्नै कुरा हो तापनि, किनभने व्यष्टि आत्मा कहिले पनि
परमात्मासँग एकाकार हुन सक्दैन। त्यसो भएको हुँदा यो अविनाशी परमात्माको याद गर, यसलाई मोक्ष शास्त्र भनिकन यहाँ परमात्माले अर्जुनलाई बताइरहनु भएको छ। म पनि विश्राम लिन्छु।

0: आज विक्रम सम्वत 2083 साल असार 9 गते मंगलबार जेठ शुक्ल नवमी 23 जुन सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: प्रतिनिधि विवादले लम्बियो रासोपा महाधिवेशन, सम्पत्ति छानबिनका लागि एमाले उपाध्यक्ष पौडेल पक्राउ, राहदानी प्रकरणमा महानिर्देशक सहित 18 विरुद्ध मुद्दा, नेपालको सार्वजनिक ऋणमा वर्तमान सरकारले फप्यो 1 खर्ब 17 अर्ब, ग्रेलिस्टबाट बाहिरिने सकस लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले आर्थिक अभियान दैनिकमा छापिएको अचार बनाउने तालिमपछि उद्यमशीलतातर्फ महिला शीर्षकको शुभ समाचार।
0: महिलाहरूका लागि अचार अब केवल खानासँग स्वाद थप्ने परिकार मात्र रहेन, यो आय आर्जन, आत्मनिर्भरता र उद्यमशीलताको नयाँ माध्यम बन्न थालेको छ। वर्षौंदेखि घर घरमा बनाइँदै आएको अचारलाई व्यावसायिक रूपमा विकास गर्न थालेसँगै आय आर्जनको आधार बन्न थालेको हो। यसैबीच महिला उद्यमी संघ नेपाल तनहुँले सञ्चालन गरेको अचार बनाउने तालिमले महिलाहरूमा थप उत्साह थपेको छ। हालै सम्पन्न तालिमपछि धेरै महिला आफ्नै व्यवसाय शुरू गर्ने योजना सहित भविष्यका सम्भावना बारे सोच्न थालेका छन्। नेपाली समाजमा अचार बनाउने काम नयाँ होइन, घरायसी परम्परा अनुसार पुस्तौंदेखि अचार बनाउने गरिए पनि तालिमपछि सिपलाई व्यावसायिक रूपमा विकास गर्न तालिमले सहयोग पुगेको स्थानीय आरती खनालले बताइन्। अचार बनाउने कामलाई पहिलो सामान्य घरायसी जिम्मेवारीका रूपमा लिने गरे पनि तालिमपछि व्यावसायिक रूपमा विकास गर्ने योजना बनाएको उनको भनाइ छ। पहिले अचार बनाउनु भनेको घरको काम जस्तो मात्रै लाग्थ्यो, तर अहिले यसलाई व्यवसायका रूपमा अघि बढाउने, आमदानी गर्न सकिन्छ भन्ने विश्वास बढेको छ। सिप्लाई सही तरिकाले प्रयोग गर्न सके घरमै बसेर पनि आर्थिक रूपमा आत्मनिर्भर बन्न सकिन्छ भन्ने महसुस भएको छ, खनालले भनिन्। आरती जस्तै अन्य महिलाले पनि परम्परागत सिप्लाई व्यवसायमा रूपान्तरण गर्न सकिने सम्भावना देखेका छन्।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाइयो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

0: सी एआई टीवी मा हेर्नुस फुटबल को हर एक एक्साइटिंग मोमेंट एआई पिक्चर एंड साउंड संग अप टू 30% कैशबैक र 0% ईएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेंज वैल्यू प्लस 4 इयर्स फुल वारंटी अब घरमै स्टेडियम एक्सपीरियंस एलजी लाइफ्स गुड
1: यो हो नेपाली रेडियो
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
3: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर रासुपाको नयाँ नेतृत्व चयनका लागि बागलुङबाट आएका 75 वर्षीय महाधिवेशन प्रतिनिधि पारासर कौडेल चितवनको 36 डिग्री गर्मीमा 5 घण्टादेखि बन्द सत्र शुरू हुने प्रतीक्षामा थिए आइतबार चाहिँ सोमबार पनि पानी पर्ला कि भन्ने आशा एकातिर थियो अर्कोतिर नयाँ नेतृत्व चयन गर्ने मतदान कहिले शुरू होला भन्ने प्रतीक्षा थियो साँझ 5 बजेतिर ठूलो पानी परेर शीतल त भयो तर बन्द सत्र शुरू हुन सकेन बालेन्द्र शाह पक्ष विवेकशील साझा पार्टी पक्ष थरुहट थारूवान आन्दोलन पक्षलाई समेट्न कम्तीमा 800 बढी महाधिवेशन प्रतिनिधिको नयाँ नाम आएपछि बन्द सत्र समयमा शुरू हुन सकेन रवि बालिनका लागि सारथी छान्ने अवसर हो भनेर कडेल आएको उनले बताएका छन् तर दिनभर कुर्दा पनि त्यो अवसर नपाइएकाले कडेल जस्तै रासुपाको नयाँ नेतृत्व चयन गर्न देशभरबाट भरतपुर पुगेका सयौं महाधिवेशन प्रतिनिधिले बन्द सत्र पटक पटक स्थगित हुँदा दिनभर प्रतीक्षामै समय बिताउनु पर्यो महाधिवेशन प्रतिनिधिहरूले पार्टीले राम्रो व्यवस्थापन नगर्दा र गुटगत राजनीति हुँदा दिनभर चर्को घाममा बस्नु परेको बताएका छन् जानकारी लिनलाई सचिवालयको व्यवस्थापन पनि नभएको र कसैले केही जवाब नदिएको तथा काभ्रेबाट गएका अर्का प्रतिनिधि भने यो त दुःख दिने मात्र काम भएको लगायतका प्रतिक्रिया प्रतिनिधिहरूले दिएका छन् नेता तथा कार्यकर्ताहरूका अनुसार महाधिवेशन प्रतिनिधि छनौटको विषय विवादमा परेपछि सोमबार हुने भनिएको पार्टीको बन्द सत्र नै भएन विवादको विषयमा प्रतिनिधि छनौटको प्राविधिक विषय मात्र जोडिएको छैन रासुपा पार्टी समायोजनमा आएको बालेन्द्र शाह पक्ष विवेकशील साझा पक्ष थरुहर थारूवान आन्दोलन पक्षलाई समेट्न कम्तीमा 800 बढी महाधिवेशन प्रतिनिधि थप्नुपर्ने प्रस्ताव सभापति रवि लामिछानेसम्म पुगेपछि विवाद लम्बिन पुगेको हो रासुपाको पहिलो महाधिवेशनमै प्रतिनिधि विवाद शीर्षकमा यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ
4: नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलमाथि सम्पत्ति शुद्धिकरण छानबिन शुरू भएको छ सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको हो उनी पटक पटक गरी 8 पटक मन्त्री भएका नेता हुन् 5 पटक त अर्थमन्त्री भए कतिसम्म भने पौडेल अर्थमन्त्री हुने हल्लाकै भरमा शेयर बजारमा बिचौलियाहरूले उछाल ल्याइदिन्थे ती मध्येका अग्रवालको सम्पत्ति छानबिनका क्रममा पूर्व अर्थमन्त्री पौडेल पनि जोडिएको पाइएपछि उनलाई पक्राउ गरी अनुसन्धान गर्न लागिएको सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग निकट स्रोत बताउँछ उनले गरेको शेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको विभागले जनाएको छ उनलाई सम्पत्ति शुद्धिकरण विभागको पत्रका आधारमा प्रहरीले पक्राउ गरेको हो पौडेल पछिल्लो पटक 2081 असारमा उपप्रधान तथा अर्थमन्त्री बनेका थिए जेएनजी आन्दोलनले सरकार ढालेपछि उनी पार्टी जिम्मेवारी बाहेक शक्तिमा छैनन् 8 पटक मन्त्रीको अवसर पाउँदा उपाध्यक्ष पौडेलले अध्यक्ष केपी शर्मा ओलीलाई अन्तिम पटक अर्थमन्त्री हुन चाहेको बताएका थिए यसरी 5 पटक अर्थमन्त्री बनेका पौडेल 3 दशकदेखि सिंहदरबारको शक्तिमा छन् लोकेन्द्र बहादुर चन्दको मन्त्रीमण्डलमा पहिलो पटक युवा खेलकुद तथा संस्कृति मन्त्री बनेका उनले 2053 चैत 12 देखि 54 असोज 10 सम्म मन्त्रालय सम्हाले 56 भदौ 5 देखि 66 जेठ 7 सम्म उनी दोस्रो पटक मन्त्री बन्दै जलस्रोत मन्त्रालय सम्हालेका थिए यसरी उनी 8 पटकसम्म मन्त्री बनेका थिए यता विष्णु पौडेलको पक्राउको सन्दर्भमा नेकपा एमाले आपत्ति जनाएको छ एमालेका अध्यक्ष केपी शर्मा ओलीले पौडेल पक्राउ परेको विषयमा निन्दा र भत्सना नै गरेका छन् वक्तव्य निकालेर उनले भनेका छन् नेकपा एमालेका उपाध्यक्ष कमरेड विष्णु प्रसाद पौडेललाई पार्टीको सांगठनिक कार्यक्रमका सिलसिलामा सुर्खेतमा रहेका बेला सरकारले गैर कानूनी ढंगले अपहरणको शैलीमा गिरफ्तार गरेको छ त्यसप्रति हाम्रो पार्टी घोर निन्दा र भत्सना गर्दछ सम्पत्ति छानबिनमा विष्णु पौडेल शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो
3: र राहदानी छपाई ठेक्का प्रक्रियामा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा 18 जना विरुद्ध मुद्दा दायर गरेको छ। राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, सूचना प्रविधि निर्देशक सुनिल कुमार केसी, तत्कालीन निर्देशक शत्रुधन प्रसाद शर्मा पोखरेल, तत्कालीन निर्देशक रविन्द्र राज भण्डारी लगायत विरुद्ध मुद्दा दायर गरिएको हो। तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्य, कम्प्युटर इन्जिनियर विपिन प्रसाई, तत्कालीन शाखा अधिकृत सोमेश थापा, परराष्ट्र मन्त्रालयका तत्कालीन उपसचिव राजाराम दाहाल, तत्कालीन उपसचिव भेषप्रसाद पुर्तेल र तत्कालीन उपसचिव पुष्कराज नेपाल विरुद्ध पनि मुद्दा दायर गरिएको छ। यसै गरी मूल बाउर आईडी सर्भिसेन र उक्त कम्पनीका मुख्य भई काम गर्ने गेरहार्द माउरेर, पब्ली राकिक र नेपालका प्रतिनिधि मणिन्द्र राज मल्ल लगायत विरुद्ध पनि मुद्दा दायर भएको छ। भेरिडोस र उक्त कम्पनीमा मुख्य भई काम गर्ने फेबियोला फेलरिस, फ्लेरियन प्याक्युलिन र नेपाल प्रतिनिधि सिद्धार्थ थापा विरुद्ध पनि मुद्दा दायर भएको छ। उनीहरू विरुद्ध अख्तियारले 10,13,04,61,477 रुपियाँ सरकारलाई हानि पुर्याई भ्रष्टाचार गरेको दावी लिएको छ। पदाधिकारी, कर्मचारी र आपूर्तिकर्ता कम्पनीहरू मूलहावर र भेरिडोसका प्रतिनिधिहरूको आपसी मिलेमत्तो योजना र संलग्नतामा आफूहरूलाई गैर कानूनी लाभ र नेपाल सरकार सार्वजनिक संस्था राहदानी विभाग समेतलाई गैर कानूनी हानि नोक्सानी पुर्याउ बदनियतले मूल हबाउर र भेरिडोसलाई नै ठेक्का दिन सार्वजनिक खरिद ऐन 2063 र सार्वजनिक खरिद नियमावली 2064 लगायत प्रचलित कानूनको उजुरी परेको अख्तियारले जारी विज्ञप्तिमा जनाएको छ। राहदानी विभागले 2081 मंसिरमा 5 वर्ष अवधिका लागि 64 लाख थान नयाँ विद्युतीय राहदानी आपूर्ति तथा त्यससँग सम्बन्धित प्रणाली व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो। 2081 फागुन 9 गते विभागका महानिर्देशक तीर्थराज अर्यालको समूह जगतोमा बोलपत्र मूल्याङ्कन समिति गठन गरिएको थियो। त्यति बेला तत्कालीन परराष्ट्र मन्त्री आरजु राणा देउवा हुनुहुन्थ्यो भने विभागका सूचना प्रविधि निर्देशक सुनिल केसीको नेतृत्वमा प्राविधिक कर्मचारी सम्मिलित उपसमिति पनि गठन गरिएको थियो। राहदानी प्रकरणमा महानिर्देशक सहित 18 विरुद्ध मुद्दा, 10 अर्ब नोक्सानी पुर्याएको दावी शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको छ।
4: मुलुकको सार्वजनिक ऋण झण्डै 30 खर्ब नजिक पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको पछिल्लो प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष 2082-83 जेठ मसान्तसम्ममा नेपालको कुल सार्वजनिक ऋण 29,61,19 करोड रुपैयाँ पुगेको हो। यो चालु आर्थिक वर्षको शुरूको तुलनामा 2,87,14 करोड रुपैयाँले बढी हो, जसमा पछिल्लो 3 महिना अर्थात् प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा वर्तमान सरकार गठन भएपछि झण्डै 7 खर्ब अर्थात् 1,17,25,52,00,000 रुपैयाँ सार्वजनिक ऋण थपिएको छ। प्रतिवेदन अनुसार हाल कायम रहेको कुल ऋण दायित्व नेपालको कुल गृहस्थ उत्पादन जीडीपीको 44.87% हुन आउँछ। कुल ऋण मध्ये वैदेशिक ऋणको हिस्सा 53.49% अर्थात् 15,83,91 करोड रुपैयाँ र आन्तरिक ऋणको हिस्सा 46.51% अर्थात् 13,77,28 करोड रुपैयाँ रहेको छ। सरकारले चालु आर्थिक वर्षमा 5,95,66 करोड रुपैयाँ ऋण परिचालन गर्ने लक्ष्य राखेको थियो, तर जेठ मसान्तसम्ममा 4,18,12 करोड रुपैयाँ 70.20% मात्र प्राप्त भएको छ। यसमा आन्तरिक ऋणतर्फ लक्ष्यको 93.55% प्रगति देखिए पनि बाह्य ऋण परिचालन भने निकै कमजोर अर्थात् 34.01% मात्र सीमित देखिएको छ। नेपालको सार्वजनिक ऋण 29,61,00,000 माथि शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
3: सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी कानूनी तथा संस्थागत सुधारका प्रयास पर्याप्त नहुँदा नेपाल यो वर्ष पनि सम्पत्ति शुद्धिकरण तथा आतंकवादी वित्त पोषण सम्बन्धी जोखिमपूर्ण खैरो सूची ग्रेलिस्टबाट बाहिरिन सकेन। गैर कानूनी आर्थिक क्रियाकलाप नियन्त्रण गर्न आवश्यक कानून र नियामक संरचनाको प्रभावकारी कार्यान्वयन हुन नसक्दा वित्तीय कार्यवाही कार्यदल एफटिएटीएफले नेपाललाई सन् 2026 पनि बढी निगरानी अन्तर्गत राखेको हो। सन् 2025 औपचारिक रूपमा खैरो सूचीमा परेको नेपालले कानूनी तथा संस्थागत सुधारका केही प्रयास गरे पनि अपेक्षित प्रगति हासिल गर्न नसक्दा सूची बाहिरिन नसकेको हो। एफटिएटीएफले यसै साता फ्रान्सको पेरिसबाट सार्वजनिक गरेको अध्यावधिक प्रतिवेदनमा नेपालमा कालो धन नियन्त्रण प्रणालीको प्रभावकारिता वित्तीय अपराधको अनुसन्धान तथा अभियोजन क्षमता अवैध हुण्डी कारोबार नियन्त्रण तथा जोखिममा आधारित निगरानी प्रणाली अझै पर्याप्त नभएको उल्लेख छ। नेपालले सुधार गर्नुपर्ने छ प्रमुख क्षेत्रहरूमा आतंकवादी वित्त पोषण सम्बन्धी प्रमुख जोखिमहरू पहिचान र नियन्त्रण गर्नुपर्ने, बैंक सहकारी लगायत जोखिममा आधारित निगरानी र सुपरिवेक्षण सुदृढ गर्नुपर्ने, हुण्डी कारोबार गर्ने व्यक्तिहरूको पहिचान गरी कार्यवाही गर्नुपर्ने, सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि क्षमता र समन्वय बढाउनुपर्ने, सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान र अभियोजनको प्रभावकारिता वृद्धि गर्नुपर्ने, अपराधबाट आर्जित सम्पत्ति तथा साधनहरूको पहिचान रोगका जफत गर्नुपर्ने लगायतका बुदा समेटिएका छन्। त्यस्तै हुण्डी कारोबार गर्ने व्यक्तिको पहिचान गरी आवश्यक कानूनी कार्यवाही गर्न र सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान सञ्चालन गर्न सम्बन्धित निकायको क्षमता अभिवृद्धि गरी आपसी समन्वय सुदृढ गर्न पनि सुझाइएको छ।
4: अध्यादेश प्रतिस्थापन सम्बन्धी चार विधेयक संसदमा, गोर्खापत्र खबर लेख्छ। सरकारले अध्यादेश प्रतिस्थापनका चार विधेयक संसदमा दर्ता गरेको छ। असार 5 गते संघीय संसदका दुवै सदनबाट स्वीकृत चार अध्यादेश अनुसारका प्रतिस्थापन विधेयक सरकारले प्रतिनिधि सभामा दर्ता गरेको हो। संवैधानिक व्यवस्था अनुसार असार 26 गतेसम्म विधेयक दुवै सदनबाट पारित भई प्रमाणीकरण भइसक्नुपर्नेछ। अध्यादेश स्वीकृत प्रक्रियामा भएको ढिलाइका कारण प्रतिस्थापन विधेयकमा समय सीमाको चाप परेको छ। अबको 18 दिनमा विधेयक दुवै सदनबाट पारित, प्रमाणित र प्रमाणीकरणको प्रक्रिया पूरा हुनुपर्नेछ। दर्ता विधेयक सांसदहरूलाई वितरण भइसकेका छन्। प्रतिनिधि सभा सचिवालयमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक दर्ता भएको छ। यस्तै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेका तर्फबाट सम्पत्ति शुद्धिकरण, मनी लाउन्ड्रिङ निवारण तेस्रो संशोधन विधेयक र भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलका तर्फबाट सहकारी पहिलो संशोधन विधेयक दर्ता भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताका तर्फबाट स्वास्थ्य विज्ञान प्रतिष्ठापन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक दर्ता भएको हो।
3: हुलाक फिन्स अफ हायर पर्चेज लिमिटेडले आर्थिक वर्ष 2081-82 अन्त्यमा आफ्नो कर्जा लगानी पोर्टफोलियोमा 141% वृद्धि भएको प्रतिवेदन सार्वजनिक गरेको छ। यो उछाल एउटा हायर पर्चेज कम्पनीको सामान्य सफलता मात्र थिएन, बरु यसले नेपालका समग्र हायर पर्चेज व्यवसायमा आएको ठूलो संरचनात्मक परिवर्तनको संकेत समेत गर्दछ। लामो समयदेखि नेपालका हायर पर्चेज कम्पनीहरू अटोमोबाइल व्यवसायको एउटा सहयोगी अङ्कका रूपमा मात्र सीमित थिए। ठूला व्यवसायिक घरानाहरूले गाडीको डिलरसिप लिने र आफ्ना ग्राहकलाई गाडी किन्न वित्तीय संस्था प्रदान गर्न आन्तरिक रूपमा हायर पर्चेज शाखा खोल्ने प्रचलन थियो। यसले सवारी साधन विक्रेता र क्रेता दुवै पक्षलाई सहजता दियो। यो परम्परागत मोडेल अझ पनि कायमै छ, तर अहिले सवारी साधन बाहेक अन्य वस्तुको बिक्रीमा पनि हायर पर्चेज कम्पनीहरू सक्रिय हुन थालेका छन्। पछिल्ला केही वर्ष यता नेपालका अधिकांश हायर पर्चेज कम्पनीहरूले स्मार्टफोन, कन्ज्युमर इलेक्ट्रोनिक्स र घरायसी सामानका लागि कर्जा प्रवाह गर्न थालेका छन्। नेपालका प्रमुख हायर पर्चेज कम्पनीहरूको कर्जा लगानी पछिल्ला वर्षहरूमा तीव्र गतिमा बढेको छ। विभिन्न क्रेडिट रेटिङ एजेन्सीले प्रकाशित गरेको विवरण अनुसार आर्थिक वर्ष 2078-79 9.21 खर्ब रुपियाँ रहेको यस्तो कर्जा 2081-82 बढेर 24.40 अर्ब रुपियाँ पुगेको छ।
4: प्राचीन पाषाण औजार फेला शीर्षकमा गोर्खापत्रमा खबर छ। बाँकेको राप्ती सुनारी गाउँपालिका एक कुसुम क्षेत्रमा पुरातत्व विभागले गरेको खोज तथा अनुसन्धानका क्रममा अत्यन्त प्राचीन पाषाण औजार फेला परेका छन्। प्रारम्भिक अध्ययनले उक्त क्षेत्र प्रगति प्रागैतिहासिक मानव सभ्यताको महत्वपूर्ण आवास स्थल रहेको संकेत गरेको छ। पुरातत्व विभागका पुरातत्व अधिकृत राजेश परियारका अनुसार अनुसन्धानका क्रममा विशेष प्रकारका पाषाण औजार तथा तिनका अवशेष फेला परेका छन्। ती औजारको प्रकृति र बनावटका आधारमा उक्त क्षेत्र प्रारम्भिक मानव बसोबाससँग सम्बन्धित रहेको अनुमान गरिएको छ।

2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्यास ब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।